0: Wherever you are, stay connected with the wider world. The BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
0: The BBC World Service. Right here on Zeno.fm and the Zeno Radio app.
3: को पहलमा अस्थायी व्यवस्था बारे मात्र छलफल भइरहेको जनाएको छ। इरानी अधिकारीहरूले वार्ता लम्बिनुको मुख्य कारण अमेरिकी हस्तक्षेप र ट्रम्पको चेतावनी रहेको आरोप लगाएका छन्। यसैबीच इरानले हर्मुज जलमार्गमा नयाँ मध्य मार्ग बनाउने प्रस्ताव अघि सारेको छ। यो प्रस्ताव अनुसार समुद्री सुरक्षादेखि जलमार्ग व्यवस्थापन र आवश्यक सेवामा इरानले प्रमुख भूमिका पाउनुपर्ने माग गरेको छ। तर अमेरिकी विदेश मन्त्री मार्को रुबियोले कुनै पनि देशले अन्तर्राष्ट्रिय जलमार्गमाथि नियन्त्रण कायम गर्नु अन्तर्राष्ट्रिय कानून विपरीत हुने भन्दै त्यसले विश्वका अरू क्षेत्रको लागि पनि गलत उदाहरण बन्न सक्ने चेतावनी दिनुभएको छ। यद्यपि कतार सहित केही खाड़ी देशहरूले भने वार्ता सकारात्मक दिशातर्फ अघि बढ़िरहेको बताएका छन्।
4: अब खेल खबर आउँदो सेप्टेम्बर 19 देखि अक्टोबर 4 अर्थात असोज 3 गते देखि असोज 18 गतेसम्म जापानको आईसी नागोयामा आयोजना हुने विश्व एसियन गेम्समा नेपालबाट 136 खेलाड़ीले 22 खेलमा प्रतिस्पर्धा गर्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपले प्रतियोगिताका लागि खेलाड़ी र प्रशिक्षकको अन्तिम सूची सार्वजनिक गर्दै 136 खेलाड़ी र 32 प्रशिक्षक गरी कुल 168 सदस्य नेपाली टोली जापान जाने जनाएको छ। समगत खेलतर्फ नेपालले कबड्डी महिला भलिबल र पुरूष क्रिकेटमा मात्र सहभागिता जनाउनेछ भने बाँकी 19 खेल व्यक्तिगत विधाका रहनेछन्। खेलाड़ी संख्याका आधारमा पुरूष र महिला गरी 24 खेलाड़ी रहेको कबड्डी टोली सबैभन्दा ठूलो रहेको छ। पुरूष क्रिकेटमा 15 र महिला भलिबलमा 12 खेलाड़ी सहभागी हुनेछन्। यसै गरी 23 खेलमा झण्डै 140 खेलाड़ी सहभागी गराउने तयारी भए पनि अन्तिम सूचीमा 22 खेल मात्र समावेश

0: भएकाछन्। व्यक्तिगत खेलतर्फ उसमा सबैभन्दा बढ़ी 11 खेलाड़ी सहभागी हुनेछन् भने डान्स स्पोर्टमा एकजना खेलाड़ी मात्र प्रतिस्पर्धा गर्नेछन्। यसअघि सन् 2023 चीनको हाङझाउमा सम्पन्न 19 एसियन गेम्समा नेपालबाट 29 खेलमा 253 खेलाड़ी सहभागी भएका थिए। यो संस्करणमा करान्तेकी एरिका गुरूङले ऐतिहासिक रजत पदक जितेकी थिइन् भने महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो। नेपालले एसियन गेम्समा अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन।
1: कायाकै रनमा अब केही खबर संक्षेपमा। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले क्षेत्राधिकार नागेर 3 अन्तर्राष्ट्रिय मानवाधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ। समितिले एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजे र ह्युमन राइट्स वाचसँग स्पष्टीकरण लिन सरकारलाई निर्देशन दिएको हो।
0: सरकारले मल उपलब्ध गराउन नसकेपछि सीमावर्ती भारतीय बजार सोनवर्षाबाट आफैले किनेर ल्याउँदा पक्राउ परेका सर्लाहीका दुई किसान दाजुभाइ सुरेश प्रसाद सिंह र नगेन्द्र प्रसाद सिंह एक महिना भन्दा बढ़ीको जेल बसाएपछि जमानतमा रिहा हुनुभएको खबर कान्तिपुरमा छ।
1: चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा अर्थमन्त्री डाक्टर सोनी मुवागले कर्मचारीको तलब 21% बढ़ाएको घोषणा गर्नुभयो। यस्तै सरकारी कर्मचारीलाई 15-15 दिनमा तलब दिने व्यवस्था मिलाउने घोषणा पनि उहाँले गर्नुभयो। अर्थमन्त्री मुवागले भने जस्तै भएको भए अहिले सरकारी कर्मचारीको आधा तलब बुझेको 5 दिन भइसक्ने थियो, तर अहिलेसम्म कुनै पनि सरकारी कार्यालयले 15 दिनको तलब बुझेको सार्वजनिक नभएको खबर आजको कारोबारले लेखेको छ।
0: प्रमुख प्रतिपक्षी कांग्रेसले सरकार सुशासन, पारदर्शिता र जवाबदेहिताका आधारभूत मापदण्डमै असफल भएको निष्कर्ष निकालेको छ। नागरिकको विश्वास लगातार गुमाउँदै गएको सरकार र राजनीतिक स्टन्ट र अस्थायी सम्झौताबाट संकट टार्न खोजिरहेको आरोप लगाउँदै कांग्रेसले कार्यशैली नसुधारिए, इतिहासले वर्तमान सरकारलाई समस्या लम्ब्याएर राजनीतिक लाभ खोज्ने असफल सरकारका रूपमा मूल्यांकन गर्ने चेतावनी दिएको छ।
1: कुल 1063 मेगावाट क्षमताको अपर अरूण जलविद्युत आयोजनाको विद्युत गृह बाँध क्षेत्र पुग्ने 2.3 किलोमिटर लामो सुरुङ निर्माण शुरू भएको खबर कारोबारले लेखेको छ।
0: राप्रपाले वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेपछि बागमतीमा नयाँ सरकार गठन थप पेचिलो बनेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा हिजो बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले तत्काल कुनै पनि प्रदेश सरकारमा सहभागी नहुने निर्णय गर्दै भविष्यमा आवश्यक परे उपयुक्त समयमा निर्णय गर्ने अधिकार अध्यक्ष लिङदेनलाई दिएको छ। कहिलेको दिन ठूलो, कहिलेको रात ठूलो,
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: सरकार गठन भएको 4 महिनामा सुधारको नारादेखि विवादको घेरासम्म यातायातका काम 20 दिनदेखि ठप्प, हजारौं सेवाग्राही प्रभावित।
1: अर्थतन्त्र सम्बद्ध विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको समानान्तर छलफल। आर्थिक सुधारले प्राथमिकता पाउने अपेक्षा गरिए पनि सुधारको संकेतसम्म देखिएन।
0: दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ़दै जाँदा उपभोक्ता मर्कामा, बजार अनुकरण प्रभावकारी बनाउन तथा कालोबजारी नियन्त्रण गर्न माग।
1: हर्मुज जलमार्ग विवादबारे सहमतिको संकेत। नयाँ मध्यमार्ग बनाउने इरानको प्रस्तावले अन्यल कायम।
0: र विश्व एसियन गेम्समा नेपालका 136 खेलाड़ीले प्रतिस्पर्धा गर्ने।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब छ शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। भाइरल हुनको लागि अनेक हरकत गर्ने नेता र सांसदहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ एकजना सांसद खुट्टा ठाडो पारेर टाउकोले भुइँमा टेकेर सकी नसकी हिँडिरहेका छन्। वरपर युट्युबरका क्यामेरा र मोबाइल तिर्सिएका छन्। युट्युबरले मुखमै माइक्रोफोन लगाएर सोधेपछि टाउकोले टेकेर बल्ल तल्ल उमिँदै गरेका सांसद भन्दैछन्, तिमीहरूले कुरै बुझेनौ भने खुट्टाले टेकेर बोल्दा भाइरल हुन्न क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: स्नेह ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: पुलिस दमकल एम्बुलेन्स को फोन नंबर जुनसुकै समय में चाहिन सक्छ कम टपार वा सबैले देख्ने ठाउँमा राखौ
2: सार्वजनिक हित का लागि उज्यालो को अनुरोध
0: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं,
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: कर प्रिन्ट रुजुकरको रकम र कवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोचर गर्न, अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
4: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट स्वरूवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी, दुई प्रति हालसालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटो कपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदली सेवा ग्रही महानुभाव यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण को नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष में संपर्क राख्न अनुरोध कर सेवा प्राप्ति में कति को प्रलोभन नगरी आपको सेवा लिन हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आए में गुनासो सुने अधिकार कार्यालय प्रमुख सोझी संपर्क राख्न सकने
1: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर
2: आर्थिक वर्ष 2083-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रम को लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
3: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना व्यवस्थापन कार्यविधि 2082 बन्दछन् स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बहिसूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन पूर्ति प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल
0: सड़क प्रयोग गर्दा ध्यान सड़क सीमा अतिक्रमण नगरौं सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउं सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा घुम्बिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मजबुती मार्ग गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी
4: सन्देश
1: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश
5: पोषणयुक्त खाने कुरा जीवनका रंगहरू पूरा मनमा ताजगी तन्मा
1: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र 5 वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको 1 घण्टा भित्र शिशुलाई स्तनपान गराउ 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजसाथी सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91, 97-63-97-104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत, माकुरुङ गाउँपालिका, बुङ सोलुखुम्बु।

0: आज भोलिहरूसे मानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बेच्न अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त लागौँ कलकत्तामा बेच्ने जस्तै लक्षिन्छ त कतै लागौँ त भाइ के भएको तिमीलाई निधाती भन त
1: खै दिदी के भन्नु साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क हिसाब त छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
1: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्नु मौका दिनु
2: बारिशमा लज सृजना गरी दुर्गति तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाते बालो लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
3: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदनी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछन् सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर सवारी साधनको इन्जिन र तेर्पी सुरक्षा गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर

नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफिम 102.2 मेगाहर्ट्जबाट देशका विभिन्न भाग र www.sulefim.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अंजु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। कलिङ्गुड कोशी गाउँपालिकाद्वारा काठमाण्डुमा एकीकृत सेवा प्रभाव शिविर शुरू। निर्गम जिल्लामा कार्यरत डाक्टर रामबाबु जोशी अन्तर्राष्ट्रिय मंचमा सम्मानित। लिफुपिकेमा बन्ने गुम्बाका लागि 3 जनाद्वारा 5 रूपनि जग्गा दान। निम्स फाउण्डेशनद्वारा राहत कोषको घोषणा। कोशीको मुख्यमन्त्रीमा हितमत कार्कीलाई नै निरन्तरता दिने। बजारमा 23 लाख एलपी ग्यास सिलिण्डरको हिसाब नभएको सांसद कार्कीको भनाई। संसदीय समितिको कार्यशैली परिपक्व भएको भन्दै कांग्रेस सांसद गुरूङको आपत्ति। ओखलढुङ्गामा करिब 4,000 बढी अपाङ्गता भएका व्यक्तिको पहिचान। र एक दिवसीय विश्वकप छनौट आउँदो वर्षको फेब्रुअरी 22 देखि मार्च 23 सम्म हुने। थुलुङ्गुड कोशी गाउँपालिकाले काठमाण्डुमा 2 दिने एकीकृत सेवा शिविर शुरू गरेको छ। सुकेधारा स्थित नवदुर्गा पार्टी भेन्यूमा संचालित शिविरमा गाउँ छाडेर काठमाण्डुमा विभिन्न पेशा व्यवसाय तथा अध्ययनका सिलसिलामा बसोबास गर्दै आएका पालिकावासीको बाक्लो उपस्थिति रहेको थियो। शिविरमा सामाजिक सुरक्षा भत्ता नवीकरण, व्यक्तिगत घटना दर्ता, जन्म विवाह मृत्यु तथा बसाइ सराई, राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा, ज्येष्ठ नागरिक परिचय पत्र वितरण, दाखिला तथा अन्य राजस्व संकलन जस्ता प्रशासनिक सेवाहरू एकै थलोबाट प्रदान भइरहेको छ। कार्यक्रमका प्रमुख अतिथि एवं निवर्तमान अध्यक्ष सुम राईले देशमै पहिलो पटक थुलुङ्गुड कोशी गाउँपालिकाले काठमाण्डुमा आएर आफ्ना नागरिकलाई सेवा दिने परिपाटीको शुरूआत गरेको र हाल यो मोडल अन्य स्थानीय तहले पनि अनुकरणीय बनेको बताउनु भएको छ। यसै पालिकाकी कार्यवाहक अध्यक्ष सविता राईले नागरिकको बाध्यता र असुविधालाई मध्यनजर गर्दै घर दैलोमा सेवा पुर्याउने उद्देश्यले शिविरको आयोजना गरेको उल्लेख गर्नु भएको छ। जिल्ला अस्पताल फाप्लोमा कार्यरत डाक्टर रामबाबु जोशी अन्तर्राष्ट्रिय मंचमा सम्मानित हुनु भएको छ। न्यूजील्याण्डमा सम्पन्न 21 अण्ड वर्ल्ड रूरल हेल्थ कन्फ्रेसन 21 विश्व ग्रामीण स्वास्थ्य सम्मेलनमा डाक्टर रामबाबु जोशी अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित हुनु भएको हो। ग्रामीण समुदाय स्वास्थ्य, ग्रामीण स्वास्थ्य प्रणाली तथा ग्रामीण स्वास्थ्य जनशक्तिमा पुर्याएको सकारात्मक योगदानको कदर गर्दै उहाँलाई रूरल वाण्ड अवार्ड अन्तर्गत बेस्ट लाइटिनिक टक 2026 प्रदान गरिएको छ। वाण्ड वर्किङ पार्टी अन रूरल प्र्याक्टिसका अध्यक्ष डाक्टर प्रतीश कुमार र हाउओरा ताइवेनका रूरल हेल्थ नेटवर्कका अध्यक्ष डाक्टर फियोना वोल्डेनद्वारा हस्ताक्षर सम्मान पत्रमा सम्मेलनका क्रममा डाक्टर जोशीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। सिलगढी जिल्लामा स्वास्थ्य सेवा प्रभाग गर्दा आफ्ना वास्तविक अनुभव, चुनौती र सफलताका कथा प्रस्तुत गर्दै डाक्टर जोशीले दुर्गम क्षेत्रको स्वास्थ्य अवस्थाबारे अन्तर्राष्ट्रिय मंचमा ध्यान आकर्षण गराउनु भएको छ। एमडी विशेषज्ञ डाक्टर जोशीले विश्वको सर्वोच्च शिखर सगरमाथाको जिल्लाका रूपमा चिनिने, करिब 1 लाख जनसंख्या भएको सोलुखुम्बुमा भौगोलिक विकटताका कारण स्वास्थ्य सेवा दिनुपर्ने बाध्यताको उजागर गर्नु भएको छ। अस्पताल नजिकै विमानस्थल भए तापनि प्रतिकूल मौसम र जलवायु परिवर्तनका कारण सधैं उडान सम्भव नहुँदा बिरामीको तत्काल उद्धार तथा उपचारमा निकै ठूलो कठिनाई हुने गरेको उहाँले बताउनु भएको छ। नेपालमा अधिकांश ग्रामीण भेगमा विशेषज्ञ चिकित्सकको अभाव कायमै रहेका बेलामा जनरल सामान्य चिकित्सकहरू नै सबै प्रकारका जटिल केसहरू सम्हाल्नुपर्ने वास्तविकता रहेको छ। सन् 1975 हिमालयन ट्रस्ट मार्फत स्थापना भई सन् 1985 नेपाल सरकारलाई हस्तान्तरण गरेको जिल्ला अस्पताल फाप्लोमा एक्लो कन्सल्टेन्ट डाक्टरका रूपमा कार्यरत रहँदा उहाँले आकस्मिक शल्यक्रिया तथा विभिन्न मेडिकल केसहरू आफ्नै टोली परिचालन गरी सफलतापूर्वक सम्हाल्दै आउनु परेको उहाँले बताउनु भएको छ। प्राथमिक वा द्वितीय स्तरको भए पनि साधन स्रोतको कमीका कारण फाप्लो अस्पतालले धेरै पटक तेस्रो तहको अस्पताल सरह सेवा सुविधा दिनु परेको अनुभव सुनाउनु भएको छ। अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा डाक्टर जोशीले समय स्रोत साधनका बेसफल बचाउन सफल केही जटिल बिरामीको उदाहरण समेत प्रस्तुत गर्नु भएको थियो।
लेखुपीकी गाउँपालिका तीनमा निर्माण हुन लागेको नयाँ गुम्बाका लागि स्थानीय दाताले जग्गा दान प्रदान गरेका छन्। भारतीय राजदूतावासको सहयोग तथा लेखुपीकी गाउँपालिकाको लागत साझेदारीमा निर्माण हुन लागेको उक्त गुम्बाका लागि 5 रूपनी जग्गा प्राप्त भएको छ। गुम्बा निर्माणको अभियानलाई सघाउन लेखुपीकी गाउँपालिका एक निवासी सुनाम पुटी शेर्पाले 3 रूपनी जग्गा दान गर्नुभएको छ। यस्तै स्थानीय निमा शेर्पाले 1 रूपनी जग्गा खरिद गरी गुम्बाका नाममा हस्तान्तरण गर्नुभएको धार्मिक तथा सामाजिक कार्यमा एकबद्धता जनाउँदै लेखुपीकी गाउँपालिका तीनका वडाध्यक्ष पूर्व बहादुर बस्नेतले पनि आफ्नै खर्चमा 1 रोपनी जग्गा खरिद गरी गुम्बा निर्माणका लागि प्रदान गर्नुभएको हो। जग्गादाताहरूको उदारता, समाजप्रतिको समर्पण र उच्च धार्मिक आस्थाका कारण गुम्बा निर्माण प्रक्रिया थप सहज र द्रुत गतिमा अगाडि बढ़ने विश्वास गाउँपालिकाले गरेको छ। यो योगदानले स्थानीय स्तरमा धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रबन्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले यस्तै महान र पुण्य कार्यले आगामी पुस्तालाई पनि जिम्मेवार समाज संस्कृति र आफ्नो सम्पदाप्रति जिम्मेवार बन्न प्रेरणा मिलेको बताएको छ। गुम्बा निर्माणका लागि व्यक्तिगत प्रयासबाट बहुमूल्य जग्गा उपलब्ध गराउने सम्पूर्ण जग्गादाताप्रति गाउँपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ। पर्वतराई निर्मल पूर्जा नेम्स दाईको बोट पिक हिम पहिरोमा परे दुखद निधनपछि उहाँको फाउण्डेशनले राहत कोषको घोषणा गरेको छ। नेम्स दाई फाउण्डेशनले बोट पिक दुर्घटनामा ज्यान गुमाएका अन्य पर्वतीय गाइडहरूका पीड़ित परिवारको सहयोगार्थ विशेष राहत कोषको घोषणा गरेको फाउण्डेशनले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। फाउण्डेशनले आफ्ना संस्थापक गुमाउनु पर्दाको अपल्पनीय शोकका बीच पनि बोट पिक हिम पहिरोमा ज्यान गुमाएका अन्य गाइडका परिवारलाई आर्थिक र मानसिक सहारा प्रदान गर्ने उद्देश्यका साथ ब्रोड पिक गाइडर्स फेमिली स्पोर्ट फण्डको स्थापना गरेको हो। फाउण्डेशनले इन्स्टाग्राममा पोस्ट गर्दै भनेको छ, हिमालय आरोहणमा खटिने प्रत्येक गाइड टोलीका सदस्यहरूको पछाडि उनीहरूमाथि नै आश्रित परिवार रहेका हुन्छन् जसले यति बेला अकल्पनीय पीड़ा र हृदय विदारक परिस्थितिको सामना गरिरहेको छ। फाउण्डेशनले भनेको छ, आफ्ना संस्थापक निम्स पूर्जा यो राहत अभियान पूर्ण रूपमा हिम पहिरोमा ज्यान गुमाउने अन्य गाइडका परिवारलाई मात्र केन्द्रित रहने फाउण्डेशनले स्पष्ट पारेको छ। ठूला पर्वतारोहण दुर्घटनाबाट प्रभावितहरूलाई सहयोग गर्ने आफ्नो परोपकारी मूल उद्देश्य अनुरूप नै फाउण्डेशनले यस कठिन घटनामा पीड़ित परिवारको साथमा बिना विश्वभरका पर्वतारोही प्रेमी तथा अन्तर्राष्ट्रिय समुदाय बीच अपील समेत गरेको छ। यसैबीच पाकिस्तानको बोट पिक हिमालबाट विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जा सहित चारजनाको शव निकालिएको छ। पूर्जा सहित जोङवाङ निमा शेर्पा र किलो शेर्पाको शव उद्धार गरी बेस्काममा ल्याएको एलिट एक्सपिडिसनले जनाएको छ। कम्पनीले उद्धार टोलीको साहस र समर्पण प्रति गहिरो सम्मान व्यक्त गरेको छ। नेपाली कांग्रेसका सांसद प्रकाश सिंह कार्कीले बजारमा रहेको एलपी ग्यासको विश्वसनीयमाथि तथ्याङ्क सरकारसँग नरहेको आरोप लगाउनु भएको छ। मंगलबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धी सलफलमा बोल्दै वहाँले 23 लाख ग्यास सिलिण्डर कहाँ गयो भन्ने बारे सरकारसँग आधिकारिक विवरण नभएको बताउनु भएको छ। नेपाल आयल निगमले बजारमा पर्याप्त ग्यास आपूर्ति भइरहेको दावी गरे पनि साधारण उपभोक्ताहरू अझै पनि ग्यासका लागि घण्टौं लाइनमा बस्न बाध्य भइरहेको प्रति गम्भीर आपत्ति जनाउनु भएको छ। रिफिल हुनुपर्ने विशाल संख्याका सिलिण्डरको सही तथ्याङ्क संकलन गरी खोजी गर्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद गीता गुरूङले संसदीय समितिको पछिल्लो कार्यशैली अपरिपक्व र स्वतः हुँदै गएको भन्दै कड़ा असन्तुष्टि व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको बुधबार बसेको बैठकमा बोल्दै उहाँले यस्ता निर्णय तथा शैलीले संसदीय समितिको गरिमा र संवैधानिक हैसियतमा नै आँच पुर्याएको टिप्पणी गर्नुभएको हो। स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था र समस्या
का विषय में छलफल गर्न आयोजित उक्त बैठक में सांसद गुरूङले एमनेस्टी इंटरनेशनल र इंटरनेशनल कमिशन अफ जुरिस्ट जस्ता अंतर्राष्ट्रीय मानवाधिकारवादी संस्थाहरूलाई समितिले छलफल का लागि बोलाएकोमा तीव्र आपत्ति जनाउनु भएको छ। ती संस्थाहरू नेपाल सरकार मातहत नभएको र व्यवस्थापिका प्रति प्रत्यक्ष रूपमा जवाबदेही समेत नहुने भएकाले उनीहरूलाई आमन्त्रण गर्नु गलत भएको उहाँले तर्क गर्नुभएको थियो। ओखलढुङ्गाका आठवटा स्थानीय तहमा संचालन भइरहेको अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रममा वार्षिक समीक्षा प्रगति प्रस्तुतिकरण तथा वार्षिक आर्थिक वर्ष 2083-84 कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ। कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय करूणा फाउण्डेशन नेपाल स्थानीय तह र राष्ट्रिय अपाङ्ग महासंघको समन्वयमा संचालित कार्यक्रमको समीक्षा तथा कार्ययोजना निर्माण कार्यक्रम मंगलबार सम्पन्न भएको हो। कार्यक्रम आगामी आर्थिक वर्षदेखि स्थानीय सरकार मार्फत मूल प्रवाहीकरण गर्ने तयारी गरिएको छ। यसको मुख्य उद्देश्य जन्मजात तथा जन्म पश्चात हुने अपाङ्गता रोकथाम गर्नुका साथै अपाङ्गता भएका व्यक्तिको समावेशी समाज निर्माणमा सहयोग पुर्याउनु रहेको छ। कार्यक्रमले हालसम्म जिल्लामा 4,163 जना अपाङ्गता भएका व्यक्तिको पहिचान गरेको छ। सन् 2027 को आईसीसी एक दिवसीय विश्वकप छनौट प्रतियोगिताको नेतृत्व भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी का अनुसार 10 वटा टोली सहभागी छनौट प्रतियोगिता आउँदो वर्षको फेब्रुअरी 22 देखि मार्च 23 सम्म सञ्चालन हुनेछ। यद्यपि छनौट खेल कहाँ हुने भन्ने बारे टुङ्गो लागिसकेको छैन। छनौट प्रतियोगिताको विजेता सिधै 14 टोली सहभागी हुने विश्वकपमा प्रवेश गर्नेछ। यस्तै छनौटको दोस्रो तेस्रो र चौथो स्थानमा रहने टोलीहरूले विश्वकपको पहिलो चरण सुपर सिरिजमा प्रतिस्पर्धा गर्नेछन्। सुपर सिरिजको विजेताले 12 टोली बीच प्रतिस्पर्धा गर्नेछ। सन् 2027 को एक दिवसीय विश्वकप दक्षिण अफ्रिका जिम्बाब्वे र नामिबियाका 12 वटा मैदानमा अक्टोबर 4 देखि नोभेम्बर 11 सम्म आयोजना हुँदैछ। हवस्त बिहान 7 बजे को सोले समाचार अंशु कार्की विदा हुन्छु। बिहान 10 बजे सोल हलचल लिएर फेरि आउँछु। सूचना शिक्षा र स्वस्थ मनोरंजन का लागि सोले एफएम सुन्दै रहनुहोला।

सवारी साधनको हिँडिलो तिर्खो त्रुटिहरू सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ। प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्री।

0: বালবালিকালয় লঘু ঔষধ দুর্বল কমতে বসায়
1: লঘু ঔষধ সামাজিক অপরাধ হো কুহি কসৈলে প্রয়োগ নগরম বালবালিকালয় লঘু ঔষধ প্রয়োগ টাড়া রাখ বালবালিকা সুঙ্গত ধ্যান দি লঘু ঔষধ বাট হুনে হানি কানুনি পরিণাম বারে জানকারী দি বালবালিকা সঙ্গ নিয়মিত সংবাদ করে বালবালিকালয় ঘর মায়া সময় দিনে গরম বিদ্যালয় জীবন উপযোগী শিক্ষা দিনে গরম বালবালিকা সকারাত্মক গতিবিধি প্রোৎসাহন গরম
2: আন্তরিক মামলা তথা কানুন মন্ত্রণালয় কুচি প্রদীপ দ্বারা জনহিত সারি সন্দেশ
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना निमिर दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
0: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोक्सर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ
2: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराटनगर
0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साधिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली मस्त भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हस्तालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: नागरिकता कक्ष संचालन होने संबंधी सूचना अदालत सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त हुन सक्नेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो भएमा हुनासो सुनि अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान गर्छ। आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवश्यक सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्द व्यवस्थापन कार्यविधि 2082 बन्दछन्। स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बन सूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोग नगर्दा आयोजना प्रस्ताव बन्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल। सड़क प्रयोग सड़क सीमा अतिक्रमण नगर सड़क सीमा अस्थायी एवं स्थायी संरचना निर्माण नगर सड़क को नारी फल तथा पानी निकास बंद होना नदी सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधुमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं जेब्रा क्रसिङबाट माथि बाटो काट्ने गरौं सड़कको तत्काल मजबुती मार्ग गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: मोबाइल ड्राइभ इन टाइम प्रेम गर्ने युगल जोडी स्पिडमा हुँदा अझै भए बोबा आमा दुईजना नै
4: सी कार्यालयको जनहितमा जारी सन्देश।
5: पोषणयुक्त खाने कुरा जीवनका रङहरू पूरा मनमा ताजी
6: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला सुत्केरी आमा र 5 वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको 1 घण्टाभित्र शिशुलाई स्तनपान गराऊ। 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
4: जिल्ला स्वास्थ्य कार्यालय

0: हाम्रो के दोष र पक्रिनु भएको छ र
1: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
2: हामी त जन्तीको कता हुनु सर
1: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टे जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
0: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
1: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
2: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
1: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लाउनेदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लगाएर बस्नुहोस्
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: न्यू स्टार कलरिया तथा 16 माई अफसेट प्रिन्टिङ प्रेस सुनोदित खुम्बु नगरपालिका 5 सल्लेरी सुन खुम्बु विगतदेखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा 16 माई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्द हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर भोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ विद्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सुजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेक्किनी तालछा वाल मिक्सर नर्मल सर्वो बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्युटी कलर पनि गरिन्छ यति मात्रै होइन समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पाँच पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909450 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस कलरी सुनो
5: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था प्रणालीबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट मुक्तिको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछन् सेवा प्राप्तिमा कुनै गुनासो आएन अधिकार कार्यालय प्रमुख शर्मा सम्पर्क राख्न सक्नुहुनेछ
6: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: नेपाल सरकार विज्ञापन बोर्ड। ए दाई ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
1: बिन्दु भएन, औषधि हालेको।
0: नौमा शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
0: हेर्नुहोस् दाई, यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै जोखिम हुन्छ कि आउनाले?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होश हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाम्रो त परियो नि।
0: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन।
3: मृतकका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि मलाई तुङ्गे भयो। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो। धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।

0: Arswana, sunna sunna.
1: Hamro mama le bhanu bhayeko, u ta parlo gharko hajurama ta boksyo re ni.
0: Ho ra? Hoina ga testo ta. Swita, timiharuko ke khas kus kura hudai cha? Ke bho bhan ta?
2: Ke hoina ni?
0: Maile sunisake. Hera boksa boksi bhanne hudai na. Yo ta samajik abishwas matra ho. Bujhyo? Kasailai boksi ko arop launu, kutnu, pitnu, pida dinu wa gali bejeti garnu hudai na. Testo karya samajik aparadh ho. Boksi ko arop launi, kutpit garne, tatha pida dinu lai 10 barsha kaid ra 50,000 dekhi 1 lakh rupaiya samma jarimana huncha. Boksi arop lagaera kutpit, angabhanga garne lai 10 barsha kaid sangai jyan marne udyog antargat thap sajay pani huncha. Yo kura timiharule afna abhibhavakharulai pani bhannu hai.
2: Huncha bhai.
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौं जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता गराउँ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गराउँ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
5: सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना महाकुम गाउँपालिकाको कार्यालयको अर्को पुस्त 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने नागराई भएको चौथो त्रैमासिक वैशाख झेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी गर्नको लागि यो सूचना मार्फत जानकारी गराइन्छ चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभकारी हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी हुने न्यायको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पुस्तका लेखा नियन्त्रणको फर्ममा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते थप जानकारीको लागि सम्पर्क नम्बर 55 शाखा 98-42-97-91 97-63-97-104
6: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुम गाउँपालिका बुन सोलुखुम्बु
1: आज भोलि मेरो सुनामलाई के भएको छिटो गर्दै आउनु एक्लै बस्न रुचाउनुहुन्छ बिग्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जमा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइ दिनु पर्यो यो त माघौसत कलकत्तामा बस्ने जस्तो लक्ष्य छ त कोटेश्वर माघौसत भाइ के भएको तिमीलाई दिदी भन त
7: खै दिदी के भनेर साथीहरूले गाँजा खान जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाड्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
1: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब त छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छिट प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
7: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
1: बारिशमा लज सुझदा गरी दुबैचोटि तुल्याउने वस्तु वा पदार्थ नागु पदार्थ वा नागु औषध हो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साटन उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन कर्तव्य सभा ढिरबाडमा हाती बालो लागू अवसर बुक्का सुभाष ढिरबाडका लागि भिमाका सांसद कार्यालय सुलु खगु र सुलु एफएमको स्वामित्वको निवासमा जुरहितमा जारी सन्देश
5: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रबन्धहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नु अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो लाइनमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर यौन हिंसाबाट बचाउ र बचाउ यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातिदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पर्क गर्ने गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौं, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: हाम्रो छत्तीमा हरेक खेल्यो छिम्बेकी

0: wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I'm here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: अरु सबै हाम्रो सिस्टममै स्टोर भएर बस्छन् र उपहार वितरण गर्ने क्रममा पनि डे वाइज जस्तो हरेक पाक्षिक रूपमा यो कार्यक्रम सञ्चालन हुन्छ भने भन्नुको मतलब एक गतेका दिनमा खरिद भएका बिलहरू एक गतेको बिलहरू मध्येबाट एउटा कुपन सञ्चालन हुन्छ दुई गतेको एउटा इभन रूप यस्तै प्रकारले चाहिँ 15 दिनसम्मको हरेक दिनको विजेता छनौट हुने सिस्टमले नै सिस्टम जेनेरेटेड त्यो कुपनलाई चाहिँ हामीले पुरस्कारको रूपमा वितरण गर्ने हुँदाखेरि यो सम्पूर्ण रूपमा यसमा चाहिँ ह्युमन इन्टरभेन्सन हुने सम्भावना चाहिँ जिरो नै हुनुभएको भएर यसलाई हामीले एकदम पारदर्शित र अहिलेको वर्तमान कन्टेक्स्टमा चाहिँ यो एकदम युजफुल र सुरक्षित छ भनेर हामी भन्न सक्छौँ।
4: आन्तरिक राजस्व विभागका निर्देशक तथा सूचना अधिकारी केशव रघुवंशीज्यू, जसमा यो कार्यक्रममा यदि कुनै व्यवसायले ग्राहकलाई बिल दिन अस्वीकार गरे वा बिल नदिए उपभोक्ताले के गर्नुपर्छ त विभागले उजुरी लिने त्यस्तो खालको प्रक्रिया छ कि छैन?
3: एकदम यसमा चाहिँ दुईटा कुरा छ। एउटा त हामीले पनि मार्केट मोनिटरिङ गरिरहेका हुन्छौँ। अब विभाग अन्तर्गत रहेका कर कार्यालयहरूले विभिन्न

0: गर्ने क्रममा पनि दिन गुजर जारी भइरहेछ कि छैन भन्ने कुरा हेर्ने गर्दछ र यदि उपभोक्ता जो हुनुहुन्छ उहाँहरूले बिल माग्दाखेरि पनि बिल नदिएको अवस्था हो भने त्यतिखेर तुरन्त नजिकको कर कार्यालयमा कल पनि गर्न सक्नुहुन्छ, अन्तर्राष्ट्रिय विभागमा पनि कल गर्न सक्नुहुन्छ र उहाँहरूले मलाई यसरी यो बिल प्राप्त गर्न सकेन भनेर विभाग या विभाग अन्तर्गत कार्यालयहरूलाई त्यो जानकारी प्राप्त भयो भने विभाग र कार्यालयले तुरन्त त्यसको एक्सन लिन्छ र रमन बनजिङ हाम्रो आयकरण नकरणीति व्यवस्था गरेर गभर्मेन्टको जरिवाना पनि गर्छ र उहाँलाई तत्काल बिल इस्यू गर्नुको लागि विभागले निर्देशन पनि दिन्छ।
1: त्यसका लागि छुट्टै सार्वजनिक कुनै एउटा माध्यम जस्तै टोल फ्री नम्बर अथवा कुनै व्यवस्था गरेको छ कि छैन विभागले?
0: यसमा चाहिँ यस्तो छ, हाम्रो टोल फ्री भन्दा पनि एउटा सूचना अधिकारीको नम्बर त अलरेडी हाम्रो मोबाइल नम्बर वेबसाइटमा यहाँहरूले पाउनुहुन्छ र त्यस्तै गरेर हामीले अहिले के गरेछौँ भने जस्तो अब सम्पूर्ण उपभोक्ता वर्ग त नेपालभरि नै हुनुहुन्छ, उहाँहरूले आफ्नो नजिकको कर कार्यालयमा सम्पर्क गर्नुभयो भने त्यो छिटो हुने भएको कारणले गर्दा अहिले हाम्रो वेबसाइटमा हेर्नुभयो भने कार्यालयका नम्बरहरू कार्यालयका सूचना अधिकारीका नम्बरहरू सबै हामीले वेबसाइटमा राखेका छौँ। उहाँले तुरन्त वेबसाइटमा गएर आफ्नो नजिकको कर कार्यालयका सूचना अधिकारीलाई यो कुरा जानकारी गराएर कार्यप्रति अगाडि बढाउन सक्नुहुन्छ।
1: दिनेश के सावत, मैले बिल प्राप्त गर्न सकेन भन्ने उजुरी जोसुकै नागरिकले पनि गर्न सक्यो,
0: एकदम मजाले गर्न सक्नुहुन्छ र हामी उहाँहरूलाई आह्वान पनि गर्छौँ। अब अहिले हाम्रो पुरस्कार दिने एउटा यो प्रोग्रामको उद्देश्य पनि त्यही हो, त्यो उद्देश्य पनि त्यही हो कि हामीले बिल लिने दिने संस्कृति बसाल्ने भनेर भनेपछि हामी विभाग देशमा लाग्ने पर्दछौँ र कोही करदाताले बिल मलाई दिएन भन्ने उजुरी गर्दछ भने त्यो उहाँको एकदम उहाँको अधिकारको विषय पनि हो र विभागले त्यसलाई एकदम गम्भीरतापूर्वक लिएर कार्यप्रति अगाडि बढाउँछ।
1: नेपालमै नयाँ अभ्यासका रूपमा कार्यक्रम कार्यान्वयनमा आइरहेको छ, धेरै उपभोक्तालाई कर बीजकको महत्वबारे पर्याप्त जानकारी छैन होइन, यस कार्यक्रम मार्फत विभागले नागरिकमा कस्तो सचेतना फैलाउन चाहेको हो? यहाँले यसअघि पनि भन्नुभयो, अझै पनि साधारण नागरिकले बुझिने भाषामा स्पष्ट पारिदिनुहोस् न।
0: यसमा वास्तवमा हजुरहरूलाई पनि याद होला, हामीले पनि अब इभन हामी नेपाल सरकारका कर्मचारी हुँदाहुँदै पनि कतिपय अवस्थामा चाहिँ अब अहिलेको चलिरहेको अवस्थाले भनौँ या कतिपय अवस्थामा हामी बिल लिने बाटो वञ्चित भइरहेको अवस्था छ, कतिपय अवस्थामा उपभोक्ता स्वयं जागरूक हुनुहुन्न, उहाँहरूले बिल माग्नुहुन्न भने कतिपय अवस्थामा हाम्रा जति पनि व्यापार गर्ने करदाताहरू हुनुहुन्छ उहाँहरूले बिल दिनु हिचकिचाइरहेको अवस्था पनि छ। अब दुईटै अवस्था अहिले विद्यमान छ। वास्तवमा चाहिँ के हो भने हाम्रो जस्तो एउटा इक्जाम्पलै भनौँ, खुद्रा पसलमा गएर कुनै सामानहरू किन्यौँ भने त्यस्तै गरेर अब हामी मानव मासु पसलमा गएर मासु दैनिक रूपमा भनौँ अथवा साप्ताहिक रूपमा जसले मासु किन्न जानुहुन्छ त्यहाँ क्युआर गर्दा गर्दै पनि क्युआर पेमेन्टबाट भुक्तानी भइरहेको हुन्छ तर उहाँहरूले बिल लिने दिने बानी बसेको त्यति देखिँदैन। यस्ता क्रियाकलापहरू पनि अब सबैमा चाहिँ बिल बिजक लिने दिने बानी बसोस् भन्ने उद्देश्यका साथ यो प्रोग्राम शुरू गरेको हो। त्यसैले यसलाई एउटा पर्वको रूपमा म आम हाम्रो उपभोक्ता वर्गहरूलाई के अनुरोध गर्न चाहन्छु भने यसलाई एउटा पर्वको रूपमा लिउँ र हामीले बिल बिजक लिने भने त्यसको पछाडि धेरै कारणहरू छन्, त्यसमा अब पछाडि पनि आउँदै जाँदा यी विषयहरूमा छलफलको क्रममा हामीले राष्ट्र निर्माणमा केही सहयोग गरौँ, हामीले बिल लिनेको मतलब के हो भन्दाखेरि त्यो ट्रान्ज्याक्सन भनेको अब उहाँहरूले जसबाट किन्नु भएको छ उहाँ विक्रेताको ओभरअल कारोबारमा रिफ्लेक्सन हुन्छ अर्थात् त्यो उहाँहरूले समावेश गर्नुहुन्छ। भनिसकेपछि त्यो बिक्री समावेश गर्नुको मतलब उहाँले अब त्यसबाट नाफा भएको जति पनि आमदानी गर्नुभएको छ उहाँमा ट्याक्स तिर्नुपर्छ र त्यो ट्याक्स राज्यलाई जानु भनेको त्यो फेरि फर्केर आएर हाम्रो विकासका लागि हो। यो कुरा बुझेर आम उपभोक्ता वर्गहरूमा चाहिँ अब बिल दिने संस्कृतिको विकास गरौँ भन्न चाहन्छु र यो उपहार कार्यक्रमले त्यसलाई निश्चित रूपमा त्यसलाई चाहिँ आगामी दिनहरूमा बिल दिने दिने संस्कृति चाहिँ बढ्छ भन्ने चाहिँ अथवा हामीले त्यस्तो आशा राखेका छौँ।
1: यो कार्यक्रमले कर छली नियन्त्रण गरेर जसो वृद्धि गर्न पनि मद्दत पुग्छ या चाहिँ एउटा नयाँ अभ्यासको शुरूआत मात्रै हो भने यहाँलाई चाहिँ के लाग्छ?
0: अब हाम्रो यो कार्यक्रम सञ्चालन गर्नुको मुख्य उद्देश्य जसरी हामीले भनौँ बिल लिने संस्कृतिको विकास भनेर भनौँ तर यसको मुख्य उद्देश्य भनेको यहाँले जसरी भन्नुभयो ठ्याक्कै त्यही नै हो। जसरी बिल लिने संस्कृतिको विकास हुनु भनेको हरेक कारोबारहरूलाई हामीले कारोबारहरूलाई समावेश गर्न खोज्नुभयो र समावेश गर्न खोज्नु भन्नुको अर्थ उहाँले आफ्नो कारोबार आय विवरण पेश गर्ने बेलामा त्यसलाई प्रस्तुत गर्नुपर्ने हुन्छ र प्रस्तुत गर्नु परेपछि त्यही अनुसारले उहाँले कर तिर्नुपर्ने हुन्छ। त्यसैले गर्दाखेरि अब विगतका समयमा जसरी कारोबार हुँदाहुँदै पनि बिल लिने दिने नभएको कारणले गर्दा हिसाब किताब राम्रोसँग नराखिएको अवस्थाले होस् अथवा उहाँहरूले त्यसलाई इन्टेन्सन लिने यो कारोबार समावेश गर्दिनँ भनेर होस् कुनै पनि हिसाबले वास्तविक कारोबार रिफ्लेक्ट नभइरहेको अवस्था थियो। वास्तविक कारोबार एकातिर भइरहेको हुन्थ्यो भने त्यो कारोबार बनाउनको उहाँले आय विवरण पेश गर्ने बेलामा में ती कारोबार समावेश नगरिक अथवा तो भाग थोड़े समावेश अवस्था थी अब तेल हमें बिल दिदा दिना मक अवस्था में क्यों ती संपूर्ण कारोबार व्यवसाय करने महानुभाव आयोग उद्देश्य उसे करूर्ने वो तो उसे करने बितीक इसलिए वास्तविक जी कर तीर्न पर्ने ती कर तीर्न पर्ने अवस्था सृजना होने कर छने जो अने जी अभी हमें सुन में आई रहता वास्तविक कारोबार चाहिए उद्देन कर छने भैर भाई इस एक हदसम इस मिनिमाइज करो समस्या का समाधान कर मदद कर
1: राज्य लक्ष्य अनुसार कर संकलन कर उठा सफल हो त्यसले यदि सफल भइहाल्यो भने त्यसले चाहिँ आम नागरिकको जीवनमा देशको विकासका सवालमा के भूमिका राख्छ त सर्वसाधारणले बुझ्ने तरिकाले बताइदिनुहोस्।
0: यो कुरा कर वास्तवमा किन आवश्यक पर्छ भन्ने कुराबाट सुरु हुन्छ। जसरी केही महिना अगाडि माननीय अर्थमन्त्रीज्यूबाट जेठ 15 गते बजेटको घोषणा पनि भयो। अब बजेटमा नेपाल सरकारले के गर्छ कार्यक्रमहरू प्रस्तुत गरेको हुन्छ र त्यो कार्यक्रम प्रस्तुत गरिसकेपछि त्यो कार्यक्रम कसरी सञ्चालन हुन्छ त भन्दा त्यसको लागि स्रोतको व्यवस्थापन कसरी हुन्छ त भन्दा त्यो स्रोतको मुख्य सोर्स भनेको नै कर र त्यो करबाट नै जति पनि बजेटले राखेका लक्ष्यहरू हुन्छ त्यो प्राप्त गर्नको लागि सहयोग हुन्छ कार्यक्रमहरू सञ्चालन हुन्छ। भनेपछि त्यो कार्यक्रममा के हुन्छ त भन्दा विकासका कुराहरू हुन्छन्, ग्रामीण विकासका विभिन्न अब खानेपानी स्वास्थ्य शिक्षा सिंचाई लगायतका जति पनि हाम्रा विकासका पूर्वाधार सम्बन्धी कार्यक्रमहरू अगाडि बढाउनु हुन्छ त्यसको लागि सोर्सको जरुरत पर्छ। त्यो सोर्स हामीले कहाँबाट कलेक्सन गर्छौँ भन्दा त करबाट कलेक्सन गर्छौँ। भनिसकेपछि त हामीले तिरेका जति पनि हामीले कन्ट्रिब्युट गर्छौँ त्यो कन्ट्रिब्युट गरेका कर एकुमुलेट भएर एउटा राज्यको स्रोत बन्ने रहेछ र त्यो स्रोत अब फेरि के हुने रहेछ भन्दाखेरि राज्यले गर्ने तीनवटा मुख्य काम विकास निर्माण सेवा प्रवाह र सुशासन यिनीहरूमा चाहिँ राज्यले खर्च गर्नुपर्ने हुन्छ र त्यो खर्च गर्नुपर्ने यही करलाई नै प्रयोग गर्नुभएको हुँदा त्यो पैसा फर्केर हामी जनता हामी उपभोक्ताकै माझ आउँछ। यसले गर्दा यो धेरै महत्वपूर्ण विषय हो र यसले यसरी फाइदा हुन्छ भनेर म भन्न चाहन्छु।
1: निर्देशक तथा सूचना अधिकारी फेरि पनि अर्को यो घुमि फेरि यही उपायसँग सम्बन्धित प्रश्न नै आइपुग्यौँ भने जस्तो कि पुरस्कार जित्ने व्यक्तिले रकम प्राप्त गर्नका लागि के प्रक्रियाहरू पूरा गर्नुपर्छ त?
0: जब उहाँहरूलाई घोषणा हरेक पाक्षिक रूपमा पुरस्कार कार्यक्रमको घोषणा हुन्छ, घोषणा भइसकेपछि उहाँहरूले हाम्रो कार्यविधिमा त्यो कुरा स्पष्ट उल्लेख पनि गरिएको छ, सम्पूर्ण उपभोक्ता वर्गहरूले हाम्रो वेबसाइटमा गएर कार्यविधि पनि हेर्न सक्नुहुन्छ। त्यसमा चाहिँ के उल्लेख छ भने जब उहाँको कुपन विजेताको रूपमा घोषणा हुन्छ, घोषणा भइसकेपछि उहाँले त्यो सकल बिजक जे छ उहाँको त्यो सकल बिजक अनि उहाँको परिचय पत्र र उहाँको अब स्थानमा अहिले पर्सनल प्लान त्यो बारेमा पछि हामी छलफल पनि गरौँ। पर्सनल प्लान उहाँले लिनुपर्नुहुन्छ, पर्सनल प्लान र उहाँको बैङ्क खाता, यी चारवटा विवरण त्यसपछि आवश्यक पर्छ। त्यो चारवटा विवरण राखेर उहाँले नजिकको कार्यालयमा गएर उपहारको लागि क्लेम गर्न सक्नुहुन्छ।
1: बैङ्क खाता हुनु पर्यो, व्यक्तिगत प्यान नम्बर

0: पनि हुन सक्छ किनभने उहाँले बिल त्यतिखेर बिल नकाटेको कारणले गर्दा पछिल्ला डेटहरूको बिल काटिसकेको अवस्था हुनसक्छ, फेरि पुरानो डेटको बिल इस्यु गर्न विक्रेता हुनुहुन्छ, उहाँलाई पनि प्राकृतिक रूपमा त्यसलाई समस्या सिर्जना हुन्छ। त्यसैले गर्दा अब उहाँसँग ओरिजिनली बिल नहुँदा बित्तिकै के हुनुभयो, उहाँलाई फेरि त्यो पुरस्कार पाइसकेको पुरस्कार क्लेम गर्नु पनि समस्या हुन्छ। त्यसले गर्दा मुख्य ध्यान दिनुपर्ने विषय चाहिँ के हो भने अब उहाँ यदि पुरस्कार म प्राप्त गर्छु किनभने यो उपभोक्ता हामी उपभोक्ता मध्येबाट त हामी हरेक दिन 1,00,000 पुरस्कार प्राप्त गर्ने भनेको हामी मध्येको उपभोक्ताले हो र पाक्षिक रूपमा बन्दरूपार अन्तर्गत 10,00,000 योजना प्राप्त गर्ने भनेको छ, त्यो पुरस्कार पाउने पनि हामी उपभोक्ता नै हो। त्यसैले बिल लिनेबाट होइन त्यसलाई सुरक्षित पनि राखौँ र बिललाई चाहिँ उपहार प्राप्त गरेको खण्डमा त्यो सकल बिल पनि पेश गर्नुपर्ने हुन्छ। त्यसैले यी चारवटा विषयहरू मैले भने सकल बिल, परिचय पत्र, स्थानीय नम्बर र उहाँको ब्याङ्क खाता, यति कुराहरू लिएर उहाँले पुरस्कारलाई क्लेम गर्नुहुन्छ र त्यसको त्यो बिल सकल हो भन्ने प्रमाणित भइसकेपछि हामी उहाँको खातामा त्यो पैसा जम्मा हुन्छ।
1: मैले यो कुरा किन गर्दैछु भने अबको चाहिँ केही दिनपछि 1,00,000 र 10,00,000 विजेता हुने उपभोक्ताहरू आम नागरिकको संख्या चाहिँ आउलादारी गर्नको लागि होइन त्यो त्यसको लागि अब जसले पुरस्कार जित्नुहुन्छ त्यो पुरस्कार बापत कर कट्टी अन्य हुने अर्थात् अन्य कुनै कानूनी प्रक्रियाहरू पनि पूरा गर्नुपर्ने हुन्छ कि भन्ने एउटा चासोको विषय छ। त्यसमा कुनै छुट्टी कानूनी प्रावधान छ कि के होला?
0: यसमा चाहिँ यस्तो छ, हामीले यसलाई एउटा हाम्रो आयकर अनुले के भन्छ भने यस्ता आकस्मिक लाभहरू प्राप्त गरेको अवस्थामा हामीले अन्य लटरीहरूबाट होला अथवा अन्य विविध पुरस्कार स्वरूप प्राप्त गरेका आकस्मिक लाभहरू प्राप्त गरेको छ भने त्यसमा 25% कर कट्टी गर्नुपर्छ। यो हाम्रो राज्यको आयकर ऐनमा व्यवस्था भएको विषय। अब यस्तै गरेर हाम्रो यो उपहारमा पनि आयकर ऐन अन्तर्गतै करपट्टी चाहिँ गर्नुपर्छ। अब यो पुरस्कारको रकम चाहिँ 1,33,334 रुपियाँ भएको हुँदाखेरि त्यो 25% ट्याक्स काटिसकेपछि उपभोक्ताको हातमा 1,00,000 पर्दछ दैनिक विजेताको रूपमा र 10,00,000 जुन कुरा छ यहाँले भन्नुभएको पाक्षिक रूपमा त्यो 10,00,000 चाहिँ उहाँले 25% ट्याक्स काटेर मात्रै प्राप्त गर्नुहुन्छ।
1: भनेको 1,00,000 सिधै 1,00,000 नै हो, त्योभन्दा बढीको जति रकम छ त्यो करकट्टीमा जान सक्छ।
0: हजुर हजुर,
1: 10,00,000 चाहिँ घट्ने भयो।
0: 10,00,000 चाहिँ घट्ने भयो किनभने 10,00,000 भनेको उहाँको अब अमाउन्टमा चाहिँ त्यसमा 10,00,000 नै भएको भएर त्यसमा ट्याक्स काट्दाखेरि जति प्राप्त हुन्छ 25% ट्याक्स जति बाँकी रहन्छ त्यति मात्रै पाउनुहुन्छ। भनेको 7,50,000 उहाँले प्राप्त गर्नुहुन्छ।
1: यो त भयो अब पुरस्कार प्राप्त गर्ने प्रक्रिया, प्राप्त गरिसकेपछि के कस्ता प्रावधानहरू कार्यान्वयन गर्नुपर्छ अथवा पालना गर्नुपर्छ भन्ने कुरा। अब यदि उपभोक्ताले बिल हरायो होइन, गलत विवरण भएको बिल पायो वा नकली कर बिजक भेट्यो भने के गर्ने त? यस्तो अवस्थामा नकली बिल नै पेश नसक्ने एउटा सम्भावना पनि त देखियो।
0: अब बिल हरायो भन्ने सम्बन्धमा चाहिँ अब हामी सुरक्षित राख्नु नै भन्छौँ। अब त्यसको अलिकति प्रक्रिया जटिल पनि हुन्छ, त्यसलाई प्रमाणित गर्नुपर्ने कुराहरू होला, त्यो गर्ने नगर्ने अहिले हाम्रो कार्यविधि त्यस्तो बोलेको पनि छैन होइन, त्यो विषयमा त त्यस्तो अवस्थामा कसरी घाट पकाउने भन्ने कुरा होला। यी विषयहरू चाहिँ निर्णय गर्दाखेरि मन्त्रालयबाट नै निर्णय गर्नुपर्ने अवस्था हुन्छ हाम्रो अर्थ मन्त्रालयबाट। त्यसैले हाम्रो आम उपभोक्तालाई एउटा सुझाव चाहिँ के हो भने आफूले कैद गरेपछि त्यो बिल सुरक्षित साथै राख्नुहोस् कि त्यो पुरस्कार पर्ने पर्ने हुन्छ, कमसे कम त्यो म्यापभित्रसम्म सुरक्षित राख्नुहोस् नै भन्छौँ। अब जहाँसम्म उहाँले भन्नुभएको डुप्लिकेट बिल अथवा अब अन्य फ्रड केसहरूको कुरा छ, यसमा चाहिँ कानुन बमोजिम कारवाही हुन्छ। जस्तो अब यो फ्रड कुन माध्यमबाट भएको अर्थात् मैले भन्न खोजेको यो विक्रेताको तर्फबाट भएको फ्रड हो कि खरिदकर्ता जसले चाहिँ बिल इन्ट्री गरिरहेको छ त्यो इन्ट्री गर्ने जो व्यक्ति हुनुहुन्छ उहाँले गर्नु खोज्नुभएको हो, यो कुरा चाहिँ अब अनुसन्धानको विषय हुन्छ। त्यसैले उहाँले त्यो क्लेम गर्न आउनु भइसकेपछि हामीले गर्ने छानबिन भनेको पनि त्यसमै आधारित हुन्छ। र यो फ्रड गरेको पत्ता लगायो भने जसले फ्रड गर्न खोजेको हो उहाँमाथि चाहिँ कानुनमा जुन कारवाही हुन्छ।
1: भनेको बिल हराएको सन्दर्भमा अहिले नै ठ्याक्कै प्रक्रिया विकल्प हुन्छ भन्ने त्यस्तो खालको कार्यविधि बनेको छैन।
0: अहिले डिफाइन्ड रूपमा चाहिँ हामीले जुन कार्यविधि बनेको छ त्यसमा बिल हराएमा के गर्ने भन्ने कुरा चाहिँ छैन, यसमा खालि सकल बिजेट पेश गर्नुपर्छ भन्ने व्यवस्था छ। अब उहाँको जेन्युन केस नै हो, उहाँले बिल लिएको प्रमाणित पनि हुन्छ, तर उहाँसँग बिल हरायो भनेर उहाँले चाहिँ दोस्रो कपी ल्याउनु भयो, मानव बिलै ल्याउनु भएन भने त त्यो अलिक समस्याको विषय हुन्छ। उहाँले दोस्रो कपी ल्याउनु भयो अर्थात् उहाँ विक्रेता जानुभयो, उहाँले विक्रेतालेमा राखेको दोस्रो कपीको फोटोकपी लिएर आउनु भयो, अब त्यसलाई चाहिँ के गर्ने भन्ने चाहिँ एउटा प्रश्न हुनसक्छ। त्यो बारेमा चाहिँ अहिले हाम्रो कार्यविधिले केही नबोलेको हुँदाखेरि मैले यति मात्र भन्छु, उहाँहरूले सकेसम्म त्यो बिल सुरक्षित नै राख्नु, त्यतिखेरको प्रक्रिया अलिक जटिल हुन सक्छ।
1: अब चाहिँ यो हामीले जुन करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 यसका बारेमा छलफल गरिरहेका छौँ, यसलाई सफल बनाउन व्यवसाय र आम उपभोक्तालाई यहाँको सन्देश के छ के भन्नुहुन्छ?
0: सर्वप्रथम त उपहार कार्यक्रम यहाँहरूले उपहार कार्यक्रमबाट पुरस्कार प्राप्त गर्नुहुन्छ त्यो एक ठाउँमा छँदैछ, यो यसलाई उत्सवको रूपमा मनाउ र मुख्य रूपमा हामीले भनेको यो बिल लिने दिने संस्कृतिलाई विकास गर्न बित्तिकै यसले उपभोक्ताले बिल लिनुका उहाँका फाइदा उहाँले प्राप्त गर्नु पाउनु गर्नुहुन्छ भने विक्रेता हाम्रा कर्मदाहरू

0: गर्ने भएछ अथवा नदिँदाखेरि पनि अब के हुनुभयो भन्दाखेरि त्यसको रिपोर्टिङहरू हुने भयो भन्ने कुरा हुन्छ, यसबाट संविधानमा सतर्क रहने अवस्था रहन्छ भनिसकेपछि अब मैले के भन्छु भने उपभोक्ता महानुभावहरूलाई पनि हामीले 100 रुपियाँ भन्दा बढी अथवा जतिको पनि खरिद गर्नुहुन्छ अब हामीले बिल लिनु माने भन्छौँ, बिल दिन यदि कसैले आनाकानी गर्छ अथवा बिल दियो भने 13% भ्याट लाग्छ विषय लगायतका विषयहरू जति पनि यस्ता समस्याहरू क्रिएट गर्न खोजेर बिल नदिन खोज्छ भने उहाँहरूलाई तुरन्त हाम्रो नजिकका कर कार्यालय अन्तर्राष्ट्रिय विभागमा रिपोर्टिङ गरौँ र आफूले बिल लिने तपाईँहरूको अधिकार हो त्यसैले तपाईँहरू बिल लिनुहोस् भनेर भन्छौँ भने अब हाम्रा उद्योगपति अथवा व्यापारी वर्ग जति पनि हुनुहुन्छ व्यवसायीहरूलाई पनि हाम्रो के आग्रह छ भने अब एउटा यसलाई महोत्सवको रूपमा मनाऊ, अब पनि हामीले बिल नदिउँ, बिल नदिएकै आधारमा कारोबार चाहिँ वास्तविक रूपमा हामीले कारोबार प्रस्तुत गर्नु पर्दैन अथवा हामीले केही कर घटाउन सकिन्छ कि भन्ने भन्दा पनि तपाईँहरूले 25% कर तिर्नु भनेको 75% तपाईँहरू भागमा नै आउने हो भन्नाले जति तपाईँ बढी कर तिर्नुहुन्छ त्यति नै बढी तपाईँले आफूले बेनिफिट प्राप्त गर्नु भएको हुन्छ, 25% राज्यलाई दिने हो, त्यसैले गर्दाखेरि हामीले कर नतिरिकन आमदानी बनाउने भन्दा पनि कर तिरेर नै अगाडि बढौँ, त्यसैले गर्दा बिल दिनलाई अब नै हिचकचाउँ भनेर पनि भन्न चाहन्छु।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आर्थिक विषयमा केन्द्रित आजको कार्यक्रममा हामी राज्यले उठाउने कर र करदातालाई सजिलो र हौसला थप्ने सरकारी प्रयासमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। आन्तरिक राजस्व विभागका निर्देशक एवं सूचना अधिकारी केशव रघुवंशीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: पानीको धारा त बन्द भयो र ग्यास सिलिन्डरको रेगुलेटर चाहिँ बन्द गर्नुभयो त।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
4: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौं, फोन 01-4110-6690, 41106690।
5: स्वस्थ जीवन का लागि आयुर्वेद।

0: सुनिए फाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आर्थिक विषयमा केन्द्रित आजको कार्यक्रममा हामी राज्यले उठाउने कर र करदातालाई सजिलो र हौसला थप्ने सरकारी प्रयासमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। हामीसँग हुनुहुन्छ आन्तरिक राजस्व विभागका निर्देशक एवं सूचना अधिकारी केशव रघुवंशी।
2: केशव रघुवंशीज्यू, यहाँलाई कार्यक्रममा पुनः पनि स्वागत छ। अब यो जुन उपहारको कुरा गर्यौं हामीले, यो विषयमा छलफल गर्नुहुँदा राजस्व विभाग अर्थात नेपाल सरकारको तर्फबाट करदातालाई प्रोत्साहन गर्नका लागि यस्तै खाले अन्य कुनै कार्यक्रमहरू पनि छन् कि? अहिले अहिलेदेखि पनि आइरहेको प्रोग्राम हो, तर यसपालि पनि त्यो प्रोग्राम केही समय पछाडि लन्च हुन्छ होला। योभन्दा अगाडि एउटा प्रोग्राम के थियो भने, यो हाम्रो इलेक्ट्रोनिक पेमेन्ट गर्ने क्रममा चाहिँ भीएटीको 10% चाहिँ तुरन्त रिटर्न हुन्छ। 10% चाहिँ पहिला के थियो भने, पहिला पेमेन्ट गर्नुपर्छ पछि रिटर्न हुन्छ भन्ने थियो भने, अब यसपालिदेखि चाहिँ हामीले के गर्नु खोज्दैछौँ भने, उहाँहरूले इलेक्ट्रोनिक पेमेन्ट गर्नुहुन्छ भने भीएटी जति रकम तिर्नुभएको हुन्छ त्यसको 10% चाहिँ उहाँहरूलाई डिस्काउन्टको रूपमा चाहिँ घटेर, त्योभन्दा 10% घटाएर मात्रै उहाँलाई तिर्न पाउने व्यवस्था पनि हामीले अहिले हाम्रो बजेट मार्फत व्यवस्था पनि आज सँगसँगै, त्यसैले त्यसलाई पनि हामीले निकट भविष्यमा लागू गर्दै जाने हो। त्यसपछि यस्तै यस्तै खालका विशेष खालको यो दुईवटा प्रोग्राम चाहिँ प्रत्यक्ष देखिने खालका छन्
1: भनेको थियो। करको 10% फिर्ता आउने कार्यक्रम अहिले कार्यान्वयनमा छैन,
2: अहिले त्यसको पनि एउटा कार्यविधिहरू बन्ने क्रममा नै छ र त्यो निकट भविष्यमा त्यो पनि अगाडि बढ्छ भने, अहिलेलाई हामीले अब जस्तो धेरै प्रोग्राममा त एकचोटि लन्च गर्दाखेरि भन्दा अहिले हामी कर कार्यक्रममा पहुँच भएको भएर प्रमुख प्रोग्राम पनि आउँछ, किनभने त्यो बजेट भाषामा व्यक्त भएको प्रोग्राम हो। तर यो प्रोग्राममा एउटा हामी अहिले लागि परेर हुँदाखेरि अब त्यो प्रोग्राम पनि केही समय पछाडि आउँछ भनेर भन्न सकिन्छ।
1: आज हामी कार्यक्रम बदलिँदो नेपालमा आन्तरिक राजस्व विभागका निर्देशक तथा सूचना अधिकारी केशव रघुवंशीसँग कुराकानी गरिरहेका छौं। हामीले यसअघि उपहार कार्यक्रममा केन्द्रित लामो छलफल गर्यौं। अब यो खासमा कर भनेको के हो, सामान्य भाषामा नागरिकले बुझ्ने गरी स्पष्ट पारिदिनुहोस् न।
2: करलाई हामीले एउटा वाक्यमा भन्नुपर्दा चाहिँ, कर भनेको राज्यलाई तिर्नुपर्ने अनिवार्य भुक्तानी भनेर भन्छ हामीले, त्यो पढ्ने क्रममा पनि त्यो कुराहरूले गरेर हुन्छ। अब यो अनिवार्य भुक्तानी कसरी भयो भन्दाखेरि, राज्यले कानून बनाएको हुन्छ र कानून बनाएर कानून अन्तर्गत रहेर राज्य अन्तर्गत रहेका नागरिकहरूले गरेको आय आमदानीको 10% चाहिँ अनिवार्य रूपमा राज्यलाई भुक्तानी गर्नुपर्छ भनेर एउटा नियम नीति बनाएको हुन्छ, जसलाई हामीले कर भनेर भन्छौँ। र त्यो कर विभिन्न प्रकारको हुन्छ, कर चाहिँ विभिन्न प्रकारको हुन्छन्, जसलाई हामीले दुईटा प्रकार मुख्य रूपमा हामीले दुई प्रकारबाट बुझ्न सक्छौँ। एउटा प्रत्यक्ष कर भन्छ, अर्को अप्रत्यक्ष कर भन्छ। प्रत्यक्ष कर भनेको चाहिँ तपाईँको जसले आमदानी गरेको हुन्छ उहाँहरूले नै तिर्नुपर्छ। फर एक्जाम्पल, हामी यो जो जागिर गर्नुहुन्छ अथवा रोजगारदाताबाट रोजगार प्राप्त गर्ने व्यक्तिले आमदानी प्राप्त गरिसकेपछि त्यहाँ पनि हामीले कर तिरेका हुन्छौँ। त्यस्तै व्यवसाय गर्नेहरूले व्यवसायबाट आमदानी गरेपछि त्यो आमदानीको उहाँहरूले कर तिर्नुभएको हुन्छ। अर्को एउटा अप्रत्यक्ष कर भन्ने हुन्छ, त्यो चाहिँ त्यसको प्रशासन एउटा संस्थाले एउटा निकायले गरेर हुन्छ भने त्यसको करको भार चाहिँ अर्कोलाई परेर हुन्छ। फर एक्जाम्पल, मुहकरको विषय लियो, अब मुहकर उठाउने जिम्मा विक्रेताले लिँदा हुन्छ, उहाँले रिपोर्टिङ गर्नुहुन्छ, त्यो मुहकर जुन उठाउनु भएको हुन्छ त्यो मुहकर चाहिँ उहाँको आफ्नो पैसा होइन, त्यो पैसा चाहिँ भनेको के हो भने, जसले सामान खरिद गर्नुभएको हुन्छ उहाँले तिर्नु, भनेपछि सामान खरिद गर्ने खरिदकर्ताले तिर्नु भएको करको लाई उठाउने जिम्मा चाहिँ विक्रेताले लिने र त्यो उठाइसकेपछि राज्यलाई दिने, त्यस्तो खालको पनि त्यो अप्रत्यक्ष भयो। अर्को भनेको प्रत्यक्ष कर हुन्छ, प्रत्यक्ष कर चाहिँ जसले आमदानी गरेको हुन्छ उहाँले तिर्नुहुन्छ। र अब यो कर किन तिर्नुपर्छ भन्ने प्रश्न त अघि हामीले अलि अगाडि पनि कुरा गरिसकेका छौँ, विषय होइन। यो भनेको चाहिँ एउटा राज्य सञ्चालनको लागि एकदमै आवश्यक पर्ने र राज्य सञ्चालन मात्रै नभनौँ, राज्यको मुख्य उद्देश्य तिनवटा अघि मैले पनि भने, जीडीएस भनेर भन्छ, गभर्नेन्स, सर्भिस डेलिभरी, सुशासनको कुराहरू। अब यी विषय चाहिँ अब राज्यको के पोलिसी पनि हुन्छ भने, प्रत्यक्ष कर भनेको कस्तो हुन्छ, जसको बढी आमदानी हुन्छ उसले तिर्ने, र बढी आमदानी हुन्छ उसले तिरेको पैसालाई आमदानी नहुने रिमोट एरिया होइन, जहाँ चाहिँ विकासको प्रोग्रामहरू बढी आवश्यक छ, जहाँका जनताहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, खानपानी, विद्युत लगायतका यस्ता बेसिक इन्फर्मेसन इन्फ्रास्ट्रक्चरहरू पुग्यो हुँदैन, सुविधाहरू प्राप्त गरेको हुँदैन, त्यस्ता एरियामा विकासका ती कार्यक्रमहरू लैजानु पर्यो भने के गरेको हुन्छ त, कर तिर्ने बेलामा मूल्य अथवा प्रत्यक्ष कर चाहिँ प्रत्यक्ष कर चाहिँ जति आमदानी बढी मूल्य तिरेर आउँछ भने त्यसको फाइदा फेरि कसले प्राप्त गरेर आउँछ भने ग्रामीण भेग जहाँ चाहिँ विकासका बढी कार्यक्रमहरू लानु परेर आउँछ त्यो विकास कार्यक्रम त्यो पैसा पुगिरहन्छ। त्यसैले गर्दा हामीले तिरेको कर कहीँ न कहीँ कुनै न कुनै माध्यमबाट हाम्रै लागि त्यो खर्च भएर आउँछ। त्यसैले पनि यो कर तिर्नुपर्छ र कर तिर्ने बानी चाहिँ बसाल्नुपर्छ र करका फाइदा पनि हेर्ने भनेर भन्छु।
1: कर त तिरियो तर त्यो कहाँ जान्छ भन्ने भरम होइन कि एउटा राज्यको नीति कार्यान्वयनका चरणमा आफ्नै क्षेत्रमा आफ्नै ठाउँमा पनि आइपुग्ने एउटा चाहिँ लगानी हो। त्यसरी बुझ्दा
2: भयो यो लगानीले भन्नु पर्यो हजुर हजुर। फेरि यो चाहिँ कस्तो भयो भन्दाखेरि अब अप्रत्यक्ष करको रूपमा चाहिँ अब तपाईँले जति उपयोग गर्नुभएको छ त्यो अनुसारले तिर्नु गर्नुपर्ने अवस्था हुने भयो। अप्रत्यक्ष करको रूपमा चाहिँ आमदानी जति हुन्छ त्यो अनुसारले तिर्ने भयो। तर कहिलेकाहीँ कस्तो अवस्था पनि भयो भने चाहिँ हामीले तिरेको भन्दा बढी हामीलाई आइडा पनि हुनसक्छ। यो चाहिँ कसरी राज्यले आफ्नो एउटा सन्तुलन ल्याउनको लागि राज्यले त्यसलाई सदुपयोग गर्दछ र त्यसले अघि तपाईँले भन्नुभयो जस्तै आफ्नो कहीँ फर्काउनलाई हामीले गरेको एक किसिमको लगानी नै सम्झौँ लगानी अप्रत्यक्ष रूपमा एउटा किसिमको लगानी पनि हो।
1: अब यो चलन चल्तीको भाषामा कतिपयले त अभ्यासै पनि गर्नुभएको होला कतिपयले सुनेको मात्रै पनि होला त्यो आफ्नो व्यवसाय अभ्यासमा भर पर्ने कुरा हो। आय कर प्यान मूल्य अभिवृद्धि कर भ्याट यस्तो सवालमा अझै पनि धेरै भ्रम देखिन्छ। यी तीनवटाको बीचमा मुख्य अन्तर चाहिँ के हो खास यी के कस्ता सवाल हुन्?
2: अब आयकर भनेको नै वास्तवमा अघि हामी भने जस्तो प्रत्यक्ष कर हो जुन चाहिँ अब आमदानी गर्ने तिर्छ। अब यो चाहिँ जस्तो अब व्यवसाय भन्यो भने व्यवसायले व्यापार गर्दा आमदानी गरेको हुन्छ उहाँले आमदानी गरेको बाट उहाँहरूले खर्च गरेका पाटहरू उहाँले खरिद गरेका पाटहरू घटाउनुहुन्छ त्यहाँ नाफा हुन्छ त्यो नाफामा कर तिर्छ। त्यो हाम्रो आयकरको पाटो भयो र त्यो आयकर खालि व्यापारमा मात्रै लागु हुँदैन। जस्तो रोजगार गर्ने व्यक्तिले पनि आफूले प्राप्त गरेको आमदानी कुनै पनि व्यक्तिले आफूले प्राप्त गरेको आमदानीमा राज्यले नियमअनुसार कर लगाउँछ भने त्यो आयकर अन्तर्गत हामीलाई पर्छ। अब यहाँले अर्को प्रश्न उठाउनु भएको मूल्यवृद्धि कर प्यानको कुरा गर्नुभयो। प्यानको मूल्यवृद्धि कर प्यान भन्ने विषय चाहिँ फेरि कर भन्दा पनि प्यान भनेको चाहिँ एउटा पर्मानेन्ट एकाउन्ट नम्बर भन्छ। त्यो भनेको चाहिँ तपाईँले अब त्यसमा दुईटा प्रकारका हुन्छन् एउटा बिजनेस प्यान नै छ मैले प्यानमा बिजनेस प्यान भनेको चाहिँ तपाईँले व्यवसाय गर्नु भएपछि तपाईँको लागि एउटा आइडेन्टिटी दिएको हो। जस्तो अब नाम त एउटा पनि धेरै जोडेको हुनसक्छ त्यसैले त्यो प्यान नम्बर तपाईँले प्राप्त गरिसकेपछि यो फलानु प्यान नम्बर भनेपछि यो व्यवसायको हो है भनेर भोलि कुनै पनि कारोबार गर्दाखेरि उहाँले आइबिएन बुझाउनु हुँदाखेरि उहाँले कर चुक्ता लिनु हुँदाखेरि कुनै पनि कर सम्बन्धी क्रियाकलापहरू गर्नुपर्ने अवस्था आयो भने उहाँले आफ्नो मेरो आइडेन्टिटी के हो त मेरो भन्ने एउटा युनिक नम्बर जेनेरेट भयो होला हामीले प्यान भनेर भन्छौँ। र त्यस्तै गरी व्यक्तिगत प्यान पनि हुन्छ जसको व्यवसाय जो पनि हुँदैन तै पनि उहाँले प्यान लिन सक्नुहुन्छ। एउटा जागिर पारिश्रमिक आय मात्रै भएको व्यक्तिले पनि उहाँले आफूमाको एउटा छुट्टै प्यान हुन्छ पर्सनल प्यान जसमा चाहिँ उहाँले आफूले आमदानी गरेको मध्येबाट उहाँले कति कर तिर्नु कति आमदानी गर्न भने लगायतका सम्पूर्ण इन्फर्मेसनहरू त्यो प्यानमा हामीले सिस्टममै स्टोर भएको हुन्छ त्योबाट पनि हामीले हेर्न सक्छौँ। र उहाँको एउटा पर्सनल एकाउन्ट आइडेन्टिटी हो यो व्यक्तिको भने अब अर्को उहाँले भन्नुभयो एउटा पर्सनल लास्टको तपाईँले भन्नुभएको थियो जुन भ्याट भनेको चाहिँ अब भिएटी भनेको चाहिँ के हो भने व्यवसाय गर्ने क्रममा दुईवटा कारोबारहरू हुन्छन्। एउटा कारोबार चाहिँ भिएटी लाग्ने कर लाग्ने कारोबार गरेका हुन्छन् कर यो हाम्रो व्यवसाय गर्ने क्रममा। अर्को चाहिँ नि मुहकर नलाग्ने कर यो चाहिँ कसरी छुट्टिन्छ भन्दा हाम्रो मुहकर ऐनको अनुसूची एक भन्ने हुन्छ त्यो अनुसूची एकमा चाहिँ मूल्यवृद्धि कर नलाग्ने कर छुटका लिस्टहरू हुन्छन् ती त्यहाँ उल्लेख भएका सामानहरूको कारोबार मात्रै गर्नुभयो भने उहाँ मुहकरमा दर्ता पनि हुनु पर्दैन। तर यदि उहाँले मिक्स कारोबार भन्नाले कर लाग्ने पनि कारोबार गर्नुभयो कर नलाग्ने पनि कारोबार गर्नु मिश्रित कारोबार गर्नुभयो अथवा उहाँले सेवा व्यवसायहरू गर्नुभयो भने सामान्यतया अहिलेको हाम्रो अनुसार चाहिँ 50 लाख वार्षिक रूपमा 50 लाख भन्दा बढीको कारोबार गरिसकेपछि त्यसमा मिक्स ट्रान्जेक्सनहरू गर्नुभएकोहरूले उहाँले के गर्नुपर्ने हुन्छ त भन्दाखेरि भिएटीमा दर्ता हुनुपर्छ र भ्याट असुल गर्नुपर्छ। त्यस्तो सेवाको छ भने 30 लाखभन्दा माथिको कारोबार भयो भने उहाँले चाहिँ नि मुहकरमा दर्ता हुनुपर्छ। त्यसैले मुहकर भन्ने विषय चाहिँ मुहकर उठाउनको लागि र एउटा सिलिङभन्दा माथि मुहकर लाग्ने कारोबार गरिसकेपछि गर्नुपर्ने विषय भयो। पिए प्यान भनेको उसको आइडेन्टिटीको लागि लिने विषय भयो। आयकर भनेको उसले कारोबार गरेकोमा नाफा प्राप्त जति पनि हुन्छ उसले आमदानी गरेको हुन्छ त्यो आमदानी गरेकोमा तिर्ने करको नाम नै हामीले आयकर भनेर राखेका छौँ। यसरी तिनीहरूलाई हामी छुट्याउँ।
1: अब नेपालमा कर तिर्ने संस्कृतिलाई अन्त प्रभावकारी बनाउन आवश्यक छ भनेर बहसहरू छलफल पनि भइरहेको हुन्छ अनि झन्झटिलो प्रक्रिया छ भन्ने एउटा सवाल त छुटेछ पछि कुराकानीमा जोडिएला। यसलाई अझै प्रभावकारी बनाउन आन्तरिक राजस्व विभागले अहिले चाहिँ के कस्ता पहलहरू गरिरहेको छ त?
2: हामीले विशेष गरी यो कोविड पछाडि भनौँ अलि एकदम देखिने गरेर धेरै चाहिँ हामी अहिले अब एकदम आइटी सकेसम्म यसलाई अब के हुनुपर्छ हाम्रो यो मात्रै उद्देश्य के छ भने सकेसम्म करदाताहरूले चाहिँ कुनै पनि कर सम्बन्धी कुनै पनि क्रियाकलाप गर्नको लागि सकेसम्म फिजिकल प्रेजेन्स हुनु नपरोस् र अर्को कुरा चाहिँ उहाँहरूलाई एउटा दुःख कर त्योमा आउने बेलामा उहाँले दुःख फिल गर्न नपरोस् भनौँ न पेन पोइन्ट्सहरू हुन्छ नि जति पनि उहाँहरूको पेन पोइन्ट्सहरूलाई चाहिँ काखा छौँ भनेर हामीले अध्ययनहरू गर्दै काम गर्ने कर्म भएका अनुभवका आधारमा उहाँहरूले यो अवस्थामा चाहिँ उहाँहरूले अप्ठ्यारो महसुस गर्नु भएको छ उहाँहरूलाई गाह्रो परेको छ त्यसमा हामीले यो चिजहरू सुधार्नुपर्छ भनेर हामी सकेसम्म चाहिँ अहिले हामीले एकदम फोकस गरेको भनेको अनलाइन सम्पूर्ण क्रियाकलाप उहाँले चाहे दर्ता गर्नु पनि धेरै जसो कुराहरू दर्ता गर्ने क्रम पनि अनलाइनबाटै पहिला उहाँले आफ्नो इन्फर्मेसनहरू राख्न सक्नु होइन दर्ता गर्नेदेखि उहाँले चाहिँ कर चुक्ता लिने उहाँले आय विवरण पेश गर्ने उहाँले टिडिएस विवरण पेश गर्ने यी लगायतका सम्पूर्ण क्रियाकलाप चाहिँ अनलाइनमा गर्न सक्नु भनेर हामीले अनलाइनतर्फ हामीहरू गइरहेका छौँ र धेरै हामी हदसम्म अगाडि पनि बढिसकेको अवस्था हो र त्यो बाहेक चाहिँ हामीले अहिले करदाता एउटा जस्तो एउटा करदाता कर कार्यालयको एउटा कर्मता शाखामा सेवा शाखामा आएर आफ्नो दिन कामको लागि आउनुहुन्छ निवेदन दिनुहुन्छ भने त्यहाँ आइसकेपछि उहाँले त्यो कामको लागि धेरै ठाउँमा जान नपर्न सजिलोसँग भनेर कार्यालयको स्ट्रक्चरहरू मिलाउने लगायतका विषयदेखि लिएर सोधपुछ कक्षा हाने विषयदेखि लिएर यी सम्पूर्ण साना विषयहरूलाई पनि हामीले ध्यान दिएर सबैसँग करदाताहरूलाई दुःख नहोस् भनेर हामीले अहिले हाम्रा क्रियाकलापहरू अगाडि बढाइरहेका छौँ। त्यसैले यी दुईटा विषय नै मुख्य रूपमा हामीले ध्यान दिएर अगाडि बढेको अवस्था हो।
1: केही कुराहरू अब भौतिक व्यवस्थापनको कुरादेखि लिएर बाटो छुट्टी हुने कुरा चाहिँ एउटा अब नियम कानूनलाई नै अलिकति सरल बनाउने खालको जस्तो नागरिक धेरै नागरिक तथा सानो व्यवसायहरूलाई अहिले पनि कर भनेको के हो होइन अर्थात त्यो कर सम्बन्धीका नियमहरू चाहिँ नबुझिने भाषाको छ जटिल हुने गर्दछ कर प्रणालीलाई सरल र सहज बनाउन विभागसँग थप योजनाहरू के छन्?
2: हामीले अहिले यहाँले एकदम सही भन्नुभयो। हामीले अहिले जस्तो अब कतिपय कुराहरू त करका कुराहरू बुझिँदैन कर कानुन अलिक पृष्ठ छ बुझिँदैन भन्ने कुरा सधैँ रहेछ। हामीलाई इभन हामीले पनि आयकरको कतिपय कुराहरू चाहिँ काम गर्नु परेपछि मात्रै यसले यस्तो हुने रहेछ भन्ने हामी पनि कतै कुनै दफाहरूमा योभन्दा अगाडि त हामीले याद नगरेका विषय रहेछ भन्ने हामी आफै पनि पढ्छौँ भनिसकेपछि डेफिनेटली यो अलिकति जटिल जटिल विषय नै हो आयकरको विषय। तथापि अहिले हामीले चाहिँ जसै यहाँले भन्नुभयो कर कानुनमै जस्तो एउटा इक्जाम्पल यहाँलाई भनौँ हामीले पहिला पहिला यो देवान भने सानसाना करदाताहरूले जुन विवरण पेश गर्थ्यौँ उहाँहरूलाई कर चुक्ता लिन झन्झट थियो। अहिले हामीले के गरौँ भन्दाखेरि उहाँले पेमेन्ट गर्दा गर्दै त्यो कर चुक्ता त्यो पेमेन्ट गरेकै बेलामा त्यही विवरणले पुग्ने अर्को छुट्टै विवरणै पेश गर्न पनि हामीले बनायौँ होइन र त्यसले गर्दा के भयो भने अब उहाँहरूले जुन ब्याङ्कमा भाउचर भर्नुहुन्छ नि तिर्नुहुन्छ त्यसकै आधारमा उहाँले कर चुक्ता पाउनुहुन्छ भने उहाँ छुट्टै विवरणले भन्न घट्यो नि त्यस्तै हामीले प्रक्रियाहरू अप्नाइरहेका छौँ। ती बाहेक सेल्फ भेरिफिकेसनका कुराहरू हामी धेरै गरिदिइरहेका छौँ भन्नाले कर कार्यालय आएर भेरिफाई गर्नुपर्ने कतिपय पाठहरू अब घरमै बसेर उहाँहरूले आफैले भेरिफाई आफैले इन्ट्री गर्नुहुन्छ हेर्नुहुन्छ आफैले भेरिफाई गर्नुहुन्छ त्यस्तो पनि गर्दा हुन्छ त्यसले गर्दा पनि उहाँहरूलाई अलिक सहज भयो र अर्को उहाँहरूलाई शिक्षाको रूपमा चाहिँ तपाईँले उनीहरू त्यो नबुझ्नेको अवस्थामा त के भन्नु जति छोटो मुना पनि भएन भन्ने विषयमा हामीले अहिले इन्फोग्राफिक्सहरू लगायतका विषयहरू धेरै बनाउँदै पनि छौँ हामीले छोटो जस्तो करदातालाई कुनै एउटा स्पेसिफिक विषयमा चाहिँ ठ्याक्क जानकारी हुने छोटो खालको एउटा भिडियो साइट अथवा अडियो भिजुअल रूपमा यसो हेर्दाखेरि बुझिने प्रष्ट बुझिने खालका त्यस्ता इन्फोग्राफिक्सहरूलाई चाहिँ हामीले हाम्रा अफिसियल वेबसाइट हाम्रा आइडीको वेबसाइटमा पनि राखिदिने अनि कर कार्यालयहरूको आफ्नो वेबसाइटहरूमा त्यस्ताहरू राखिदिने जता त्यो हेर्ने बित्तिकै एउटा पार्ट किनभने करदातालाई सबै काम त गर्नु परेको हुँदैन छुट्टै छुट्टै टिप्सहरू भयो भने जस्तो मलाई कर्चुका लिनु पऱ्यो भने कर्चुका पार्ट मात्रै हेर्ने भयो सजिलो भयो मलाई धेरै भिडियोको सबै हेरिराख्नु पनि परेन हो त्यसैले सजिलोसँग त्यस्ता इन्फर्मेसन प्राप्त गर्ने अर्को चाहिँ हाम्रो वेबसाइटमै हरेक स्टेपहरू हामीले राखिदिइरहेका हुन्छौँ होइन त्यो स्टेपहरू हेरेर उहाँहरूले त्यो अगाडि बढ्न सक्नुहुन्छ र त्यस्तै गरेर हामीले चाहिँ करदाता शिक्षा कार्यक्रमहरू गरिरहेका हुन्छ हाम्रो चाहिँ योजना वार्षिक योजनामै त्यो पर्दछ त्यसैले कर कार्यालय अन्तर्गत हरेक महिना दुईवटा तिनवटा चारवटा गरेर क्लासहरू करदाता शिक्षा कार्यक्रमहरू अनिवार्य रूपमा राख्ने व्यवस्था छ त्यसैले यस्ता जो जागरूक उपभोक्ताहरू हुनुहुन्छ अथवा व्यवसाय गर्न चाहनेहरू अथवा व्यवसाय गरिरहनुभएकाहरूलाई पनि केही नलेजहरू
3: lineup. With a crisis, and I am here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
2: तपाईँको उद्योग खोल्नु भएको छ भने उहाँबाट दर्ता गरेर आउनु होला, वाणिज्य विभागमा दर्ता गराएर आउनु गराउनुहुन्छ होला, अथवा उहाँले नगरपालिका अहिले वडा कार्यालय कता पनि गराउनु, अहिले स्थानीय निकायमा धेरै छन् त्यस्ता, भनेपछि उहाँ कुनै निकायमा गएर पहिला आफ्नो व्यवसाय दर्ता गर्नुपर्छ, पहिलो उहाँले बुझ्नुपर्ने, उहाँ चाहिँ सिधै आएर जस्तो अब म आज प्यानल दर्ता गराउँछु भन्ने चाहिँ होइन कि यो त सेकेन्डरी जस्तो यो भनेको चाहिँ हामी करमा दर्ता गरौँ भन्ने हो, व्यवसाय दर्ता उहाँले अन्त गर्नुभएको हुन्छ, अब हामी करमा त्यसमा पनि हामी सामेल भयौँ है भन्ने चाहिँ करमा हो, त्यसैले यो पनि अनिवार्य चाहिँ हो. तर उहाँहरू पहिला व्यवसाय दर्ता गर्नुहुन्छ कतै पनि निकायमा, अनि निकायमा दर्ता गरिसक्नु भएपछि त्यो ती कागजात र अब यसमा को मुख्य व्यक्ति हुन्छ, मुख्य व्यक्तिको परिचय पत्र सहितका डकुमेन्टहरू चाहिँ राखेर, अनि उहाँले चाहिँ हाम्रो एउटा हाम्रो वेबसाइटमा उपलब्ध हुने एउटा फर्म छ, त्यो फर्ममा चाहिँ अनलाइन फर्महरू उहाँले भरेर डकुमेन्टहरू वा डकुमेन्टहरू चाहिँ अपलोड गरेर, अनि एक कपी चाहिँ उहाँले पनि लिएर सुरुमा चाहिँ आउनुपर्ने हुन्छ, बायोमेट्रिक गर्नुपर्ने हुन्छ, उहाँ आउनुपर्ने हुन्छ, उहाँ कार्यालयमा आइसकेपछि उहाँको बायोमेट्रिक हुन्छ, र बायोमेट्रिक भइसकेपछि उहाँले प्यान प्राप्त गर्नुहुन्छ. भनेपछि अहिले त्यस्तो धेरै जटिल प्रक्रिया छैन, उहाँ पहिला कुनै निकायमा दर्ता हुनु पर्यो, निकायमा दर्ता भइसकेपछि उहाँले त्यहाँ निकायमा दर्ता भएको सर्टिफिकेट प्लस आफ्नो परिचय पत्र भन्नाले आफ्नो नागरिकता प्रमाणपत्र लगायतका डकुमेन्ट र सम्पर्क व्यक्ति र सञ्चालक चाहिँ मुख्य रूपमा प्यान दर्ता गर्ने भनेर उपस्थित हुने र उहाँको उनले बायोमेट्रिक लिने. यति भएर चाहिँ मैले प्यान प्राप्त गरेँ.
1: यहाँ मेरो कुराकानी सुन्दाखेरि निकै छोटो बाटो, सजिलो, धेरै झन्झट रहेन रहेछ भन्ने खालको बुझिन्छ, तर पनि वास्तविक रूपमा तर ग्राउन्डमा त्यहाँ चाहिँ प्रयोग हुँदाखेरि अलि अप्ठ्यारो छ भन्ने गुनासो पनि नआएका होइनन्? यस हिसाबले कर चाहिँ करैले नभएर रहरले तिर्नुपर्ने वातावरण किन बन्न सकेको छैन, र अहिले पनि कर तिर्न लामो लाइनै बस्नुपर्ने, भन्सुन गर्नुपर्ने एक खालको नागरिकको दुखेसो छ होइन, त्यो चाहिँ उहाँहरूको गुनासो छ. यो झन्झट यद्यपि कायमै छ, यसको कारक के हो?
2: अब यसमा के छ भने पहिला यो आजभन्दा अलि अगाडिलाई हामीले दाँचेर हेर्ने हो भने यसमा धेरै नै सुधार भइसकेको अवस्था हो. जस्तो यहाँले भन्नुभयो लाइन धेरै लामो लाग्नुपर्छ, हामी पनि कर कार्यालयहरूमा अब हामी घुमिफिर जानु पनि पर्ने थियो, हामी अलि अगाडि बस्दाखेरि पनि हामीले पनि त्यो समस्या भोगेकै हो. यो चाहिँ कस्तो हुन्थ्यो भने यसका दुई तिनवटा कारणहरू छन्, जस्तो अब दर्ता गर्ने केसमा पनि अब एकैचोटि धेरै हाम्रा सेवाग्राहीहरू आउनुभयो भने उहाँलाई अब हाम्रो त एउटा करदाता सेवा शाखा भने त्यहाँ एकजना दुईजनासम्म कर अधिकृत अनि त्यसपछि सुभाषापहरू अलि हुनुहुन्छ भने अब उहाँ एकैचोटि दस बाह्रजना आउनुभयो निश्चित रूपमा उहाँ केहीसँग लाइन बस्नुपर्ने हुन्छ हुन्छ नै. तर अहिले चाहिँ त्यसलाई नै हटाउनको लागि भने हामीले के गर्यौँ भन्दाखेरि एउटा फर्म चाहिँ अनलाइन सिस्टमबाट इन्ट्री गरिसकेपछि मात्रै आउने, र अर्को कुरा कर तिर्ने पनि अहिले चाहिँ कार्यालयमा आउनुपर्ने. तपाईँले यदि याद गर्नुभयो भने अथवा मैले फेस गर्नु परेको एउटा विषय चाहिँ कर तिर्ने पनि धेरै लाइन बस्नु परेको अवस्था पनि थियो पहिला पहिला. जस्तो अब धेरै यसो कर चाहिँ के हुन्छ भनेपछि तपाईँको म्याच जाने लास्ट दिनमा साउनको मसान्त पुसको मसान्त पारेर तिर्ने, अब एक किसिमको कर तिर्ने कुरा हो, पैसा ठ्याक्कै जुन दिन डेट लाइन हुन्छ त्यही दिनमा तिरौँ, त्योभन्दा अगाडि त्यसलाई प्रयोग गरौँ भन्ने एउटा व्यापारी वर्गहरूको सोचाइ, अब व्यापार गर्नेहरूको सोचाइ, त्यसलाई अन्यथा मान्न पनि मिलेन. तथापि ती कारणले गर्दा पनि त्यो लास्ट दिनमा चाहिँ भिड, जतिसुकै तपाईँले त्यसलाई म्यानेज गर्नु खोज्नुभयो भने अघिल्ला दिनहरूमा त्यहाँ भिड नहुने, तर त्यसको सबै खप्टेर गएर सुरु हुन्छ के भन्छ, जति गर्दा पनि लास्टै दिनमा गएर त्यो लास्ट दिन नै गएर त्यसको चाहिँ जम्मा हुने, त्यस्तो अवस्थाले गर्दा पनि भिड हुने अवस्था थियो. र कतिपय कार्यालयहरूमा चाहिँ अब क्षेत्राधिकार एउटा क्षेत्र अलिक ठुलो भएर पनि त्यो समस्या हुने भन्नु, अब क्षेत्रकै कारणले गर्दा पनि अलिक धेरै लोड पर्ने त्यस्ता पनि हुने गरेको अवस्था चाहिँ विद्यमान अवस्था हो. तथापि तिनीहरूलाई चाहिँ हटाउने एउटै मात्र विकल्प भनेको नि हामीले अब अहिले भनेको प्रविधि नै जाने हो, यसलाई समाधान प्रविधि नै गर्ने हो भनेर प्रविधिमा हामीले जोड दिइरहेका छौँ भने अब पेमेन्टलाई पनि हामीले सकेसम्म अनलाइन गर्नु परोस् र सकेसम्म सरकारले आउन नपरोस् त्यो हिसाबले हामीले हाम्रा क्रियाकलापहरू चाहिँ अगाडि बढाएका छौँ. त्यति हुनाले पनि केही ठाउँमा कथनको लागि समस्या नभएको त पक्कै होइन होला, तर पहिलाको दाजामा चाहिँ यसमा निश्चित रूपमा धेरै सुधार आएको अवस्था चाहिँ,
1: जस्तो यहाँले समयमै गर्न बुझाइकन लास्ट नीतिमा बुझाउन खोज्दाखेरि त्यो भएको भन्नुभयो. त्योभन्दा पहिले बुझाउन चाह्यो भने कुनै त्यस्तो सहुलियतको व्यवस्था छ कि छैन, अथवा उहाँहरूलाई त्यो त्यतातर्फ आकर्षण गर्नका लागि कुनै आन्तरिक प्रणालीको विकास गरिएको छ कि के छ स्थिति?
2: अब हामीले त्यस्तो अब डिस्काउन्टै दिने अथवा त्यस्तो भन्ने त त्यस्तो डिस्काउन्टको सिस्टमै त अहिलेसम्म हामीले यस्तो गर्का उसमा त छैन. तर हामीले एउटा बेला बेलामा के चाहिँ ल्याएको हुन्छौँ भने स्किमहरू चाहिँ आएको हुन्छ. हरेक वर्षको हाम्रो आर्थिक ऐनले चाहिँ विभिन्न स्किमहरू प्रदान गरेको हुन्छ. जस्तो करदाताहरू धेरै करदाताहरू चाहिँ विवरण नहालिकन नन फाइलर बसिरहनु भएको हुन्छ, बगताहरू रहनु भएको हुन्छ, मुद्दामा जानु भएको हुन्छ, त्यस्ता करदाताहरूलाई चाहिँ यसपालि पनि धेरै धेरै यसपालि अहिले भनौँ न विगतको बाँझमा हेर्ने हो भने म यो पहिला थियो अब पछि पनि यति आउँछ कि आउँदैन सायद आउनु होला, त्यति धेरै अहिले स्किम पनि आएछ भनेपछि हामीले चाहिँ त्यो स्किम मार्फत चाहिँ उहाँहरूलाई सुविधा दिएका हुन्छौँ. त्यसरी अब चाँडै तिमीलाई डिस्काउन्ट भन्दा पनि यसरी जो चाहेर नचाहेर पनि उहाँले अब बिजनेस गर्छु भन्दा पनि गर्नलाई कठिनाई भइरहेको हुन्छ विगतका कारणहरूले, विगतमा विवरण पेस नगरेका कारणले अथवा विवरण मुद्दामा मिलाएको कारणले भोगेका कारणले अप्ठ्यारो परिरहेको हुन्छ भने उहाँहरूले चाहिँ अब फेरि अब त्यो विगतका जति पनि हिसाबहरू मिलाउनुहोस्, कमसे कम तिरहरू मिलाउनुहोस् र व्यवसाय सुरु गर्नुहोस् भनेर त्यस्ता स्किमहरू चाहिँ ल्याएका हुन्छन्. र टाइममा तिर्दाखेरिको फाइदा भनेको त उहाँले जरिमाना शुल्क जरिमानाबाट दण्डित हुनु परेन, त्यही उहाँहरूको लागि
1: समय पनि बचत भयो, लाइनमा बस्नु पर्दैन. अब यो कतिपय कर त्यस्ता पनि हुन्छन् कि जस्तो कोही अनलाइनबाट पनि तिर्न सकिने, कोही चाहिँ आफू भौतिक रूपमा उपस्थित हुनुपर्ने, त्यस्तो छ?
2: अहिलेको अवस्थामा त अब भौतिक रूपमा उपस्थित हुनुपर्ने भन्ने चाहिँ छैन, अनलाइनबाट तिर्ने व्यवस्था छ. अब भौतिक रूपमा तिर्न चाहिँ कस्तो हुन्छ भने कहिले काहीँ अब ठ्याक्क उहाँले तिर्न खोज्नु भएको बेलामा केही सिस्टममा प्राविधिक रूपमा समस्या आएको अवस्थामा त्यस्तो होला, नत्र भने अहिले उहाँले यदि अनलाइन पेमेन्ट नै म गर्छु भन्यो भने उहाँले भौतिक रूपमा उपस्थित हुनुपर्ने भन्ने चाहिँ छैन अहिले.
1: हजुर, समयमै करको विवरण कर रकम नबुझाउँदा करदाताले के बिहोर्नुपर्छ त, उनीहरूलाई जरिवाना वा कानुनी व्यवस्था कस्तो लागू हुन्छ भन्ने कुरा हुन्छ, यसबारे पनि बताइदिनुहोस् न.
2: यो पनि एउटा धेरै महत्वपूर्ण कुरा छ किनभने हामीलाई अब प्राय अब करदाताहरूलाई अलि अगाडिसम्म त उहाँहरूले पनि कर कार्यालय आउनलाई त्यति इच्छा नगर्ने, अब अहिले उहाँहरू आउनुहुन्छ अहिले चाहिँ त्यतिखेर नगर्दाखेरि के हुने भने उहाँहरूले चाहिँ कर सहयोगीहरू पठाउनुहुन्थ्यो, अब कहिलेकाहीँ गलत मिस इन्टरप्रिटेसन भइदिने विविध कारणले गर्दाखेरि उहाँहरूलाई थाहा नहुने अवस्था पनि आउँथ्यो. त्यसैले अब यो वास्तवमा कर टाइममै नतिर्दाखेरि यसले हुने यसले पार्ने असर चाहिँ धेरै ठुलो छ. जस्तो कतिपय करदाताहरू चाहिँ समयमा मलाई जानकारी नभएको कारणले मैले यसरी ब्याज जरिवानामा परे, मैले चाहिँ कर तिर्ने रकम धेरै कम रहेछ, यो थाहा भएको भए म टाइममा यति मैले तिर्न सक्थेँ भनेर पनि आइरहेको हुन्छ. जस्तो अब कर रकम उहाँले समयमा तिर्नु भएन भने अब मगरको तपाईँले एक्जाम्पल लिनुभयो भने मगर एउटा बगोता आज देखिया छ, उहाँले मगर बगोता अब यो महिनामा तिर्नु भएन भने के हुन्छ भने त्यसको 10% चाहिँ पेनाल्टी भनेर भन्छ र 15% चाहिँ इन्ट्रेस्ट भन्छ, नि 25% चाहिँ पर मन्थमा उहाँको बढ्दै भइरहेको हुन्छ होइन. 25% पर मन्थ भनेको पर मन्थ 25% भनेको वार्षिक 25% हो, त्यसको भागमा हिसाब गर्दा त्यो आउँछ होइन. अनि त्यो फेरि क्युमुलेटिभ भएर पछि गएर त्यो प्रिन्सिपल बन्छ, फेरि त्यसको 15% 25% जोडिन्छ, गर्दै जाँदाखेरि त यो त पछि गएर हेर्दाखेरि त उहाँले तिर्नुपर्ने सँगभन्दा ब्याजर गरेर कारणले गर्दा डबल ट्रिपल भएको अथवा 3 times भएको अवस्थाहरू पनि छ हो. यो विषयहरू चाहिँ उहाँहरूले त्यही भएर ध्यान दिनु पर्यो. टाइममै समयमै तिर्नु तिर्दाखेरि एउटा त त्यो कर नतिरेको कारणले हुने द्वन्द सधैँ यहाँ मात्रै सीमित छैन, एउटा त तपाईँले भन्नुभएको हाम्रो ब्याज जरिमानाको पाठ भयो. उहाँले धेरै समयसम्म कर नतिर्नु भयो भने के हुन्छ, उहाँको खाता रुका हुन्छ, अर्को प्रक्रिया भनेको जग्गा जमिन गिरानेसम्मको केस पनि पुग्छ. भनिसकेपछि त त्यो पछि यति जटिल बन्छ कि उहाँले चाँडा चाँडै पनि त्यता चाहिँ उहाँले कर तिरेर छुटकारा पाउनु गाह्रो हुन्छ. उहाँलाई म यदि यस्तो खाना गएको म पहिल्यै तिर्दिनँ भन्नुहुन्छ, त्यतिखेर अब आएर चाहिँ त्यो धेरै ढिला भइसकेको हुन्छ. त्यसैले कर चाहिँ समयमा नदिँदा यसका दूर गर्ने असर हुन्छ. ब्याज जरिवाना मात्र होइन, खाता रोगका सम्पत्ति सम्पत्ति जफत लगायतका विविध कडा कारवाहीहरू हुन्छ र आफूले नतिरेको कारणले आफ्नो सम्पत्तिलाई पनि यसको भार पर्छ. यो विषय चाहिँ बुझ्नु जरुरी छ.
1: हामी कार्यक्रमको अन्तिमतिर छौँ. आज हुनुहुन्छ हामीसँग आन्तरिक राजस्व विभागका निर्देशक तथा सूचना अधिकारी केशव रघुवंशी. यो जस्तो हामी 4-5 वर्षमा सरकारले कतिपय नयाँ नीतिहरू कर प्रशासनमा भएका होइन सुधारका परिवर्तनहरू छन्, सरकारले नयाँ वर्ष थालनी गर्यो भन्ने त सुन्छौ, त्यो सुन्नमा आइरहन्छ. ती परिवर्तनहरू के छन् र त्यसले चाहिँ आम करदातालाई के असर पार्छ, यो बारेमा पनि अवगत गराइदिनुहोस् न.
2: अहिले हरेक आर्थिक वर्षमा आर्थिक ऐन र बजेट प्लस आर्थिक ऐन मार्फत कर सम्बन्धी विभिन्न नीतिहरूमा परिवर्तन भइरहेको हुन्छ. यसपालि पनि कर नीतिमा धेरै परिवर्तनहरू पनि आएको छ. अब यो विशेष गरेर चाहिँ यसपालि राज्यको एउटै उद्देश्य के छ भनेपछि पुराना जति पनि वकीलता भएर अथवा मुद्दामा गएर अथवा विविध कारणले नन फाइलर विवरण हाल्न नसकेर समस्यामा परेका करदाताहरूलाई चाहिँ यसपालि पुराना चाहिँ सबै अगर हाम्रो माननीय मन्त्रीज्यूको भाषा हुनुहुन्छ त्यसलाई शुद्ध आउने भनेको यसलाई पखालाकै लगाएर सबै सकाइदिने भन्ने हिसाबले यसरी जाउँ हामी यसलाई चाहिँ जाउँ भन्ने हिसाबले नि आएछ भनेपछि यो एउटा चाहिँ महत्वपूर्ण चेन्जेस भनेर मैले यसलाई मान्छु र यो चाहिँ बरु हाम्रा आम करदाताहरू आम व्यापारी वर्गहरूले पनि जान्नुपर्ने व्यवसायी वर्गहरूले पनि जान्नुपर्ने विषय छ किनभने उहाँहरू कतिपय अवस्थामा अब व्यवसाय नगरिकन विविध कारणले गर्दाखेरि नन फाइलर भएर अथवा गर्न खोजेर पनि नसकिरहनु भएको अवस्थाहरूलाई कुनै न कुनै रूपमा उहाँहरूलाई त्यो सुविधा आएछ कुनै न कुनै रूपमा सुविधा छ उहाँले एकचोटि गएर कार्यालयमा आफ्नो समस्या एकचोटि भन्नुहोस् मेरो यस्तो खालको समस्या हो त्यो सुविधा छुट्छ कि भनेर उहाँले जानु पर्यो होइन अनि त्यो सुविधाहरू चाहिँ उहाँले पुर्याउन सक्नुहुन्छ अब ती लगायत अब विभिन्न करका दरको हेरफेरका कुराहरू त अब त्यतिखेर चाहिँ आर्थिक ऐन आएको छ त्यतिखेर त्यो लागू पनि भएको छ होइन अब कतिपय करका दरहरू घटेका होला कतिपय बढेका होला यी विषयहरू त अब त्यो त्यसमै हेर्नुपर्ने हुन्छ र अर्को चाहिँ केही नयाँ करहरूको पनि सुरुवात पनि गर्न खोजेको जस्तो विद्युतकै कुरा गरौँ राइट सेयरिङकै कुरा गरौँ होइन हामीले अब त्यसमा चाहिँ मूल मूल्य करको रूपमा के पर्सेन्ट कर लिने भन्ने व्यवस्था पनि त्यहाँ छ शिक्षा स्वास्थ्यको कुरा त अहिलेलाई हामीले त्यसलाई फेरि छुट दिइसकेको अवस्था पनि हो त्यस्तै यी विविध स्किम लगायतका विषयहरू अहिलेका हाम्रो मुख्य रूपमा अहिलेका हाम्रो यो आर्थिक मन्दी प्रारम्भ गरेका कर सम्बन्धी विषयहरू
1: अब हामी कार्यक्रमको अन्त्यतिर छौँ अन्तिम प्रश्न यहाँलाई कर तिर्ने सबै करदाता र कर प्रणालीमा सहभागी हुन चाहने नागरिकलाई आन्तरिक राजस्व विभागको तर्फबाट सन्देश के छ के भन्न चाहनुहुन्छ
2: मैले भन्नुपर्दा चाहिँ अब यहाँ आजभोलिका हाम्रा आम नागरिक भनौँ अथवा उपभोगनी उपभोक्ता भनौँ अथवा करदाता भनौँ होइन उहाँहरू जागरूकै हुनुहुन्छ सचेतै हुनुहुन्छ तथापि अब जाँदाखेरि पनि म एकचोटि दोहोऱ्याउन चाहन्छु हाम्रो चाहिँ करदाता प्रोत्साहन उपहार कार्यक्रम पनि अब लागू भइसकेको छ अब यहाँहरूले आफूले खरिद गरेका 100 रुपियाँभन्दा बढीका बिलहरू उपहार कार्यक्रममा प्रविष्ट गराउनु भएर कुपन प्राप्त गर्न सक्नुहुन्छ र हामीहरू मध्येबाटै हामी पुरस्कृत पनि हुन पाउँछौँ त्यसैले यो पुरस्कृत हुने अवसरबाट हामी वञ्चित नहौँ र तपाईँले त्यो बिल लिनु भनेको यसले के गर्छ अन्ततगत यसले हाम्रो सम्पूर्ण कारोबारहरूलाई वास्तविक कारोबारको रूपमा चाहिँ रिफ्लेक्ट गर्दछ र त्यो बमोजिमको कारोबार अनुसारको कर तिर्ने अवस्थाको सिर्जना हुन्छ र त्यो कर पछि गएर हाम्रै लागि फर्कन्छ हामीले नै त्यो एक किसिमले हामीले तिर्ने कर हाम्रै लागि विकास निर्माण सेवा प्रवाह लगायतका गुड गभर्नेन्सका कार्यक्रमहरूमा यो फिर्ता भएर हामी कहीँमै आउँछ र हामी देश सम्बन्धित हुन देश बनाउनको लागि यसले ठूलो योगदान गर्दछ त्यसैले कर तिर्न भन्दा पनि कर तिर्नमा हामी सधैँ सजग बनौँ र बरु हामीले के गरौँ भने कर तिरिसकेपछि हामीले तिरेको कर सदुपयोग भयो भएन त्यो बारेमा हामी जागरूक रहौँ त्यो आफ्नो ठाउँमा होला तर कर तिर्न अथवा बिल बिजक लिन चाहिँ अबका दिनहरूमा हामी अग्रसर हौ र राष्ट्र निर्माणमा हामी सबैले योगदान पुर्याउँ भनेर भन्न चाहन्छु
1: अत्यन्त व्यस्तताका बावजुद पनि हामीलाई यो महत्वपूर्ण समय उपलब्ध गराएर जानकारी सहितको कुराकानीमा सहभागी भइदिनु भयो यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद
2: हस् यहाँलाई पनि मलाई यो हाम्रो कर सम्बन्धी भनौँ अथवा अहिलेको लागि भन्नुपर्दा हाम्रो उपहार कार्यक्रम सम्बन्धी तपाईँको महत्वपूर्ण रेडियो कार्यक्रम जो चाहिँ नेपालभरि नै प्रसारण हुन्छ र मैले पनि यो कार्यक्रमको नियमित श्रोता पनि हुनु यो कार्यक्रममा मलाई पनि कर सम्बन्धी विषयवस्तुमा आफूलाई लागेका विषय आफूले जानेका विषयहरू आम जनता मार्फत आफ्ना विषयहरू उजागर गर्ने अवसर दिनुभयो यहाँहरूलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो आन्तरिक राजस्व विभागका निर्देशक एवं सूचना अधिकारी केशव रघुवंशी आजको कार्यक्रममा हामीले राज्यले उठाउने कर र करदातालाई सजिलो र हौसला थप्ने सरकारी प्रयासमा केन्द्रित रहेर कुराकानी गर्यौं अर्को हप्ता फेरि अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर आउने नै छौं भोलिको बदलिन्दो नेपाल कृषि विषयमा केन्द्रित हुनेछ आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म कृष्ण शर्मा पनि बिदा हुन्छु

0: सड़कमा जोडिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं।
0: प्रविधिको विकास सँगै गाड़ी पनि फेरिएका छन्।
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
1: सुप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिउँ त। सामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
3: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0574-93-33-495-55।
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविशु सुरक्षा।
1: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
5: साथै सुविशु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
1: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
5: सुविशु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
1: 0142-3888-8888।
6: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
7: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-72-540-89।

0: स्नेह कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाइन प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म रिय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। मधेस बाहेक अरू प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महासंघको आग्रह, तीन अन्तर्राष्ट्रिय मानवाधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई संसदीय समितिको निर्देशन, समितिको निर्णयप्रति मानवाधिकार कर्मी र केही सांसदहरूले असहमति, डिजिटल बन्दै खुला बजार कारोबार, राष्ट्र बैंकले लागू गर्यो संशोधित कार्यविधि, यसै वर्षभित्र स्वदेश फर्कने बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको घोषणा, कानूनी सजाय सामना गर्न तयार रहेको भनाई, र फिफा अध्यक्ष इन्फान्टिनोद्वारा आफूबाट त्रुटि भएको स्वीकार। नेपाल खबरमा अब पूरा खबर। वर्षा गरमी प्रणाली विस्तारै पश्चिम भूभागतर्फ केन्द्रित भएको मौसम पूर्वानुमान महासंघले जनाएको छ। अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ भने देशका सबैजसो ठाउँमा बदली भएको छ। महासंघका अनुसार गैराति देशका धेरैजसो ठाउँमा वर्षा भए पनि बिहानी पख धेरै ठाउँमा वर्षा रोकिएको छ, दिउँसो भने धेरै ठाउँमा पानी पर्ने महासंघले जनाएको छ। महासंघका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यी क्षेत्रका नदी तथा खोला नालामा पानीको सतह बढ़न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दा तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा वर्षासँगै हावाहुरी पनि चल्न सक्ने भएकाले सावधानी अपनाउन, कमजोर संरचना, खेतीपाती र दैनिक जनजीवन असर पर्न सक्ने भएकाले सतर्क रहन महासंघले आग्रह गरेको छ। भोलि र पछि पनि मनसूनको प्रभाव कायम रहनेछ। लगातारको वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरो, बिग्रान बहाव तथा सड़क अवरोधको जोखिम बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महासंघले आग्रह गरेको छ। यसैबीच मुगलिन नजिकै पहिरो खसेर बन्द रहेको पृथ्वी राजमार्ग बिहान 7 बजेदेखि खुलेको छ। प्रतिनिधि सभाको कानून, न्याय तथा मानवाधिकार समितिले नेपालको न्यायपालिका सम्बन्धी संयुक्त विज्ञप्ति निकाल्ने तीनवटा अन्तर्राष्ट्रिय मानवाधिकार संस्थासँग स्पष्टीकरण माग्ने सरकारलाई निर्देशन दिएको छ। एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजे र ह्युमन राइट्स वाचले गएको साउन 8 गते निकालेको विज्ञप्तिमा सर्वोच्च अदालतका तीनजना न्यायाधीशलाई राजीनामा दिन दबाव दिएको तथा नमाने महाभियोग लगाउने धम्की दिएको दावी गरिएको थियो। त्यो विषयमा समितिले छलफल गर्दै सम्बन्धित संस्थाबाट आधिकारिक प्रमाण सहित स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ। समितिले स्वतन्त्र न्यायपालिका, शक्ति पृथ्वीकरणको सिद्धान्त र सुशासनका मान्यतालाई थप प्रभावकारी बनाउन पनि सरकारलाई आवश्यक पहल गर्ने सुझाव दिएको छ। साथै समाज कल्याण परिषद मार्फत संचालित गैर सरकारी तथा अन्तर्राष्ट्रिय सरकारी गैर सरकारी संस्थाका परियोजनाको कार्यान्वयनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नियमित अनुगमन र मूल्यांकन गर्न पनि सरकारलाई निर्देशन दिएको छ। हिजोको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सबिता गौतम, सांसद तथा कानूनविदहरूसँग छलफलपछि यस्तो निर्णय गरिएको हो। नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारलाई थप प्रभावकारी, पारदर्शी र प्रविधि मैत्री बनाउन खुला बजार कारोबार सम्बन्धी कार्यविधि 2078 नवौं संशोधन 2083 लागू गरेको छ। संशोधित कार्यविधिले खुला बजार कारोबारका मौद्रिक उपकरणको प्रयोग, बल कबल प्रक्रिया, धितोपत्र व्यवस्थापन, भुक्तानी, अनलाइन सहभागिता तथा दीर्घकालीन तरलता व्यवस्थापन सम्बन्धी व्यवस्थालाई थप स्पष्ट र व्यवस्थित बनाएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका प्रमुख उपकरणका रूपमा खुला बजार कारोबार संचालन गर्दै आएको छ। यो नियमित र संरचनागत गरी दुई प्रकारका संचालन हुने व्यवस्था छ। बैंकिङ प्रणालीमा आवश्यकता अनुसार तरलता प्रवाह गर्ने वा अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले रिपो, रिजर्भ रिपो, सोझो खरिद, सोझो बिक्री, दीर्घकालीन रिपो तथा दीर्घकालीन निक्षेप संकलन जस्ता उपकरण प्रयोग गरिन्छ। नवौं संशोधनले यी सबै उपकरणको संचालन प्रक्रियालाई थप स्पष्ट, एकरूप र आधुनिक बनाएको छ। संशोधित व्यवस्था अनुसार अब प्रचलित कानूनी कागजी प्रक्रियासँगै विद्युतीय माध्यमबाट पनि आवेदन दिन सकिनेछ। यसले कारोबारलाई थप छरितो, सहज र पारदर्शी बनाउने अपेक्षा गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्दैभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले भञ्जनको क्षति रोकथाम गर्छ।
2: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: अभिगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: सिधाकुरा प्रश्न विचार युहो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली संकलनका लागि आवश्यक सहयोग गर्न पालिकाहरूलाई आग्रह गरेको छ। मन्त्रालयले हिजो सबै गाउँपालिका र नगरपालिकाहरूलाई पत्रचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली संकलन गर्न आवश्यक सहयोग समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो। निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली अध्यावधि गर्ने निर्णय गरिसकेको छ। साउन 15 गतेको बैठकले मतदाता नामावली अध्यावधि गर्ने र त्यसका लागि वडा स्तरमा नै आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो। आयोगले वडा स्तरमा नै मतदाता नामावली विस्तृत रूपमा अध्यावधि गर्नेछ। यस क्रममा स्थानीय पञ्जीका अधिकारीहरूसँग समन्वय गरी विवाह बसाई सराई तथा मृत्यु भएका मतदाताको विवरण मतदाता नामावलीसँग भिडाई अध्यावधि हुनेछ। यो कार्य आउँदो भदौ 15 सम्म सम्पन्न गर्ने समय सीमा तय गरिएको छ। आयोगले यो कार्यका लागि आवश्यक व्यवस्था गर्ने दिन भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ। कुल 2500 MW बराबरको बिजुली प्रवाहका लागि बझाङ वन लेक पश्चिम सेती प्रसारण लाइन निर्माण हुने भएको छ। कुल 400 KV क्षमताको यो आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढ़ेको राष्ट्रिय प्रसारण ग्रीन कम्पनी लिमिटेडले जनाएको छ। कुल 60 किलोमिटर लामो प्रसारण लाइन बझाङ जिल्लाको जयप्रथी नगरपालिका वडा नम्बर 1 मा प्रस्तावित चयनपुर सब स्टेशनदेखि डोटी जिल्लाको शिखर नगरपालिका 10 मा प्रस्तावित वन लेक पश्चिम सेतीमा जोड़िनेछ। प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रीन कम्पनी लिमिटेडले विद्युत विकास विभागमा आवेदन समेत दिएको छ। विद्युत 2049 दफा 4 को व्यवस्था अनुसार विवरण खुलाई अनुमतिका लागि आवेदन दिनुपर्ने व्यवस्था छ। यो आयोजना अन्तर्गत 400, 132 KV, 160 AVA क्षमताको चयनपुर सब स्टेशन निर्माण हुनेछ। यस्तै 400, 132 KV र 315 AVA क्षमताको बनलेक पश्चिम सेती सब स्टेशन समेत निर्माण हुनेछ। प्रसारण लाइनको लम्बाई 60 किलोमिटर रहेको छ। अब विदेशको खबर। भारतमा 2 वर्षदेखि निर्वाचनमा रहनुभएकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू स्वदेश फर्कने घोषणा गर्नुभएको छ। मृत्युदण्डको सजाय सुनाइपछि नागरिकको सेवाबाट पछि नहट्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। दक्षिण एसियाली विदेशी पत्रकार क्लबले आयोजना गरेको कार्यक्रममा भिडियो सन्देश मार्फत बोल्दै 78 वर्षीय हसिनाले आफू पक्राउ पर्न सक्ने वा जेल जान सक्ने अवस्था भए पनि देश र नागरिकप्रतिको दायित्वबाट पछि नहट्ने बताउनु भएको छ। उहाँले स्वदेश फर्कने निश्चित नीति सार्वजनिक गर्नु भएको छैन, तर सम्भव भएसम्म यसै वर्षको डिसेम्बरभित्र बंगलादेश फर्कने इच्छा रहेको उहाँको भनाई छ। साथै आफ्नो पार्टी अवामी लीगमाथिको प्रतिबन्ध हटाउनुपर्ने पनि उहाँले माग गर्नुभएको छ। सन् 2024 विद्यार्थी नेतृत्वको आन्दोलनका क्रममा भएको हिंसात्मक दमनपछि हसिना सत्ता छाडेर हेलिकप्टर मार्फत भारतको राजधानी नयाँ दिल्ली पुग्नु भएको थियो। त्यसै त उहाँ स्वदेश फर्किनु भएको छैन। गएको वर्ष ढाकामा हसिनाको अनुपस्थितिमै चलेको मुद्दामा अदालतले उहाँलाई हत्या गराउने आदेश दिएको, हिंसा रोक्न फल भएको तथा मानवता विरूद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। यसैबीच बंगलादेश र भारतबीच सम्बन्ध सुधार गर्ने प्रयास भइरहेका छन्। ढाकाले हसिनाको सुपुर्दगीका लागि पटक पटक आग्रह गरे पनि भारतले कानूनी प्रक्रिया अनुसारको विषयको अध्ययन भइरहेको जवाफ दिएको छ। अब खेल खबर। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आफूबाट त्रुटि भएको भन्दै माफी माग्नु भएको छ। यद्यपि मोरक्कोमा बसेको बैठकमा फिफाका प्राधिकारीहरूको समर्थन पाएपछि इन्फान्टिनो फिफा अध्यक्ष पदमै रहने भएका छन्। बढ़दो आलोचनापछि अध्यक्ष इन्फान्टिनोले हिजो व्यवस्थापन बोर्डको बैठक बोलाउनु भएको थियो। झण्डै 4 घण्टा लामो बैठकपछि फिफाले विज्ञप्ति निकाल्दा व्यवस्थापन बोर्डले अध्यक्ष इन्फान्टिनोप्रति आफ्नो समर्थन रहेको पुष्टि गरेको छ। युरोपेली फुटबल युएफएले गएको हप्ता निजी लगानी भित्राउने योजना सम्बन्धी प्रस्तावप्रति विश्वास गुमाएको जनाएको थियो। युएफएले यो प्रस्तावलाई अपारदर्शी र बन्द कोठामा गरिएको सम्झौताको संज्ञा दिएको हो। यस विषयमा फिफाभित्रबाट पनि आलोचना भएको हो। फिफाका महासचिव माटियास ग्रोफस्ट्रमले कर्मचारीलाई पठाएको आन्तरिक सन्देशमा यस अवस्थालाई दुःखद र निन्दनीय घटना भन्नुभएको छ। तर बैठकपछि पनि उहाँले व्यवस्थापन बोर्डसँगै अध्यक्ष इन्फान्टिनोप्रति पुनः समर्थन जनाउनु भएको छ। फिफाका अध्यक्ष इन्फान्टिनो र महासचिव ग्रोथ स्ट्रेमले फिफाका उपाध्यक्ष काउन्सिलका सदस्य तथा 211 सदस्य संघलाई संयुक्त पत्र पठाउँदै आफूहरूबाट भएका त्रुटिप्रति माफी माग्नु भएको छ। इन्फान्टिनोले पुरूष तथा महिला विश्वकप सहित फिफाका प्रतियोगिताका निजी लगानी भित्राने प्रस्ताव अघि सारेपछि विवादमा तानिएका हुन्। चार भन्दै भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरिएका छन्। मधेसी बाहेकहरू प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महासंघको आग्रह। तीन अन्तर्राष्ट्रिय मानवाधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई संसदीय समितिको निर्देशन, समितिको निर्णयप्रति मानवाधिकार कर्मी र केही सांसदहरूको आपत्ति। डिजिटल बन्दै खुला बजार कारोबार, राष्ट्र बैंकले लागू गर्यो संशोधित कार्यविधि। यसरी वर्षभित्र स्वदेश फर्कने बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको घोषणा, कानूनी सजाय सामना गर्न पनि तयार रहेको भनाए। र फिफा अध्यक्ष

0: सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
2: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
3: पूर्वको मेच
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: Cushing connection. Sanyodhi Kusir.
8: Yuri Churko Kak.
7: Satcha Sundara Santa Prakriti.
8: Santira Anandako Anuhuti.
7: Nirbarbata Tanga.
8: Saharbata Najikai.
7: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
8: झुले अर्ग्यानिक फार्म रिजोर्ट
1: विस्तृत जानकारीका लागि फोन नम्बर 98169456 र 98419584 वेबसाइट झुले.com.np
9: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ मित्रका खबरमा तपाईँलाई स्वागत छ काठमाडौँको गुहेश्वरीमा निर्माण गरिएको गुहेश्वरी ढल प्रशोधन केन्द्रले दैनिक 3,24,00,000 लिटर ढल प्रशोधन गर्न थालेको छ आयोजना कार्यान्वयन निर्देशनालय पीआईडीद्वारा निर्माण गरिएको ढल प्रशोधन केन्द्रले अहिले दैनिक रूपमा 3,24,00,000 लिटर ढल प्रशोधन गरिरहेको पीआईडीका प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो इन्जिनियर श्रेष्ठका अनुसार काठमाडौँ उपत्यका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र निर्माणको काम अघि बढ़िरहेको छ पीआईडीले सल्लाघारी कोडको धोरीघाट गोकर्ण र हनुमान घाटमा समेत ढल प्रशोधन केन्द्र निर्माण गरिरहेको छ ती केन्द्रको निर्माण शीघ्र सम्पन्न हुने भएको छ पीआईडी प्रमुख एवं इन्जिनियर श्रेष्ठले काठमाडौँ उपत्यका नदी तथा वातावरणलाई स्वच्छ राख्न थप ढल प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक रहेको बताउनु भएको छ प्रशोधन केन्द्रको क्षमता प्रभावकारी रूपमा उपयोग गर्न ढलको पानी र वर्षातको पानीका लागि छुट्टा छुट्टै पाइप प्रणाली आवश्यक रहेको उहाँको भनाइ छ जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाभित्र संचालित होटल तथा रेस्टुरेन्टमा धूमपान सम्बन्धी कानूनी व्यवस्था कड़ाईका साथ पालना गर्न व्यवसायहरूलाई आग्रह गरेको छ कार्यालयले हिजो जारी गरेको सूचनामा होटल तथा रेस्टुरेन्टमा अव्यवस्थित रूपमा हुक्का चुरोट लगायतका सुर्तिजन्य पदार्थ सेवन हुने गरेको तथा त्यसबाट धूमपान नगर्ने व्यक्तिको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै गुनासो प्राप्त भएको जनाएको छ प्रचलित कानून व्यवस्थाको पालना नगरेको गुनासो आएपछि व्यवसायहरूलाई सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न एनजीआर 68 को व्यवस्था कड़ाईका साथ कार्यान्वयन गर्न निर्देशन दिएको सूचनामा उल्लेख छ सूचना अनुसार जिल्लाभित्र संचालित सबै होटल तथा रेस्टुरेन्टले धूमपान गर्न मिल्ने र नमिल्ने ठाउँ स्पष्ट रूपमा देखिने गरी छुटाउनु पर्नेछ धूमपान गर्न मिल्ने ठाउँ चारैतिरबाट बन्द हुने

को सब सहायक प्रमुख जिलाधिकारी एवं सूचना अधिकारी मुक्तिराम एजार द्वारा जारी सूचना मार्फत संपूर्ण होटल तथा रेस्टुरेंट व्यवसायी कानूनी व्यवस्थात्मक रूप में पालना गर्न समेत आग्रह गरिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ने हिजो काठमाडौं उपत्यका 12 व्यावसायिक फर्म में स्थलगत अनुगमन गरेको छ। अनुगमन का क्रम में कैफियत देखिएपछि विभाग ने ललितपुर महानगरपालिका बीच में रहकर न्यू डायमंड फर्नीचर सेंटर 10,000 रूपया जरिमाना गरेको छ। उपभोक्ता संरक्षण ऐन को दफा 15 बमोजिम खरीदी बिल नभएको पाइकाले जरिमाना गरिएको विभागले जनाएको छ। यस्तै काठमाडौंको गोन्दोनमा रहेको अजिमा चश्मा घरलाई 5,000 जरिमाना गरिएको छ। साईबाबा ग्यास उद्योग कलंकीलाई ग्यास वितरणमा सहयोग गर्न विभागले निर्देश दिएको छ। यस्तै चन्द्रबिना ग्यास स्टोर चावलहरूलाई नियमित रूपमा सरल र सहज रूपमा खाना पकाउने ग्यास वितरण गर्न तथा अनिवार्य रूपमा बिल बुझक जारी गर्न निर्देश दिएको छ। कोलोनी प्रोडक्शन एण्ड सप्लायर्स र अमन ट्रेडर्सलाई व्यावसायिक सम्बन्धी कागजात लिएर 3 दिनभित्र विभागमा उपस्थित हुने पनि विभागले निर्देशन दिएको छ। अनि व्यावसायिक फर्मलाई पनि विभागले सुधारात्मक निर्देशन दिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका सदस्य सचिव रबिन ढकालका अनुसार शिव शिखर सहकारीका 14 जना र पशुपति सहकारीका 28 जना बचतकर्ताले रकम फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारी

भुवेश्वरी ढल प्रशोधन केन्द्रले दैनिक 3,24,00,000 लिटर ढल प्रशोधन गर्दै ढलको पानी र वर्षातको पानीका लागि छुट्टा छुट्टै पाइप प्रणाली आवश्यक धूमपान सम्बन्धी कानून कडाईका साथ लागू गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशन कानूनी व्यवस्था पालन नगर्नेलाई कार्यवाही हुने र समस्याग्रस्त शिवशेखर र पशुपति सहकारीका 42 जना बचतकर्ताको रकम फिर्ता बिहान 9 बजेको नेपाल खबर सकियो बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं नमस्कार।

0: Sir Bay, Bursa Electronic and Service Center, Sulu Dut Kundunagar Palika Pass Salary, Sulu Kubo.
1: So come on.
2: Good morning, namaste, namaskar, sampunalaya, hardik, hardik, swagat, karikram. लौकिक व्यवसाय लिएर श्रोताको जस्तै आज पनि उपस्थित भइसकेका छौँ। सुनिरहनुहोस् यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सेलेफी मेक्सिक 10.2 मेगाहर्जमा कार्यक्रम लौकीलाई सुनिरहनुहोस्। यो समयमा र आउन चाहनुहुन्छ भने तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। प्राविधिक मित्रको साथमा म आवाजमा छु रेविका राई र श्रोताको जस्तै आज पनि उपस्थित भइ नै सकेका छौँ। र विशेष तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नको लागि सिक्ने र सिकाउने प्रोग्राममा निरन्तर कार्यक्रम लौकीलाई लिएर उपस्थित हुने गर्दछु र आज पनि हामी त्यही समयलाई लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौँ है। आउन चाहनुहुन्छ भने सम्पूर्ण विजय सेती 49-57 लाइन हुने कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। र विशेष त अहिलेको समयमा कतिजना साथीहरू चाहिँ गाउँघरमै हुनुहुन्छ होला, गाउँघरमा कामहरू गर्दै चाहिँ हामीलाई सुनिदिनुहुन्छ होला, कतिजना साथीहरू स्कुल कलेज जाँदै पनि हुनुहुन्छ होला, जस्तो अवस्थामा भए पनि हामीलाई चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे। र कुनै बेला टेलिफोन लाइनमा समस्या हुन सक्छ, समस्या भएको खण्डमा चाहिँ तपाईँले अन्तिम समयसम्म सुनेर मात्र साथ दिनुभयो भने तपाईँले धेरै कुराहरू सिक्ने मौकाहरू प्राप्त गर्न सक्नुहुन्छ है। ए र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो, नमस्कार। गुड मर्निङ, नमस्ते, नमस्कार। कहाँ बाटोको बोल्दै हुनुहुन्छ? रेन्जी शेर्पा सुलखुमु बाटो बोल्दै हुनुहुन्छ। ओके रेन्जीजीको लागि पहिलो प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुन्नुलाई त। ओके रेन्जीजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, तपाईँको लागि भिडियो कन्फरेन्स मार्फत पहिलो पल्ट मन्त्री परिषद बैठक कहिले सम्पन्न भएको हो? के भन्नुभयो? पाँच भन्नुहुन्छ। यसको सही उत्तर रहेको छ विक्रम सम्बत 2076 भाद्र 9 गते रहेको छ है। ओके दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि नेपालमा एफएम रेडियोको सेवा कहिलेदेखि सञ्चालन भएको हो? नेपालमा एफएम रेडियो सेवा कहिलेदेखि सञ्चालन भएको हो? 2035 साल भन्नुहुन्छ। ओके हामी एन्सर हामी लक गर्दैछौँ। यसको सही उत्तर रहेको छ विक्रम सम्बत 2052 साल।

0: Asus Bukhari. Okay, aile bhai shooting saathi ni press khulu bata Rinji Sherpa Rinji ji le pani press agar bhani saathi chuti saknu bhayeko cha aune chahanu cha bhani 9265577 ko line ma aayeko chha mitra hunu cha saathi lai swagat very hello hello namaskar namaste namaskar kaha baat ko bolnu cha ओके लक्ष्मी जी को लागी पहिलो प्रश्न राख्न चाहे नेपालमा एफएम रेडियोको सेवा कहिलेदेखि सञ्चालन भएको हो ओके आन्सर हामी लग गर्दैछौ बधाई छ पहिलो प्रश्नको उत्तर दिनुभएको छ तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ मुगु जिल्लाको सदरमुकाम मन गमगढीमा सर्वप्रथम मोटर कहिले पुगेको हो 2075 साल भन्नुहुन्छ ओके आन्सर हामी लग गर्दैछौँ यसको समय रहेको छ विक्रम सम्वत 2069 पौष 1 गते रहेको छ है ओके तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ नेपालमा अण्डा अपाङ्ग सम्बन्धी विस्तृत तथ्याङ्क कहिलेदेखि लिन थालेको हो ओके आन्सर हामी लगर्दैछौँ सुटिङ साथी हुनुहुन्थ्यो उदयपुरबाट लक्ष्मी मिरिङ सिंह लक्ष्मी मिरिङ सिंहले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ आउन चाहनुहुन्छ भने 9964570 लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्कार नमस्ते नमस्कार कहाँ बाटोको बोल्नुहुन्छ ओके ऋषिरामजीको लागि पहिलो प्रश्न राख्न चाहन्छु नेपालमा अण्डा अपाङ्ग सम्बन्धी विस्तृत तथ्याङ्क कहिलेदेखि लिन थालेको हो
1: विक्रम 2058 साल
0: भन्नुहुन्छ ओके आन्सर हामी लग गर्दैछौँ बधाई छ ऋषिरामजी तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुलाई त तपाईँको लागि दोस्रो प्रश्न यस्तो रहेको छ अस्ट्रेलिया महादेशलाई अर्को के नामले पनि चिन्ने गरिन्छ ओके आन्सर हामी लग गर्दैछौँ बधाई छ ऋषिरामजी लेखेर प्राप्त गर्नुभएको छ तपाईँको लागि तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न यस्तो रहेको छ क्यान्डी कुन देशको लोकप्रिय नाच हो श्रीलंका भन्नुहुन्छ ओके आन्सर हामी लग गर्दैछौँ प्युठानबाट ऋषिरामजी ऋषिरामजीले पनि लकी नम्बर प्राप्त गरेर भने साथी छुटिसक्नु भएको छ र अवश्य पनि हामी कार्यक्रमको पहिलो अनि छोटो विश्राम जाने बेला भइसकेको छ पहिलो अनि छोटो विश्राम जानेछौ विश्राम पश्चात फेरि उपस्थित हुनेछौ
2: ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि होला त्यस्तो त
3: सरिता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
2: के भएन मिस
3: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
2: हुन्छ
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: Thank you.
1: हाम्रो के दोष सर पक्रिनु भएको सर?
6: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
7: हामी त जन्ती गएका त होइन सर।
6: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टे जन्ती जाने, भोज खाने, अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
6: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
7: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
6: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
8: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
7: ए दाई, ए दाई, पक्नुहोस् त पक्नुहोस्। के गर्नु भएको?
9: देख्नु भएन, औषधि हालेको।
7: शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोली, यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन
7: हेर्नुहोस् दाई, यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैमा जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: विषादीले धेरै जोखिम हुन्छ
7: हो नि। रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: हस् नानी, मैले बुझेँ, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन।

0: कार्यक्रम लकीको पहिलो अनि छोटो विश्रामलाई पनि पार गरेर भने फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ। सुन्न नसे यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलह एफएम 102.2 मेगाहर्ट्जमा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ। आउन चाहनुहुन्छ भने 97.5 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र प्रश्न उत्तरको खेल खेल्दै चाहिँ हामी अगाडि बढ्नेछ र विशेषतः तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्नेर सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लोकीलाई लिएर उपस्थित हुने गर्दछु। आज पनि हामी त्यही समयलाई लिएर उपस्थित भइ नै सकेका छौँ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल। नमस्कार। नमस्ते नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? सन्देश राई खोट्याङबाट। सन्देश जी, यो समयमा के गरिदिनुहुन्छ? बसिराख्नु भएको छ। नैतिकसित सन्देशीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुलाई त। सन्देशीको लागि पहिलो प्रश्न यस्तो भएको छ, मध्य प्रदेश मानव अधिकार सम्मेलन कहिले सम्पन्न भएको हो? विक्रम सम्मत 2082 साल भन्नुहुन्छ? ओके, एन्सर हामी लगाउँदैछौँ। यसको चाहिँ उत्तर रहेको छ विक्रम सम्मत 2083 साल साउन 11 गते रहेको छ है। ओके, तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि, नेपालमा राष्ट्रिय कोदो दिवस कहिले मनाइन्छ? हजुर, नेपालमा भनेपछि तपाईँले नेपाली मिति भन्नुपर्ने हुन्छ है। साउन 16 गते भन्नुहुन्छ? ओके, एन्सर हामी लक गर्दैछौँ। हजुर, के भन्नुभयो? साउन 15 गते भन्नुहुन्छ? ओके, एन्सर हामी लक गर्दैछौँ। सन्देशजी हुनुहुन्थ्यो, सन्देशजीले पनि कार्यक्रममा सहभागिता जनाएर प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। गुड मर्निङ। नमस्ते, नमस्कार, कहाँबाट हुनुहुन्छ? ओके, पसलजीको लागि पहिलो प्रश्न राख्न चाहे, नेपालमा राष्ट्रिय कोदो दिवस कहिले मनाइन्छ? असार 15 भन्नुहुन्छ? ओके, एन्सर हामी लगाउँदैछौँ। यसको चाहिँ उत्तर रहेको छ साउन 16 गते रहेको छ है। ओके, दोस्रो प्रश्न राख्न चाहे, तपाईँको लागि विश्व हेपाटाइटिस दिवस कहिले मनाइन्छ? अप्रिल 11 भन्नुहुन्छ? ओके, एन्सर हामी लक गर्दैछौँ। ओके, अहिले पनि छुट्टी साथी हुनुहुन्थ्यो सुलुकुमबाट, पसाङजी हुनुहुन्थ्यो, पसाङजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। आउन चाहनुहुन्छ भने तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ, 97.5 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र विशेष तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लकीलाई लिएर उपस्थित हुने गर्दछ र तपाईँले हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ। हाम्रो फेसबुक पेजबाट सुन्न सक्नुहुनेछ भने हामीलाई हाम्रो पात्रो नेपाली पात्रोबाट पनि तपाईँले हामीलाई एक साथ सुन्न सक्नुहुनेछ र फ्रिक्वेन्सी मार्फत पनि सुन्न सक्नुहुनेछ। 102.2 मेगाहर्ट्जबाट पनि तपाईँले हामीलाई एक साथ सुन्न सक्नुहुनेछ। आउन सक्नुहुनेछ, तपाईँको लागि टेलिफोन लाइन एकदम खुला रहेको छ, 97.5 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। हाम्रो स्टुडियोको टेलिफोन नम्बर चाहिँ एकदम खुला रहेको छ। मैले हाम्रो प्रसाङजीलाई प्रश्न राखेको थिएँ, विश्व हेपाटाइटिस दिवस कहिले मनाइन्छ? यसको चाहिँ उत्तर रहेको छ जुलाई 28 रहेको छ है। यसपालि सन् 2026 कन्ट्रास्ट नारा चाहिँ के रहेको थियो भने, हेपाटाइटिस को नारा के रहेको थियो भने लेट्स ब्रेक इट आउट डाउन रहेको छ है लेट्स ब्रेक इट डाउन रहेको छ सम्पूर्ण साथीले कविमा नोट गरे पनि ज्यान होला भन्न चाहे र आज चाहिँ म विशेष समसामयिक प्रश्नहरू सोधिरहेको छु र आउन सक्ने निशा सन्दर्भमा 64 49 57 को लाइन तपाईँको लागि एकदम खुल्ला रहेको छ आउन सक्नुहुनेछ र विशेष त हामीले अनिवार्य रूपमा दुईवटा प्रश्न हामी राख्ने गर्छौ है यदि तपाईँले दुईटै प्रश्नको उत्तर दिनुभयो भने तपाईँले लकी नम्बर प्राप्त गर्न सक्नुहुनेछ र लक्की नम्बरको साथमा हामी अन्तिम दोस्रो वनस्वरूपाङ प्रश्न पनि हामी राख्ने गर्दछौ र आउन सक्नुहुनेछ शून्य नम्बर 64 49 57 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है त ती प्रश्नलाई निरन्तरता दिन चाहे नेपालमा राष्ट्रिय कोदो दिवस कहिले मनाइन्छ भन्ने प्रश्न राखिसकेको छ यसको सही उत्तर रहेको छ साउन 16 गते जुन चाहिँ विक्रम सम्वत 2082 असार 23 गतेको मन्त्री परिषद बैठकले हरेक वर्षको साउन 16 गतेलाई औपचारिक रूपमा कोदो दिवस मनाउने निर्णय गरेको थियो यद्यपि यसअघि नेपालमा विगत 7 वर्षदेखि स्फूर्त रूपमा साउन 15 मनाइदिई आएको थियो है र यसपालि 2082 यसपालि नभएर विक्रम सम्वत 2082 असार 23 गतेको मन्त्री परिषदको बैठकले चाहिँ साउनको 16 गतिबाट चाहिँ नेपालमा राष्ट्रिय कुरो दिवस मनाउन घोषणा गरेको थियो र मनाउन पनि थालेको छ है टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालौ भन्नु नमस्कार हेलो नमस्कार नमस्कार भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइसकेको छ पुनः प्रयास गर्नुहोला भन्न चाहे टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालौ हेलो नमस्कार नमस्ते नमस्कार कहाँबाट बोल्नु हुन्छ खोटाङ माविबाट भरमान राई ओके भरमानजीको लागि तपाईँले प्रश्न राख्न चाहन्छु भन्दै सुन्नुलाई त भरमानजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ राष्ट्रिय बाघ सर्वेक्षण 2082 अनुसार हाल नेपालमा बाघको संख्या कति पुगेको छ 429 भन्नुहुन्छ ओके एन्सर हामी लक गर्दैछौँ बधाई छ भरमानजी तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहन्छु भन्दै सुन्नुलाई र साहस र समर्पणका पर्याय विश्व प्रसिद्ध पर्वतारोही निर्मल पूर्जा निम्स दाई सहित छ नेपाली आरोहको दुःखद निधन कहिले भएको हो
1: 2026
0: जुलाई 30 भन्छु म बधाई छ वर्माजी दोस्रो प्रश्नको पनि सही उत्तर दिनुभएको छ तपाईँको लकी नम्बर प्राप्त गर्नुभएको छ अन्तिम समय सुन्नुहोस् मेरो साथ दिनुलाई त हजुर तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि प्रसिद्ध पद्मश्री साहित्य पुरस्कार 2082 लागि संक्षिप्त सूचीमा पर्न सफल कृति कुन कुन हुन् पास भन्नुहुन्छ ओके अहिले भने सुट्यौं साथ हुनुहुन्थ्यो खोटाङबाट भरमानजी हुनुहुन्थ्यो मैले प्रश्न राखेको थिएँ प्रसिद्ध पद्मश्री साहित्य पुरस्कार 2082 लागि संक्षिप्त सूचीमा पर्न सफल कृति कुन कुन हुन् यसको सेन्सर रहेको छ तोर तीन रहेको छ जुन क्षति समर्पण महायुग सीमा आभास सो स्पर्श डाक्टर नवराज केसीले लेख्नु भएको छ भने सल श्रवण मुकारुङ रहेको छ हिउँ नजिस्ले लेख्नु भएको छ सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे र अवश्य पनि हामी कार्यक्रम गकीको दोस्रो नियन्त्रण विश्राम जाने भेला भइसकेको छ दोस्रो नियन्त्रण विश्राम जाने छ विश्राम पश्चात फेरि उपस्थित हुनेछौं

0: हाम्रो के दोस्तर पक्रिनु भएको सर? बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
1: हामी त जन्ती गएको त होइन सर।
0: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने, अनि पक्राउ परिन्न त।
2: तिनकै बाबु आमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
0: तिनका बाबु आमा पक्राउ परिसके, ती त अब तीन महिना जेल बस्छन्।
1: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
0: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई एक महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुपै लाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भए तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसाउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसुद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुस्ती प्रदेशद्वारा जनहितमा जारी छ।

0: बाट तल्किन्छ सगरमाथा जहाँ बाट सचल्किन्छ दुधकोशी तिमी बाट गुन्जन छ तपाईँ हाम्रै आवाज
1: धर्म रीति रिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो उर्वासन 101.2 मेगाहर्ट्ज
2: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोनु खुबो
3: कार्यक्रम लकीको दोस्रो अन्तिम विश्रामलाई पनि पार गरेर भने फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। सुनिदिनुहोस् यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ट्जमा कार्यक्रम लकीलाई सुनिदिनुहोस्। यो समयमा आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन एकदम खुला रहेको छ 97 64 49 70 लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालौ। नमस्कार।
4: गुड मर्निङ।
3: गुड मर्निङ। नमस्कार। कहाँबाट बोल्दैनौ?
4: सोलुकुम्बुबाट
3: छिरिङ शेर्पा। छिरिङजी सोलुकुम्बु कुन्ठाबाट बोल्दैनुहुन्छ? माधुरीकुसी गाउँपालिका कुन ठाउँ? वाकुबाट बोल्दैनुहुन्छ। ओके छिरिङजी, तपाईँको लागि पहिलो प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुन्नुहोला है त। ओके, ध्यान दिएर सुन्नुहोला सुरुङजी। तपाईँको लागि पहिलो प्रश्न यसो रहेको छ, लिच्छवी कालका आदि पुरुष कसलाई मानिन्छ? ओके, एन्सर हामी ल गर्दैछौ। यसको उत्तर रहेको छ सुपुष्प रहेको छ है। ओके, दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि, नेपालको सबैभन्दा कान्छो जिल्ला कुन हो? ओके, एन्सर हामी लग गर्दैछौँ। छिरिङजी हुनुहुन्छ, छिरिङजी पनि छुटिसक्नु भएको छ। कार्यक्रमको अन्तिम अन्तिम चरणमा हामी आइ नै सकेका छौँ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। नमस्ते। नमस्कार, कहाँबाट बोल्दैनुहुन्छ? ओके, प्रेमजीको लागि पहिलो प्रश्न राख्न चाहे, नेपालको सबैभन्दा कान्छो जिल्ला कुन हो?
5: पहिलेको चाहिँ थियो कालीपुर थियो, अहिलेको चाहिँ त्यो रुकुम पूर्वलाई कान्छो जिल्ला भनिन्छ।
3: ओके, एन्सर हामी ल गर्दैछौँ। बधाई छ, तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, घरमा मेलमिलाप हुनु भनेको पृथ्वीमा स्वर्गको स्थापना गर्नु हो, यो भनाई कसको हो? पास भन्नुहुन्छ। यसको सही उत्तर रहेको छ शुक्रात रहेको छ है। हजुर। ओके, तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, तपाईँको लागि एकदेखि दससम्मका अङ्कहरूको कुल योग कति हुन्छ? पैसठी भन्नुहुन्छ। ओके, एन्सर हामी ल गर्दैछौँ। यसको सही उत्तर रहेको छ 55 रहेको छ है। हजुर। ओके, अहिले जाने छुट्यौँ साथी हुन्थ्यो। सुरुसीबाट प्रेम प्रसादजी हुनुहुन्थ्यो, प्रेम प्रसादजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। र अझै पनि हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा हामी आइ नै सकेका छौँ। आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन पनि एकदम खुला रहेको छ। र साथीहरूको फोन आयो भने हामी लिन्छौँ, नभए हामी कार्यक्रमबाट विदा माग्नुहुनेछ। 97 64 49 70 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र बुझ्यो भने हामी साथीहरूको फोन लाइन पनि लिन सक्दैनौँ है, कार्यक्रमले निर्धारित गरेको समय सकिसकेको छ। र आज धेरैजना साथीले कल गर्नुभयो, प्रयास गर्नुभयो, आफ्नो व्यस्तताको बावजुद पनि हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहुने तमाम श्रोतालाई विशेष गरिकन आभार प्रकट गर्न चाहे आज कल गर्ने साथीहरूमध्ये दुईजना साथीले लेख्नेहरू प्राप्त गर्नुभएको छ। ऋषिराम पाण्डे प्युठानबाट हुनुहुन्थ्यो। ऋषिरामजीको लकी नम्बर 27 रहेको छ भने धर्मान राईको लकी नम्बर 28 जो उहाँ चाहिँ खोटाङबाट हुनुहुन्थ्यो। सम्पूर्ण साथीले कपीमा नोट गरेर सुरक्षित साथीपुट गरेर राख्नुहोला भन्न चाहे र सम्पूर्ण श्रोतालाई विशेष योजना रेडी देख्ने धन्यवाद एउटा विशेष धन्यवाद दिन चाहन्छु। विभन्दको ठेगावा समयको रेडियो सेट मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र जिल्लाभरि विशेष गरिकन आभार प्रकट गर्दै आजको कार्यक्रम लकीको बसाईबाट म कार्यक्रम प्रस्तुतकार वेदिका राई पनि विदा चाहन्छु। नमस्ते, नमस्कार, शुभ दिन।

0: एक चाम भाई त्यो पारी को बाटो बनाउने भनेर काम थालेका थिए तर रोकेछ किन हो तिमीलाई केही थाहा छ
1: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यसो हो भने यसो गर्नु पर्ला भाई उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
1: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
1: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
0: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
1: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलिक हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्नुहुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
0: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो
3: अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
5: क्या खतरा समाचार आइसक्यो अब चाहिँ
0: के आएको यत्तिकै पत्याइसक्यो रोमन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त
5: मिथ्या र भ्रामक सूचना हुनसक्छ
0: यसो नाथेन यसो त जन्मै लगिहाल्छ नि
5: मिथ्या भ्रामक पाउँछ के उनीहरूको चाहिँ
0: तिमीलाई थाहा थिएन
5: थाहा थिएन
0: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
5: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
0: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मुन्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
6: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
7: खै जन्मदर्ता दिनुहोस् त
8: जन्मदर्ता गरेको छैन नि म्याडम
7: ल जन्मदर्ता नभए त विद्यालय भर्नु हुँदैन नि
8: मलाई त थाहा नै थिएन म्याडम
7: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
9: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
10: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
9: नेपाल सरकार विज्ञापन बोर्ड
0: ओहो ला
11: मरेगी के हो
12: हेरो त रगत ही रगत भो चामो त त्यस्तो हेर्न नि सक्दिन
11: तेरीका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने खराब दिन बाटोमा बाटो काटेको
12: हेरो त धन्य हेर्नु तुनाले मोटरसाइकल चलाउनु बाँच्यो बाटो काट्ने मान्छे मर्यो कि बाँच्यो केही ठेगान छैन
11: क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
12: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
10: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
10: नेपाल सरकार विज्ञापन बोर्ड
9: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस् भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस् विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समय नै भुक्तानी गर्नुहोस् याद राख्नुहोस् 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ
13: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो यसले दुर्घटना भ्रंशन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ चोरी देखिमा कानून कार्यवाहीको हुनेछ पुलमा आगो लागेको तार नेत्रीको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्
9: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-26 प्राविधिक प्रमुख 98-52-85-27 सूचना अधिकारी

नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो स्वरूप एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.swrupfm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 10 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। सिन्धुलीको भिकल दुईमा तीन दिन अघि बसको सिन्धुलीको भिकल दुईमा तीन दिन अघि बसको ठक्करबाट सुनकोशी नदीमा कार खसेर तीनजना बेपत्ता भएको घटनामा पीड़ित पक्ष र बस व्यवसायी कम्पनी बीच सहमति भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी डीएसपी विजय श्रेष्ठका अनुसार बुधबार साँझ 7 बजे पीड़ित पक्ष र बस व्यवसायी कम्पनी बीच सहमति भएको हो। सहमति भएसँगै तीन दिनदेखि अवरूद्ध रहेको मध्य पहाड़ी लोकमार्ग सञ्चालनमा आएको छ। लोकमार्ग सञ्चालनमा आएसँगै अलपत्र परेका यात्री तथा सवारी साधन गन्तव्यतर्फ लागेका छन्। सड़क छेउमा रोकेर राखिएको कारलाई तीव्र गतिमा रहेको बसले पछाडिबाट ठक्कर दिँदा सिन्धुपाल्चोक जुगलसाथका पूर्व वडा अध्यक्ष दिलकुमार लामा, एक सय भेटर चालक गोलक गुन्जर, गाउँपालिका एक दुन भन्ज्याङका गणेश थापा र तीन पाटन, गाउँपालिका नौ डाँडा खर्कका सुजना बलमपाखी मगर सुनको सीमा बेपत्ता हुनु भएको थियो। सिन्धुली प्रहरीका अनुसार सानो गाड़ीको बीमा दावी गर्ने र सम्बन्धित परिवारलाई दिने बीमाबाट कानून बमोजिम आउने, 5 लाख रकम परिवारलाई उपलब्ध गराउने, परिवारभित्रको एकजनालाई जागिर र सन्तानको अध्ययनको जिम्मा लिने सहमति भएको छ। यसबाहेक गणेश हिमाल तराई यातायात प्रणालीले थप 2 लाखका दरले पीड़ित परिवारलाई रकम उपलब्ध गराउने सहमति भएको छ। बेपत्ता मध्ये लामाका सन्तान र गणेशको पत्नीलाई पढ़ाई दिने र सुजनको परिवार भित्रका व्यक्तिलाई रोजगारी दिने समेत सहमति भएको छ। सोमबार सुनकोशीमा गाड़ी खसेर बेपत्ता भएका उनीहरूको तीन दिनदेखि खोजी कार्य भए पनि अहिलेसम्म पत्ता लागेको छैन। सिन्धुली प्रहरीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गोताखोर सहितको टोलीले खोजी कार्य जारी राखेको छ। वर्षा गराउने प्रणाली पश्चिमी भूभागतर्फ केन्द्रित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ भने देशका सबै जसो ठाउँमा बदली भएको छ। महाशाखाका अनुसार गैराति देशका धेरै जसो ठाउँमा वर्षा भए पनि बिहानी पख धेरै ठाउँमा वर्षा रोकिएको छ, दिउँसो भने धेरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ। झण्डै 4 महिनादेखि बन्द भेकुटी मण्डपको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा लगाएको तालाबन्दी हिजो खुलेको छ। तर पुस्तकालयमा बसेर पुस्तक पढ्न भने अझै केही दिन पर्खनु पर्ने भएको छ। आउँदो 25 गते सोमबारदेखि पुस्तकालयमा पठन पाठनको उचित वातावरण तयार गर्ने सहमति भएको छ। आम पाठक, पत्रकार, सुरक्षाकर्मी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, समाज चौक कल्याण परिषदका पदाधिकारी, भिकुटी मण्डप व्यवस्थापन समितिका प्रशासन प्रमुख र सार्वजनिक पुस्तकालयका कर्मचारीको रूपमा हिजो पुस्तकालयमा लागेको ताजा खुलाइएको हो। अब देश बाहिरका समाचार। भारतमा 2 वर्षदेखि निर्वासनमा रहनुभएकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू स्वदेश फर्किने घोषणा गर्नुभएको छ। मृत्युदण्डको सजाय सुनाइए पनि नागरिक सेवाबाट पछि नहट्ने उहाँले बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। दक्षिण एसियाली विदेशी पत्रकार क्लबले आयोजना गरेको कार्यक्रममा भिडियो सन्देश मार्फत बोल्दै 78 वर्षीय हसिनाले आफू पक्राउ पर्न सक्ने वा जेल जान सक्ने अवस्था भए पनि देश र नागरिक प्रतिको दायित्वबाट पछाडि नहट्ने बताउनु भएको छ।
समाचार विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आफूबाट त्रुटि भएको भन्दै माफी माग्नु भएको छ। यद्यपि मोरक्कोमा बसेको बैठकमा फिफाका पदाधिकारीहरूको समर्थन पाएपछि इन्फान्टिनो फिफा अध्यक्ष पदमै रहने हुनु भएको हो। बढ़दो आलोचनापछि अध्यक्ष इन्फान्टिनोले हिजो व्यवस्थापक बैठक बोलाएको थियो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385/2016 फोन वा solwafmnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सोलु हालचाल सकियो। अपरान्ह 4 बजेको सोलु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: ए दाई राईको साधा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै गएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साधा स्टोरसम्म नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साधा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साधा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु खुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
3: खै जन्मदाता दिनुहोस् त।
4: जन्मदाता गरेको छैन नि म्याडम।
3: ल जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
4: मलाई त थाहा नै थिएन
3: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: 나 사치바이 빠져
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाजा पसल गएर बिजुलीको बल्ब लिएर आइज दिदी छिनको सुन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ सट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ प्रोपाइटर अजय पन्छियार सम्पर्क नम्बर 9809909094 र 9863868618 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
3: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र
4: बाट बचाउ र बचाउ लुम्सनी हिंसा सामाजिक अपराध हो बालबालिका लुम्सनी हिंसाको जोखिममा हुने सक्छन् हिंसा छिमेकी असन्तोष पाठकलाई परिचित नदिँदा जसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पनि उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद पनि गरौं
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा जनहितमा

0: 끝나도록 대신 인생으로 방송을 보시도록 다이.
1: उपभोक्ता अधिकार को संरक्षण गराऊ गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ता को अधिकार को रक्षा गरौ कारोबार में बिल दूषित लिने गतिविधि गरौ कारोबार पारदर्शी बनाऊ नाफा को उद्देश्य भूका भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौ वस्तु सेवा को मूल्य मात्रा म्यादी नीति गुणस्तर एक करे मात्र खरीद बिक्री गरौ वस्तु व सेवा को प्रयोग कने हानि नुकसानी भे स्थानीय प्रशासन में उछरी गरौ वस्तु तथा सेवा को प्रयोग स्थिति पुगे क्षतिपूर्ति नगौ निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकार को रक्षा गरौ भ्रमपूर्ण विज्ञापन तथा सूचना को कारण उपभोक्ता छोड़िए स्थानीय प्रशासन में उजुरी गरौ आंतरिक मामला तथा कानून मंत्रालय कोशी प्रदेश द्वारा जनहित में जारी संदेश आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर पाँच सलेबीको मूल विभागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका विनोद साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034 2
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सहेरी सोलुखुम्बु।
1: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाहे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थुक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। नसुने बहिनी, सुरु दुखुम्ब नगरपालिका ओडामा 5 मा रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी।
3: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुम्ब नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर गुरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सोलु दुखुम्ब नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
1: सड़क प्रयोग गर्दा दिन सड़क सीमा अतिक्रमण नगरौ। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ। सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिऊ। सवारी सलाहमा लिन अनुसार पालना गरौं र गरौं।
4: सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधुमा घुमिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल नजिकमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय खेती प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: मोबाइल ड्राइभिङ टाइम प्रेम गर्ने युवा जोडी स्थितमा हुँदा अझै भए बुबा आमा दुईजना।

को दूध मात्र खुवाऊ छ महीना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरु सुरु गरौ आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौ जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना। महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभप्राप्तहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी हुनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभकारी हुने आफ्नो कागजसाथी सम्बन्धित कोषमा भुक्तानी लिने न्यायको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर 5 शाखा 98 92 97 91 97 63 94
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका सोलुखुम्बु।
0: दिदी आज बहिनीहरू सामानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। मै पहिला त त्यस्तो मान्छे हुन् के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। मै मैले दिदी सम्झाइदिनु पर्यो। यो त लागौँसो कलकत्तामा बेच्ने जस्तो लक्ष्य छ त, कतै लागौँसो त भाइ के भएको तिमीलाई निधाइदी भन त।
2: खै दिदी के हुन, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिनँ र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाप्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब कुरुक्क सबै छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
2: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै ठिक परिवार हो, मलाई माफ गर।
0: बारिशमा लज सृजना गरी धुमेकुटी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लघुषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग उसार प्रसार योगका प्रभावित्रमा जोड़ दिउ। स्वस्थ जीवन कर्तव्य समाज निर्माणमा हाते बालो गरौं। लागू औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।
1: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना। अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि

0: नागरिकता एता कक्ष संचालन होने संबंधी सूचना अदालत द्वारा ग्रहण महानुभाव यातायात व्यवस्था कार्यालय प्रबंधन सेवा प्राप्ति को सहजीकरण को नागरिक सहायता कक्ष संचालन को निर्देशक उक्त कक्ष निःशुल्क सेवा प्राप्त होने सकनेश सेवा प्राप्ति को नागरिक सहायता कक्ष द्वारा संपर्क राख्न अनुरोध कर सेवा प्राप्ति में कोई को प्रलोभन नगरी आपू सेवा लिना हार्दिक अपील कर सेवा प्राप्ति में कोई ध्यास नाश्ते सुनी अधिकार कार्यालय प्रमुख सोजी संपर्क सकने कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराजमान आर्थिक वर्ष 2084-84 का प्रदेश संचालन करोजना कार्यक्रम को प्रस्ताव आवेदन संबंध में कोशी प्रदेश योजना आयोग आयोजना को वर्गीकरण आधार तथा मापदंड निर्धारण और आयोजना वन व्यवस्थापन कार्यवाही 2082 बंदन स्थानीय तह प्रदेश कार्यालय आर्थिक वर्ष 2083-84 में कार्यान्वयन होने आयोजना कार्यक्रम के संबंध में इस आयोग मिति 2082 साल चैत्र 9 गति आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटना प्रणाली को प्रयोग मार्फत आयोजना प्रस्ताव गर्नु हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोग वेबसाइट ppc.kc.gov.in हुन सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदालत द्वारा ग्रहण महानुभाव यातायात व्यवस्था कार्यालय प्रबंधन सेवा प्राप्ति को सहजीकरण को नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त होने सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष द्वारा संपर्क राख्न अनुरोध कर सेवा प्राप्ति में कति को प्रलोभन नगरी आपू सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कोई ध्यास अधिकार कार्यालय प्रमुख सोजी संपर्क राख्न सकने कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराजमान सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनुभयो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। यी रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा छ।

0: ठट्टै लाग्यो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चेकमा जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिनेर बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छिटो हुनुहुन्छ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट टावेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9508570979
3: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको बस्नामा जन्मसाथ पैताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे कमिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहा नगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068 अङ्कमा 9852557068

विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ। विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार लोटिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुन बाटो रोक्नुहोस्। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03। समय नै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को भर्ने संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष अनुभवी शिक्षकहरू द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना मे 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भरिने 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841633537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: अपराध देश भित्र तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउला होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
0: देश भित्र र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश भित्र तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटपूर्ण व्यवहार दबाव कर्काव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 वा प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमय थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लैन त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, शहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: का सभी को सरोकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका मथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ
0: सभीप्रति बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
1: डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने वास्तवमा नलाग्ने आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मैले समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: ए भानु हतियारो सत्ताज बालेर जाऊ
3: आ पर्दैन आमा केही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
2: बर्खाको बेला छ अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
3: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
3: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
2: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
4: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
0: नेपाल सरकार विज्ञापन
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
6: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
7: अङ्कल अङ्कल आउनुहोस् म अझैलाई बाटो काटिदिन्छु
8: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
9: समस्या सरीमा हुने भाइ तपाईँ हाम्रो सोचमा छ
5: म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
4: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
1: अरूको सम्मान गरौ सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौ
10: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
11: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
10: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
11: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
10: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
11: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
10: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
11: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदैन आउने साथीहरूलाई पनि देख्छु त।
10: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिकाको बाटो बन्दै थियो, बन्दा भन्दै रोकियो छ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
11: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ नि। हतार नगरौ न साथीहरू, बन्छ, रोकिएको पनि 5-6 महिना भइसक्यो। के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्। अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्किएँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
10: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
12: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
13: यत्तिकै पत्ते आएछ रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्ते आउनुपर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसो नआतिन, यसरी बल्ने नि लगिहाल्छ नि।
14: अरे मिथ्या भ्रामक पनि छ के उनीहरूको चाहिँ?
13: तिमीलाई थाहा थिएन?
14: थाहा थिएन।
13: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्नु वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियत गर्छ आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
14: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
13: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिलिसके मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
15: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
12: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
13: खै जन्म दर्ता दिनुहोस् त।
16: जन्म दर्ता गरेको छैन नि म्याडम।
13: ल, जन्म दर्ता नभए त विद्यालय भर्नु हुँदैन नि।
16: मलाई त थाहा नै थिएन म्याडम।
13: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
17: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
18: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
19: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
18: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
21: मरे नि के हो?
22: हेर त, रगतै रगत भयो, चामो त त्यस्तो हेर्न नि सक्दिन।
21: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
22: अरे हेर त, भन्ने हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मरियो कि बाँच्यो केही ठेगान छैन।
21: जेब्राक्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त,
22: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
18: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
19: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: डाँडा पखालाले धेरै दुःख दियो। तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
2: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
2: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सबै खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्तो रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला जस्तो भएको छ डाक्टर साहब।
2: म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात

0: रेडियो एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: डिजिटल
2: कलरला तथा ज्वालामय अफसेट प्रेस सोलुदुर्कु नगरपालिका 5 सोलुखुम्बु
1: आदरणीय श्रोताबृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सुनएफएम सुनएफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

0: लाई राई को साधा स्टोर में दीदी ने कपड़ा अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
1: म पनि राई को साधा स्टोरमा नै जान लागेको ल हेर नया नया डिजाइन का कपड़ा ल्याउन भएको छ रे छानी छानी किन्ने हो आज
2: राई को साझा स्टोर्स में तपाई पनि आउनुहोस् नया नया डिजाइन का कपड़ा सुपथ मूल्य में छानी छानी लैजानुहोस् यहाँ डाउन जैकेट सिलिकन जैकेट जूता चप्पल बच्चा देखि वृद्ध समयलाई जाडो र गर्मी दुवै मौसम में आवश्यक पर्ने फैंसी कपड़ा सुपथ मूल्य में पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नंबर 9843909809 राई को साझा स्टोर्स स्थान जिला प्रशासन कार्यालय नजिक सोलुखुम्बु खुला नगर पालिक सल्लेरी सोलुखुम्बु
3: खै जन्मदाता दिनुहोस् त
4: जन्मदाता गरेको छैन नि म्याडम
3: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
4: मलाई त थाहा नै थिएन म्याडम
3: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
4: पहिला कसैले भन्नु
5: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
6: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
6: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: जंगल को छेउमा

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिमको सुन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809590094 र 9863868418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: कुकुरबाट बच्चा र बचाउ लिङ्गली हिंसा सामाजिक अपराध हो। बालबालिका लिङ्गली हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नातेदारलाई परिस्थितिबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पादन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय खोस्ट प्रदेशद्वारा जनहितमा

0: 불렀던 여러분과 이석을 모시고
1: उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशेष लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा म्याचपछि नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता छोडिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर पाँच सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट पूर्ण निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034 2
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी।

0: ठीक है दीदी, ये मैं घर बनाऊँ कस्तो तनाव को काम रहे सभी बिजली को सामान कि मैं बजार का चार चार वा पसल चारे तत्ते ही पाऊ अब सामान लिना काठमाडौँ नै जानु पर्ने हो कि क्या धत बहन तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो नसुनु बहिनी सुनु दुपकुमा नगरपालिका ओडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सुनिश्चित वाइरिङ का सामान जे खोजो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुली को भरपर्दो सहयात्री शांति स्टोर एण्ड सप्लायर्स सोलु दुटकुण्ड नगर पालिका वडा नम्बर पांच सल्लेरी सोलुखुम्बु यहाँ बिजुली का संपूर्ण सामान होलसेल तथा खुद्रा मूल्य में पाने का साथ ही नया तथा पुराना सामान मरमत थप जानकारी का लगी संपर्क नंबर गुरु कुल नारायण श्रेष्ठ 9763-0057-84 देवी श्रेष्ठ 9862-82-0000 सुनो दुपकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु सड़क प्रयोग गर्दा ध्यान दिनु सड़क सीमा अतिक्रमण नगरौ सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ सड़कको नाली थल तथा पानी विकास बन्द हुन नदिउ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल वैकल्पिक मार्ग गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउ
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोच प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: जनहित में जारी संदेश
1: पोषण युक्त खाने कुरा जीवन का रंग हरू पूरा मन माता की तन मन
0: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौं, जलवायु परिवर्तनका असर हटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय पूर्ति प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्तको लागि चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिली नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी गर्नको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पुस्तका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-42-97-91, 97-63-97-104। सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुन सोलुखुम्बु।
2: आज भोलि मेरो सुमनलाई के भएको? छिटो घर पनि आउनु, एक्लै बस्न रुचाउनुहुन्छ, दुबाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौमा दिदी सम्झाइदिनु पर्यो। यो त लागौँछु कलकत्तामा बस्ने जस्तै लक्षिन्छ त, कतै लागौँछ त भाइ, के भएको तिमीलाई भाइदी भन त?
3: खै दिदी के भनेर, साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बारी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन, अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुरको सबै छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ झारेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर, अनि सुझाउ नपर्ने।
2: बारिशमा लज सिर्जना गरी धुबेफुटी तुलाउने वस्तु वा पदार्थ लागू पदार्थ वा नहोल सक्यो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार मुखा र नियन्त्रणमा जोड दिनु, स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाते मालो। लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
0: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न
2: अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै ग्राहक लाइनमा राशि सुने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर यौन हिंसाबाट बचन र बचाउ यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अभिभावक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्न गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ। सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गराऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ। जीवन रक्षा गरौ।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सड़क प्रयोग गर्दा ध्यान दिऊ। सड़क सीमा अतिक्रमण नगरौ। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ। सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सवारी साधनको इन्जिन र तेलको त्रुटि सम्बन्धी सूचना।
4: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कल्फेट भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: बाल बालिकालाई लागू औषध दुरूपयोग गर्दछ।
4: लागू औषध सामाजिक अपराध हो। कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिऊ। लागू औषधबाट हुने हानी र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: सोलू एफ एम 101.2 MHz उज्जवल भविष्य को लागी हम अभियान
1: संचय सोलू एफ एम स्टूडियो टाइम
2: टाइम
3: चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई ऑफसेट प्रेस सोलू दुर्गुम नगर पालिका 5 सोलू कुम्बू
2: Wherever you are, stay connected with the light or... Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
2: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
2: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: आज सुनको भाव बढेको छ. सुन्तोलामा 8000 रुपियाँले बढेर 2,96,000 रुपियाँमा कारोबार भइरहेको नेपाल सिंचाइ व्यवसाय महासंघले जनाएको छ. हिजो पनि सुन्तोलामा 4,200 रुपियाँले बढेर 2,88,000 रुपियाँमा कारोबार भएको थियो. यस्तै आज चाँदीको भाव पनि तोलामा 95 रुपियाँले बढेर तोलाको 4,475 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ. हिजो चाँदी तोलामा 4,380 रुपियाँमा कारोबार भएको थियो. आज दोलखा, रानीछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोर्खा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिममा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ. यस्तै रूपन्देही, कपिलवस्तु, पाल्पा, तनहुङ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, बोटी, डलेलधुरा, कञ्चनपुर र कैलालीमा बाढ़ीको जोखिम छ. महाशाखाले नदी किनार, खुल्सा खुल्सी तथा होसा भूभागमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ. मुख्य नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि अबको तीन दिन धेरैजसो नदीमा जलसतह उल्लेख्य बढ्ने अनुमान छ. विशेष गरी कोशी, नारायणी, कर्णाली, महाकाली, बागमती, कमला, कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदी प्रणालीमा जलसतह बढ्ने अनुमान छ. यस्तै महोत्तरीको बर्दिवासमा रहेको गडनता खोलाको बाढ़ीले बगाउँदा एकजनाको ज्यान गएको छ. इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक गुरूप्रसाद त्रिमेन सिन्हाका अनुसार खोलाले बगाउँदा बर्दिवास नगरपालिका 5 निवासी 62 वर्षीय टंक बहादुर बस्नेतको ज्यान गएको हो. 7 वर्षदेखि शास्ति दिँदै आएको नारायणगढ़ बुटोल सड़क खण्डको यात्रा सहज बन्दै गएको छ. सड़क विस्तारको पूर्वी खण्ड अन्तिम चरणमा पुगेसँगै नारायणगढ़देखि बुटोल पुग्न अब सामान्यतया झण्डै 2 घण्टा मात्रै लाग्न थालेको छ. वर्षायाम र चाडपर्वका बेला घर पुग्न समेत कठिन हुने यो सड़क अहिले फ्राकिलो र सहज बनेपछि यात्रुलाई राहत मिलेको छ. यातायात व्यवसायीहरूका अनुसार सड़क सहज बनेसँगै सवारी साधनको संचालन खर्च पनि घटेको छ भने दैनिक विमर्मत सम्भारको समस्या पनि न्यून भएको छ. नारायणगढ़ बुटोल सड़क आयोजनाका पूर्वी खण्डका इन्जिनियर शिव खनालका अनुसार आयोजनाको समग्र भौतिक प्रगति करिब 92% पुगेको छ. अहिले सड़क सुरक्षा सम्बन्धी संरचना र केही स्थानमा नाली जोड्ने काम मात्रै बाँकी रहेको उहाँले जानकारी दिनुभयो. 113.35 किलोमिटर लामो यो सड़क 2 लेनबाट 4 लेनमा विस्तार गरिएको छ भने बजार क्षेत्रमा 6 लेन निर्माण गरिएको छ. उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा ललितपुरको ग्वारकोमा बस दुर्घटना हुँदा एकजनाको ज्यान गयो, 6 जना घाइते. फिर्की खोलाका अनधिकृत संरचना भदौ 15 भित्र हटाउन पोखरा महानगरको निर्देशन. बीपी कोइराला क्यान्सर अस्पतालमा बोन म्यारो प्रत्यारोपणको तयारी लगायतका खबरहरू बाँकी नै छन्. सुन्दै गर्नुहोला.
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना. स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज लिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
8: चौबिस गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
7: फोन नम्बर 082562601 9858375990 9858371384 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यति जेल हामीले आज सुनको भाव एकै दिन 8,000 रूपियाँले बढ़्यो। त्यस जिल्लामा बाढ़ीको जोखिम, नारायणगढ़ बुटोल सड़क विस्तार अन्तिम चरणमा लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। ललितपुरको ग्वारकमा बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, 18 जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अन्दाजे 40 वर्षीय महिलाको ज्यान गएको छ। आज बिहान 10:30 बजेतिर कोटेश्वरबाट ग्वारको तर्फ जाँदै गरेको बस फ्लाइओभरमा ठोकिएर दुर्घटना भएको हो। एसपी मिश्रका अनुसार B2K 3590 नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा 18 जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि बीएमपी अस्पताल पठाइएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। पोखरा महानगरपालिकाले फिर्के खोलाको खोला घरभित्र बनाइएका सबै संरचना आउँदो भदौ 15 गतेभित्र अनिवार्य रूपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई निर्देशन दिएको छ। हिजो सार्वजनिक सूचना निकाल्दै तोकिएको समयसीमाभित्र संरचनाहरू नहटाए महानगर आफैले प्रचलित कानून अनुसार हटाउने र त्यो बापतको खर्च समेत सम्बन्धित पक्षबाट असुल गरिने जनाएको छ। महानगरले फिर्के खोलाको क्षेत्रमा पर्ने 8 वडाका वडाध्यक्षहरूको बैठक बसे खोला घरभित्रको पछिल्लो अवस्थाको स्थलगत अध्ययन गरी पूर्ण विवरण सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्न प्राविधिक तथा नगर प्रहरीलाई जिम्मेवारी दिएको जनाएको छ। पोखरा 18 को अँधेरी कुनादेखि शुरू भई उडा नम्बर 2, 4, 5, 7, उडा नम्बर 8 र 17 हुँदै उडा नम्बर 6 गाईघाट पुगेर फेवातालमा मिसिने फिर्के खुकलाको क्षेत्र अतिक्रमण गरी भौतिक संरचना निर्माण गरिएका छन्। चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बोन म्यारो अर्थात रक्तमासी प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय तयारी थालेको छ। यसका लागि सरकारसँगको सहकारीमा चीन सरकारले भवन निर्माण उपकरण खरिद र चिकित्सक नर्सलाई तालिम दिने गरी यो परियोजना अघि बढ़ाएको हो। अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर उमेश नेपालले चिनिया टोली केही दिन अघि 2 हप्ता चितवनमै बसेर बोन म्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधारका विषयमा छलफल गरेको जानकारी टोलीले भरतपुर महानगरपालिका शहरी विकास तथा भवन निर्माण आयोजना नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्राविधिक सहित बसेर सुझाव समेत लिएको थियो। युवा श्रम तथा रोजगार मन्त्रालयले विभिन्न देशमा कागजात विहीन अवस्थामा रहेका तथा भिजिट भिसामा गएर अलपत्र परेका 155 नेपाली नागरिकको उद्धार गर्ने भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको हिजोको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले राष्ट्रिय स्तरको कल्याणकारी कोषको सहयोगमा उद्धार प्रक्रिया अघि बढ़ाएको जानकारी दिनुभयो। उहाँका अनुसार उद्धारका लागि कोषमा रहेको 15 करोड़ रूपियाँको बजेट प्रयोग गरिनेछ। बैठकमा मन्त्री यादवले वैदेशिक रोजगार, विदेशी श्रमिकको अवस्था, रोजगार सृजना तथा मन्त्रालयसँग सम्बन्धित विभिन्न कानून संशोधनको अवस्थाबारे पनि जानकारी दिनुभयो। उहाँले चालू आर्थिक वर्षभित्र स्वदेशमा 1 लाखलाई रोजगारी उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत ग्रीन जब मिसिन सहित 12 वटा कार्ययोजना कार्यान्वयनमा ल्याएको पनि जानकारी दिनुभयो। स्वदेशमै दिगो र सम्मानजनक रोजगारी सृजना मन्त्रालयको प्रमुख प्राथमिकता रहेको उहाँको भनाइ थियो। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्रालयले मेडिसिटी सेवा आफ्नै व्यवस्थापनमा सञ्चालन गर्ने तयारी समेत गरेको मन्त्री यादवले बताउनुभयो। अब विदेशको खबर। फेसबुकको संस्थापक कम्पनी मेटाले साइबर सुरक्षा परीक्षणका क्रममा आफ्नो कृत्रिम बुद्धिमत्ता अर्थात एआई मोडलले अर्को कम्पनीको आन्तरिक प्रणालीमा अनधिकृत पहुँच बनाएको खुलासा गरेको छ। मेटाका अनुसार न्यूज स्पार्क 1.1 नामक एआई मोडलले परीक्षणका क्रममा सार्वजनिक इन्टरनेटमा पहुँच पाएपछि अर्को कम्पनीको आन्तरिक प्रणालीमा परिवर्तन गरेको थियो। यो घटना परीक्षणका लागि बनाइएको स्ट्यान्ड बक्स वातावरणको गलत कन्फिगरेशनका कारण भएको कम्पनीले जनाएको छ। स्ट्यान्ड बक्स भनेको इन्टरनेटबाट पूर्ण रूपमा अलग राखिएको सुरक्षित परीक्षण वातावरण हो जहाँ एआईको व्यवहारको परीक्षण गरिन्छ। तर स्वतन्त्र परीक्षण संस्था इरेगुलरले तयार पारेको परीक्षण वातावरणमा भएको प्राविधिक त्रुटिका कारण एआई इन्टरनेटमा पुग्न सफल भएको नेटाको भनाइ छ। यसअघि गएको हप्ता एन्थ्रोपिकले पनि आफ्नो क्लाउड एआई मोडेलले परीक्षणका क्रममा तीनवटा संस्थाको प्रणालीमा अनधिकृत पहुँच बनाएको जनाएको थियो। कम्पनीले 1,41,000 भन्दा बढ़ी परीक्षण सत्रको समीक्षा गर्दा यस्तो घटना पत्ता लागेको बताएको थियो। त्यसअघि ओपन एआईले पनि आफ्ना एआई मोडेलहरूले सुरक्षा परीक्षणका क्रममा इन्टरनेटमा अनधिकृत पहुँच बनाएको र अपेक्षा विपरीत व्यवहार देखाएको खुलासा गरेको थियो। लगातार तीन प्रमुख एआई कम्पनीबाट यस्ता घटना सार्वजनिक भएपछि कृत्रिम बुद्धिमत्ताको सुरक्षा परीक्षण प्रणालीको विश्वसनीयता र भविष्यमा हुन सक्ने साइबर जोखिमबारे चिन्ता बढ़ेको छ। अब खेल खबर। लियोनल मेसीले विश्वकपपछि पहिलो पटक दुई गोल गर्दै इन्टर मियामीलाई लीग कपमा शानदार जीत दिलाएका छन्। आज बिहान भएको खेलमा इन्टर मियामीले शुरूआती गोलले पछि परेको अवस्था उल्ट्याउँदै एटलेटिको सान लुइसलाई 4-2 पराजित गर्यो। मेसीले खेलको 11 र 44 मिनटमा गोल गरे। यससँगै उनले लीग कपमा 12 खेलबाट 14 गोल पूरा गर्दै प्रतियोगिताको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाड़ी बने। उनले लस एन्जलस एफसीका डेनिस बुआङ्गालाई 1 गोलले पछि पारे। इन्टर मियामीका लागि टेस्लाको सेगोभिया र डिफेन्डर मिकाएलले पनि 1-1 गोल गरे। नोया एलेनले 3 गोलमा निर्णायक पास दिए। यो जीतसँगै इन्टर मियामीको अपराजित यात्रा लगातार 8 खेल पुगेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज सुनको भाव एकै दिन 8,000 रूपियाँले बढ़्यो। सुनतोलाको 2,96,000 रूपियाँमा कारोबार। 30 जिल्लामा बाढ़ीको जोखिम। नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह। नारायणगढ़ बुटोल सड़क विस्तार अन्तिम चरणमा, अब 2 घण्टामै पुगिने। साइबर परीक्षणका क्रममा अर्को कम्पनीको प्रणालीमा नेटाको अनधिकृत पहुँच, प्राविधिक त्रुटि भएको नेटाको भनाई। र लियोनल मेसीको 2 गोलमा लीग कपमा इन्टर मियामीको जीत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: Free Pasuda, Prashtavijan, Jio Radio Network. सर्पको पुकारबाट बस्न खेतबारी काम गर्दा विशेष ध्यान दिउँ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
1: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदिई स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचार पुर्याउन लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
0: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
1: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-66।
2: आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सूर्यफएम। सूर्यफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: सूचना सूचना
1: तोड़ देखिए
0: यदि तपाईँको दशमा 7 कोटा घुमको क्लब फुट समस्या छ भने उपचार

0: प्राधिकरण स्वरूप हुनु वितरण केन्द्र को सार्वजनिक
1: सूचना
2: संपूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैं टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अपयोग निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
2: समय नै महसुल दिन उचाल भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सुन।

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को बर्ना संबंधी सूचना।
1: विगत 34 वर्ष देखि योग्य दक्ष अनुभवी शिक्षक द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल साउन 1 गतेदेखि 12-31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01056, 9841-63-53 र 0385-24-56। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहु

0: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् उसकरण कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउन्
0: देश विखण र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटिपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्रको भोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 वा प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लैन त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्रै होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जारी सन्देश।
1: ए बाबु हजुरहरू सत्ताउ चालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
6: होइन के भन्नुभएको, हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्का भन्न पाइन्छ?
5: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अङ्कल अङ्कल आउनुहोस्, बाटो काटिदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
8: समस्या सरी नै हुने भाइ, तपाईँ हाम्रो सोचमा छ।
5: म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
3: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
9: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।

0: ए श्याम भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
1: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
1: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
1: यता आइजाउ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
0: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुख
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
1: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्नुहुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
0: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो
3: अब यसो गरौँ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
5: सवारी साधनको इन्जिन र टेम्पो श्रृङ्खलाहरू सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री

0: बालबालिका सबैको सरोकार आजका बालबालिका भोलिका सदनहार
1: बालबालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय भनेको छ। तसर्थ कसैले पनि बालबालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउँ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउँ।
0: कहीँ कतै बालबालिकामाथि दुर्व्यवहार भएको देखिमा सयरे नबसाउँ, सम्बन्धित निकायमा उजुरी गरौं। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा

0: साथ ही जुड़े क्या खोजी समाचार आई सको भाई अवश्य क्या हो
1: खोज क्या आए तस्त इतनी पत्ते आए रोहन सामाजिक संजल में आने में इतनी पत्ते आने पर्च मिथ्या भ्रामक सूचना हो सकता इसे नाथे ना इसे तो गल नहीं हाल
0: अरे मिथ्या भ्रामक मैं
1: तुम्हें ठा थे
0: ठा थे
1: सुन मिथ्या सूचना आपूले ठा नहीं नाक लेखने वा फैलाने कुछ हो भ्रामक सूचना जानी जानी नियतवश आपको फायदा वा स्वार्थ का लगी फैलाने गलत सूचना हो यहां सूचना ने समाज भ्रमित बना खंडित पार्च निराशा बढ़ाऊ र अविश्वास सृजना कर
0: सो भूचना शेयर
1: होने भ्रामक र मिथ्या सूचना शेयर तथा कमेंट के शेयर करने भो सूचना सत्य तथ्य हो कि एटिन कर स्रोत था पाने पर्च नीति फोटो मिल सके मिले रामस हेन पर्च आधिकारिक मध्यम हो कि ठह पाए मात्र शेयर र कमेंट कर
2: भ्रामक सूचना न फैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोत प्राप्त सूचना विश्वास कर
1: खै जन्म दर्ता दिनुस्
4: जन्म दर्ता गरेको छैन नि म्याडम
1: ल जन्म दर्ता नभए त विद्यालय भर्न हुँदैन नि
4: मलाई त थाहा नै थिएन म्याडम
1: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
5: त्यति मात्रै हो र दाई जन्मेको 35 दिन भित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ सुरक्षित भविष्य निर्माण गरौ मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाउ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाउ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाउ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: मरेंगे
1: तो रगत ही रगत बो छ्याम तो हेन नहीं सकिन
0: कस्त जिब्रा क्रस बाटो बाटो काटू पर्ने खराब दिन बाटो को बाटो काटे
1: अरे तो धन्य हेल्ने टुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मोर ड्युटी बाँच्ने हो केही छ जान छैन
0: जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौँ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
0: डाँडा पखालाले धेरै दुःख दियो तीन दिन भइसक्यो निको भएन डाक्टर
1: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
0: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् के हो के दशा लाग्यो डाक्टर साहब
1: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सबै खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बच्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा भलभला जस्तो भएको छ डाक्टर साहब
1: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
0: हजुर
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
3: नेपाल सरकार विज्ञापन मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
2: डर लाग्नु निद्रा नलाग्नु
3: अनौठा विचार आउनु
2: निराशा बढ्नु खुसी नहुनु
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
2: छटपटी हुनु चिटचिट पसिना आउनु
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
2: एकहोरो हुनु तथा एक्लै हुन मन पराउनु
3: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
3: नेपाल सरकार विज्ञापन
4: साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्गु नगरपालिका पाँच सोलुखुम्बु
5: आदरणीय श्रोताबृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ

0: ल ल ल यता नआउ बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
1: तीन दिन भयो
0: तिमीले थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: के हुनु सुनि नहुनु होइन कि सफा गरी भइहाल्यो नि
0: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
1: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा सुन्नु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: और प्रिंट मुजुकरको रकम र कवारी साबुनको नम्बर एकिन गणेश सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोक्सर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नु हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय पिरात गयो।

I'm not going to be able to do that.

0: पत्तेरिका बल्ल बल्ल आफ्नो हातमा पारेको अरबौको ठेक्का फुकियो।
1: ए के भो दौडिदिई पो आइस त
0: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे।
1: अनि को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भइराख्नुहुन्छ? तपाई समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश। ए बाबु, मैले मेरो त हात खुट्टा अरुणासँग झन्झन गर्छ, पिनासीय भण्डारण बनायो, मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर करार छ, थाकेर हैरान भए पनि हिँड्न नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेको नि हो त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
4: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजे औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843986852, 9824417718, 9843449096 र 9861314472। आन्जे औषधालय सोलुदुत कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
5: होइन एकान्छा, गीत गाउँदै कता हिँड्ने?
6: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
5: खोज्दै हिँडे संसार भेटिन्छ अरे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
6: मेरो तमा चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
5: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानी संस्था पढ्ने अनि जापान जाने।
6: होइन, यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
5: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिटी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
6: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कतिखेर हुनुहुन्छ?
5: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा।
6: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है। हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओनलाइन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबै केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क 9850 17979 र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चारहिन चुच्चेपाटी काठमाडौँ

0: सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईको दशमा समसात पोतारा घुमको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काफ्री पनिता नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क रहनेछ। थप जानकारी का लगी संपर्क नंबर 9852055768 अंक में 9853055768। तपाईकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विखण्ड ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड। नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकी
3: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्पिन नगरपालिका 5 सोलुखुम्बु।
4: आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ शून्य एफएम। शून्य एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू।

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को बढ़ने संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-05-56, 9841-63-53-37 र 0385-24-56। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: भाँडा बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस्ट गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो भएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
4: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: मौलिक हिंसा भनेको के हो? मौलिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा मौलिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा मौलिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यस बारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 या प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आम सूचना
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जारी सन्देश।

0: हेलो
1: बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: का सबको सरोकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका मधि होने कने दुर्व्यवहार कानून ने दंडनीय होने तसर्थ कसले बाल बालिका दुर्व्यवहार न करो उन्हीं को अधिकार सुनिश्चित कर आफ्नो तर्फबाट सहयोग करो अनिवार्य रूप में विद्यालय पठाओ बाल मनोभावना बुझेर शिक्षण शिक्षा क्रियाकलाप में सहभागी कराओ
0: कहीं कत बाल बालिका मधि दुर्व्यवहार देखिमा सहेर नबसाई संबंधित निकाय में उजुरी करो बाल बालिका को सुरक्षा तथा संरक्षण सबको जिम्मेवारी असल सभ्य नागरिक को परिचय हो बाल बालिका को सुरक्षा तथा संरक्षण सबको जिम्मेवारी असल सभ्य नागरिक को परिचय दी
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउंडेशन को सहयोग में रूप नेपाल द्वारा जनहित में जन संदेश
2: यौनहिंसाबाट बचौ र बचाउ यौनजन्य हिंसा सामाजिक अपराध हो बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्तको साथीभाइ परिचित नातेदार र जसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
0: आत्महत्या को घटना कसरी रोक्न सकिन्छ
1: डिप्रेशन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रूप में शिकार निरंतर को सफलता ने मन खुशी न होने रिमाइंड लाग्नु पर्ने कुरा में नलाग्ने शरीर में थकित महसूस होने निंदा नलाग्ने खाना में रुचि न होने बास सम्मान नलाग्ने आत्मविश्वास गुमाउने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश

0: आधे अरु सत्ताईस वाले रजाऊ
1: आ पढ़ते ना हम ते पुणे तो एक के चिंता होनी मुपुगर आई आ चुके
0: बरखा को बेला था आधे अरु में हिजा सर पुणे टूक न सकता उजालो बाले रा जुत्ता आज भाई बूट लगा रहे हिंदू पानी नौत्र तो सर पुणे टूक ही आता नहीं
1: आ आई बल्ल समझे सर्प को टुकाई बाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुलालेर मात्र सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टुकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
3: नेपाल सरकार विज्ञापन
4: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
5: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
4: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
6: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो घटाइदिन्छु
7: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
8: समस्या सरीमा हुनु भाइ तपाईँ हाम्रो सोचमा छ
4: म अलि आवेशमा आएछु अनि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
2: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
9: अरूको सम्मान गरौं सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौं
10: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
11: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
12: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
13: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
12: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
13: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
12: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
13: यता आइजाउ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
12: कहाँ जाने दिदी उपप्रमुखलाई
13: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
14: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
13: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ रोकिएको पनि पाँच छ महिना भइसक्यो

0: के भएको रहेछ भनेर जानकारी लिउ भनेर उपप्रमुख ज्यू
1: बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्किएँ है
0: अब यतिकै छोड्नुहुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
2: अनि के गर्नु त अब उहाँ त निस्किसक्नु हो अब यसो गर दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं।

मझेरेको दारे टेको दैलोलाई के मै छ मझेरेको दारे टेको दैलोलाई के मै छ जितानेको छोरो म त

पर्ने हो कि आफै बुझे जाने मुखे खोल्न पर्ने हो कि आफै बुझे जाने रामै राजा थिए र पछि त भइथे।

0: साथी हेर न के खतरो समाचार आइसक्यो
1: भेट्छ
0: अब चाहिँ के हुनु
2: कसै के आयो त्यस्तो यत्तिकै पत्ति आइसक्यो सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ति हुनुपर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नआथेन यसरी जल्ले नै लगिहाल्छ नि
0: मिथ्या भ्रामक हुन्छ
2: के उनीहरूको चाहिँ तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ
2: खै जन्म दर्ता दिनुहोस् त
5: जन्म दर्ता गरेको छैन नि म्याडम
2: ल जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
5: मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
6: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
7: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन
8: सड़क प्रयोग गर्दा ध्यान दिउ सड़क सीमा अतिक्रमण नगरौं सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधुमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मर्मसुधार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
9: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
10: मरेँ के हो
11: हेरो त रगतै रगत भयो चामो त त्यस्तो हेर्न नै सक्दिन
10: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने खराब बिचबाट पो बाटो काटेको
11: अरे हेरो त धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउनु बाँच्यो बाटो काट्ने मान्छे मरियो कि बाँच्ने हो केही ठेगान छैन
10: जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्छ नि केही हुँदैन छ नि हेर त अब
11: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
7: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
10: डाँडा पखानाले धेरै दुःख दियो तिन दिन भइसक्यो निको भएन डाक्टर साहब
2: अनि के खानुभएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
10: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
2: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ। सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
10: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला जस्तो भएको छ डाक्टर साहब।
2: म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
10: हजुर।
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
10: हजुर।
1: नेपाल सरकार विज्ञापन।

मेरा खेत भरी पैसा फल रुख टिप्ने अरु खेतला बसौली सुख ढुंगे प्यारो लाग्छ मनले पूजा गरेको पछि हट्नु कसरी झन् तिमी।

0: स्वास्थ्य समस्या का लक्षण
1: डर लाग् निद्रा नलाग्
0: अनौठा विचार आउनु
1: निराशा बढ़ खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखि तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन हो
2: यता नआऊ बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
3: तीन दिन भयो
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
3: केही हुन सुनि नहुनु होइन कि सफा गरे भइहाल्यो नि
2: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नु पर्छ है पछि जेसुकै गर
3: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा सुन्नु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
4: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
2: बोबो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
1: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
1: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
6: तवारिस पात्रको हिन्दी र तिर्थ रूपहरू सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: नमस्कार सेनसेनिका दिदी,
1: नमस्कार नमस्कार। दुई को भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
0: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन हो।

0: विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नुहुन्छ।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछन्, योभन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: बालबालिकालाई लागू औषध दुरूपयोग गर्दछ।
3: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको सुङ्गतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
1: आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ।
10: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
11: कामदार भिसा बाहेक विजित वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, न्यूज देखाउने तथा तथ्य बंगाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: कमला पन्त हत्याको कुरा संसदमा नउठाउन गृहमन्त्री गुरुङको आग्रह. सरकारी कर्मचारीको नयाँ तलबमान निर्धारण. मुख्य सचिवको तलब 1,00,000 नाग्दा तल्लो तहका सहयोगको तलब 37,000 नजिक. घरमा बगैँचा भएका मानिसहरूमा मधुमेहको जोखिम कम हुने अध्ययनको निष्कर्ष. शहरी योजनामा हरियाली क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड. र जोस बटलर T20 क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बने. काठमाडौँ उपत्यका सहित धेरैजसो शहरी क्षेत्रमा आज पनि ग्यास किन्नेहरूको लामो लाइन देखिन्छ. नजिकको ग्यास डिपोमा लामो समयदेखि ग्यास नपाएपछि उपभोक्ताहरू रित्तो सिलिण्डर लिएर टाढा रहेका डिलर तथा उद्योगमै लाइन बस्न पुगेका छन्. तर डिलर तथा उद्योगमा समेत घण्टौं लाइन बस्दा पनि ग्यास नपाएको कतिपयको गुनासो छ. सरकारले नियमित आपूर्ति भइरहेको दावी गरे पनि झण्डै एक हप्तादेखि उपभोक्ताले ग्यासको चरम अभाव भोगिरहेका छन्. उद्योगी विक्रेता तथा सरकारले समेत आवश्यकताभन्दा बढ़ी ग्यास घरमा थुपारेको भन्दै उपभोक्तालाई दोष दिने गरेका भए पनि रित्तो सिलिण्डर लिएर लाइन बसेकाहरू घरमा खाना पकाउने ग्यास सकिएकाले बालबच्चा समेत भोकै पर्ने अवस्था आएको गुनासो गर्छन्. यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृत्रिम अभाव, कालोबजारी तथा आपूर्ति सम्बन्धी कुनै समस्या पाएमा गुनासो गर्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ. मन्त्रालयका अनुसार यदि कुनै उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न कठिनाई भोगेको भए 9851167773 नम्बरमा सम्पर्क गरी जानकारी गराउन सक्नेछन्. जानकारीका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गर्ने मन्त्रालयले दावी गरेको छ. यसअघि मध्यपूर्वको तनावका कारण ग्यास आपूर्ति कमजोर हुँदा सरकारले आधा सिलिण्डर बिक्री गरेको थियो. अहिले फेरि भरि अर्थात 14.2 किलोकै ग्यास बिक्री गर्न थालेपछि बजारमा अभाव भएको हो. संसद सचिवालयले प्रतिनिधि सभाको भदौ 15 गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ. पन्ध्रदेखि भदौ 15 गतेसम्मको कार्यतालिका अनुसार साउन महिनामा अब 3 बैठक बस्नेछन्. भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा शून्य समय विशेष समय चलाउने भनिएको छ. साउनमा 25 र 26 गते पनि बैठक बस्नेछ. भदौ महिनाको 15 गतेसम्ममा 1 गते 2 3 8 9 र 10 गते गरी 6 दिन बैठक बस्नेछ. सभाको बैठक नतोकेको दिन संसदीय समितिका बैठकहरूको लागि समय छुट्याएको र सभाको बैठक बस्ने दिनमा समेत अघि वा पछि पारेर समितिका बैठक बस्न सक्ने कार्यपालिकामा भनिएको छ. यसैबीच प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउनु पर्ने बाध्यकारी व्यवस्था भए पनि संसदीय क्यालेण्डरमा यो विषय पर्न छाडेको छ. गएको जेठ 17 गते तत्कालीन प्रधानमन्त्री बागेन्द्र शाहले सदनमा प्रश्नको जवाफ दिए त यस्तो कार्यक्रम हुन सकेको छैन. गृहमन्त्री सुधन गुरूङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसदमा नउठाउन आग्रह गर्नुभएको छ. राष्ट्रिय सभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले आइन्दा निर्मला पन्त हत्या प्रकरणको विषय प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा नउठाउन सांसदहरूलाई आग्रह गर्नुभएको हो. बलात्कार जस्ता संवेदनशील विषयले पीड़ित परिवारलाई थप पीड़ा दिने भएकाले संसदमा राख्न नहुने उहाँको जिकिर छ. प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्त हत्या जघन्य बलात्कार र प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो, यो राज्य संयन्त्रको असक्षमता हो कि कार्यवाही गर्न नचाहेको भनेर प्रश्न गर्नुभएको थियो. जवाफमा गृहमन्त्री गुरूङले उल्टै तपाईँहरू सत्तामा हुँदा किन नगर्नु भएको भन्दै प्रतिप्रश्न गर्नुभएको छ. सरकारले चालू आर्थिक वर्ष 2083-84 लागि सरकारी कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ. साउन 1 देखि लागू हुने गरी निजामती, सेना, प्रहरी, शिक्षक र पालिका कर्मचारीहरूको तलब कायम गरेको अर्थ मन्त्रालयले जनाएको छ. नयाँ तलबमान अनुसार प्रशासनिक संयन्त्रको सर्वोच्च पदमुखी सचिव र नेपाली सेनाका प्रधान सेनापतिको कुल तलब 90,594 रूपमा पुगेको छ. यो तलब यसअघि पाउँदै आएको 5,000 मासिक भत्ता र 10% प्रोत्साहन भत्ता पनि थपिनेछ। महँगी भत्ता 5,000 र तलबको 10% प्रोत्साहन भत्ता थपिएपछि मुख्य सचिव र प्रधान सेनापतिको मासिक तलब 1,04,87 रूपमा पुगेको छ। यस्तै सरकारी सेवामा सबैभन्दा तल्लो स्तरका श्रेणीविहीन कर्मचारीहरूको तलब 28,984 रूपैयाँ पुगेको छ, जसमा एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पश्चात कायम हुने तलबमानको 10% मासिक प्रोत्साहन भत्ता बराबरको रकम जोड्दा सबैभन्दा तल्लो तहका कार्यालय सहयोगीले 36,700 रूपियाँ पाउनेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी विकास
5: सार्वजनिक कृषि साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस विकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो।
6: सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी विकास कीर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
7: सुनता मेरो कपडा प्याकिङ गरिदिन्छ सम्झुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्दैन।
8: ए हो र, अनि सुनिता अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्धको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-94-33-4,93-555।
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँ मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले नागरिकका गुनासो सुनवाईलाई थप प्रभावकारी बनाउन हिलो सरकारले यस्तो अनुरोध गर्ने भएको छ। फोन, वेबसाइट, सामाजिक सञ्जाल र इमेल जस्ता बहुल च्यानलबाट आउने गुनासोहरूलाई अब एकीकृत पोर्टलबाट व्यवस्थापन गरिनेछ। नयाँ प्रणाली अनुसार गुनासोकर्ताले सोझै सम्बन्धित कार्यालयमा गुनासो दर्ता गर्न सक्नेछन्। गुनासो फर्सेका लागि निश्चित समय सीमा समेत तोकिएको छ, जस अनुसार अत्यावश्यक गुनासो 24 घण्टाभित्र, अति जरूरी 3 दिन, जरूरी 7 दिन र सामान्य गुनासो 15 दिनभित्र सम्बोधन गरिसक्नुपर्नेछ। समस्या समाधान भएपछि नागरिकबाट पृष्ठपोषण लिएर मात्र गुनासो फर्सद मानिने व्यवस्था गरिँदै आएको छ। विदेशको खबर, घरमा बगैँचा भएका वा धेरै पार्कको नजिक बसोबास गर्ने मानिसहरूमा टाइप 2 मधुमेहको जोखिम कम हुने एक अध्ययनले देखाएको छ। अस्ट्रेलियाको युनिभर्सिटी अफ क्विन्सल्याण्डका अनुसन्धानकर्ताहरूले गरेको र डीएमसी पब्लिक हेल्थ जर्नलमा प्रकाशित अध्ययनले यो तथ्य सार्वजनिक गरेको हो। युके बायो बैंकमा आबद्ध 19,000 भन्दा धेरै मानिसको तथ्याङ्क विश्लेषण गरेको अध्ययन अनुसार बगैँचा नभएकाहरूको तुलनामा ठूलो बगैँचा भएकाहरूमा टाइप 2 मधुमेहको जोखिम 6.8% र पार्कको नजिक बस्नेहरूमा 5.7% कम पाइएको छ। घरको बगैँचा र हरियाली क्षेत्रले मानिसहरूमा शारीरिक गतिविधि बढ़ाउने, भिटामिन डी प्राप्त हुने, मानसिक स्वास्थ्यमा सुधार ल्याउने तथा आन्द्राको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन मदत पुर्याउने अनुसन्धानकर्ताहरूको भनाइ छ। तीव्र शहरीकरणका कारण आवासीय भवनहरू बाँकी रहेको सन्दर्भमा जनस्वास्थ्य जोगाउन शहरी योजनामा हरित क्षेत्रलाई अनिवार्य प्राथमिकता दिनुपर्ने अनुसन्धानकर्ता ओबेन आर्तुले बताउनु भएको छ। अहिले विश्वभर 50 करोड़भन्दा धेरै मानिस मधुमेहबाट पीड़ित रहेकामा सन् 2050 यो संख्या 1,30,00,000,000,000 पुग्ने अनुमान छ। खेल खबर इंग्ल्याण्ड का जोस बटलर टी ट्वेन्टी क्रिकेट को इतिहास में सबभन्दा धेरै रन बनाने खिलाड़ी बने छन्। द हंड्रेड लीग में गए राति मैनचेस्टर सुपर जायंट्स खेलते 22 रन में जोड़कर उनके कीर्तिमान बनाया हं। यह खेल में बटलर ने 20 बल में नटआउट 51 रन बनाए। इसमें उनके 522 टी ट्वेन्टी खेल में 35.48 को औसत में 9 शतक और 106 अर्धशतक सहित 14,833 रन बनाया। 35 वर्ष का बटलर ने वेस्ट इंडीज का पूर्व क्रिकेटर कायरन पोलार्ड को कीर्तिमान तोड़ा हं। 39 वर्ष का पोलार्ड ने 746 टी ट्वेन्टी खेल में 14,803 रन बनाया। टी ट्वेन्टी क्रिकेट में सबभन्दा धेरै रन बनाने खिलाड़ी को तेस्रो सूची में रहकर वेस्ट इंडीज का क्रिस गेल ने 14,562 रन बनाया। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि पटक। आज पनि काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा ग्यास किन्नेहरूको लामो लाइन, ग्यास पाउन कठिन भएको भए फोन गर्न मन्त्रालयको आग्रह। प्रतिनिधि सभाको भदौ 15 गतेसम्मको कार्यपालिका सार्वजनिक, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समेटिएन। अबदेखि निर्मला पन्त हत्याको कुरा संसदमा नउठाउन गृहमन्त्री गुरुङको आग्रह। सरकारी कर्मचारीको नयाँ तलब मान निर्धारण, मुख्य सचिवको तलब 1,00,000 लाग्दा तल्लो तहका सहयोगको तलब 37 घरमा बगैंचा भएका मानिसहरूमा मधुमेहको जोखिम कम हुने अध्ययनको निष्कर्ष, शहरी योजनामा हरियाली क्षेत्रबाट पानी दिनुपर्नेमा जोर। र जोस बटलर टी ट्वेन्टी क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बने।
9: सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
9: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
10: विशेषताहरू

0: Aswana, sana sana. Anggap mama tu bangun aku. Untuk perlu luar kau jalan mata. Buk sirini. Mana? Mana mana tisu tu?
1: Soita, tiada orang kau kiri khas khusus kurang deh sah. Kiri bawa nata.
2: Kiri bawa ini.
1: Mungkin suni sakit. Ia dah buk sah buk si bannya mudah ina. Ia tu samajik abisus matra ho. Mujur, kasihlah buk si ko aruplan, kupnu, pitnu, pira dino wa. Gali bici tu gawu mudah ina. Tisu kare samajik apunad ho. Buk si ko aruplan, kupit gawne, tatah pira dino leh 10 persen kait. Rp 50,000 dekhi 1 lakh rupiah sama jariwana huncha. Buk si arup lagaira kupit अंगभंग गर्ने लाई 10 वर्ष कैद सँगै जान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
2: हुन्छ नि
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: और फिर म्यूजिकर को रोकों में सवारी साधन को नंबर एक इन बड़े संबंधी सूचना आधुनिक सेवा ग्रही महानुभाव हेतु तपाईले आफ्नो सवारी साधन को वास्तविक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर संबंधी वितरण हेर्नका लागि संबंधित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भाउचर गर्न अघि सवारी कर तथा वस्तु एक इन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफ्नो बुझाई को कर को रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय

0: विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछ।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन।
1: हो खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सूचना सूचना सूचना,
4: यदि तपाईँको दशमा समाचार पल्टारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काफ्रे पनिता नगरपालिका 11 प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768
4: अङ्कमा 9852555568।

0: आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कृषि प्रदेश योजना आयोगको
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना दण्ड व्यवस्थापन कार्यविधि 2082 बन्दुकमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक रूप से 2084 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट नीति 2082 साल चेचो नगती आयोजना दण्ड सूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 65 गतेमा प्रणालीको प्रयोग नगर्दा आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालयलाई स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राखिनु अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हुन पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सकिने हुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा राजनीति अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
2: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू
0: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनुभयो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी फेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र निभाएर सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश

0: खै जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
1: मलाई त थाहा नै थिएन
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि

0: साथी भाई बजनो नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी, छिनको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी, सोलु कुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना।
4: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
3: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
5: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अपरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
3: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204030।
5: समय नै महसुल गर, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को भर्ने संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि मात्र 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9841653537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहु

0: मानव देशभित्र तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
0: देश विघन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देशभित्र तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: Dai le mani.

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटिपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 वा प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु
3: हो नि? हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हेर्छु, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ। देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: शहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: समस्याको भूमिकामा कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, वासमन नलाग्ने, आत्मविश्वास खुल्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मैले समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जाने सन्देश।
1: ए बाबु हजुर सच्चा बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
6: होइन के भन्नुभएको, हेर्न त मान्छे दुर्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
5: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटिदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
9: समस्या सरुमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
3: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
0: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
10: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
11: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
10: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
11: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
10: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
11: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
10: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
11: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
10: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
11: ए अच्छो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
12: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
11: बाटो बन्छ समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्किएँ है।
12: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
10: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
13: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
14: ओए साथी, हेरे नै के खतरा समाचार आइसक्यो? भयो अब चाहिँ के हुनु?
15: खोजै के आयो त्यस्तो? यत्तिकै पत्ते आइसक्यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते आउनुपर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसो नआथेन यसो त जसले नि लगिहाल्छ नि।
14: अरे मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ?
15: तिमीलाई थाहा थिएन?
14: थाहा थिएन।
15: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
14: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
15: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो पनि गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
1: खै जन्म दर्ता दिनुहोस् त।
16: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: ल, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
16: मलाई त थाहा नै थिएन म्याडम।
1: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ। त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन।
17: मरे नि के हो?
18: हेर त, रगतै रगत भयो, चामो त त्यस्तो हेर्न नि सक्दिन।
17: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, क्रस बिच बाटोको बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो।
18: अरे हेर त, धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मरिदियो कि बाँच्यो केही ठेगान छैन।
17: क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त,
18: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउ।
1: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पारा पखाला धेरै दुख दियो तीन भइसक्यो के निको भएन डाक्टर
1: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
0: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो के दशा लाग्यो डाक्टर साहब
1: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के के हुन्छ भन्नुहोस् त तपाईँलाई
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
1: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
0: हजुर
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
0: हवस् डाक्टर साहब हजुरले भने जसै गर्छु
2: नेपाल सरकार विज्ञापन मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
3: डर लाग्नु निद्रा नलाग्नु
2: अनौठा विचार आउनु
3: निराशा बढ्नु खुसी नहुनु
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
3: छटपटी हुनु चिटचिट पसिना आउनु
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
2: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
2: नेपाल सरकार विज्ञापन
4: यता नआउ बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
5: तीन दिन भयो
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
5: केही हुनु सुन नहुने होइन कि सफा गरे भइहाल्यो नि
4: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
5: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा सुन्नु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
6: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
4: हो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ अहिले
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
3: 45 किलोभन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
7: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
3: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
7: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
8: नमस्कार सेनसेविका दिदी
9: नमस्कार नमस्कार
8: दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि मान्छु नि
5: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा मासु मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
5: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु हुँदैन नि छ छिमेकका अरूलाई पनि बताउनुपर्छ

0: विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्मी सम्झिनीको फोटो खिच्नु परेन।
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन।
1: आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
0: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: शाबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
4: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
0: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
8: देख्नु भएन, औषधि हालेको।
1: शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: विषादीले धेरै जोखिम हुन्छ है किरा खाने?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होश हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: हस् नानी, मैले बुझे, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
6: नेपाल सरकार विज्ञापन।
9: धुम्रपानका कारण आज उनी फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
10: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुम्य भए।
11: म अलिकति पनि हिँड्न सक्दिन। स्वास्थ्य श्वासमै समस्या देखियो।
7: धूमपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: हाम्रो मामाले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि त्यस्तो त।
14: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
13: के भएन मिस,
14: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
13: हुन्छ।
15: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: हाम्रो के दोस्तो पक्रिनु भएको सर?
18: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोस्तो भनेर हुन्छ?
13: हामी त जन्ती गएका त हौ सर।
18: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने, अनि पक्राउ परिन्न त।
17: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
18: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
13: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
18: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लगनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
19: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
20: न्यू स्टार कलरिया तथा 16 माई अफसेट प्रिन्टिङ प्रेस सुनोदित कुण्डी नगरपालिका 5 सल्लेरी स्कुल खुम्बु। विगतदेखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा 16 माई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्द। हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम, किताब, क्यालेण्डर, ब्रोसर, बिल, मिटर प्याड, रजिस्टार, विवाह कार्ड, फ्लेक्स प्रिन्ट, बोर्डिङ बोर्ड, फोटो, जर्सी प्रिन्ट, गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब, पावर सकेट, प्यानल लाइट, ट्युब लाइट, प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज, डिफ्रिज, वासिङ मेसिन, माइक्रोओभन, मुहाउने गिजर, ग्यास चुलो, भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी, कम्प्युटर, ल्यापटप, कलर प्रिन्टर, फोटोकपी मेसिन, झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा, फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी, कब्जा, चेस्टुनी, तालछा, वाल, मिक्सर, मोनो सावर बेसिन, धारा, कमोड, पेन सेट, पीभीसी पाइप, सीपीभीसी पाइप पाइनुका साथै फ्रिज, डिप फ्रिज, वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ। र ग्यास वेल्डिङ, इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर, ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू, मोबिल, हेलमेट, रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203399, 0385203060, मोबाइल नम्बर 9860324426 र 9841909450। न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु।
21: नागरिक साइट
3: चिकित्सा कक्ष संचालन हुने सम्बन्धी सूचना अदलित वा ग्रहित महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाङ्गहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट मुक्तिको सेवाहरू प्राप्त गर्न सकिनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएन गुनासो कुनै अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सक्नुहुनेछ।
21: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
2: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गए नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा स्वास्थ्य प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सडक चिन्हवत गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी चयन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र निभाएर

0: चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। नाइसी सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा कार्य

0: पत्तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठक्का फुकियो।
1: ए के भो दौडी पो आइस त
0: भाई, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
1: अनि को थियो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।
3: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
4: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखे साविकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाणपत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाणपत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेकसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: بابا من از استودانی مونتینا از زنی نمیایی؟
1: نه چی بودی؟ چی بودی؟ چون تو بایی؟
0: بایی نا افتیگه زنی من نگی نا
1: افتیگه بلی اونسا؟
0: مالی ساینس کو پانچه گارنا ساکی نا سالی کو اونسا
1: کورا تستو پرو؟ بایی نا ما پلی تونسان نیزن چون नमस्ते म्याडम म रीना बोल्छु
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रीनाले यस्तो जान्न भन्नु साइन्सको कन्फर्म गर्न सकिन रे सरले पिट्नु हुन्छ भन्दै थि
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रीना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: नमस्ते म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
4: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा जोरबौद सुलुखु
5: बालक बालिकालाई काममा लगाएको पाइएमा काम अनुसार खडा काँदा निर्देश छ
6: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
5: व्यक्तिवासीलाई
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
7: हजुर रेडियोले त भनिरहन्छ नि तिमीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
6: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
7: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दियौ
9: अर्पिन म्युजिकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोक्सर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय किराँतगंज
10: एभ्रो आज मेरो जन्मदिन हो याद त छ नि
11: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउँदा र ल आँखा बन्द गर त
10: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
11: ल अब आँखा खोला त
10: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सिंह चाँदी पसलबाट हो नि विधान सिंह चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक घर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका घर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहपाल सम्पर्क नम्बर 9742840057 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सिंह चाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु
12: बालबालिकालाई लागू औषध दुरूपयोग घटेको छ लागू औषध सामाजिक अपराध हो कसैले प्रयोग नगरौं बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं बालबालिकाको सुन्दरतामा ध्यान दिउ लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ बालबालिकासँग नियमित संवाद गर्ने गरौं बालबालिकालाई घरमा माया र समय दिने गरौं विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं
13: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुची प्रदेशद्वारा जनहितमा सारी सन्देश
14: आया भनेर पो बसेछ त बिरामी हो क्या हो
15: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
14: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
15: हो र के डेन्टल रे
16: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
14: हाम्रा सेवाहरू
16: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
17: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
18: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
12: सवारी साधनको हिन्दी र त्रिपुट रूपकरण सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजू वा अन्य कुनै कैफियत भए नभएको रुजू गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: रत्न पास होइन खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
1: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिना मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हल्का खेतबारी जोत्ने टिलर छँदै छ नि।
0: यो कहाँ किन्न पाइन्छ? अनि पाँच सय सैतिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, खेती गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528880222, साथै 98010208095 मिसकल गर्नुहोस्। मद्दतै तपाईँलाई फोन आउनेछ।
3: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल शुरू गरौँ
4: न त।
3: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन।
8: के भयो? के को हल्ला खल्ला हो यो?
9: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
10: के सकिनु नि, गाउँमा सड़क बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
8: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
10: सड़क बन्दैमा के नै भइहाल्छ र? जथावारी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
9: हो त है, हामीले त ध्यानै नदिएको।
10: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
11: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

सातै सके आजकल आफ्नो त यति कार्पेटको विगत दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शहनशाह

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उखरजुला को मिलन क्षेत्र।
2: हुंडा का विशेषता
3: जापानीज उच्च प्रवृत्ति उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भरपर्दो
3: अफरोड का लागि पनि उपयुक्त
2: BS6 तथा नया वर्षन बजार में लंच भइरहेको
3: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
2: हाम्रा सेवाहरू
3: ओखलढुङ्गा र खोटाङ को डिजिटल बजार बाटै फाइनेंस को सुविधा सहित हुंडा का सब मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
2: जिनसुकी मॉडल का जेन्युइन पार्ट्स का साथ ही सर्विसिंग सेवा
3: एक्सचेंज गो सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निशुल्क दिइने
2: अनलाइन बाट बुकिंग गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
3: ओखलढुङ्गा को लागि आधिकारिक विक्रेता होट मल्टीपर्पज सर्विस प्राली सिद्धिशरण नगरपालिका 11 गोरुमारे भुजाङ ओखलढुङ्गा
2: सम्पर्क नम्बर 037590222 9852880222 र 9842808300।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्न मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मेरो त हात खुट्टा अरुणासा झमझम गर्छ, पिनासले हुन्डान बनायो, युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
9: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हिरान भए पनि हिँड्न नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेको नि हुन्छ। आउनुहोस् दिदी, बरू सँगै जाउँ।
7: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 038520129, 9843986952, 9824417 18, 9843443 9696 र 9816 3014 72। अंगी औषधालय सोलोदूत कुंड नगरपालिका 5 कल्लेरी सोलखुम्बु 5 नंबर ओडा कार्यालय केही अगाडि।
10: ए दाई, राईको साधा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
11: म पनि राईको साधा स्टोरसम्म नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
4: राईको साधा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साधा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् त भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन।
4: नागरिक सहायता कक्ष संचालन हुन सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाङ्गरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
5: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान।

0: बिहार सरकार विज्ञापन बोर्ड।
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनुभयो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भए सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: कत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकियो।
1: ए के भो जौडिदै पो आइस त
0: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
1: भन को थियो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो। विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।
3: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्कासमेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली मस्तो भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी, दुई प्रति हालसालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटोकपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: بابا من از ایستون زنی منزینم از زنی نمیایی؟
1: منزینم کیمون چونچه زنی؟
0: منم افتیگه زنی من لگنم
1: افتیگه بلو اونچه؟
0: مالی ساینس کو پانچه دارن ساکینم سالی کنی اونچه
1: گراتیس کو پرو لگنم ما پنی کنسان نگنچو नमस्ते मैडम म रीना बोल्छु
2: नमस्ते कति टाइमले पाउनु भयो
1: आज रीनाले स्कुल जान भन्नु साइन्स को कन्ठ गर्न सकिन रे सरले पिट्नुछ भन्दै थिए
2: ओहो हो र हजुर आले राम्रो गर्नु भयो विद्यार्थीलाई कुट्न तर्साउन कुन पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्स सरलाई सम्झाउँछु रीना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् मैडम नेपाल सरकार विज्ञापन बोर्ड
4: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सुनु दुधकुण्ड नगरपालिका साथ गारमा झोर बौद्ध सुनुखुङ्गु
5: बालक बालिकालाई काममा लगाएको पाइएमा काम अनुसार खोला खाँदै निर्देश छ
6: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
7: हजुर रेडियोले त भनिरहन्छ नि बहिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
6: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाई विरूद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
7: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगर्नु न हजुर
4: तपाईले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दियो
4: और प्रिंट म्यूजिक और कुरोकों में कवारी साधन को नंबर एक गणे संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन को वास्तविक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर संबंधी वितरण हेर्नका लागि संबंधित यातायात कार्यालय में गएर कर प्रिंट मांग्न बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय किराँतगंज
9: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
10: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्न गएर ल आँखा बन्द गर त
9: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गर
10: ल अब आँखा खोला त
9: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिइनँ एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरु कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840456 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलु
4: बालबालिकालाई लागू औषध दुरूपयोग गर्दै छ लागू औषध सामाजिक अपराध हो कोही कसैले प्रयोग नगरौं बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं बालबालिकाको सुरक्षामा ध्यान दिउँ लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउँ बालबालिकासँग नियमित संवाद गर्ने गरौं बालबालिकालाई घरमा माया र समय दिने गरौं विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं
11: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा सारी सन्देश
12: आया भनेर पो बसेछ त बिरामी भोक्या हो
13: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
12: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
13: हो र के डेन्टल रे
14: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु
12: हाम्रा सेवाहरू
14: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
15: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
16: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746853487
4: सवारी साधनको हिन्दी र त्रिपुर त्रिपुरण सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजू वा अन्य कुनै कैफियत भए नभएको रुजू गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय पुरात
9: अलिकति जत्न पाछैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न
17: होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
18: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिना मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
17: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
18: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सुनि सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न खेती गर्न ड्याङ बनाउन उकेरा लगाउन ठुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै खास धान गहुँ मकै काट्ने दस कटर समेत उपलब्ध छ
19: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता खोप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375992222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ
20: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
21: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो

0: घर का सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घर का सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन।
4: के भयो, के को हल्ला कुल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। सुन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
6: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
5: हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश न निम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

नेता साथै बसिसकेका आफ्नो त यति कार्पेटको विगत तीन दशकदेखिको सुदूर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सनु होला। यति कार्पेट कार्पेटको शिर्षा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब उखुजुला को मिलन सूचना।
2: हुंडा का विशेषता
3: जापानीज ऊर्जा प्रणाली उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाऊ रद्दो
3: अफ रोड का लागि पनि उपयुक्त
2: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको
3: सब उम्र समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
2: हाम्रा सेवाहरू
3: उखलढुङ्गा र खोटाङको डिजिटल बजारबाटै फाइनेंस को सुविधा सहित हुंडा का सब मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
2: जिनसुकै मॉडल का जेन्युइन पार्ट्स पाउनु का साथै सर्भिसिङ सेवा
3: एक्सचेंज को सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
2: अनलाइन बाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
3: उखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली सिद्धिशरण नगरपालिका 11 गुरुमारे भुजन उखलढुङ्गा।
2: सम्पर्क नम्बर 037590222 9852880222 र 9842880300।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु।

0: आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए बाबु, लौ न, मेरो त हात खुट्टा अरुणासँग झमझम गर्छ। तिमीले हैरान बनायो मेरो पनि केटी हो केटी। खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
5: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर करार छ। थाकेर हैरान भए पनि हिँड्न नदिने रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरूसँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98436852, 98247718, 98443049696 र 98613014. आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
6: राईको साधा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
7: म पनि राईको साधा स्टोरमा नै जानु लागेको हो। ल, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
8: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 98443909. राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलु खुम्बु।
9: खै जन्मदर्ता दिनुहोस् त।
6: जन्मदर्ता गरेको छैन नि म्याडम।
9: ल, जन्मदर्ता नभए त विद्यालय भर्न हुँदैन नि।
6: मलाई त थाहा नै थिएन म्याडम।
9: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
10: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
11: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
12: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित
1: पति वा पत्नीले दिन सक्छन्।
11: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
13: वन जंगल को सीमा घर आंगन पर निभाए पारी पारी झाड़ी बूटी घस रखना साझ पर्दा घर छोड़ी गाँव घूम जाना बाघ भालू बंगा हाथी चिकन पसे पछी।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाजा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863868418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना।
4: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
3: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
5: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रंशन, स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
3: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852852326, प्राविधिक प्रमुख 9852252327, सूचना अधिकारी 9852512126 र काउन्टर 0382204003।
5: समयमै महसुल गरौं, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को वर्ना संबंधी सूचना।
1: विगत 34 वर्ष देखि योग्य दक्ष अनुभवी शिक्षक द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556, 9841-63-37 र 0385-2456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस।

0: मानव देश भित्र तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
0: देश भित्र र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश भित्र तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
3: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, शहरमा मात्रै होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदाधार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कति बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
0: आत्मा हत्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, वाससम्म नलाग्ने, आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: ए बाबु, हजुर चर्च बालेर जाऊ।
3: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुन हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौ।
0: नेपाल सरकार विज्ञापन।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
6: होइन, के भन्नुभएको? हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
5: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अङ्कल अङ्कल आउनुहोस्, म आजलाई बाटो काटिदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
9: समस्या सरीमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
4: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
11: ए चाम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
12: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
11: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
12: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
11: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
12: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
11: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख।
12: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला? आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
11: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
12: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू, बाटो बन्छ समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्किएँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
11: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
13: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
14: साथी हेरि नै के खतरो समाचार आइसक्यो, भयो ट्रेन, अब चाहिँ के हुनु,
15: खै के आयो त्यस्तो, यत्तिकै पत्याइस रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसो नआएको ना, यसो त जसले पनि लेखिहाल्छ नि।
14: अरे मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ,
15: तिमीलाई थाहा थिएन,
14: थाहा थिएन।
15: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्नु वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
14: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
15: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन, सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
16: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
9: खै जन्मदाता दिनुहोस् त,
17: जन्मदाता गरेको छैन नि म्याडम।
9: ल जन्मदाता नभए त विद्यालय भर्नु हुँदैन नि।
17: मलाई त थाहा नै थिएन म्याडम,
9: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
17: पहिला कसैले भने
18: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
19: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
18: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
19: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
20: मरे
21: के हो, हेर त रगतै रगत भयो, चाम त त्यस्तो हेर्न नि सक्दिन,
20: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोको बाटो काटेको,
21: अरे हेर त धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्यो कि बाँच्नु केही ठेगान छैन,
20: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि, हेर त अब
21: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
19: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
18: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
20: डाँडा पखालाले धेरै दुःख दियो। तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
2: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
20: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के दशा लाग्यो डाक्टर साहब?
2: झाडा पखाला दशा होइन, यो त फोहोरको कारण हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। चफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बच्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
20: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
2: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
20: हजुर।
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
20: हस् डाक्टर साहब, हजुरले भने जसरी गर्छु।
18: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
19: डर लाग्नु, निद्रा नलाग्नु,
18: अनौठा विचार आउनु,
19: निराशा बढ्नु, खुसी नहुनु,
18: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
19: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
18: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
19: छटपटी हुनु, चिटचिट पसिना आउनु,
18: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
19: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
18: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
19: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यता नआउ बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
9: तीन दिन भयो।
6: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
9: के हुनु सुने नहुनु होइन कि, सफा गरे भइहाल्यो नि।
6: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
9: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्नु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
1: हो, तिमीले ठिक भन्यो बुहारी। महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। त्यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: हो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र?
18: नेपाल सरकार विज्ञापन बोर्ड।
19: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
18: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
19: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
18: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
19: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
18: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
19: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
18: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: ये
0: नमस्कार स्वयंसेविका दिदी.
3: नमस्कार नमस्कार. दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
22: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि.
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि. स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ. यस्ता पसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ. हो त,
22: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
3: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ.
23: नेपाल सरकार विज्ञापन हो. ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो.
24: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्.
23: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनुको फोटो खिच्नु परेन.
24: हो खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न.
23: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
24: यो दाइजोको कुरा चाहिँ नगरौं. तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ.
23: नेपाल सरकार विज्ञापन.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु मुख्य खबरका शीर्षकहरूबाट
1: केही दिनदेखि लगातारको वर्षाले धेरै नदीमा पानीको बहाव बढ़्यो। सतर्कता अपनाउन आग्रह। मनसुनजन्य विपद पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको निर्देशन।
0: कांग्रेसको आधिकारिकताको विवाद बल्झियो। मुद्दा पुनरावलोकन गर्न सर्वोच्चको अनुमति।
1: कन्सुलर प्रमाणीकरणका लागि नेपाल ई प्रमाणीकरण प्रणाली शुरू। विदेशबाट फर्किँदा अपरिचितको सामान बोक्नेहरू कार्यवाहीमा पर्ने क्रम बढ़्यो। प्रलोभनमा नपर्न प्रहरीको आग्रह।
2: कानूनी चाहिँ झन्झटहरू ल्याउन पर्ने देखिएकोले सचेत रहन यसरी आफ्नो होइन भने नल्याउनुहोस्, आफ्नो हो भने ल्याउनुहोस्, मेरो हो भन्नुहोस्, प्रमाण पेश गर्नुहोस्।
0: भारतमा मूलधारका टेलिभिजन संचार माध्यमप्रति अविश्वास बढ़्दो। भाजपा सत्तामा आए यता फ्री स्वतन्त्रता बारे अन्तर्राष्ट्रिय चिन्ता बढ़्दै।
1: नेपालले न्यूजील्याण्ड ए टोलीसँग एक दिवसीय अभ्यास खेल खेल्ने युगाण्डाका चर्चित फुटबलर डेभिड ओगोरीको कुटपिटबाट ज्यान गयो।
3: सम्झको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्दैन।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध अञ्चलको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0574-94-33, 94-5555।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-6601, 98-578-3590, 98-578-3484। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। अहिले देशका केही ठाउँमा सामान्य वर्षा भए पनि धेरैसो ठाउँको मौसम खुलेको छ। पछिल्लो 6 घण्टामा सबैजसो प्रदेशका केही ठाउँमा सामान्य पानी परेको भए पनि ठूलो पानी कतै परेको छैन। तर आज ठूलो पानी नपरे पनि केही दिनदेखि लगातार भएको वर्षाका कारण देशका धेरै नदी तथा खोलामा पानीको बहाव भने बढ़ेको छ। पहाड़ी भेगमा निरन्तर वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढ़ेको छ। आज दिउँसो 3 बजे गरेको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रति सेकेण्ड 2,48,865 दिएको छ। यो सँगै ब्यारेजका 34 ढोका खोलेको जिल्ला प्रधिकरणले सुनसरीले जनाएको छ। कोशी ब्यारेजमा पानीको बहाव प्रति सेकेण्ड 1,50,000 क्युसेक नाघेपछि खतराको संकेत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ। यस्तै लगातारको वर्षापछि रौतहटको लालबकैया नदीमा आएको बाढ़ीका कारण रौतहटको राजपुर नगरपालिका 2 फतुवा महेशपुरमा रहेको हुलाकी सड़क खण्ड बन्द भएको छ। यस्तै माथिल्लो तटीय क्षेत्रमा निरन्तरको वर्षाले महाकाली नदीमा पनि पानीको बहाव तीव्र रूपमा बढ़ेको छ। नेपाल भारत सीमामा रहेको गद्दाचौकी पारी बनवास सारदा ब्यारेजमा दिउँसो गरेको मापन अनुसार नदीमा पानीको बहाव 1,30,735 क्युसेक पुगेको जिल्ला प्रहरीकारले कञ्चनपुरले जनाएको छ। कञ्चनपुरमा अहिले नै बाढ़ी वा डुबानको घटना नभए पनि सचेत गराएको प्रहरीले जनाएको छ। यस्तै निरन्तर वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानी महल डुबानमा परेको छ। कालीगण्डकी नदी र बराङ्गी खहरे खोला बढ़ेपछि रानी महल क्षेत्रमा पानीको सतह बढ़ेको हो। मिमी, बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, मुस्ताङ लगायत दार्जीलिङ जिल्लामा ठूलो पानी परेपछि रानी महल क्षेत्रमा हरेक वर्ष डुबान हुने गरेको छ।
1: यसैबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले मनसून जन्य विपद पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारलाई निर्देशन दिनुभएको छ। उहाँले राष्ट्रिय सभामा पेश भएको मनसून जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानकर्षण गराउने प्रस्तावमा उल्लेख भएका विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएको हो। यस्तै उहाँले कार्यान्वयनको अनुगमन गर्न सम्बन्धित विषयगत समितिलाई समेत निर्देशन दिनुभयो। राष्ट्रिय सभाका सांसदहरूले मनसून जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी प्रभावकारी हुन नसकेको भन्दै विपदबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका आवश्यक तयारीमा जुट्न सरकारको ध्यान आकर्षण गराएका थिए। प्रस्तावमाथिको छलफलमा सहभागी नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सांसद मदन कुमारी शाह, एमालेका सांसद सोमनाथ पार्टेल, कांग्रेसका मुख्य सचेतक पदम बहादुर परिवार लगायतले विपद व्यवस्थापन तथा उद्धारको लागि पर्याप्त काम नभएको भन्दै सरकारको ध्यान आकर्षण गराएका थिए। यसैबीच बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै गृहमन्त्री सुधन गुरूङले मनसून जन्य विपद व्यवस्थापन र प्रतिकारको लागि सरकारले उच्च सतर्कताका साथ तयारी गरिरहेको जानकारी दिनुभएको छ। विपदको समयमा तत्काल परिचालन हुने गरी देशभर 26,000 भन्दा धेरै सुरक्षाकर्मीलाई तैनात अवस्थामा राखिएको भन्दै गृहमन्त्री गुरूङले विपदको समयमा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन नेपाल टेलिकम संघको समन्वयमा 1234 टोल फ्री नम्बर सञ्चालनमा ल्याएको बताउनुभयो। उहाँका अनुसार सरकारले जिल्ला प्रशासन कार्यालयहरूलाई उद्धार सामग्री खरिदका लागि 7,62,00,000 र ढुङ्गा खरिदका लागि 28,144,00,000 रूपियाँ निकासा गरिसकेको जानकारी दिनुभयो।
0: गृहमन्त्री सुधन गुरूङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसदमा नउठाउन आग्रह गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसद समूहको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले आइन्दा निर्मला पन्त हत्या प्रकरणको विषय प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा नउठाउन सांसदहरूलाई आग्रह गर्नुभएको हो। बलात्कार जस्ता संवेदनशील विषयले पीड़ित परिवारलाई थप पीड़ा दिने भएकोले संसदमा राख्न नहुने उहाँको तर्क छ। प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्त हत्या जोगाउने बलात्कार र प्रकरण लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो, यो राज्य संयन्त्रको असक्षमता हो कि कार्यवाही गर्न नचाहेको भनेर प्रश्न गर्नुभएको थियो। जवाफमा गृहमन्त्री गुरूङले उल्टै तपाईँहरू सत्तामा हुँदा किन नगर्नु भएको भन्दै प्रतिप्रश्न गर्नुभयो। यस्तै आजकै बैठकमा मन्त्री गुरूङले आफूले आदेशमा रूखो शैलीमा जवाफ दिएको भन्दै माथि माग्नु भएको छ।
1: संसद सचिवालयले प्रतिनिधि सभाको भदौ 15 गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ। साउन 15 भदौ 15 गतेसम्मको कार्यतालिका अनुसार साउन महिनामा अब 3 बैठक बस्नेछन्। भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा शून्य समय विशेष समय चलाउने भनिएको छ। साउनमा 25 र 26 पनि बैठक बस्नेछ। भदौ महिनामा 15 एक 2, 3, 8, 9 र 10 गते गरी 6 बैठक बस्नेछ। सभाको बैठक नतोकिएको दिन संसदीय समितिका बैठकहरूका लागि समय छुट्याएको र आजको बैठक बस्ने दिनका लागि समेत अघि वा पछि पारेर समितिका बैठक बस्न सक्ने कार्यतालिकामा भनिएको छ। यसैबीच प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउनु पर्ने बाध्यकारी व्यवस्था भए पनि संसदीय क्यालेण्डरमा यो विषय पर्न छोडेको छ। गएको जेठ 17 तत्कालीन प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सदनमा प्रश्नको जवाब दिए त यस्तो कार्यक्रम हुन सकेको छैन। नियमावली अनुसार आकस्मिक शून्य र विशेष समयमा उठेका प्रश्नको जवाब मन्त्रीहरूले 7 मात्र दिनुपर्ने व्यवस्था समेत पूर्ण रूपमा पालना भएको छैन।
0: काठमाडौँ उपत्यका सहित सबैजसो शहरी क्षेत्रमा आज पनि ग्यास किन्नेहरूको लाइन देखिएको छ। नजिकको ग्यास डिपोमा लामो समयदेखि ग्यास नपाएपछि उपभोक्ताहरू मृत सिलिण्डर लिएर टाढा भएका डिलर तथा उद्योगमै लाइन बस्न पुगेका छन्। तर डिलर तथा उद्योगमा समेत घण्टौं लाइन बस्दा पनि ग्यास नपाएको कतिपयको गुनासो छ। सरकारले नियमित आपूर्ति भइरहेको दावी गरे पनि झण्डै एक हप्तादेखि उपभोक्ताले ग्यासको चरम अभाव भोगिरहेका छन्। उद्योगी विक्रेता तथा सरकारले समेत आवश्यकता भन्दा बढ़ी ग्यास घरमा थुपारेको भन्दै उपभोक्तालाई नै दोष दिने गरेका भए पनि रित्तो सिलिण्डर लिएर लाइन बसेका

0: यदि कुनै उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न कठिनाई भोगेको भए 9851117773 नम्बरमा सम्पर्क गर्न बढ़ी जानकारी गराउन सक्नेछन्। जानकारीका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर समस्या समाधानका लागि तत्काल पहल गर्ने मन्त्रालयले जनाएको छ।
1: नेपाली कांग्रेसको विवादको मुद्दालाई पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ। कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मानेको आदेशलाई पुनरावलोकन गर्न माग गर्दै दायर भएको निवेदनमाथि आज प्रधान न्यायाधीश मनोज कुमार शर्मा, नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासमा सुनवाई गरेको हो। इजलासले पुनरावलोकनका लागि अनुमति प्रदान गरेको हो। अब कांग्रेस विवाद निरूपणका लागि तीनजना न्यायाधीशको इजलासमा फेरि सुनवाई हुनेछ। यसअघि दुई न्यायाधीश सारङ्गा सुवेदी र निजी निरोलाको इजलासले गगन थापालाई आधिकारिकता दिने फैसला गरेको थियो। त्यसबेला विशेष महाधिवेशनमा निर्वाचन आयोगले मान्यता दिएको भन्दै देवघर नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत जानुभएको थियो। त्यसबेलाको फैसला ठिक थियो कि थिएन भन्ने विषयमा अब बहस हुनेछ। अब भने बहसले फैसला गरे बमोजिम आधिकारिकताको निर्णय हुनेछ। अहिले विदेशमा रहेका कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पनि यस हप्ता स्वदेश फर्किनु हुने बताइएको छ। यस्तै देउवा पक्ष समूहले यही शामको 29-31 गतिसम्म काठमाडौँमा राष्ट्रिय गर्दैछ। इतर पक्षका गतिविधिले कांग्रेस फुट नजिक पुगेको अनुमानका बीच सर्वोच्च अदालतले पनि मुद्दा पुनरावलोकनको निर्णय गरेको छ।
0: सिधै कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। विदेशबाट अरूको सामान ल्याउँदा ख्याल गर्नुपर्ने कुरा बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
2: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
2: 25 वर्षसम्मको बचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, हेयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, सफाइ पनि भन्नुहुनेछ। मलाई त प्रेसरको पानी लागिसकेको छ। प्रेसर अप्लायन्सेस, प्रेसरको पानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले केही दिनदेखिको लगातार वर्षाले धेरै नदीमा पानीको बहाव बढ़्यो, सतर्कता अपनाउन आग्रह, मनस्तुरी रिपोर्ट तयारीको पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको निर्देशन, प्रतिनिधि सभाको भदौ 15 गतेसम्मको सम्भावित कार्यकालका सार्वजनिक, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समेटिएन, अबदेखि निर्मला पन्त हत्याको कुरा संसदमा नउठाउन गृहमन्त्री गुरूङको आग्रह, कांग्रेस आधिकारिकताको विवाद बढ़्यो, मुद्दा पुनरावलोकन गर्न सर्वोच्चको अनुमति लगायत खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। परराष्ट्र मन्त्रालयले कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधियुक्त बनाउन नेपाल ई प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले सिंहदरबार स्थित कन्सुलर सेवा विभागमा आयोजित एक कार्यक्रममा यो नयाँ प्रणालीको उद्घाटन गर्नुभएको हो। सरकारी निकायबाट जारी भएका शैक्षिक प्रमाणपत्र तथा सिफारिश पत्र जस्ता कानूनी कागजातको प्रमाणीकरण प्रक्रियालाई सरल, पारदर्शी र सहज बनाउन यो प्रणाली लागू गरिएको मन्त्रालयले जनाएको छ। अब सेवाग्राहीले संसारको जुनसुकै कुनाबाट अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। यो प्रणालीबाट आवेदनको अवस्था हेर्न, स्वीकृत भएपछि अनलाइनबाटै राजस्व बुझाउन र सुविधा अनुसार विभागमा उपस्थित हुने समय छनौट गर्न सकिनेछ। यसअघि कागजातमा त्रुटि वा अपुग हुँदा पटक पटक विभाग धाउनुपर्ने बाध्यता रहेकोमा अब अनलाइनबाटै कागजात रुजु भएपछि मात्र विभाग जानुपर्नेछ। यसले सेवाग्राहीको समय र खर्च जोगिने विश्वास गरिएको छ। वार्षिक 1,12,000 भन्दा धेरै विद्यार्थी अध्ययनका लागि र झन्डै 4,00,000 नेपाली वैदेशिक रोजगारीमा जाने गरेका छन्। सेवालाई छिटो र छरितो बनाउन नयाँ प्रणालीले ठूलो राहत पुर्याउने परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ।
0: विदेशबाट स्वदेश फर्कने क्रममा अपहरित व्यक्तिको सामान बोक्ने र कारवाहीमा पर्ने क्रम बढ़ेको छ। देश फर्कने क्रममा सुन तथा अन्य बहुमूल्य वस्तु बोक्न लगाएर पठाउने प्रवृत्ति बढ़ेको यसबाट त्यस्ता सामान बोक्नेहरू समस्यामा पर्ने गरेका हुन्। विशेष गरी दुबई कतार लगायत खाड़ीमा काम गर्ने नेपाली श्रमिकले अपहरित व्यक्ति वा दलालले थोरै रकमको प्रलोभन देखाई सुनका सिक्री बिस्कुट तथा मोबाइल ल्यापटप टीवी लगायतका विद्युतीय सँगै अन्य सामान नेपाल ल्याइदिन अनि पुर्याइदिन आग्रह गर्ने गरेका छन्। कतिपय अवस्थामा खरिद बिल समेत नहुँदा स्वदेश फर्कनेहरू सजिलै फस्ने गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय मानिसहरू सुरक्षा कार्यालयले यस्ता कार्य कानून विपरीत हुने तथा यस सम्बन्धमा अनुसन्धान तथा कानूनी कार्यवाही गरिरहेको जनाउँदै अवैध ओसार पसारमा संलग्न भएमा कार्यवाही गर्ने चेतावनी दिएको छ। साथै विमानस्थलमा कुनै शंकास्पद गतिविधि वा प्रलोभनसँग सम्बन्धित सुरक्षा जोखिम देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन पनि कार्यालयले अनुरोध गरेको छ। साथी महेश गिवानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवाललाई अपहरणको सामान बोकेर नल्याउन सूचना निकाल्नु पर्ने अवस्था किन आयो भनेर सोध्नु भएको छ।
6: नयाँ भाषण पछाडि सुन चाहिने जस्तै यो सुनको सिक्रीहरू चाहिँ पहिला ल्याउन पाउँथेन, त्यो बन्दै थियो, गहनाको फर्ममा मात्रै ल्याउनु पाउँछ। अहिले त्यो खोल्टेपछि के भयो भने त्यो सुन चाहिँ काँचो सुन जस्तै भयो, त्यो ल्याउने टाइम चाहिँ बढ्यो। समय त एउटा मान्छेले महिलाले 50 ग्राम पुरुषले 25 ग्राम ल्याउनु पाउँछ। अब यस्तै सामान्य मान्छेहरू जो फर्किँदा मान्छे हुन्छ सुन नदिनुहोस् तपाईँलाई 5,000-10,000 दिन्छु भनेर चाहिँ सुन ल्याउने चाहिँ बढ्यो। हामी केही कुराहरू भेरिफाई गर्छौँ, त्यसबाट हामीलाई थाहा हुन्छ कि यो सुन चाहिँ यसमा केही कुरा गडबडी छ भने थाहा पाइदिनु। उहाँ आफैले जसले बोकेर ल्याउनुहुन्छ मेरो सुन होइन फलानुको भनिदिनुहुन्छ, त्यो भनेपछि अब भन्दारायण अन्तर्गत हामीले मान्छेलाई पठाउने बित्तिकै के छ भने यस्तो कम्प्लिकेसन, सुन बराबरको पैसा धरोडी राखेर मात्रै त्यो मान्छे सुन्छ। अब यो मान्छेले प्रहरीले समाते कि भन्ने शङ्का लाग्ने बित्तिकै जो ओनर हो ओनरसँग भाग पुग्नै सक्नुहुन्न। छुनामा बसेको अवस्था भएको हुनाले बढ्दै गयो कानुनी चाहिँ झन्झटहरू ल्याउन पर्ने देखेकोले सचेत रहन, यसरी आफ्नो होइन भने नल्याउनुहोस्, आफ्नो हो भने ल्याउनुहोस्, मेरो हो भन्नुहोस्, प्रमाण पेश गर्नुहोस्, हामीले नबोक्नुहोस्, आफ्नो मात्रै ल्याउनुहोस् भन्ने हो।
1: नचिनेको मान्छेले पठाएका अरू सामानहरू पनि ल्याइदिने, त्यसले गर्दाखेरि फसेका घटनाहरू अरू वस्तुहरूमा चाहिँ के कस्ता प्रकृतिका घटनाहरू भएका छन्।
6: खास गरिकन यो लागु औषधमा चाहिँ अलिकति त्यस्तै बोकेर देखिन्न, सुन मोबाइल ल्यापटप त्यो मान्छेहरूले चाहिँ क्यारियरलाई जोडी बोकेर आयो उसलाई गाह्रो भयो भनेर हामी त्यसलाई चाहिँ जफत गराइदिन्छौँ। त्यसलाई जफत गराएपछि उहाँ छुट्नुहुन्छ, सुनमा चाहिँ त्यसरी गर्दैन, त्यो मुद्दा चाहिँ प्रोसेस अगाडि बढ्ने हुनाले सुनमा अलिकति फोकस भएको। 81 मोबाइल ल्यापटप मात्रै 71 लाख बराबरको थियो, 17 जना हामीले पक्राउ गरेका थियौँ भने अहिले भए कि त्यसलाई यो नयाँमा 2,48,00,000 भनेको 3-4 गुणा बढ्यो। 29 जना हामीले चाहिँ छुन्यौँ, मान्छे पक्राउ गर्नु पर्यो। नचिनेको मान्छेले कुनै कुरा कुनै 2,000-4,000 रुपियाँको लोभमा यो लगिदिनुहोस् भन्यो भने नल्याउनुहोस् भन्ने नै हो हाम्रो मेसेज।
1: फस्ने मान्छेहरूमा अलिकति बढी कस्ता मान्छेहरू फस्नुहुन्छ अथवा कस्ता मान्छेलाई बढी लक्षित गरिन्छ?
6: श्रम स्वीकृति लिएर गएको मान्छे र खास गरी पहिलोचोटि फर्केको मान्छे उसले टार्गेट गर्ने भनेको एउटा 75 इन्चसम्मको टिभी ल्याउन पाउने त्यो उहाँको अधिकार होला थाहा हुँदैन। दूर दराजको मान्छेहरू धेरै देखिन्छ कि, सुदूरपश्चिम साइडको मान्छेहरू पनि देखिएको छ, कर्णालीको मान्छे पनि देखिएको छ। र फर्किँदाखेरि तपाईँ घर जाने बेलामा होटलमा बस्ने पैसा भइहाल्छ, यसो 10,000 रुपियाँ दिन्छ, अरूलाई 5,000 दिएर तपाईँलाई 10,000 दिन्छु भनेर लोभमा पर्ने सोझो मान्छेहरूलाई जो मान्छेले पनि डबल उसलाई कोर्सिन पनि गर्न सक्दैन, अन्त कसैले तपाईँलाई फोन गरेर पुऱ्याइदिनुहोस् भन्छ भनेपछि जसले मगाएको त्यो फेला पऱ्यो भने त उहाँलाई हामी छोड्दैनौँ। त्यसरी सुनमा जुन कुरा छैन, ड्रग लागु औषध पऱ्यो भने त जेलै गइहाल्यो, त्यो मान्छेको भविष्य नै खतम हुन्छ। त्यो गर्दाखेरि एउटा ल्यापटप ल्याउन पाइन्छ, मोबाइल ल्याउन पाइन्छ, गएको 6 महिना हुनु त्यो श्रम स्वीकृति लिएर गएको मान्छेहरूले आफै त्यसमा उसमा हेरेर मैले के ल्याउन पाउँछु त्यो कुरा उहाँहरूले आफै बुझेर ल्याउनु पर्यो।
1: विदेशमा हुँदा कसैले सामान बोकिदिन आग्रह गर्यो, यात्रीले चाहिँ तत्काल के गर्नुहुन्छ त्यो बेला?
6: कोही मान्छेले केही सामान लगिदियो भने यो सामान के हो, मैले के को आधारमा ल्याउन पाउँछु, अब फोन लगिदियो भने मैले त फोन त एउटा युज गरेको फोन एउटा नयाँ फोन बिटा लानु पाउँछु, पैसा बिटा अलरेडी छ, त्यस कारण म तपाईँको लानु सक्दिनँ तरी भनिदिनु पर्यो। फोनको हकमा चाहिँ हामीले कन्सिडर गरेर चाहिँ त्यही हो, त्यसरी अब कोही झुक्याएर पठाइहाल्यो भने उहाँ त सिज गर्ने गरेको त्यस्तो मैले भनेको चाहिँ नचिनेको मान्छेले अथवा कोही मान्छेले केही भनेको छ भने त्यसरी नल्याउनुहोस् भन्ने हाम्रो आग्रह हो।
1: उहाँ हुनुहुन्थ्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवाल। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। सरकारले चालू आर्थिक वर्ष 83-84 लागि सरकारी कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ। साउन 1 गतेदेखि हुने गरी निजामती सेना प्रहरी शिक्षक र स्थानीय तहका कर्मचारीको तलब कायम गरेको अर्थ मन्त्रालयले जनाएको छ। नयाँ तलबमान अनुसार प्रशासनिक संयन्त्रको सर्वोच्च पद मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको कुल तलब 90,594 रुपियाँ पुगेको छ। यो तलबमा यसअघि पाउँदै आएको 5,000 मासिक महँगी भत्ता र 10% प्रोत्साहन भत्ता थपिँदा मासिक 1,04,87 रुपियाँ पुगेको छ। यस्तै सरकारी सेवाको सबैभन्दा तल्लो स्तरका श्रेणीविहीन कर्मचारीहरूको तलब 9,84 रुपियाँमा पुगेको छ। यसमा एक दिनको तलब बराबरको ग्रेड रकम सहित महँगी भत्ता र प्रोत्साहन जोड्दा सबैभन्दा तल्लो तहका कार्य सहयोगीले 36,700 रुपियाँ पाउनेछन्।
0: सामान्य बढेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 13.82 अंकले घटेर 2,654.15 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज नेप्सी घटे पनि कारोबार रकम भने बढेको छ। हिजो 4,40,00,000 रुपियाँ कारोबार भएकोमा आज 347 कम्पनीको 1,08,00,000 किता शेयर 4,62,00,000 रुपियाँमा किनबेच भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बाढी र डुबानबाट बच्न के गर्ने?
7: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। नाना धुलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
3: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ।
7: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
3: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
7: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिले गरौं।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: खुशीको कनेक्सन
1: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ
0: पर्मानेंट हेयर ट्रांसप्लांट स्किन केयर एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर में उपलब्ध छ अत्याधुनिक हेयर ट्रांसप्लांट सेवा अनुभवी विशेषज्ञ आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ
1: थप जानकारी तथा परामर्शका लागि आजै 9865424696 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्
0: डर्मावेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक Dental Clinic and Implant Center, Barton Hospital Road, Nagan Hill. Samparka 01-549-4663.
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर ललितपुरको ग्वारकोमा बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। 18 जना यात्रु घाइते भएका छन्। आज विभिन्न 10 बजेतिर ललितपुर महानगरपालिका 17 ग्वारको चोकको फ्लाइओभरको भित्तामा बस ठोकिएर दुर्घटना भएको हो। गोटेश्वर हुँदै सात बाटोतर्फ बढ़िरहेको 2-2-35 नम्बरको मध्यपुर यातायात बस अनियन्त्रित भएर भित्तामा ठोकियो। दुर्घटनामा दोलखाको सैलुङ गाउँपालिका घरमै अहिले भक्तपुरको सूर्य विनायक बस्ने 40 वर्षकी जेनिसा लामाको ज्यान गएको जिल्ला प्रहरी परिषद ललितपुरले जनाएको छ। तीव्र गतिका कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
2: पाकिस्तानको बोटपीक हिमालमा हिउँ पहिरोमा परेर ज्यान गुमाएका निर्मल पूजा सहित 5 जनाको शव अस्पताल पुर्याएको अल्पाइन

0: उनको शव केही दिन अघि काठमाडौँ गएर सुनाइसकेको छ। सुनिल साखी र मलरी गाइसको शव भेटिएको छैन। नेपाली आर्मी मुवाङ थिम्बी शेर्पाको शव हिम पहिरोको तीव्र जोखिम रहेपछि तर्नु भएकाले अहिले संकलन गर्न नसकेको अल्पाइन क्लबले जनाएको छ।
1: नर्दी हिमाल पदयात्राबाट फर्किने क्रममा कास्कीको माछापुत्री गाउँपालिका नौ बादल डाँडा नजिकको जंगलबाट सम्पर्क बिन तीनजना युवा भेटिएका छन्। पोखरा महानगरपालिका चौध खसी बजारका अजित जीसी, युकेश गुरूङ र करण लामा आज बिहान अन्नपूर्ण गाउँपालिका एघार छुमरुङ बेसीमा भेटिएका हुन्। प्रहरी महानिरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार हिजो बिहानदेखि मोबाइल बन्द भएपछि घर परिवारले खोजीका लागि आग्रह गरेको र खोजी थालेपछि तीनैजना युवक आज बिहान मोदी खोलाको पारिपट्टि छुमरुङ बेसीमा सकुशल भेटिएका छन्। जंगलमा बाटो गिराएर अल्पत्र परेपछि नेपाली सेना सशस्त्र प्रहरी बल जनपद प्रहरी परिचालन गरिएको थियो।
0: प्रधानमन्त्री तथा मन्त्री प्रस्तुत कार्यालयले नागरिकको गुनासो सुनवाईलाई थप प्रभावकारी बनाउन हिजो सरकारलाई सर्वमति गर्ने भएको छ। फोन वेबसाइट सामाजिक सञ्जाल र इमेल जस्ता बहु च्यानलबाट आउने गुनासाहरूलाई अब इन्क्रिप्ट पोर्टलबाट व्यवस्थापन गरिनेछ। नयाँ प्रणाली अनुसार गुनासोकर्ताले सोझै सम्बन्धित कार्यालयमा गुनासो दर्ता गर्न सक्नेछन्। गुनासो फसलका लागि निश्चित समय सीमा समेत तोकिएको छ। जस अनुसार अत्यावश्यक गुनासो 24 घण्टाभित्र, अति जरूरी 3 दिनभित्र, जरूरी 7 दिन र सामान्य गुनासो 15 दिनभित्र सम्बोधन गरिसक्नुपर्नेछ। समस्या समाधान भएपछि नागरिकबाट पृष्ठपोषण लिएर मात्र गुनासो फसल मानिने व्यवस्था गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। भारतमा हालै भएको युवा नेतृत्वको विरोध प्रदर्शनले मूलधारका टेलिभिजन संचार माध्यमप्रतिको तीव्र अविश्वासलाई बाहिर ल्याएको छ। कक्रो जनता पार्टी सीजेपीको नेतृत्वमा देशभर भएका प्रदर्शनको क्रममा सहभागीहरूले केही टेलिभिजन च्यानललाई भारतको सबैभन्दा खराब शत्रु र ल्यापडग मीडिया अर्थात मोदी मीडियाको संज्ञा दिएका छन्। नयाँ दिल्लीको जन्तर मन्तरमा आयोजित प्रदर्शनमा कतिपय टेलिभिजन पत्रकार प्रत्यक्ष दुर्व्यवहार र आक्रमणको समेत निशानामा परेका छन्। प्रदर्शनमा सहभागी धेरैजसो युवाहरूले समाचारका लागि आफूहरू परम्परागत टेलिभिजनभन्दा स्वतन्त्र डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालमा निर्भर हुने गरेको बताएका छन्। वरिष्ठ पत्रकार रवीश कुमारका अनुसार यी घटनाले वर्षौंदेखि मूलधारको मीडियाप्रति नागरिकमा बढ़दै गएको असन्तुष्टि र बुन्दै गएको विश्वसनीयतालाई प्रष्ट पार्ने बताउनुहुन्छ। अधिकारवादी संस्थाहरूको अनुसार सन् 2014 भारतीय जनता पार्टी सत्तामा आएता भारतमा प्रेस स्वतन्त्रता निरन्तर खस्कदै गएको छ। रिपोर्टर्स विदाउट बोर्डर्सको विश्व प्रेस स्वतन्त्रता सूचकांकमा भारतहरू 180 देशमध्ये 157 स्थानमा झरेको छ। सरकारको आलोचना गर्ने पत्रकारहरूले निरन्तर मुद्दा गिरफ्तारी र अनलाइन दुर्व्यवहारको सामना गरिरहनु भएको अधिकार कर्मीहरूको आरोप छ।
0: घरमा बगैँचा भएका वा धेरै पार्कको नजिक बसोबास गर्ने मानिसमा टाइप 2 मधुमेहको जोखिम कम हुने एउटा अध्ययन देखाएको छ। अस्ट्रेलियाको युनिभर्सिटी अफ क्विन्सल्याण्डका अनुसन्धानकर्ताहरूले गरेको र बीएनसी पब्लिक हेल्थ जर्नलमा प्रकाशित अध्ययनले यो तथ्य सार्वजनिक गरेको हो। युके बायो बैंकमा आबद्ध 19,000 धेरै मानिसको तथ्याङ्क विश्लेषण गरेको अध्ययन अनुसार बगैँचा नभएकाहरूको तुलनामा ठूलो बगैँचा भएकाहरूमा टाइप 2 मधुमेहको जोखिम 6.8% र पार्कको नजिक बस्नेहरूमा 5.7% कम पाइएको छ। घरको बगैँचा र हरियाली क्षेत्रले मानिसमा शारीरिक गतिविधि बढ़ाउने, भिटामिन डी प्राप्त हुने, मानसिक स्वास्थ्यमा सुधार ल्याउने तथा आन्द्रको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन मदत पुग्ने अनुसन्धानकर्ताहरूको भनाइ छ। तीव्र शहरीकरणका कारण आवासीय भवनहरू बाँकी रहेको सन्दर्भमा जनस्वास्थ्य जोगाउन शहरी योजनामा हरित क्षेत्रलाई अनिवार्य प्राथमिकता दिनुपर्ने अनुसन्धानकर्ता चिन्सो ओडेले आउतुले बताउनु भएको छ। अहिले विश्वभर 50 करोड़ भन्दा धेरै मानिस मधुमेहबाट पीड़ित रहेकोमा सन् 2050 सम्ममा यो संख्या 1 अर्ब 31 करोड़ पुग्ने अनुमान छ।
1: नेपाल दर्पणमा अब केही खेल खबर। नेपालले न्यूजील्याण्ड ए टोलीसँग एक दिवसीय अर्थात 50 ओभरको अभ्यास खेल खेल्नु भएको छ। दुवै टोली बीचको खेल अर्को महिना 21 गते अर्थात सेप्टेम्बर 6 अस्ट्रेलियाको डार्विनमा हुनेछ। नेपालले अगस्त 21 देखि 29 सम्म अस्ट्रेलियामा आयोजना हुने टप इन T20 प्रतियोगितामा पनि सहभागिता जनाउनेछ। त्यसपछि न्यूजील्याण्ड एसँग एक दिवसीय अभ्यास खेल खेल्नेछ। न्यूजील्याण्डले ए टोलीको घोषणा समेत गरिसकेको छ।
0: र युगाण्डाका चर्चित फुटबलर डेभिड ओबोरीको लुटेराहरूको कुटपीटबाट ज्यान गएको छ। राजधानी कम्पालमा रहेको आफ्नो घर नजिकै भएको घटनामा 27 वर्ष खेलाड़ीको ज्यान गएको बीबीसीले जनाएको छ। ओबोरी आफ्नो घर फर्कने क्रममा लुटेराहरूको एउटा समूहले उनको मोबाइल फोन र अन्य सामान लुट्ने प्रयास गरेका थिए। तर उनले त्यसको प्रतिरोध गर्दा लुटेराहरूले निर्घात कुटपीट गरेका थिए। कुटपीटबाट बेहोस भएका उनको उपचारको क्रममा हिजो ज्यान गएको खबरमा उल्लेख छ। ओबोरी युगाण्डाको स्पोर्ट्स क्लब भिल्लाका कप्तान थिए। उनकी कप्तानीमा क्लबले 2024 लिग उपाधि जितेको थियो। यो घटनापछि युगाण्डामा बढ़दो हिंसात्मक अपराधलाई लिएर सामाजिक सञ्जालमा ठूलो आक्रोश व्यक्त भइरहेको छ।

0: next to your heart. Radio FM 101.2 MHz.
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आश्वासित हुनुहोस्। निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति। यो हो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा। प्रिय दिदी बहिनीहरु, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरु हरेक क्षेत्रमा शोषित र पीडित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरुले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता

के तपाईसँग नराम्रो बानी छ जुन चाहिँ तपाईँले कहिले पनि तोड्न सक्नुभएकी छैन? कस्तो नराम्रो बानी भनेको? मन चपाल्ने जस्तै हो ममता, अथवा धेरै खाना खाने बानी, या सधैँ ढिलो हुने बानी? हामी मध्ये धेरैको लागि हाम्रो खराब बानीहरू थाहा पाउन त्यति गाह्रो हुने छैन, तर तिनीहरूलाई छोड्न तोड्न चाहिँ धेरै गाह्रो कुरा छ। अनि आजको नारी आशा कार्यक्रममा हामी तिनै बानीहरूको बारेमा कुराकानी गर्नेछौ। जय श्री तथा नमस्कार प्रिय श्रोताहरू, आज पनि कार्यक्रम नारी आशामा यहाँहरूलाई स्वागत छ। आज पनि तपाईँसँग कुराकानी गर्नुको लागि एउटा नयाँ विषय लिएर हामी स्टुडियोमा उपस्थित भइसकेका छौँ। ममता र मेरो साथमा हुनुहुन्छ तुलसा। आज पनि तपाईँ हामीसँग यसरी भिडियोको माध्यमबाट कुराकानी गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ। हाम्रो प्रत्येक कार्यक्रममा हामी तपाईँलाई रोचक विषय, उत्कृष्ट संगीत र तपाईँको दैनिकी जीवनमा मद्दत गर्न प्रस्थानका शब्दहरू ल्याउनेछौ। महिलाको रूपमा हामीसँग विशेष सरकार राख्ने धेरै विषयहरू छन् जुन हामी तपाईँसँग मैत्रीपूर्ण तरिकाले छलफल गर्न चाहन्छौ। र यदि तपाईँ पुरुष हुनुहुन्छ भने पनि टाढा नजानुहोस्, तपाईँले पनि केही सिक्न सक्नुहुन्छ जुन तपाईँ आफ्नो श्रीमती, बहिनी, छोरी वा आमासँग बाँड्न सक्नुहुन्छ। प्रिय श्रोता मित्र, आजको कार्यक्रममा हामी त्यस्ता साना तर कष्टप्रद बानीहरूको विषयमा कुराकानी गर्न चाहँदैछौ जुन हामी सबैजना हुनुहुन्छ। हामीले सकारात्मक बानीहरू राख्न सक्छौ, तिनीहरूले हामीलाई स्वस्थ तरिकामा हाम्रो जीवन बिताउनलाई मद्दत गर्छन्। उदाहरणका लागि एउटा राम्रो बानी भनेको राति सुत्नु अघि दाँत माझ्नु हो, तर नराम्रो बानी त्यस्तो चिज हो जो हाम्रो लागि उपयोगी हुँदैन, जस्तै धेरै रक्सी पिउनु वा मानिसहरूलाई गाली गर्नु। खराब बानीहरू तोड्न गाह्रो हुन्छ, धेरै सानो र नगण्य देखिने खराब बानी पनि हानिकारक हुन सक्छ। के तपाईँसँग पनि कुनै नराम्रो बानी छ ममता? त्यस्ता नराम्रो बानी थुप्रै छन् तुलसा मसँग, ती मध्येमा एउटा भनेको चाहिँ कपाल तान्ने र नङ तोक्ने बानी छ। तिम्रो चाहिँ त्यस्तो बानी छ कि छैन तुलसा? हो नि ममता, म पक्का छु कि हामी सबैसँग त्यस्ता खराब बानीहरू हुने पक्कै हुन्छन्। हामी यस खराब बानी र थप कुराकानी लिनेछौ, त्यसैले नारीका कार्यक्रममा हामी सँगै जोडिराख्नुहोस् है। केही दिन अगाडि मेरो साथीले मलाई उसको कठिन समयको बारेमा बताइरहेको थियो। उनले आफू कति तनावमा बढेकी थिइन्, आफ्ना छोराछोरी बिरामी भएका र उनका श्रीमान कामको यात्रामा गएका थिए भन्ने सबै विवरण मलाई दिँदै थिए। खैर, मैले साँच्चै बुझ्न थालेँ कि उनी कस्तो महसुस गर्छिन्। यति धेरै कि मैले पनि तनाव महसुस गर्न थाले। हामी महिलाहरू अन्य महिलाहरूसँग सहानुभूतिमा साँच्चै राम्रो छौ होइन? प्राय हामी अरूको भावनाहरू महसुस गर्छौ, जस्तो कि यो वास्तवमा हामीसँग भइरहेको छ। जब म मेरो साथीको कुरा सुन्दै थिएँ र उसले आफ्नो कथा सुनाउँदै गर्दा म पनि उनीसँगै चिन्तित हुन थालेको थिएँ। मैले मेरा औलाहरू छुन थाले, निसन्देह मैले के गरिरहेको छु भन्ने थाहा भएन, किनकि म उनको कथा सुन्दै त्यो कुरामा धेरै नै संलग्न भइरहेको थिएँ। मेरो औलाहरूसँग खेल्नु मेरो एउटा खराब बानी हो, विशेष गरी जब म तनावमा हुन्छु या तनाव बढेको महसुस गर्छु। मलाई यो थाहा हुनु अघि मैले मेरो औलाको छेउको छालाको टुक्रा समातेको थिएँ र यसलाई च्यातेको थिएँ, रगत बग्न थाल्यो। जब दुखाइ भयो अनि बल्ल मैले के गरे भन्ने महसुस गरे। त्यसो भए किन हामी आफैलाई त्यस्ता चिजहरू गर्छौ? किन हामी सबैमा यी विनाशकारी साना बानीहरू छन् जुनले कुनै उद्देश्यमा पूरा गर्दैन? कतिपय महिलाहरूले मन पुग्छन्, कतिपयले सधैँ चिन्ता गर्छन्। हो नि, मेरो बहिनीमा पनि यस्ता साना खराब बानीहरू छन् जस्तो केही फाइदा गर्दैन तर यी विनाशकारी पनि हुन्छन्। वैज्ञानिकहरूले मानिसहरूसँग भएका यी बानीहरूलाई वर्णन गर्नको लागि केही जटिल नामहरू पनि दिएका छन्। म तपाईँका लागि ती कुराहरू उच्चारण गर्ने प्रयास पनि गर्दिनँ, किनकि ती नामो पनि छन् र हामी कतिवटा कुरा त बुझ्दा पनि बुझ्दैनौ। के तपाईँले आफ्नो कुनै खराब बानीबारे सोच्न सक्नुहुन्छ? जसरी हामी आज छलफल गर्दैछौ तिनीहरूको बारेमा एक मिनट सोच्नुहोस्। हामी आशा गर्छौ कि आजको छलफलले तपाईँलाई यी बानीहरू तोड्ने नयाँ तरिकाहरूलाई हेर्न मद्दत गर्नेछन्। एउटा प्रश्न सोध्न मन लाग्यो, बानी भनेको के हो? शब्दकोशको अनुसार बानी भनेको एउटा कुरा हो जुन हामीले नसोचेरै बारम्बार गर्ने गर्छौ। मेरो साथी मसँग कुरा गरिरहेको बेला मैले के गरेँ त्यो सोच्छौ। जब उनले मलाई आफ्नो कथा सुनाइरहेकी थिइन्, म आफ्ना औलाहरूलाई चलाउन थालेँ र त्यसलाई टोक्न थालेँ।
म यो बाल्यकालदेखि नै गर्दै आइरहेको छु र मेरो औलाबाट रगत नआउन्जेल मैले यो मेरो साथीको कुराकानीको क्रममा गरिरहेको छु भन्ने मलाई थाहा पनि भएन। त्यसो भए त्यो पक्कै पनि हाम्रो बानीको परिभाषामा फिट हुन्छ। कतिपय बानीहरू लतमा परिणत हुन सक्छन्। उदाहरणको लागि मानव तपाईँलाई कसैले चुरोट खान अफर गर्यो, चुरोट दियो। तपाईँ अहिलेसम्म चुरोट नखाएको व्यक्ति र तपाईँलाई खान रुचि पनि छैन, तर आफ्नो साथीले दिएको नाइ भन्न सक्दिन, नाइ भन्यो भने फेरि त्यो साथी मसँग रिसाउला, फेरि नभेट्ला, यी यस्ता कुरा सम्झेर तपाईँ उसको अफरलाई स्वीकार गर्नुहुन्छ र चुरोट तान्नुहुन्छ। शुरूमा तपाईँलाई केही खोके लाग्ला, तपाईँलाई त्यसको स्वाद पटक्कै मन नपर्ला, तर पनि साथीको मन राखिदिन तपाईँले त्यो खानुहुन्छ, पिउनुहुन्छ। त्यसपछि जब जब तपाईँ त्यो साथीलाई भेट्नुहुन्छ तब तब उसले तपाईँलाई चुरोट अफर गर्न थाल्छ र तपाईँ सहज रूपमा त्यसलाई स्वीकार गर्न थाल्नुहुन्छ। केही समयपछि बिस्तारै तपाईँलाई चुरोटको स्वाद पनि मन पर्न थाल्छ र खानु पनि त्यति आश्चर्यजनक या अस्वाभाविक लाग्दैन। केही समयपछि तपाईँ चुरोट सँगसँगै अब साथमा चिया या कफी पनि भइदिनुहुन्थ्यो भन्ने सोच्न थाल्नुहोला। चिया सँगै कफी वा चियाको चुस्की लिन तपाईँलाई मन पर्न र केही समयपछि यस्तो पनि दिन आउँछ जब तपाईँ बिहान उठेर चिया कफी र चुरोट नभइकन आफ्नो दिन शुरूआत गर्न तयार हुन सक्नुहुँदैन। त्यसपछि तपाईँले थाहा गर्न सक्नुहुन्छ कि तपाईँलाई त चुरोटको लतको लागेछ। ह्यारोल्ड टेलर नामका एक विशेषज्ञले यसो भनेका छन्, तपाईँले आफ्नो कुनै पनि खराब बानी तोड्नको लागि रोक्नको लागि तपाईँले चाहेको कुरामा विश्वस्त हुनु जरूरी हुन्छ। यदि तपाईँ उत्प्रेरित हुनुहुन्न र तपाईँसँग साँच्चै इच्छा शक्ति छैन भने कुरा गर्न तपाईँ असफल हुनुहुन्छ। तर तपाईँ साँच्चै त्यो कुरा रोक्न चाहनुहुन्छ र त्यही अनुसारको इच्छा शक्ति छ भने तपाईँले त्यो बानीलाई छोड्न सक्नुहुन्छ। एकचोटि तपाईँले कुन बानीलाई तोड्न चाहनुहुन्छ भन्ने निर्णय गरिसकेपछि र यो गर्ने इच्छा छ भने त्यो खराब बानीलाई नियन्त्रण गर्न समय छ। यो सजिलो हुन छैन, तपाईँले सजिलै त्यो बानी तोड्न सक्नुहुन्छ या छोड्नुहुन्छ भन्ने छैन, तर तपाईँ यो गर्न सक्नुहुन्छ। तपाईँ आफ्नो बानीमा नेतृत्व गर्ने ढाँचाहरू परिवर्तन गर्न निर्णय गर्नुहोस्। त्यसो भए भन्दा हाम्रो खराब बानीहरू तोड्नको लागि, छोड्नको लागि, यी कुरालाई रोक्नको लागि के प्रविधिहरू छन् त? हो, हामीले प्रयोग गर्न सक्ने केही प्रविधिहरू, केही तरिकाहरू छन्। उदाहरणको लागि अघि केही धुम्रपानकै कुरा जोडौं। यदि तपाईँलाई धुम्रपान गर्ने लत लागिसकेको छ भने हरेक दिन बिहान उठेर तपाईँ आफ्नो लागि चिया र कफी बनाउनुहुन्छ र तुरन्तै त्यो चिया कफीको चुस्की लिनुभन्दा अगाडि तपाईँको हात चुरोट र लाइटरमा पुग्न सक्छ। यदि अकस्मात तपाईँले कुनै दिन अब म चिया कफी पिउँदिन, चुरोट पिउँदिन भन्ने निर्णय गर्नुभयो भने के सधैँ जस्तै तपाईँको दिन शुरूआत गर्ने तपाईँलाई सजिलो हुन्छ त? बिल्कुल हुँदैन। तपाईँलाई यो गाह्रो लाग्छ किनकि बानीहरू तोड्न गाह्रो हुन्छ। तपाईँ आफ्नो दिन सधैँ जस्तै शुरूआत गर्न सक्नुहुँदैन। बानीहरू तोड्नको लागि तपाईँसँग धेरै इच्छा शक्ति हुनुपर्दछ। तपाईँले नराम्रो बानी तोड्ने परिणामको रूपमा प्राप्त हुने फाइदाहरूमा ध्यान केन्द्रित गर्नुपर्छ। यदि हाम्रो धुम्रपान गर्ने साथीले धुम्रपान गर्न छोड्यो भने उसले स्वस्थ हुने कुराहरू या त्यसपछि चाहिँ म कति स्वस्थ हुन्छु, मेरो शरीरमा कति धेरै परिवर्तन हुन्छ भन्ने कुराहरूमा चाहिँ ध्यान दिनुपर्दछ। धुम्रपान छोड्ने बित्तिकै धेरै फाइदाहरू हुन्छन्। उसको फोक्सो, घाँटी र मुखको क्यान्सर जस्ता भयानक रोगहरू विकास हुने सम्भावना कम हुन्छ, अनि पैसा पनि बचत गर्न सकिन्छ। चुरोटमा लाइटरमा खर्च गरिने पैसा बचत गर्न सकिन्छ किनकि ती कुराहरू अब चुरोटमा किन्न जानु हुँदैन, लाइटर किन्न जानु हुँदैन। साथै चुरोट खाने बित्तिको परिवारले पनि भनौँ न श्रीमान वा श्रीमतीले पनि त्यो कुराहरू परिवर्तन थाहा गर्न सक्छ। यी सबै फाइदाहरू कति राम्रो छन् होइन? मेरो औला टोक्ने बानी बन्द गर्दा के फाइदा हुन्छ त? मेरो हात सबै छालाहरू उछ्रेको बिना, छाला कुनै टोकेको, कुनै निक्लिएको घाउ बिना मेरो औलाहरू सुन्दर देखिन्छ, मेरो छाला राम्रो देखिन्छ, मलाई कीटाणु र संक्रमणहरू मेरो मुखमा पठाउने सम्भावना कम हुन्छ। सानो बानी तोड्दा पनि धेरै फाइदाहरूलाई उठाउन सक्छौ। यी यस्ता खराब बानीहरू छोड्नको लागि जुन हामी कार्य गरिरहेका छौँ त्यो कार्य आफ्नो साथीसँग बाँध्नु पनि फाइदाजनक हुन सक्छ। मानव तपाईँको केही नराम्रो बानी छ अनि तपाईँ बानी लागेको कारण, रत लागेको कारण नचाहँदा नचाहँदै पनि त्यो कुरा गर्न पुग्नुहुन्छ, तर यो कुराप्रति तपाईँले आफ्नो साथीलाई पनि बताउनु भएको छ र मबाट कहिले मैले नजानेकै पनि त्यो काम गरिहाल्यो भने मलाई सम्झाउ है या मलाई बताउ है भनेर आफ्नो साथीसँग तपाईँले यो कुरा बाँध्नु भएको छ भने
भने बेला बखतमा तपाईँको साथीले तपाईँलाई निगरानी गरिरहन्छ, ए तिमी मन पो टोक्दैछौ, ए तिमी आफ्नो औलाको छाला पो टोक्दैछौ, त्यसो नगर। उसले यो सम्झाउनाले गर्दा तपाईँले आफ्नो यो बानीलाई कम गर्न सक्नुहुन्छ र बिस्तारै यो बानीबाट तपाईँले छुटकारा पाउन सक्नुहुन्छ। प्रिय दिदी बहिनीहरू, मलाई आशा छ आज हामीले कुराकानी गरेको यो विषयले तपाईँलाई मदत गर्नेछ, कसरी आफ्नो खराब बानीहरू, साना साना तर खराब बानीहरू हटाउन सकिन्छ भन्ने बारेमा तपाईँले केही कुरा सिक्नुहुने भन्ने हामीले आशा गरेका छौं। यदि हामीले आज गरेको कुराकानीले तपाईँलाई फाइदा पुगेको छ, तपाईँलाई मदत गर्छ भनेदेखि ती कुरा हामीलाई लेखेर पठाउन नबिर्सिनुहोला। हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा तपाईँले सुन्न सक्नुहुनेछ। र एउटा अन्तिम तर महत्वपूर्ण कुरा म तपाईँलाई बताउँछु, आफ्नो खराब बानीहरूबाट छुटकारा पाउनुको लागि परमेश्वरको सहायता माग्न नबिर्सिनुहोस्। तपाईँले परमेश्वरसँग यी बानीहरूको निम्ति प्रार्थना गर्न सक्नुहुन्छ र छुटकाराको निम्ति उहाँले तपाईँलाई मदद गर्नुहुनेछ। हाम्रा खराब बानीहरूबाट छुटकारा पाउने सबैभन्दा उत्तम उपाय भनेको त्यो कुराको निम्ति परमेश्वरसँग सहायता माग्नु हो। हामी अग्रिम तपाईँलाई शुभकामना दिन्छौ कि परमेश्वरको सहायतामा र तपाईँको इच्छा शक्तिमा तपाईँले आफ्नो सबै खराब बानीहरूबाट छुटकारा पाउनु भएको

0: सिर्ने
1: कार्यक्रममा पुनः स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ नारी आशा। आजको कार्यक्रममा हामीले नराम्रो बानीहरू र ती बानीबाट छुटकारा पाउने विषयमा कुराकानी गर्दैछौ। अब यस विषयमा हामीसँग थप कुराकानी तुलसाले गर्नुहुनेछ, किनकि नराम्रो बानीले हाम्रो परमेश्वरसँगको सम्बन्धमा पनि कहिलेकाहीँ असर गर्छ, उहाँसँगको मित्रतालाई पनि असर गर्छ, हामी व्यक्तिगत रूपमा हामीलाई पनि असर गर्छ र अरू मानिसहरूलाई पनि त्यो कुराले असर गर्छ। त्यसकारण यस बारेमा थप कुरा बताउन बुझाउनको लागि तुलसासँग केही कुराहरू छन् जुन उहाँले हामीसँग बाँड्नु छ।
2: हामीले आज नराम्रो बानीहरू हटाउने प्रयास गर्ने बारे सुन्यौं र म पक्का छु कि हामी सबैले आफ्नै बारेमा सोच्न सक्छौं, त्यसैले म यसको बारेमा कुरा गर्न गइरहेको पनि छैन। तर म परमेश्वरले हामीलाई र हाम्रा खराब बानीहरूलाई कसरी हेर्नुहुन्छ भन्ने बारेमा कुरा गर्न चाहन्छु। हाम्रा खराब बानीहरू जस्तोसुकै भए तापनि परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा जान्न पाउनु अचम्मको कुरा हो। ती साना चीजहरू हुन सक्छन् जसले वास्तवमा अन्य मानिसहरूलाई असर गर्दैन, वा ती बानीहरू जसले अरू मानिसहरूलाई असर गर्छ। हामीलाई थाहा छ कि ती चीजहरू अन्य मानिसहरूको नजरमा गलत छन् र परमेश्वरको नजरमा पनि। तर तपाईँको बानी जस्तो सुकै नराम्रो किन नहोस्, परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। उहाँले तपाईँलाई ती बानीहरू परिवर्तन गरोस् भन्ने चाहनुहुन्छ, तर उहाँले अझै पनि तपाईँलाई प्रेम गर्नुहुन्छ। बाइबलमा भनिएको एक महिनालाई हेर्नु, उसको खराब बानी थियो जसले अरू मानिसलाई असर गर्यो। हामीलाई यो थाहा छ किनभने प्राय जसो उनको नाम उल्लेख गर्दा उनको खराब बानी पनि आउने गर्छ। तिनको नाम लाहार थियो र तिनी बेस्या थिइन्। मलाई लाग्छ कि हामी भन्न सक्छौ कि पैसाको लागि अनौठो पुरूषहरूसँग यौन सम्पर्क गर्नु एकदमै खराब बानी हो। उनी जहाँ गए पनि बेस्या नामले उनको पछि लाग्थ्यो। केही व्यक्तिहरू आफ्नो पेसाद्वारा चिनिन्छन्। दुःखको कुरा उनलाई उनको पेसा नै पनि उल्लेख गरेको थियो। उनी जहाँ बेच्या थिइन् उनी त्यस्ता व्यक्ति थिइन् जसको बारेमा कुरा गरिरहेका भने छन्। विशेष गरी अन्य महिलाहरू उनीसँग कुरा गर्न चाहँदैनथे, तर उनको बारेमा कुरा गर्न धेरै खुसी थिए। त्यो अर्को नराम्रो बानी हो जसले अरू मानिसहरूलाई धेरै असर गर्छन्। आफ्नो पछाडि अन्य मानिसहरूको बारेमा कुरा गर्ने, तिनीहरूको बारेमा कुराहरू भन्न जुन हानिकारक र असत्य हुन सक्छ। त्यसकारण हामीसँग एरिको शहरमा बस्ने राहब बेच्याको कथा छ। त्यो एउटा ठूलो पर्खालले घेरिएको शहर थियो। वास्तवमा त्यो पर्खाल यति ठूलो थियो कि केही मानिसहरूका घर पर्खालमा बनेका थिए। राहबको घर त्यही थियो। यहाँ हाम्रो कथा सुरु हुन्छ है। एक साँझको समय थियो, ढोकामा ढकढक भयो। राहबका लागि साँझमा मानिसहरूले उनको ढोका ढकढक्याउनु असामान्य थिएन। त्यहाँ उनले ढोका खोल्दा दुईजना पुरुष थिए। अब राहबलाई थाहा थियो कि उनको आफ्नै शहरका मानिसहरू हुनन्। तिनीहरू फरक देखिन्थे र तिनीहरूका लुगाहरू सायद नजिकैको जोर्मन नदी पार गर्न भिजेका थिए। हामीलाई थाहा छैन कि उनीहरूले राहबलाई के भने, तर यसो दुईको एकमा हामी हेर्दछौ तिनीहरूले त्यो राहब त्यहाँ बसे। परमेश्वरले चुनेका एक नेता यसोले यी दुई व्यक्तिहरूलाई जोर्मनको अर्को छेउमा विशेष गरी यहीँ वरपरका भूमि जासुसी गर्न पठाउनु भएको हामीलाई थाहा छ। हामीलाई यो पनि थाहा छ कि उनीहरूले राहबलाई जे भने उनले यी दुई व्यक्तिहरूलाई आफ्नो घरको छतमा लुकाए। तर कसैले तिनीहरूलाई राहबको घरमा गएको देखेर राजालाई तिनीहरू कहाँ थिए भनेर बताए। त्यसैले यरिहोका राजाले राहबलाई आदेश पठाए, तिम्रो घरमा आएका मानिसहरूलाई बाहिर ल्याउनुहोस्, तिनीहरू जासुस हुन्, हामीमाथि आक्रमण गर्न उत्तम तरिका पत्ता लगाउन यहाँ पठाइएका हुन्। तपाईँ के गर्नुहुन्छ? राजाको आज्ञा पालन गर्नुहोस् या उहाँ के कुरा गर्दै हुनुहुन्छ थाहा नभएको बहाना गर्नुहुन्छ? जसरी भए पनि उनी मर्न सक्थिन्। यदि तिमीले तिमीलाई राजाको हातमा सुम्पेको भए इजरायलीहरू एरिमा आक्रमण गर्न आउँदा उनी मर्न सक्थिन्। यदि उनले अस्वीकार गरिन् भने उनलाई राजाले मार्न सक्छन्। यो चाहिँ छिट्टो निर्णय लिइरहनु पर्ने समय थियो। राहबले जवाब दिन्, मानिसहरू पहिले यहाँ थिए तर मलाई थाहा थिएन तिमीहरू कहाँबाट आएका थिए? सारे त्यो सम्भवतः सत्य थियो। तिनीहरूले साँझमा शहर छोडी शहरका ढोकाहरू बन्द हुन लागेका थिए र मलाई थाहा छैन कि तिनीहरू कहाँ गए। यो अन्तिम भाग पक्कै पनि झुटो थियो। यदि तपाईँले छिटो गर्नुभयो भने तपाईँले तिनीहरूसँग पक्राउन सक्नुहुन्छ। राजाका मानिसहरूले तिमीलाई विश्वास गरेर तिमीहरू शहरको ढोका बाहिर जासुसीहरूलाई खोज्न गए। अब राहतले नचिनेका यी दुईको ज्यान बचाउन आफ्नै देशवासीहरूसँग किन जुट्नु? मलाई विश्वास छ कि कुनै न कुनै रूपमा परमेश्वरले उनको हृदयसँग बोल्नु भएको थियो र उनलाई देखाउनु भयो कि यी दुई व्यक्तिको रक्षा गर्नु धेरै महत्वपूर्ण थियो। त्यसपछि उनले के गर्नु? सुन्नुहोस् है, त्यो रात जासुसहरू सुत्नु अघि राहत तिनीहरूसँग कुरा गर्न छतमा गइन्। मलाई थाहा छ परमप्रभुले तिनीहरूलाई यो भूमि दिनुभएको छ। उनले तिनीहरूलाई भन्यो, हामी सबै तिमीहरूदेखि डराउँछौ, सबै आतंकमा बाँचिरहेका छन्, किनकि हामीले सुनेका छौ कि कसरी परमप्रभुले लाल सामुन्ने हुँदै तिम्रो लागि सुक्खा बाटो बनाउनु भयो र उनले सुनेका कुराहरू वर्णन गर्न गयो। तर त्यसपछि यो स्त्री यो प्रसिद्ध वेश्या जसले सायद अहिलेसम्म बिजुली र गर्जनको देवता बाल देवताको उपासना गरेको थियो, यी शब्दहरूले भने किनकि परम प्रवृत्तिमा परमेश्वर माथि आकाश र तल पृथ्वीको सर्वोच्च परमेश्वर हुनुहुन्छ। कस्तो अचम्मको कथन! र तिमीले सोधौ, अब मलाई प्रभुको शपथ खानुहोस् कि तपाईँले म र मेरो परिवारलाई दया देखाउनुहुनेछ, किनभने मैले तपाईँलाई मद्दत गरेको छु। मलाई तिमी ग्यारेन्टी दिनुहोस्, जब यरियोको पखाल ढल्छ नाश हुन्छ, तपाईँले मलाई मेरो बुवा र आमा, मेरो दाजुभाइ दिदी बहिनीहरू र तिनीहरूका सबै परिवारसँग बाँच्न दिनुहुनेछ। कस्तो परिवर्तन! यो पापी महिला राहत वेश्याको उठबाट निस्केको साँचो परमेश्वरको योगामा विश्वासको कस्तो अभिव्यक्ति! हामी महिलाहरू सुखद अन्त्यका साथ कथनहरू मन पराउँछौ, होइन र? ठिक छ, यो कथाले राहत र उनको सम्पूर्ण परिवारको लागि धेरै खुसीको अन्त्य गरेको छ। पुरुषहरूले बाचा गरे कि यदि राहतले उनीहरूलाई भाग्न मदत गर्छिन् र उनीहरूलाई धोका दिँदैन भने तब उनीहरू फर्केर आएर उनलाई बचाउनेछन्। उनले तिनीहरूलाई झ्यालबाट डोरीमा राखेर भाग्न मदत गरे। पुरुषहरूले राहतलाई झ्यालमा झुन्डिएको रातो डोरी छोड्न निर्देशन दिए ताकि उनको घर सजिलै चिन्न सकोस्। उनले आफ्नै सबै परिवारलाई जम्मा गरेर घरमा आफ्नो साथमा राख्नुथ्यो। केही समयपछि जब मानिसहरूले यहुदीलाई नष्ट गर्न आएका थिए, जसरी परमेश्वरले तिनीहरूलाई भन्नुभएको थियो कि योशूले दुई जासुसीहरूलाई भने, योशू छ दिएको 22 वर्षमा हामी पाउँछौ, आफ्नो प्रतिज्ञा पूरा गर्नुहोस्, वेश्याको घरमा गएर उसलाई परिवार सहित बाहिर ल्याऊ, अनि पूरै परिवार इस्रायलीहरूसँग रह्यो जसले तिनीहरूलाई हेरचाह गरे। यो गजबको कथाले बताउँछ कि हाम्रा पापहरू रातो रंग जत्तिकै भए पनि यो वेश्या जस्तै उनीहरूलाई सेतो र सफा बनाउन सकिन्छ। यदि हामीले साँचो परमेश्वर यहोवा हाम्रो सृष्टिकर्ता प्रदायकमा हामी विश्वास राख्यौं भने हामी राहत जस्तै बचाइन सक्छौ। र तपाईँलाई थाहा छ, राहत उनको पुरानो जीवनको बावजुद र उनको पुरानो बानीहरू अझै पनि उनको विश्वासको लागि सम्झना छ। हिब्रू 11 अध्यायमा उनको नाम अब्राहम, इसाक, याकूब, जोसेफ, मोसा सहित क्रमबद्ध रूपमा हामी हेर्न सक्छौ। त्यसपछि हाम्रो प्यारो राहत पद 31 भन्छ, विश्वासले गर्दा वेश्या राहत आफ्नो शहरका अरू सबैसँग बढेनन् जसले परमेश्वरको आज्ञा पालन गर्न इन्कार गरे। के यो राम्रो कुरा थिएन र? राहत उनी वेश्या भनेर चिन्थिन् भने अहिले उनी एउटा असल परमेश्वरको वचनमा ज्ञानी भनेर चिनिएको छ। तर मलाई लाग्छ कि उनको पुरानो नाम त्यहाँ हामीलाई सम्झाउनको लागि हो कि यदि हामीमा विश्वास छ भने हाम्रो जीवनशैली जस्तो सुकै भए परमेश्वरले क्षमा बनाउँछ। र फेरि याकूबको पुस्तकमा उनी अब्राहमको छेउमा विश्वासलाई कायम गर्ने उदाहरणको रूपमा देखिएकी छिन्। याकूबले ओनाएका यी विश्वास आफैमा देखाउँछ। हामीले हाम्रो विश्वास देखाउनको लागि केही गर्नुपर्छ। पद 25 भन्छ, राहत उनको कार्यले परमेश्वरको नजरमा धर्मी बनाइयो। जब उनले ती सन्देश वाहकलाई लुकाइदिन् र तिनीहरूलाई सुरक्षित रूपमा अर्को बाटोबाट पठाइन्, उनले धेरै छिटो निर्णय लिनु परेको थियो। होइन र? चाहे उसको भर्खर मात्र भेटेको हो ईश्वरमा उनको नयाँ विश्वासमा काम गर्नु वा उनले आफ्नो हृदयमा सही भएको थाहा पाएको कुरा गर्न धेरै डराउने बाहेक अरू उपाय नै थिएन। सायद तपाईँले यस्तो निर्णयको सामना गर्नुभएको छ। यदि छ भने प्रिय दिदीबहिनीहरू म तपाईँलाई आश्वासन गराउन चाहन्छु कि यदि तपाईँले आफ्नो विश्वासमा काम गर्नुभयो भने यदि तपाईँले परमेश्वरमा भरोसाको त्यो कदम चाल्नुभयो भने र तपाईँलाई आफ्नो हृदयमा के थाहा छ भने उहाँले तपाईँलाई के गर्न चाहनुहुन्छ ती कुराहरू तपाईँले कहिले पछाडि फर्केर हेर्नुहुने छैन। परमेश्वर विश्वास दिनुहुन्छ र उहाँले तपाईँको विश्वासको लागि तपाईँलाई इनाम दिनुहुनेछ। के तपाईँलाई थाहा छ राहत बेच्यापछि रुथसँग विवाह गर्ने बोजकी आमा सलोमीको सुन्दर पत्नी बने। उनीहरूका छोरा उमेद इसैका पिता थिए जो राजा दाउदका पिता थिए। के तपाईँलाई लाग्छ कि तपाईँ आफ्नो विगतमा बाँधिएका हुनुहुन्छ र तपाईँ यसबाट टाढा हुन सक्नुहुन्न कि परमेश्वरले तपाईँलाई माफ गर्न सक्नुहुन्न? उहाँले सक्नुहुन्छ। तपाईँलाई थाहा छ उहाँले आफ्नो पुत्र येशूलाई तपाईँ र मेरो पापको लागि मर्न पठाउनुभयो। यदि तपाईँले उहाँलाई भरोसा गर्नुभयो भने राहत जस्तै तपाईँलाई माफी दिनेछ र तपाईँले उसले जस्तै नयाँ जीवन शुरू गर्न सक्नुहुन्छ। म तपाईँको लागि प्रार्थना गर्न चाहन्छु। परमेश्वर पिता तपाईँलाई हाम्रो बारेमा सबै थाहा छ। राहतको नराम्रो बानीको बारेमा तपाईँलाई सबै थाहा थियो तर तपाईँले उसलाई माफी दिनुभयो र उसलाई नयाँ जीवन दिनुभयो। कृपया मेरो साथीहरूलाई तपाईँमा विश्वास राख्ने मद्दत गर्नुहोस्। उनको विश्वासलाई कायम राख्ने मद्दत गर्नुहोस् र उनको बाँकी जीवनमा तपाईँलाई विश्वास गर्न मद्दत गर्नुहोस्। म प्रार्थना गर्दछु कि तपाईँको कृपाले उसलाई नयाँ रूपमा बनाउनुहोस्। यस्तो खुसको नाममा आमेन। प्रिय दिदी बहिनी, यदि तपाईँको पनि मेरो जस्तै बानी छ भने कुनै कुरामा जति धेरै असफल हुनुभयो त्यति नै तपाईँ यहाँ आनन्दी भन्नुहुन्छ। तपाईँ निरुत्साहित हुन सक्नुहुन्छ र सोच्न सक्नुहुन्छ कि के फाइदा छ र जति कोसिस गरे पनि आखिर मैले मेरो राम्रो बानी छोड्न सक्दिनँ। ठिकै छ मित्र, सायद तपाईँले आफ्नो बलमा धेरै मेहनत गरिरहनु भएको छ होला, धेरै कोसिस गरिरहनु भएको छ होला, तर तपाईँले सायद बिर्सनुभयो कि परमेश्वरले तपाईँलाई मदत गर्न सक्नुहुन्छ। परमेश्वरले तपाईँलाई मदत गर्नुहुन्छ र उहाँ मदत गर्न चाहनुहुन्छ भन्ने कुरा कहिले पनि नबिर्सनुहोस्। आजको कार्यक्रममा हामीले हाम्रो जीवनमा भएका साना साना तर हानिकारक खराब बानीहरूको विषयमा थाहा गर्यौं र त्यसबाट कसरी छुटकारा पाउन सकिन्छ भनेर थाहा गर्यौं र तुलसाले सुनाउनु भएको बाइबलको कथाबाट हामीले यो कुरा बुझ्यौं कि हामी जति नै खराब भए तापनि, जति नै नराम्रो बानी भए तापनि परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ र यदि उहाँमा भरोसा राख्छौं, उहाँमा सहायता खोज्छौं र फेरि त्यो कुरामा फर्केर गएनौं भनेदेखि उहाँले हाम्रो जीवनमा धेरै ठूलो परिवर्तन ल्याउन सक्नुहुन्छ भन्ने कुरा हामीले बुझ्यौं। राहाबको जीवनमा परमेश्वरले उहाँलाई अनुग्रह गर्नुभयो अनि राहाबले पनि फेरि परमेश्वरलाई चिनिसकेपछि फर्केर त्यही गलत कुराहरू गर्नु भएन। त्यो कुरा चाहिँ हामीले बुझ्नु पर्दछ। हाम्रो खराब बानी हटाउन परमेश्वरले सहायता गर्नुहुन्छ र त्यसपछि फेरि त्यो खराब बानी नदोहोर्याउने जिम्मा चाहिँ तपाईँ र मेरो हो। नारी आशा कार्यक्रममा आज सुन्नुभएको विषयले तपाईँलाई आशिषित बनायो होला भन्ने हामीले विश्वास लिएका छौं। अर्को हप्ता फेरि यस्तै केही जानकारीमूलक कुराकानी र बाइबलबाट केही असल खण्डहरू लिएर हामी तपाईँको बीचमा आउने नै छौं। आजको लागि तुलसा र ममता हामी दुवैजनालाई विदा दिनुहोस्। अर्को हप्ता फेरि भेट्नेछौं। केही सल्लाह सुझाव छ भनेदेखि कार्यक्रमको अन्त्यमा दिने ठेगानामा हामीलाई लेखेर पठाउनुहोला। आफ्नो ख्याल राख्नुहोस् अनि परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। जय मसीह अनि नमस्कार।
0: श्रोताहरू, तपाईँले कार्यक्रम टी

0: तथा जातीय विविधता बीच एकता को आवाज
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्य को लागि हाम्रो अभियान
3: Studio time.
0: It's 7 p.m. Start the start with
4: I'm Jake Kusatma. New Star Digital Color Lab, Tata Zwaramai Offset Press. Solu Dutku Madagar Palika Pass, Solu Kumbu.

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यो रेविका राईसँगै सरस्वती पुरी।
1: सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू।
0: खुम्बोका सुनलामो गाउँपालिकाद्वारा 4 वर्षमा पर्यटन रोयल्टीबाट 50 करोड़ बढ़ी राजस्व संकलन। मुन्थला छोड़दी सड़क खण्ड मर्मत तथा संचालनका लागि एउटा अध्यक्षको अध्यक्षतामा समिति गठन।
1: सोलुखुम्बु कांग्रेसका नेता कैलाश केसीलाई कांग्रेस प्रशिक्षण प्रतिष्ठानको उपसमिति संयोजकको जिम्मेवारी। 15 वर्षपछि संचालनमा आयो ड्रिमल्याण्ड इन्फ्रो सर्च सेन्टर।
0: बेलायतमै हुने नेम्साईको अन्तर्राष्ट्रिय पर्वतारोही पूर्व बहादुरको शव काठमाडौँ ल्याइयो। ओखलढुङ्गामा बाख्रा बाख्रा जोन क्षेत्र तीव्र विस्तार 16,800 हेक्टरमा पुग्यो। सप्तकोशीमा पानीको बहाव उच्च, तीस ढोका खोलिए।
1: कांग्रेस आधिकारिकता विवाद बल्झियो। मुद्दा पुनः अवलोकन गर्न सर्वोच्चको अनुमति। मनसून कन्या विपद पूर्व तयारीको प्रगति निमित पेश गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन। अब अनलाइनबाटै कन्सुलर प्रमाणीकरण।
0: अमेरिकासँग ठूलो मात्रामा हतियार रहेको ट्रम्पको खुलासा। भारतमा मूलधारका टेलिभिजन संचार माध्यमप्रति अविश्वास बढ्दो।
1: र एजेन्सी एसियन कप छनौटबाट नेपालको नाम हट्यो।
2: मेरो त हात खुट्टा अरुणासा झुमझुम गर्छ। तिमासले भण्डारण बनायो युरोप पनि केटी हो केटी खै। यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भन्ने तनाव छ। थाकेर हिरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामीले औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेको नि हो त। आउँछ दिदी, अरू सँगै जाउँ।
4: यहाँ नसा च्यापिएको, हड्डी खेलेको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0983 84 92 94 98 94 44 98 43 43 96 94 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 कल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: अब समाचार विस्तारमा।
0: खुम्बु पासु लामो गाउँपालिकाले 4 वर्षको अवधिमा पर्यटन शुल्क शोषकबाट 50,92,65,000 रूपियाँ राजस्व संकलन गरेको छ। गाउँपालिकाले आर्थिक वर्ष 2082-83 पर्यटन शुल्क शोषकबाट कुल 14 करोड़ 1,70,000 रूपियाँ राजस्व संकलन गरेको हो। सो आर्थिक वर्षमा गाउँपालिकाले 16,25,00,000 रूपियाँ आमदानी हुने वार्षिक अनुमान गरे पनि लक्ष्य भन्दा केही कम संकलन भएको लेखा अधिकृत चेतनाथ कठेलले जानकारी दिनुभयो। वहाँका अनुसार पर्यटन शुल्क शीर्षक अन्तर्गत गाउँपालिकाको खातामा हाल 2,30,30,000 रूपियाँ बजेट मौजदात रहेको छ। यसअघि गाउँपालिकाले आर्थिक वर्ष 2081-82 15,50,97,000 रूपियाँ राजस्व संकलन गरेको थियो भने आर्थिक वर्ष 2080-81 1,03,46,000 रूपियाँ र आर्थिक वर्ष 2089-80 10,36,52,000 रूपियाँ राजस्व संकलन गरेको थियो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमका अनुसार विभिन्न मुलुकबाट आउने पर्यटकहरू खुम्बु क्षेत्रको सगरमाथा आधार शिविर थामे उपत्यका गोकी उपत्यका र खुम्बु उपत्यका भ्रमणका लागि आउने गर्दछन्। पर्यटकहरूका लागि लुक्ला शुल्क संकलन केन्द्र जोसले शुल्क संकलन केन्द्र र लुक्ला हेलीप्याड गरी 3 केन्द्रबाट शुल्क उठाउने व्यवस्था गरिएको छ। गाउँपालिकाले सार्क राष्ट्र र चीनका पर्यटकबाट प्रति व्यक्ति 2,000 रूपियाँ र सार्क बाहेकका अन्य मुलुकका पर्यटकहरूबाट प्रति व्यक्ति 3,000 रूपियाँ पर्यटन शुल्क लिँदै आएको छ। पर्यटन शुल्क बापत संकलित रकम पर्यटन पूर्वाधार विकासका साथै पर्यटकको स्वास्थ्य सेवामा खर्च गरिने गाउँपालिकाका अध्यक्ष मिङमा छुरी शेर्पाले जानकारी दिनुभएको छ। त्यसै गरी आर्थिक वर्ष 2082-83 बाँडफाँड भई प्राप्त पर्वतारोहण रोयल्टी शीर्षकमा गाउँपालिकाले आर्थिक वर्ष वार्षिक 10,25,00,000 रूपियाँ आमदानी हुने अनुमान गरेकोमा अनुमान भन्दा बढ़ी अर्थात 14,64,47,625 रूपियाँ 9 पैसा आमदानी गरेको छ। प्राप्त पर्वतारोहण रोयल्टी मध्ये हाल 4,39,47,625 रूपियाँ 9 पैसा मौजदात रहेको लेखा अधिकृत कटेलले बताउनु भएको छ। यो संकलित राजस्व रकम गाउँपालिकाको भौतिक पूर्वाधार विकास पर्यटन परमार्ग निर्माण विद्युत तथा ढल व्यवस्थापन र पुल पुलेसा निर्माण लगायतका विविध विकास निर्माणका कार्यमा उपयोग गरिँदै आएको गाउँपालिकाले जनाएको छ।
5: मुन्थलादेखि छिर्दी जोत्ने सड़क खण्डको मर्मत सरसफाई तथा व्यवस्थापित सञ्चालनका लागि स्थानीय स्तरमा सड़क निरीक्षण तथा मर्मत समिति गठन गरेको छ। वर्षाको समयमा ठूला मालवाहक सवारी साधन सञ्चालन गर्दा सड़क बिग्रेर एम्बुलेन्स बीव र बोलेरो जस्ता अत्यावश्यकीय साना यात्रु बाहक सवारी साधनका आवत जावतमा समेत अवरोध पुग्ने गरेकाले वडा अध्यक्ष छोङबा शेर्पाको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो। उक्त समितिलाई सड़कको निरीक्षण गर्ने मर्मत गराउने आवश्यक परेको खण्डमा श्रमदान गराउने तथा स्थानीय संघा ढुंगा रोडा उत्खननमा सहजीकरण गर्ने जिम्मेवारी दिएको छ। त्यसै गरी समितिको निर्णय विपरीत सञ्चालन हुने ठूला सवारी साधनको नियमन गर्ने हाइड्रो पावर कम्पनी तथा व्यवसायीहरूसँग समन्वय र सहकार्य गर्ने स्वैच्छिक आर्थिक सहयोग ग्रहण परिचालन र व्यवस्थापन गर्ने अधिकार समेत समितिलाई प्रत्यायोजन गरिएको छ। निर्णय अनुसार नुन्थलादेखि छिर्दीसम्मको सड़क मर्मत सम्भारका लागि राउजी हाइड्रो र लुजाङ हाइड्रोलाई 10 दिनको समय दिएको छ। सड़क पूर्ण रूपमा मर्मत भइसकेपछि मात्र ठूलो मालवाहक सवारी साधन सञ्चालन गर्न दिइने व्यवस्था मिलाएको छ। मर्मत पश्चात पनि ठूला सवारी साधनका कारण सड़क बिक्रीमा पूर्ण मर्मत गराउनु पर्ने र सो नगरीमा सड़क निरीक्षण तथा मर्मत समितिले ठूला सवारी साधनका आवत जावत बन्द गराउन सक्ने सर्वसम्मत निर्णय भएको छ। साथै विविध निर्णय अन्तर्गत मुन्थलादेखि लुदु जोत्ने छोटो बाटो मर्मत गर्ने जिम्मेवारी समेत राउजी हाइड्रो र लुजाङ हाइड्रोलाई सुम्पिने निर्णय पारित गरिएको छ। सामुदायिक स्तरबाट श्रमदान मार्फत सड़क मर्मत तथा सरसफाई गरी सड़कलाई निरन्तर चुस्त र सञ्चालन योग्य बनाइराख्ने उद्देश्यका साथ यो पहल कदमी लिएको समितिले जनाएको छ।
0: नेपाली कंग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गत गठित उपभोक्ता अधिकार अवस्था र न्याय समन्वय उपसमिति संयोजकको जिम्मेवारी सोलुखुम्बु कंग्रेसका नेता कैलाश कोशीले पाउनु भएको छ। नेपाली कंग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्व प्रकाश शर्माको अध्यक्षतामा बुधबार सम्पन्न 6 बैठकले विभिन्न 6 उपसमिति थप गर्दै नेता कोशीलाई उक्त उक्त जिम्मेवारी सुम्पिने निर्णय गरेको हो। नेपाली कंग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार उक्त बैठकले अन्य पाँच महत्वपूर्ण उपसमितिहरूमा पनि संयोजक चयन गरेको छ, जस अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध समन्वय एवं सामयिक गोष्ठी उपसमितिमा सुमित शर्मा, समेत यौनिक तथा लैंगिक अल्पसंख्यक सम्बन्धी नीति तथा कार्य योजना उपसमितिमा प्रतीक्षा चापागाई, ज्येष्ठ नागरिक सेवा एवं गरिमा उत्थान उपसमितिमा अनुपा श्रेष्ठ, सीमान्तीकृत वर्ग र समुदाय संवाद र सशक्तिकरण उपसमितिमा नरेन्द्र पासवान तथा स्थानीय तह सुशासन अध्ययन अनुगमन तथा नीतिगत सुधार उपसमितिमा देवराज भूषाललाई संयोजकको जिम्मेवारी दिएको जानकारी कार्यवाहक मुख्य सचिव दुलालले दिनुभएको छ। बुधबार थप गरिएका उपसमितिहरूसँगै प्रतिष्ठान अन्तर्गत हालसम्म कुल 31 उपसमितिहरू गठन भइसकेको उहाँले बताउनुभयो। साथै प्रतिष्ठान प्रमुख विश्व प्रकाश शर्माले पार्टी सभापति गगन थापासँगको परामर्शमा हालसम्म गठन भएका सम्पूर्ण उपसमितिहरूलाई आवश्यक सहजीकरण तथा मार्गदर्शन गर्न पार्टी केन्द्रीय समितिका प्रधानाधिकारी र सदस्यहरूलाई जिम्मेवारी समेत प्रदान गर्नुभएको कार्यवाहक मुख्य सचिव दुलालले बताउनु भएको छ।
5: सोलो दुतकुण्डा नगरपालिका पाँच अब डाँडामा ड्रीम ल्याण्ड इन्फो सर्भ सेन्टर, भू सेवा केन्द्र तथा लेखापढ़ी व्यवसाय पुनः सञ्चालनमा आएको छ। बिहिबार सोलो दुतकुण्डा नगरपालिकाकी उपप्रमुख गान्धी माया तामाङले केन्द्रको औपचारिक उद्घाटन गरेसँगै उक्त व्यवसाय करिब 15 वर्षपछि पुनः सञ्चालनमा आएको हो। केन्द्रकी संचालक निरकुमारी राईका अनुसार यसअघि भू सेवा केन्द्र तथा लेखापढ़ी व्यवसायमा बढ़ी केन्द्रित हुनु परेकाले ड्रीम ल्याण्ड इन्फो सर्भ सेन्टरलाई निरन्तरता दिन नसकेको र अब आवाडाँडामै कम्प्यूटर सम्बन्धी सेवा सञ्चालन गरिने उहाँले बताउनु भएको छ। इच्छुक व्यक्तिले केन्द्रमा कम्प्यूटर सिक्न सक्ने र प्रशिक्षार्थीलाई कम्प्यूटर सम्बन्धी व्यावहारिक तथा दक्षतामूलक सिप प्रदान गरिने संचालक राईले जानकारी दिनुभएको छ। स्थानीय स्तरमै कम्प्यूटर सम्बन्धी ज्ञान सिप हासिल गर्ने अवसर उपलब्ध गराउने उद्देश्य नै केन्द्र पुनः सञ्चालन गरिएको उहाँको भनाइ रहेको छ। उद्घाटन कार्यक्रममा उपप्रमुख तामाङले ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर, भू सेवा केन्द्र तथा लेखापढ़ी व्यवसायको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले केन्द्रले आगामी दिनमा स्थानीयवासीलाई कम्प्यूटर सम्बन्धी सिप तथा प्रविधि मैत्री सेवा प्रदान गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ।
0: पाकिस्तानको ब्रोडपिक हिमालमा आएको हिम पहिरोमा परि ज्यान गुमाएका कृतिमानी नेपाली मूलका पर्वतारोही निर्मल पूजा मिन्साईको अन्तर्ष्ट बेलायतमा गरिने भएको छ। बेलायतका स्थायी बासिन्दा रहनुभएका पूजाको शव अन्तर्ष्टका लागि लन्डन लगिने तयारी गरिएको छ। वहाँका परिवारका सदस्यहरू पनि बेलायतमै बसोबास गर्दै आएका छन्। हाल पूजाको शव ब्रोडपिकको आधार शिविरमा ल्याइएको छ। उद्धार टोलीका अनुसार शव स्काडासम्म पुर्याउन अझै करिब 2 दिन लाग्नेछ। त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी बेलायत पठाइनेछ। गत शुक्रबार ब्रोडपिक क्षेत्रमा आएको हिम पहिरोमा पूर्जा सहित 10 जनाको टोली परेको थियो। घटनामा 6 जना नेपालीको मृत्यु भएको छ भने अन्य मृतक नेपालीहरूको शव नेपाल ल्याइने तयारी भइरहेको छ। उक्त हिम पहिरोमा परेका 3 जना अझै बेपत्ता रहेको जनाइएको छ। यसैबीच पाकिस्तानको 8,051 मिटर अग्लो ब्रडपिक हिमालमा ज्यान गुमाएका नेपाली आरोही पूर्वबहादुर गुरूङ युक्तको शब्द आज काठमाण्डौ ल्याइएको छ। ब्रडपिकमा गत बिहिबार हिम पहिरोमा परि निर्मल पूर्जा पूर्वबहादुर गुरूङ सहित 10 आरोहीको ज्यान गएको थियो। वरिष्ठ पर्वतारोही तथा प्रतिनिधि सभा सदस्य मेघना देवेट शेर्पाका अनुसार उहाँको शब्द नेपाल ल्याउन नेपाल सरकार पर्यटन विभाग र नेपाल पर्वतारोहण संघ एनएमएसँग समन्वय गरिएको छ।
5: ओखलढुंगामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सञ्चालित बाख्रा जोन कार्यक्रम तीव्र रूपमा विस्तार हुँदै गएको छ। कार्यक्रम सञ्चालनमा आए यता बाख्रा पालन क्षेत्र उल्लेखनीय रूपमा बढ़दै गएको तथ्याङ्कले देखाएको छ। कार्यान्वयन एकका इकाई परियोजना ओखलढुंगाका प्रमुख हिमबहादुर आली मगरका अनुसार जिल्लामा आर्थिक वर्ष 2078-79 बाख्रा जोन कार्यक्रम शुरू गरेको हो। शुरूमा 3756 हेक्टर क्षेत्रफलमा सीमित रहेको बाख्रा पालन क्षेत्र विस्तार हजार हुँदै हाल 16,860 हेक्टर पुगेको छ। यो शुरूआती अवस्थाको तुलनामा करिब 77.72% वृद्धि भएको परियोजनाको तथ्याङ्कमा उल्लेख गरिएको छ। हालसम्म जिल्लामा 129 आधुनिक बाख्रा फोर निर्माण सम्पन्न भइसकेको प्रमुख मगरले जानकारी दिनुभएको छ। परियोजनाले किसानलाई उन्नत जातका बाख्रा तथा पाठा, घाँस, खेती विस्तार, प्राविधिक सेवा, तालिम तथा विभिन्न प्रकारका अनुदान उपलब्ध गराउँदै आएको छ। बाख्रा जोन कार्यक्रम ओखलढुङ्गाको माने भन्ज्याङ गाउँपालिकाका सबै वडामा सुनकोशी गाउँपालिकाका वड नम्बर 1, 2, 3, 4, 6 र 8, चम्पादेवी गाउँपालिकाका वड नम्बर 1, 2, 6, 7, 8, 9 र 10 तथा सिद्धिचरण नगरपालिकाका वड नम्बर 1, 2 र 3 सञ्चालन भइरहेको छ। साथै सुलुखुम्बुको मापेदुत्कुसी गाउँपालिकाका वार्ड नम्बर 1, 2, 3, 4, 5 र 7 समेत कार्यक्रम विस्तार गरिएको छ। यसरी दुई जिल्लाका 5 स्थानीय तहका 31 वडाका किसान प्रत्यक्ष रूपमा बाख्रा पालन कार्यक्रममा आबद्ध भएका छन्। परियोजनाका अनुसार बाख्रा जोन कार्यक्रम सञ्चालनसँगै जिल्लामा व्यावसायिक बाख्रा पालन प्रति किसानको आकर्षण बढ़दो भएको छ।
6: पूर्वी पहाड़ी जिल्लाहरूमा लगातारको वर्षापछि सप्तकोशीमा नदीको पानीको बहाव उच्च भएपछि सप्तकोशीमा पानीको बहाव बढ़ेर प्रति सेकेण्ड 2,18,300 क्युसेक पुगेको छ। पानीको बहाव बढ़ेसँगै कोशी ब्यारेजका 56 मध्ये 20 ढोका खोलिएका छन्। बहाव जोखिमको तहभन्दा धेरै माथि पुगेपछि खतराको संकेत स्वरूप रातो बत्ती बालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्र खड्काले जानकारी दिनुभयो। सप्तकोशीमा पानीको बहाव 1,50,000 क्युसेक नाघिएपछि खतरा मानिन्छ। अहिले बहाव त्यसभन्दा झण्डै 70,000 क्युसेक बढ़ी पुगेकाले कोशी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। नदी किनारमा आवश्यक रूपमा नजान, माछा मार्न वा ढुङ्गा सञ्चालन नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी गरिएका सूचनाको पालना गर्न प्रहरीले अनुरोध गरेको छ।
5: सरकारले चालू आर्थिक वर्ष 2083-84 लागि सरकारी कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ। साउन 1 गतेदेखि लागू हुने गरी निजामती, सेना, प्रहरी, शिक्षक र पालिकाका कर्मचारीको तलब कायम गरेको अर्थ मन्त्रालयले जनाएको छ। नयाँ तलबमान अनुसार प्रशासनिक संयन्त्रको सर्वोच्च पद मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको कुल तलब 90,594 रूपियाँ पुगेको छ। यो तलबमा यसअघि पाउँदै आएको 5,000 मासिक महँगी भत्ता र 10% प्रोत्साहन भत्ता थपिनेछ। महँगी भत्ता र प्रोत्साहन भत्ता थपिएपछि मुख्य सचिव र प्रधान सेनापतिको मासिक तलब 1,04,87 रूपियाँ पुगेको छ। यस्तै सरकारी सेवामा सबैभन्दा तल्लो तहका श्रेणीविहीन कर्मचारीहरूको तलब 28,984 रूपियाँ पुगेको छ। यसमा एक दिनको तलब बराबरको ग्रेट रकम र वृद्धिपछि कायम हुने तलबमानको 10% मासिक प्रोत्साहन भत्ता बापतको रकम जोड्दा सबैभन्दा तल्लो तहका कार्यालय सहयोगीको 36,700 रूपियाँ पाउनेछन्। सामुदायिक विद्यालयतर्फ माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब 74,958 र प्राथमिक तहका शिक्षकको न्यूनतम तलब 34,426 रूपियाँ कायम भएको छ। स्वास्थ्य सेवातर्फ अधिकृत 12 तहको तलब 84,576 रूपियाँ पुगेको छ। शिक्षक र स्वास्थ्य क्षेत्रका कर्मचारीको पनि तलबमान 10% मासिक प्रोत्साहन भत्ता र यसअघि पाउने महँगी भत्ता पनि जोड़िनेछ।
6: यसैबीच सोलुखुम्बुको सोताङ गाउँपालिकामा पहिरोले बगाउँदा एक गोरू मरेको छ। अविरल वर्षासँगै आएको पहिरोले सोताङ गाउँपालिका सारा नामलुङमा मकर राईको गोठमा बाँधिएको गोरूलाई बगाएको हो। बुधबार साँझ करिब 5 बजे राईले बारीमा बाँधेका दुई गोरू मध्ये एउटा गोरूलाई गोठभन्दा करिब 150 मिटर माथिबाट खसीको पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख तथा प्रहरी नायक परीक्षक नवीन राजपुरा थोकीले जानकारी दिनुभयो। प्रहरीका अनुसार पहिरोले बगाएको गोरु गोठमा बाँधेको स्थानबाट करिब 150 मिटर तल शिवधार नामलुङ कच्ची सड़क खण्डमा मृत अवस्थामा फेला परेको थियो।
5: काठमाडौँ काठमाडौँ उपत्यका सहित देश सबै जसो शहरी क्षेत्रमा आज पनि ग्यास किन्नेहरूको लाइन देखिएको छ। नजिकको ग्यास डिपोमा लामो समयदेखि ग्यास नपाएपछि उपभोक्ताहरू रित्तो सिलिण्डर लिएर टाढो रहेको डिलर तथा उद्योगमै लाइन बस्न पुगेका छन्। तर डिलर तथा उद्योगमा समेत घण्टौ लाइन बस्दा पनि ग्यास नपाएको कतिपयको गुनासो रहेको छ। सरकारले नियमित आपूर्ति भइरहेको दावी गरे पनि झण्डै एक हप्तादेखि उपभोक्ताले ग्यासको चरम अभाव भोगिरहेका छन्। उद्योगिक विक्रेता तथा सरकारले समेत आवश्यकता भन्दा धेरै ग्यास घरमा थुपारेको भन्दै उपभोक्तालाई दोष दिने गरेका भए पनि रित्तो सिलिण्डर लिएर लाइन बसेकाहरू घरमा खाना पकाउने ग्यास सकिएकाले बालबच्चा समेत भोकै पर्ने अवस्था आएको गुनासो गरेका छन्। यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृत्रिम अभाव कालो बजारी तथा आपूर्ति सम्बन्धी कुनै समस्या पाएमा गुनासो गर्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार यदि कुनै उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न कठिनाई भोगेको भए 9851167373 नम्बरमा सम्पर्क गरी जानकारी गराउन सक्नेछन्। जानकारीका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गर्ने मन्त्रालयले जनाएको छ। यसअघि मध्य पूर्वको तनावका कारण ग्यास आपूर्ति कमजोर हुँदा सरकारले आधा सिलिण्डर ग्यास बिक्री गरेको थियो। अहिले फेरि भने अर्थात 14.2 किलोकै ग्यास बिक्री गर्न थालेपछि बजारमा भाव भएको हो।
6: नेपाली कंग्रेस र आधिकारिकता विवादको मुद्दामा पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ। कंग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मानेको आदेशलाई पुनरावलोकन गर्न माग गर्दै दायर भएको निवेदनमाथि आज प्रधान न्यायाधीश मनोज कुमार शर्मा, नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासमा सुनवाई भएको हो। इजलासले पुनरावलोकनका लागि अनुमति प्रदान गरेको छ। अब कंग्रेस विवाद निरूपणका लागि तीनजना न्यायाधीशको जालसमा फेरि सुनवाई हुनेछ। यसअघि दुई न्यायाधीश सारङ्गा सुवेदी र नैप घोष निरौलाको इजालसले गगन थापालाई आधिकारिकता दिने फैसला गरेको थियो। त्यसबेला विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै देउबार नेता पूर्ण बहादुर खड्का सर्वोच्च अदालत जानु भएको थियो। त्यस बेलाको फैसला ठिक थियो कि थिएन भन्ने विषयमा अब बहस हुनेछ। अब हुने बहसले फैसला गरे बमोजिम आधिकारिकताको निर्णय हुनेछ। विदेशमा रहनु भएका कंग्रेस पूर्व सभापति शेर बहादुर देउता पनि यही हप्ता स्वदेश फर्कन हुने बताइएको छ।
5: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले मनसून जन्य विपद पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारले निर्देशन दिनुभएको छ। उहाँले राष्ट्रिय सभामा पेश भएको मनसून जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानकर्षण गराउने प्रस्तावमा उल्लेख भएको विषयलाई प्राथमिकताका अनुसार कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएको हो। यस्तै उहाँले कार्यान्वयनको अनुगमन गर्न सम्बन्धित विषयगत समितिलाई समेत निर्देशन दिनुभएको छ। राष्ट्रिय सभाका सांसदहरूले मनसून जन्य विपद व्यवस्थापन सरकारको पूर्व तयारी प्रभावकारी हुन नसकेको भन्दै विपदबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि आवश्यक तयारीमा जुट्न सरकारको ध्यानकर्षण गराएका थिए। प्रस्तावमाथिको छलफलमा सहभागी नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सांसद मदन कुमारी शाहले विपद पूर्व सूचना पूर्व तयारी र उद्धार व्यवस्थापनमा उल्लेखनीय सफलता हासिल गरेका र देशका अनुभवका आधारमा विपद कार्ययोजना बनाउनुपर्ने बताउनु भएको छ।
6: परराष्ट्र मन्त्रालयले कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधि

0: सुविधा अनुसार विभागमा उपस्थित हुने समय छनौट गर्न सकिनेछ। यसअघि कागजातमा त्रुटि र अपुग हुँदा प्रत्यक विभाग धाउनु पर्ने बाध्यता रहेकोमा अब अनलाइन बाटै कागजात रुजु भएपछि मात्र विभाग जानु पर्नेछ। यसले सेवाग्राहीको समय र खर्च जोगिने विश्वास छ। वार्षिक 1,12,000 भन्दा धेरै विद्यार्थी अध्ययनका लागि र झण्डै 4,00,000 नेपाली वैदेशिक रोजगारीमा जाने गएका छन्। सेवालाई छिटो र छरितो बनाउन नयाँ प्रणालीले ठूलो राहत पुर्याउने परराष्ट्र मन्त्री खनालले बताउनु भएको छ।
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग ठूलो मात्रामा विशेष प्रकारका हतियारहरू रहेको बताउनु भएको छ। ट्रम्पको यो टिप्पणी इरान विरूद्ध सघन सैन्य अभियानपछि अमेरिकी हतियारको कमी भएको बारेमा विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमको रिपोर्टपछि आएको हो। सामाजिक सञ्जाल ट्रुथ सोशलको एक पोस्टमा ट्रम्पले रक्षा कम्पनीहरूले अमेरिकामा इतिहासकै सबैभन्दा धेरै संख्यामा प्लान टेर कारखानाहरू निर्माण गरिरहेको र ठूलो मात्रामा हतियार उत्पादन गरी आवश्यकता अनुसार अमेरिकामा पठाइरहेको बताउनु भएको छ।
0: भारतमा गएको महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले मूलधारका टेलिभिजन संचार माध्यमप्रति बढ़दो अविश्वासलाई स्वतःमा ल्याएको छ। प्रदर्शन स्थलमा संचारकर्मीमाथि भएका दुर्व्यवहारका घटनाले सरकारसँग निकट रहेको आरोप खेपिरहेका परम्परागत संचार माध्यम र स्वतन्त्र डिजिटल माध्यमबीचको बढ़दो दूरीलाई पनि उजागर गरेको समाचार संस्था एपीले जनाएको छ। कक्रु जनता पार्टी सीजेपी आन्दोलनको नेतृत्वमा देशभर आयोजित प्रदर्शनमा सहभागीहरूले केही टेलिभिजन च्यानललाई भारतको सबैभन्दा खराब शत्रु भन्दै विरोध जनाएका थिए। प्रदर्शनकारीहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारसँग निकट रहेको आरोप लगाउँदै मूलधारका संचार माध्यमलाई न्यापा ड्रग मीडियाको संज्ञा दिएका थिए। नयाँ दिल्लीको जन्तर तर प्रदर्शन स्थलमा सहभागी धेरैजसो युवाले आफूहरू समाचारका लागि सामाजिक सञ्जाल र स्वतन्त्र डिजिटल प्लेटफर्ममा धेरै निर्भर हुने बताएको खबरमा उल्लेख गरिएको छ।
1: युगान्डाका चर्चित फुटबलर डेभिड ओरीको लुटेराहरूको कुटपिटबाट ज्यान गएको छ। राजधानी कम्पालमा रहेको आफ्नो घर नजिकै अस्ति मंगलबार भएको घटनामा 27 वर्षीय खेलाड़ीको ज्यान गएको बीबीसीले जनाएको छ। ओरी आफ्नो घर फर्कने क्रममा लुटेराहरूको एउटा समूहले उनको मोबाइलको फोन र अन्य सामान लुट्ने प्रयास गरेका थिए। उनले त्यसको प्रतिरोध गर्दा लुटेराहरूले निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट बेहोश भएका उनको उपचारका क्रममा हिजो ज्यान गएको खबरमा उल्लेख गरिएको छ। ओरी युगाण्डाको स्पोर्ट्स क्लब भिल्लाका कप्तान रहेका छन्। उनकै कप्तानीमा क्लबले सन् 2014 लीग उपाधि जितेको थियो।
0: खेल खबर समाचार मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: खुम्बु बच्चन लामु गाउँपालिकाद्वारा 4 वर्षमा पर्यटन रोल्टीबाट 50 करोड़ बढ़ी राजस्व संकलन। नुन्थला चिर्दी सड़क खण्ड मर्मत तथा संचालनका लागि वडा अध्यक्षको अध्यक्षमा समिति गठन।
0: सोलुखुम्बु कंग्रेसका नेता कैलाश कृष्णलाई कंग्रेस प्रशिक्षण प्रतिष्ठानको उपसभापति संयोजकको जिम्मेवारी। 15 वर्षपछि संचालनमा आयो भीमनाथ इन्फो सर्भिस सेन्टर।
1: बेलायतमय हुने निम्स दाईको अन्त्येष्टि। पर्वतारोही पूर्वबहादुर सब काठमाडौँ ल्याइयो। ओखलढुङ्गामा बाख्रा जोन क्षेत्र तीव्र विस्तार। 16,880 हेक्टरमा पुग्यो सप्तकोशीमा पानीको बहाव उच्च। 30 ढोका खोलिए।
0: कंग्रेस आधिकारिकता विवाद बल्झियो। मुद्दा पुनरावलोकन गर्न सर्वोच्चको अनुमति। मनसून जन्ने विपद पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारलाई राष्ट्रसभा अध्यक्षको निर्देशन। अब अनलाइन बाटै कन्सुलर प्रमाणीकरण।
1: अमेरिकासँग ठूलो मात्रामा हतियार रहेको ट्रम्पको खुलासा। भारतमा मूलधारका टेलिभिजन संचार माध्यमप्रति अविश्वास बढ़्यो।
0: र एएफसी एसियन कप छनौटबाट नेपालको नाम हट्यो।
1: हवस् त, साँझ 7 बजेको सुन्दर समाचारबाट समाचार शाखाका सहकर्मी सँगै सरस्वती पुरी र रेविका राई विदा हुन्छौ। भोलि बिहान 7 बजेको सुन्दर समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलेफेम सुन्दै रहनुहोला। नमस्कार।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्ड

0: radio next to your heart. Solu FM 101.2 MHz.
1: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सरकारी कर्मचारीको तलब 5,500 सम्म बढ़्यो। सांसदसँगको अभिव्यक्तिपछि गृहमन्त्री गुरूङद्वारा रोस्टमबाटै क्षमा याचना। कांग्रेस आधिकारिकता विवादमा पुनः सुनवाई हुने। जुट्ने कि फुट्ने अन्तिम मौका।
2: अदालतले पार्टी हामीलाई विभाजित बनायो भन्ने हामीलाई महसुस भएको। अब अदालतले नै हाम्रो पार्टी एकता गर्ने वातावरण बनायो।
1: भदौभित्र स्वास्थ्य बीमाको 15 अर्ब बकेटा भुक्तानी गर्ने सरकारको तयारी। नेपालमा थप 55,000 स्वास्थ्य कर्मी आवश्यक। नयाँ दरबन्दी थप्ने तयारी। कन्सुलर प्रमाणीकरण अब अनलाइनबाटै मन्त्रालय धाउनुपर्ने बाध्यता अन्त्य।
3: कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणाली नेपाल ई एटेस्टेशन सिस्टम एनईएटीएस को शुभारम्भ गरेका छौं।
1: नेपालमै बनेको विपद सम्बन्धी पूर्व सूचना प्रणालीको सफल परीक्षण। काठमाडौँ सहित 30 जिल्लामा आकस्मिक बाढ़ीको जोखिम। अनुदानको मन कालो बजारी गरेको आरोपमा सर्लाहीबाट 3 जना पक्राउ। एकै महिनामै हरियो तरकारीको मूल्य 3 गुणासम्म बढ़्यो।
4: वर्षात सिजनमा अलिकति मूल्यमाथि जाने प्रवृत्ति रहन्छ। त्यही प्रवृत्तिको पुनरावृत्ति हो यो।
1: बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने घोषणासँगै पुनः विवादमा। फिफा निलम्बनका कारण नेपालले अन्तर्राष्ट्रिय खेल गुमायो। एएससीद्वारा खेल तालिका सार्वजनिक।
0: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: सुकुम्बासी बस्ती विस्थापनको प्रभाव सबैभन्दा बढ़ी बालबालिकाको भविष्यमा देखिएको छ। कतिपय बालबालिका अझै पनि पढ़ाईबाट वञ्चित रहेको खबर बाहिरिँदै गर्दा सरकार मार्फत उनीहरूको शिक्षा, स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखिनु आवश्यक छ। उनीहरूको पढ़ाई सुनिश्चित गर्न आज सर्वोच्च अदालतको आदेशले राज्यको जिम्मेवारीलाई थप स्पष्ट बनाएको छ। तर दीर्घकालीन समस्या समाधानका लागि राहतसँगै व्यवस्थित पुनर्स्थापना र दिगो नीतिको नागरिकको मौलिक अधिकार र मानवीय समवेदना बीच सन्तुलन कायम गर्दै सरकारले प्रभावकारी कदम चाल्नुपर्छ। सरकारले नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी सरकारी कर्मचारीहरूको संशोधित तलब ग्रेड र सुविधा निर्धारण गरेको छ। बजेट मार्फत घोषणा गरिएको 10% तलब वृद्धि र 10% प्रोत्साहन भत्ता अनुसार कर्मचारीको मासिक तलब बढ़ाइएको हो। अर्थ मन्त्रालयका अनुसार कर्मचारीको तलब पद अनुसार न्यूनतम 1,912 रूपियाँदेखि अधिकतम 5,662 रूपियाँसम्म बढ़ेको छ। यससँगै सामान्य श्रेणीका कर्मचारीको मासिक कुल तलब करिब 40,000 रूपियाँ पुग्ने सरकारको दावी छ। नयाँ व्यवस्था अनुसार निजामती सेवाको सबैभन्दा उच्च पद मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापतिको मासिक तलब 90,594 रूपियाँ कायम गरिएको छ। मुख्य सचिवको प्रारम्भिक तलब 84,932 रूपियाँ हुनेछ, जसमा ग्रेड वृद्धि भएपछि कुल तलब 90,594 रूपियाँ पुग्नेछ। यस्तै विशिष्ट श्रेणी सचिवको मासिक तलब 84,576 रूपियाँ तोकिएको छ। अर्थ मन्त्रालय हिजो सबै मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी कार्यालयलाई नयाँ तलबमान कार्यान्वयन गर्न परिपत्र जारी गरेको हो। सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अस्पतालहरूलाई तिर्न बाँकी रहेको करिब 15 अर्ब रूपियाँ बुकिङका पदौभित्र भुक्तानी गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रुजू प्रक्रिया पूरा भएपछि 10-12 अर्ब रूपियाँ भदौ

0: क्षेत्र भुक्तानी गर्ने जनाएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्राविधिक समिति यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि 55,000 स्वास्थ्यकर्मी आवश्यक रहेको जनाएको छ। हाल देशभर करिब 35,000 स्वास्थ्यकर्मी कार्यरत रहे पनि आवश्यकता भने 90,000 भन्दा बढ़ी रहेको स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बताउनुभयो। हाल स्वीकृत 1,808 नयाँ दरबन्दी दुई महिनाभित्र पदभर्ति गर्ने र थप 500-600 नयाँ दरबन्दी सिर्जना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा पुनरावलोकनको अनुमति दिएको छ। अब विवादको पुनः सुनवाई 3 न्यायाधीशको इजलासमा हुनेछ। यसअघि सर्वोच्चको संयुक्त इजलासले विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिक ठहर गर्दै निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। उक्त फैसला त्रुटिपूर्ण रहेको दावी गर्दै निवर्तमान सभापति शेरबहादुर देवा र पुनः बहादुर खड्काले पुनरावलोकन निवेदन दिएका थिए। प्रधान न्यायाधीश मनोज कुमार शर्मा सहितको पुनः इजलासले पुनरावलोकनको अनुमति दिएपछि अब अघिल्लो फैसला सही थियो वा थिएन भन्ने विषयमा फेरि बहस हुनेछ। त्यसपछि हुने निर्णयले कांग्रेसको आधिकारिकता विवादको टुंगो लगाउनेछ। देउबा पक्षले भने यसलाई स्वागत योग्य भनेको छ। आन्तरिक विवादमा फँसेको पार्टीलाई पुनः लयमा फर्काउन संवादको वातावरण बन्ने कांग्रेस नेता मीन विश्वकर्माले सीआईएनलाई बताउनुभयो।
1: मिलेको तर अदालतले फेरि यो मुद्दा हेर्नुपर्ने देखिजस्तो निर्णयहरू चाहिँ त्रुटिपूर्ण देखियो बेरुसको देखिमा जस्तो भयो भनेको हुनाले अब फेरि यो मुद्दा अदालतमा विचाराधीन रहेको हुनाले अब आपसी वार्ता छलफल चाहिँ अनौपचारिक गर्न सकिने भयो तर पार्टीको औपचारिक वार्ता छलफल भन्ने कुरा सर्कट आदि इत्यादि केही पनि नहुने भयो। त्यसैले अब अदालतको आजको आदेश चाहिँ हाम्रा लागि स्वागत योग्य छ र हामीले हाम्रो निवेदनको सुनवाई भएकोमा हामी खुसी व्यक्त गर्न तर यसले हार्दिक भन्दा पनि पार्टी नेपाली कंग्रेस पार्टी यसरी चौथो महाधिवेशनमा एकरूपता एकताबद्ध भएर 14 महाधिवेशन गरेका थियौँ। यसले 15 महाधिवेशन पनि एकताबद्ध भई 15 महाधिवेशन गर्ने सम्भावनाको ढोका चाहिँ खोलेको छ। त्यसैले अदालतले पार्टी हामीलाई विभाजित बनाएको भन्ने हामीलाई महसुस भएको थियो। अब अदालतले नै हाम्रो पार्टी एकता गर्ने वातावरण बनायो।
0: यसैबीच सभापति गगन थापा लगायतका शीर्ष नेताहरू सर्वोच्चको निर्णयपछि छलफलमा जुट्नु भएको छ। गृहमन्त्री सुदान गुरूङले राष्ट्रिय सभामा आफ्नो अभिव्यक्ति र भाषा ठाडो हुन पुगेको भन्दै सांसदहरूसँग औपचारिक रूपमा माफी माग्नु भएको छ। मनसुनजन्य विपद व्यवस्थापनबारे छलफलका क्रममा निर्मला पन्त हत्या प्रकरणको विषय उठेपछि गृहमन्त्रीले सांसदहरूलाई उक्त विषयमा प्रश्न नगर्न चेतावनी दिनुभएको थियो। त्यसपछि उहाँको अभिव्यक्तिको आलोचना भएपछि गृहमन्त्री गुरूङले रुस्टमबाटै आफ्नो भाषा अनुचित भएको स्वीकार गर्दै क्षमा याचना गर्नुभयो।
2: मेरो तर्फबाट अब अलिकति ठाडो तरिकाले यो अलिकति भयो जस्तो लाग्यो मलाई पनि होइन, यसको लागि म क्षमा प्रार्थी पनि छु, हजुरहरूलाई माफ पनि माग्न चाहन्छु। यो तर यो विषय चाहिँ कस्तो हो भन्दाखेरि हजुरको यो संसदको मर्यादा र जनताप्रतिको आशालाई म बुझ्छु, उच्च सम्मान पनि गर्न चाहन्छु, तर यसलाई अनुसन्धानको विषयलाई हामीले सदन मार्फत गर्ने चाहिँ अनुसन्धानको विषयहरू चाहिँ यो सदन मार्फत चाहिँ हामीले गर्न चाहिँ मिल्दैन। अनुसन्धान हो नि त, त्यो विषयलाई त हामीले सकेसम्म चाहिँ गोप्य राखेर अनुसन्धानको प्रक्रियालाई अगाडि बढाएर हामीले यसलाई चाहिँ रिजल्ट दिने ठुलो कुरा हो नि त।
0: यसैबीच गृहमन्त्री गुरूङले सरकारले संसदमा प्रश्नको जवाब दिनुभन्दा अघि नै काम गरिसक्ने बताउनु भएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले काठमाण्डु उपत्यका सहित 30 जिल्लाका साना नदी तथा खोलामा आज आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको छ। आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, पलाञ्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलप्रासी, पूर्व पश्चिम, रूपन्देही, कपिलवस्तु, पाल्पा, तनहु, सेन्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, डोटी, दहीधुरा, कैलाली र कञ्चनपुर लगायतका जिल्लामा साना नदी र खोलामा पानीको सतह बढ़ने सम्भावना रहेको छ। शाखाले भोलि र पर्सि बहने साथै प्रदेशका केही साना नदीहरूमा आकस्मिक बाढ़ीको जोखिम रहने पूर्वानुमान गरेको शाखा प्रमुख विनोद प्राजुलीले सीआईएमसँग बताउनुभयो।
3: दुदेखि मनसुन सक्रिय सानो पर्व क्षेत्रमा र यो सक्रियता भविष्यमा चामल पुग्न सक्ने देखिन्छ। यो सन्दर्भमा आज बिहानको बाढ़ी पूर्वानुमान बुलेटिनमा हामीले मुख्यतः नारायण नगरको क्षेत्रमा अब सतर्कता तह पार हुने अवस्था पूर्वानुमान सबै सचेतनाको लागि पूर्व सूचना जारी गरेका छौं भने अन्य जति पनि नारायण नदीका शाखा नदीहरू छन् त्रिशुली बुढी गण्डकी नर्सिन्दी सेती मादी काली गण्डकी लगायतमा पनि सतर्कताको सूचना दिइएको छ। त्यस्तै कोशीको क्षेत्रमा पनि पेट हुनु पर्ने छ।
0: नेपालमा विकास गरिएको बहुप्राकोप पूर्व सूचना प्रणाली महिनाको सफल परीक्षण गरिएको छ। इनोभेटिभ इन्जिनियरिङ सर्विसेस प्रणालीले निर्माण गरेको यो प्रणालीले बाढ़ी पहिरो डुबान बन्दरी

0: प्रसारण गर्न सक्ने सुविधा रहेको सीआईएमसँग संचालक राहुल गुप्तालाई पनि नियन्त्रणमा लिएको जनाइएको छ। पछिल्लो एक महीनामा बजारमा अधिकांश तरकारी तथा हरियो सागसब्जीको मूल्य बढ़ेको छ। असार 21 गतेदेखि यताको औसत बजार मूल्य तुलना गर्दा केही तरकारीको भाव 3 गुणा भन्दा बढ़ीले उकालो लागेको देखिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार जिरीको सागको मूल्य सबैभन्दा धेरै 340.18% बढ़ेको छ। पालुङ्गोको साग 309.9%, पार्सले 287.75%, रायो साग र ब्रोकाउली 257.14%, लाम्चो भुन्टा 227.27% तथा तितो करेला 200% महँगिएको छन्। दैनिक भाषामा बढ़ी प्रयोग हुने भिन्डी, बोडी, घिसिनी, मकै, बोडी, काउली, हरियो फर्सी, हरियो धनियाँ र हरियो खुर्सानीको मूल्य पनि एक महिनामै मूल्य दोब्बरको हाराहारीमा पुगेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले कन्सुलर प्रणालीकरणका लागि अनलाइन आवेदन प्रणाली शुभारम्भ गर्नुभएको छ। नेपाल ई प्रमाणीकरण प्रणाली अन्तर्गत सञ्चालनमा आएको यस सेवासँगै अब सेवाग्राहीले कन्सुलर प्रमाणीकरणका लागि मन्त्रालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता हटेको छ। प्रणाली उद्घाटन गर्दै मन्त्री खनालले डिजिटल प्रविधि सेवा प्रवाहको माध्यममा मात्र नभई सार्वजनिक प्रशासनलाई पारदर्शी, प्रभावकारी र उत्तरदायी बनाउने रूपान्तरण कार्य प्रक्रिया भएको बताउनुभयो।
1: विभिन्न प्रयोजनका लागि पेश गरिने कागजातहरूको कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधि मैत्री बनाउने उद्देश्यले विकसित गरिएको कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणाली नेपाल ई एटेस्टेशन सिस्टम एनईएटीएस को शुभारम्भ गरेका छौं। मैले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा गरेको पहिलो निर्णयले आज मूर्त रूप लिएकोमा मलाई अत्यन्तै खुशी लागेको छ र यसले परराष्ट्र मन्त्रालयको समग्र सेवा प्रवाहलाई उदाहरणीय बनाउन सहयोग गर्नेछ भन्नेमा म विश्वस्त छु।
0: साझा खबरमा अब विदेशका खबर। बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने घोषणा गरेसँगै बंगलादेशमा पुनः विवाद शुरू भएको छ। नयाँ दिल्लीमा पत्रकारसँग प्रत्यक्ष कुराकानी गरेको विषयमा बंगलादेशमा आक्रोश व्यक्त भएका छन्। बंगलादेशले द्विपक्षीय सम्बन्धमा यस घटनाको सम्भावित प्रभावहरूको बारेमा विचार नगरी भारत सरकारले हसिनालाई सार्वजनिक कार्यक्रममा बोल्ने अवसर सहित सार्वजनिक कार्यक्रम आयोजना गर्न अनुमति दिएकोमा गहिरो खेद व्यक्त गरिएको छ। अब खेल खबर। फिफा निलम्बनका कारण नेपालले अगस्त अन्तिमदेखि शुरू हुने एएफसी 20 वर्ष अघिको एसियन कप छनौट खेल्न नपाउने भएको छ। खेल तालिकाबाट नेपालको नाम हटाइएको छ। एसियाली फुटबल महासंघ एएफसीले सार्वजनिक गरेको ड्र तालिकामा नेपालको नाम हटाइएको छ। छनौटमा नेपाल डेभलपमेन्ट फेज अन्तर्गत समूह आईमा थियो। अब नेपालले 20 वर्ष मुनिको एसियन कप छनौट खेल्न पाउने तमोर करिडोरले फेरियो पहाड़ी क्षेत्रको मुहार। गाउँ फर्किन थाले बसाई सरेका परिवार।
2: अब हातदम के डाइरेक्ट व्यवसाय गर्ने भनेर सरेको थियौँ। बाटोहरू पनि पर्नु, अब सुविधाहरू पनि आउन थाल्यो। त्यही भएर हामी अहिले खरामटारमा यसो जानु, आफ्नो घरमा होटल व्यवसाय गर्न।
0: 2065 सालमा शुरू भएको तमोर करिडोरले विकास र रोजगारीको बाटो खोल्दै। रिपोर्ट। पर्यटन क्षेत्रको विकासमा सांसदको भूमिका। समाज श्रृंखला, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरी मात्रै सोचिन्छ।
4: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु सुरुदेखि, तर हाम्रो समाजमा यसलाई हुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, विगत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गरौं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोक्न छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार संस्थान निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र उनीहरूसी सामुदायिक रेडियो उदयपुर र सिआइएम। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। 2065 सालमा संसदीय विकास कोषको रकमबाट शुरू भएको तमोर करिडोरका कारण कोशी पहाड़ी जिल्लावासीलाई सजिलो भएको छ। सड़क निर्माण भएसँगै धुमकोटा र आसपासका पहाड़ी बस्तीबाट वर्षौं अघि बसाई सरेका परिवारहरू आफ्नै जन्मथलो फर्किन थालेका छन्। सड़कले केवल दूरी घटाएको छैन, गाउँमा सम्भावनाको ढोका पनि खोलिदिएको छ।

0: टमरकोले गर्दाखेरि पहिलेको भन्दा धेरै परिवर्तन आएको छ। सबैको जीवन स्तर धेरै उच्च भएको छ, सुध्रेको छ। त्यहाँ ठाउँ छोडेर गएको मान्छेहरू अहिले चाहिँ फेरि पश्चिम सहायता पुनः गाउँमा फर्केर आएर चाहिँ अब होटल व्यवसायदेखि कृषि व्यवसायदेखि लिएर गरिरहेको छ।
1: टमर कोरिडोर निर्माणले यातायातको सुविधा मात्र दिएको छैन, गाउँ छोडेकाहरूलाई धेरै आफ्नै माटोसँग जोडिने आफ्नो विश्वास पनि थपेको छ। चौबिसी गाउँपालिका चारका जनप्रतिनिधि सबिना लकालले
2: बसन सरेर जानुहुने हाम्रा आफ्ना आफन्तहरू फर्केर राम्रो बस्ती बसालेर चाहिँ व्यापार व्यवसाय गरेर चाहिँ आफ्नै गाउँमा केही गर्दा हुने रहेछ भन्ने हेतुले राम्रो काम गरेर उदाहरणीय बन्नु भएको छ र यो परिवर्तन करिडोर बनेसँगै यो परिवर्तन भएको हो।
1: भारतको जोगबनीबाट कमर नदीको किनार हुँदै चीनको तिब्बत जोड्ने उद्देश्यले संविधान सभा सदस्य हिमराज भण्डारीको संसदीय विकास कोषबाट 2065 सालमा 10 लाख बजेट विनियोग गरेर उपभोक्ता समिति मार्फत काम शुरू भएको थियो। त्यसपछि धनकुटाको मुनिघाटदेखि पाँच थरको सुभाङसम्म 2066 सालमा ट्र्याक खोल्न 6 अर्ब 15 करोड 14 लाखमा ठिक्का सम्झौता भई काम शुरू भएको थियो। तमर करिडोरका मुख्य अभियन्ता हिमराज भण्डारी
3: भौतिक पूर्वाधार सामान्य कुरा हो भनिन्छ, तर भौतिक पूर्वाधारले मान्छेको चेतनामा पनि विकास गर्दो रहेछ, उसको काम गर्ने तौर तरिकामा पनि विकास गर्दो रहेछ, उसले खेती गर्ने र उत्पादन गर्ने तरिकामा पनि विकास गर्दो रहेछ। यो गएका मान्छेहरू पनि फर्किने तिर छलफल गर्न थाले भन्दा यसले ठूलो परिवर्तन ल्यायो समग्र त्यो क्षेत्रको मानिसहरूको जीवनमा। चाहिँ एउटा कायापलट ल्याउने योजनाको रूपमा आयोजनाको रूपमा विकास भएको हेर्दाखेरि त्यहाँका मान्छेहरूसँगको छलफलमा भेटघाटमा उनीहरूले फोन गर्छन्, कुराकानी गर्छन्, अनि कहिले धन्यवाद दिन्छन् भन्छन्, तपाईँले शुरूआत गरिदिनु भन्छन्। एउटा राजनीतिक कार्यकर्तालाई एउटा अभियन्तालाई एउटा त्योभन्दा ठूलो आत्मसन्तुष्टि र खुसी चाहिँ अरू केही पनि नहुँदो रहेछ।

0: पनि छोटा मोटर वाहन पुल निर्माणको कामले गति नलिँदा कमर कन्डो सड़क बाटोयात्रुहरूले अपेक्षा गरे जतिको सुविधा भने पाउन सकेका छैनन्। गोपाल बराउली, सीआईएन रेडियो धनकुटा एफएम, धनकुटा।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पर्यटन विकासको ढोका खोल्न सांसदको सक्रिय भूमिका आवश्यक।

0: गन्तव्य चिनाउनेदेखि पूर्वाधार बनाउनेसम्म सांसदको भूमिका निर्णायक संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
1: ट्रेकको वाइफाई फिक्स राउटर नाम एक घरमा शक्तिशाली चार एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 33,000 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछ क्लासिक टेक छोयो कि चल्यो
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद
3: नमस्कार संवाद श्रृंखला हिन्दू संसदमा तपाईँलाई हार्दिक स्वागत छ म नि प्रकाश चन्द आजको संवाद श्रृंखला हिन्दू संसदमा हामीसँग संवादका लागि नीति प्रसाद पन्त हरि हरिको नाम बोली चिनिने व्यक्तित्व मान्छे हुनुहुन्छ तपाईँ मत परिवारको कुरा गर्दाखेरि 27,200

भन्नुभयो। निर्वाचनको बेलामा प्रतिस्पर्धा गर्दाखेरि तेरो मेरो हाम्रो तिम्रो पार्टी कुनै गर्ने विचार सिद्धान्तको कुरा गर्ने पनि अब त बिजेपी प्रति सबैको साझा हुनुभयो, म त्यो साझा उम्मेद्वारकै

0: चाहिँ अब उहाँले पनि अब जस्तो धेरै कुराहरू अब तपाईँ आफूले पनि सिक्नु हुन्छ त्यसमा मैले गर्नुपर्ने मैले भन्नुपर्ने के छ
1: भन्नुभएपछि तपाईँको निकटतम प्रतिस्पर्धी यादव रोज
0: अनि उनका जस्तो त लगभग धेरै पटक जस्तो
1: उहाँले उठाएका विषयवस्तुहरू पनि वाचन क्षेत्रका नागरिकले पनि तपाईँलाई गुनासो गर्न सक्ने दुःख सुख बढ्न सक्ने त्यो बाटोहरू अहिले भनिसके कि अथवा त्यो बनाउन चाहनुहुन्छ
0: त्यो निर्वाचन उहाँको र मेरो भन्दा पनि निर्वाचन सबै क्षेत्रमा यति
1: जितिसकेपछि तपाईँ साझा
0: हुनुभयो भने उहाँको त्यो क्षेत्रको समस्याहरूमा पनि समस्या रह्यो जनता पनि समस्या रह्यो मेरो पनि समस्या रह्यो त्यस कारण तपाईँको समस्याका समस्याहरू भयो भने त्यसमा
1: अनि संसदमा आइसकेपछि

हेलो सांसद को विस्तृत कुराकानी भोलि बिहान 6:30 बजे को कार्यक्रम हेलो सांसद में सुन्न सकिने छ। सरकारी कर्मचारी को तलब 5,500 सम्म बढ़ो। सांसद संघ को अभिव्यक्ति पछि गृहमंत्री गुरूंग द्वारा सार्वजनिक क्षमा याचना। कांग्रेस आधिकारिकता विवाद में पुनः सुनवाई होने भएको छ। जितने कि फुटने अंतिम मौका प्राप्त गरेको नेताहरूले बताएका छन्। बहदुर भित्र स्वास्थ्य बीमा को 15 अर्ब बकेता भुक्तानी गर्ने सरकार को तैयारी छ। नेपालमा थप 55,000 स्वास्थ्य कर्मी आवश्यक परेको छ। नया दरबन्दी थप्ने तैयारी गरेको सरकारले जनाएको छ। प्रमाणीकरण अब अनलाइन बाटे हुने भएको छ। मन्त्रालय धाउनु पर्ने बाध्यता अंकित भएको छ। नेपालमै बनेको विपद सम्बन्धी पूर्व सूचना प्रणालीको सफल परीक्षण भएको छ। काठमाडौँ सहित 30 जिल्लामा आज आकस्मिक बाढ़ीको जोखिम रहेको छ। अनुदानको मल कालो बजारी गरेको आरोपमा सर्लहीबाट 3 जना पक्राउ गरिएको छ। एक महिनामै हरियो तरकारीको मूल्य 3 गुणासम्म बढ़ेको छ। र बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने घोषणासँगै पुनः विवादमा आएको छ। यो विषय फिफा निलम्बनका कारण नेपालले अन्तर्राष्ट्रिय खेल गुमाएको छ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

नमस्कार, कार्यक्रम बदलिँदो नेपालमा स्वागत छ। म कृष्ण शर्मा। आर्थिक विषयमा केन्द्रित कार्यक्रम बदलिँदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। राज्य सञ्चालनका लागि कर अपरिहार्य स्रोत हो। सड़क, पुल, विद्यालय, अस्पताल, खानेपानी, विद्युत, सुरक्षा तथा सामाजिक सुरक्षा जस्ता सार्वजनिक सेवा सञ्चालन गर्न सरकारले मुख्य रूपमा नागरिकबाट उठाएको करमै भर पर्छ। त्यसैले कर तिर्नु कानूनी दायित्व मात्र होइन, जिम्मेवार नागरिकको कर्तव्य पनि हो। तर नेपालमा कर प्रणालीप्रति नागरिकको विश्वास भने अपेक्षित रूपमा बलियो हुन सकेको छैन। कर तिर्ने प्रक्रियालाई अझै पनि धेरैले झन्झटिलो, समय खर्चिने र अनावश्यक दुःख दिने प्रणालीका रूपमा अनुभव गर्ने गरेका छन्। कर कार्यालयमा लामो लाइन, प्रक्रिया बुझ्न कठिनाई, बारम्बार कागजात मिलाउनु पर्ने अवस्था, सूचना अभाव तथा कतिपय ठाउँमा भन्छन् वा अनियमितताको गुनासोले करदातालाई निरुत्साहित बनाउने गरेको छ। विशेष गरी साना व्यवसायी, स्वरोजगार व्यक्ति तथा पहिलो पटक कर प्रणालीमा आबद्ध हुने नागरिकलाई कानूनी व्यवस्था, कर विवरण बुझाउने समय, करको दर, जरिवाना र छूटका प्रावधानबारे पर्याप्त जानकारी नहुँदा अनावश्यक आर्थिक भार समेत थपिने गरेको छ। समयमै कर नतिर्दा लाग्ने ब्याज र जरिवाना बारे धेरैले पछि मात्र जानकारी पाउने अवस्था पनि देखिन्छ। अर्कोतर्फ इमानदारितापूर्वक समयमै कर तिर्ने करदाताले त्यस बापत राज्यबाट के सम्मान, सुविधा वा प्रोत्साहन पाउँछन् भन्ने विषय पनि पर्याप्त रूपमा सार्वजनिक हुन सकेको छैन। यसले कर तिर्ने संस्कृतिको विकासमा समेत चुनौती थपेको छ। यही पृष्ठभूमिमा सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 पनि सञ्चालनमा ल्याएको छ। यो कार्यक्रमले करदातालाई प्रोत्साहन गर्दै स्वैच्छिक कर प्रणाली, स्वैच्छिक कर सहभागिता बढ़ाउने अपेक्षा गरिएको छ। तर उपहार कार्यक्रम मात्र पर्याप्त हुन्छ कि हुँदैन भन्ने प्रश्न कायमै छ। कर प्रशासनलाई अझ पारदर्शी, प्रविधि मैत्री, सरल र सेवामुखी बनाउन के कस्ता सुधार आवश्यक छन्, करदाताको विश्वास कसरी जित्ने, कर छल्ने प्रवृत्ति कसरी नियन्त्रण गर्ने र कर तिर्नु बाध्यता होइन नागरिकको गौरव बन्ने वातावरण कसरी सिर्जना गर्ने, आज हामी यिनै विषयमा केन्द्रित रहेर कुरा गर्छौं। हामीसँग हुनुहुन्छ आन्तरिक राजस्व विभागका निर्देशक एवं सूचना अधिकारी केशव रघुवंशी। यहाँलाई कार्यक्रम बदलिन्छ नेपालमा स्वागत छ। सरकारले भर्खरै मात्र करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 शुरू गरेको छ। खास यो कार्यक्रमको मुख्य उद्देश्य चाहिँ के हो? सर्वप्रथम त प्रश्नलाई भनिन, वास्तवमा नेपाल सरकारले गत जेठ 15 गतेको बजेट मार्फत सचेत करदाता, जुन करदाता हुन्छ उहाँहरूले चाहिँ

0: भुक्तानी गर्नुहुन्छ। वस्तु तथा सेवा खरिद गर्दा इलेक्ट्रोनिक पेमेन्ट माध्यम गरेका उपभोक्ताहरूले कुनै प्रक्रिया नअप्नाइकन पेमेन्ट गरेकै आधारमा उहाँ त्यस्ता उपभोक्ताहरू उपभोक्ताहरूसँग सहभागी हुन सक्नुहुन्छ। अब अर्को जुन खरिद बिक्रीमा चाहिँ हामीले नगद भुक्तानी गर्छौँ, नगद भुक्तानी गरेको खरिद बीजकको सम्बन्धमा चाहिँ ती बीजकलाई चाहिँ एउटा हामीले अहिले भर्खरै विभागले एउटा वेब पोर्टल लन्च गरेको छ, त्यो लन्च गरेको वेब पोर्टल जसलाई हामीले चाहिँ price.ird.gov.np भनेका छौँ, त्यो वेब पोर्टलमा गइसकेपछि उहाँहरूले त्यस्ता नगद भुक्तानी गरेका बिल बीजकहरूलाई इन्ट्री गर्नुहुन्छ र उहाँहरूले इन्ट्री गर्दाखेरि विशेष गरेर खरिदकर्ताको विवरण चाहिँ हाल्नुपर्ने हुन्छ, खरिदकर्ताको प्यान नम्बर, खरिद नीति, खरिद गरेका कुल रकम लगायतको विषयहरू इन्ट्री गर्नुपर्ने, बिक्रीकर्ताको प्यान नम्बर, बिक्री रकम, बिक्री नीति उल्लेख गर्नुपर्छ भने खरिदकर्ता जसले खरिद गर्नुहुन्छ उहाँले आफ्नो नाम र मोबाइल नम्बर यदि इन्ट्री गरिसकेपछि उहाँहरू सबमिट गर्नुहुन्छ र सबमिट गरिसकेपछि त्यसबाट एउटा कुपन प्राप्त हुन्छ, त्यसबाट उपाय कार्यक्रममा पछि उहाँले किन्नुहुन्छ। त्यसो भए कस्ता खालका बिलहरू चाहिँ यो कार्यक्रमको लागि मान्य हुँदैन, स्वीकार्य बिलहरू पनि होला होइन, र कस्ता खालका बिलहरू चाहिँ यसका लागि मान्य हुन्छ? विशेष गरी हामीले अब यो कार्यक्रमको एउटा थिम भनेको नै हामीले बिल निर्माण संस्कृतिको विकास गर्ने भन्ने हो। त्यसो हुँदाखेरि अलरेडी बिल बिजक जारी भइरहेका जस्ता कतिपय चिजहरू व्यावसायिक प्रयोजन भएका खरिद बिक्रीहरूलाई हामीले यसमा एक्सक्लुड गरेका छौँ, र त्यस्तै गरेर जुन सरकारी निकाय सार्वजनिक निकायहरूबाट जारी हुने बिल बिजकहरू छ भने त्यस्ता बिल बिजकहरू पनि उहाँहरूले थिम गर्नुपर्ने हुन्छ। त्यस्तै टेलिफोन सेवा, इन्टरनेट सेवा, विद्युत सवारी भोटवारीका साधन, हवाई टिकट जस्ता खरिद गरिएका बिल बिजकहरू, र त्यसपछि स्थायी लेखा नम्बर उल्लेख लगाएका बिल बिजकहरूबाट पनि उहाँहरूले चाहिँ यो उपहार कार्यक्रममा सहभागी बन्न खोज्नुहुन्छ, सहभागी हुनु पाउनुहुन्छ। ती बाहेक अन्य बिल बिजक जस्तो यहाँ भन्नुपर्ने विषय चाहिँ के छ भने व्यवसायिक प्रयोजनको लागि नभइकन उपभोक्ताले आफ्नो स्वप्रयोजनको लागि खरिद गरेका बिल बिजकहरू र अहिले भनेका क्याटेगोरीमा नपरेका बिल बिजकहरू चाहिँ उहाँहरूले क्लेम गर्न सक्नुहुन्छ।
1: जस्तो दैनिक उपभोग्य वस्तुहरू,
0: एक्ज्याक्टली दैनिक उपभोग्य वस्तुहरू उहाँहरूले खरिद गर्नुपर्छ भएको छ र 100 रुपियाँ भन्दा माथि मूल्यका सामानहरू खरिद गर्नु भएको छ भने त्यस्ता बिल बिजकहरू चाहिँ उपहारको लागि योग्य हुन्छ।
1: अब चाहिँ दैनिक 1 लाख र हरेक 15 दिनमा 10 लाख रुपियाँ नगद पुरस्कारको विजेता छान्ने भन्ने जुन मापदण्ड छ, यो छनौट कसरी गरिन्छ र यसको प्रक्रिया, पारदर्शिता र विश्वसनीयताका आधारहरू के हुन्?
0: हजुर, अहिले हामीले जुन उपहार कार्यक्रम सञ्चालन गरिरहेको छौँ यो रिसिप्टली यो चाहिँ एकदम टेक्नोलोजी फ्रेन्डली हामीले के गर्दैछौँ भने करदाताका अथवा उपभोक्ताहरूले खरिद गरेका एक्टिभिटिजदेखि हामीले पुरस्कार वितरण गर्ने एक्टिभिटिज सबै आइटी टेक्नोलोजीमा आधारित छन्, त्यहाँ सिस्टम डेभलप भएको छ, त्यो सिस्टमले नै क्युआर पेमेन्ट लगायतका इलेक्ट्रोनिक पेमेन्टका डाटा सिस्टमकै आधारमा त्यसलाई सिस्टमबाट नै तानिन्छ र सिस्टमले जेनेरेट गरेको कुपन उहाँले प्राप्त गर्नुहुन्छ। त्यस्तै नगद भुक्तानी गरेर बिल प्राप्त गर्नुभएका उपभोक्ताहरूले पनि आफ्नो बिलका इन्फर्मेसनहरू सिस्टमबाट नै एन्ट्री गर्नुहुन्छ र सिस्टमबाट एन्ट्री गरिसकेपछि उहाँहरूले सिस्टमबाट नै जेनेरेट भएको एउटा कुपन प्राप्त गर्नुहुन्छ र ती कुपनहरू सबै हाम्रो सिस्टममै स्टोर भएर बस्छन् र उपहार वितरण गर्ने क्रममा पनि डे वाइज जस्तो हरेक पाक्षिक रूपमा यो कार्यक्रम सञ्चालन हुन्छ भने भन्नुको मतलब 1 गतेका दिनमा खरिद भएका बिलहरू 1 गतेको बिलहरू मध्येबाट एउटा कुपन छ भने 2 गतेको पनि हाम्रो इभन रूप यस्तै प्रकारले चाहिँ 15 दिनसम्मको हरेक दिनको विजेता छौँ भने सिस्टमले नै सिस्टम जेनेरेटेड कुपनलाई चाहिँ हामीले पुरस्कारको रूपमा वितरण गर्ने हुँदाखेरि यो सम्पूर्ण रूपमा यसमा चाहिँ ह्युमन इन्टरभेन्सन हुने सम्भावना चाहिँ 0 नै हुनुभएको भएर यसलाई हामीले एकदम पारदर्शित र अहिलेको वर्तमान कन्टेक्स्टमा चाहिँ एकदम युजफुल र सुरक्षित छ भनेर हामी भन्न सक्छौँ।
1: आन्तरिक राजस्व विभागका निर्देशक तथा सूचना अधिकारी केशव रघुवंशीजी, जस्तो अब यो कार्यक्रममा यदि कुनै व्यवसायले ग्राहकलाई बिल दिन अस्वीकार गर्यो वा बिल नदिए उपभोक्ताले के गर्नुपर्छ त विभागले उजुरी लिने त्यस्तो खालको प्रक्रिया छ कि छैन?
0: एकदम यसमा चाहिँ 2 कुरा छ, एउटा त हामीले पनि मार्केट मोनिटरिङ गरेर आउँछौँ, अब विभाग अन्तर्गतका

गराउँछ। त्यो मोनिटरिङ गर्ने क्रममा पनि बिल विगत दरम भइरहेछ कि छैन भन्ने कुरा हेर्ने गर्दछ। र यदि उपभोक्ता जो हुनुहुन्छ उहाँहरूले बिल माग्दाखेरि पनि बिल नदिएको अवस्था हो भने त्यतिखेर तुरन्त नजिकको कर कार्यालयमा कल उत्पन्न गर्न सक्नुहुन्छ, अन्तर्राष्ट्रिय विभागमा पनि कल गर्न सक्नुहुन्छ र उहाँहरूले मलाई यो बिल प्राप्त गर्न सकेन भनेर विभाग या विभाग अन्तर्गत

0: लागि निर्देशन पनि दिन्छ
1: त्यसका लागि छुट्टै सार्वजनिक कुनै एउटा माध्यम जस्तो पुरुषमा अथवा कुनै व्यवस्था गरेको छ कि छैन विभाग
0: यसमा चाहिँ यस्तो छ हाम्रो पुरुषी भन्दा पनि एउटा सूचना अधिकारीको नम्बर त अलरेडी हाम्रो मोबाइल नम्बर वेबसाइटमा यहाँ बिताउनुहुन्छ र त्यस्तै गरेर हामीले अहिले के गरेछौँ भने जस्तो अब सम्पूर्ण उपभोक्ता वर्ग त नेपालभरि नै हुनुहुन्छ उहाँहरूले आफ्नो नजिकको कर कार्यालयमा सम्पर्क गर्नुभयो भने त छिटो हुने भएको कारणले गर्दा अहिले हाम्रो वेबसाइटमा हेर्नुभयो भने कार्यालयका नम्बरहरू कार्यालयका सूचना अधिकारीका नम्बरहरू सबै हामीले वेबसाइटमा रहेका छौँ उहाँले तुरन्त वेबसाइटमा गएर आफ्नो नजिकको कर कार्यालयका सूचना अधिकारीलाई यो कुरा जानकारी नराएर कार्यालयप्रति अगाडि बढाउन सक्नुहुन्छ
1: बिल हिस्के सावत मैले बिल प्राप्त गर्न सकेन भन्ने उजुरी जोसुकै नागरिकले पनि गर्न सक्यो
0: एकदम मजाले गर्न सक्नुहुन्छ र हामी उहाँहरूलाई आह्वान पनि गर्छौँ अब अहिले हाम्रो पुरस्कार दिने एउटा यो प्रोग्रामको उद्देश्य पनि त्यही हो त्यो उद्देश्य पनि त्यही हो कि हामीले बिल लिने दिने संस्कृति बसाल्नु भनेर भनेपछि हामी विभाग त्यसमा लागि नै परिरहेको छौँ र कोही करदाताले बिल मलाई दिएन भन्ने उजुरी गर्दछ भने त्यो उहाँको एकदम उहाँको अधिकारको विषय पनि हो र विभागले त्यसलाई एकदम गम्भीरतापूर्वक लिएर कार्यप्रति अगाडि बढाउँछ
1: नेपालमै नयाँ अभ्यासका रूपमा कार्यक्रम कार्यान्वयनमा आइरहेको छ धेरै उपभोक्तालाई कर बीजकको महत्वबारे पर्याप्त जानकारी छैन होइन यस कार्यक्रम मार्फत विभागले नागरिकमा कस्तो सचेतना फैलाउन चाहेको हो यहाँले यसअघि पनि भन्नुभयो अघि पनि साधारण नागरिकले बुझ्ने भाषामा स्पष्ट पारिदिनुहोस्
0: यसमा वास्तवमा हजुरहरूलाई पनि याद होला हामीले पनि अब इभन हामी नेपाल सरकारको कर्मचारी हुँदाखुँदै पनि कतिपय अवस्थामा चाहिँ अब अहिलेको चलिरहेको अवस्थाले भनौँ या कतिपय अवस्थामा हामी बिल लिन बाटो वञ्चित भइरहेको अवस्था छ कतिपय अवस्थामा उपभोक्ता स्वयं जागरूक हुनुहुन्न उहाँहरूले बिल माग्नुहुन्न भने कतिपय अवस्थामा हाम्रा जति पनि व्यापार गर्ने करदाताहरू हुनुहुन्छ उहाँहरूले बिल दिनु हिचकिचाइरहेको अवस्था पनि छ अनि दुईटै अवस्था अहिले विद्यमान छ वास्तवमा चाहिँ के हो भने हाम्रो जस्तो एउटा इक्जाम्पलै भनौँ खुद्रा पसलमा गएर पनि सामानहरू किनौँ भने त्यस्तै गरेर अब हामी मानव मासु पसलमा गएर मासु दैनिक रूपमा भनौँ अथवा साप्ताहिक रूपमा जसले मासु किन्नु जानुहुन्छ त्यहाँ क्युआर गर्दा गर्दै पनि क्युआर पेमेन्टबाट भुक्तानी भइरहेको हुन्छ तर उहाँहरूले बिल दिनु दिने बानी बसेको त्यति देखिँदैन यस्ता क्रियाकलापहरू पनि अब सबैमा चाहिँ बिल बिजक लिने दिने बानी बसोस् भन्ने उद्देश्यका साथ यो प्रोग्राम सुरु गरेको हो त्यसैले यसलाई एउटा पर्वको रूपमा म आम हाम्रो वर्गहरूलाई के अनुरोध गर्न चाहन्छु भने यसलाई एउटा पर्वको रूपमा लिउँ र हामीले बिल बिजक लिने भने त्यसको पछाडि धेरै कारणहरू छन् त्यसमा अब पछाडि पनि आउँदै जाँदा यी विषयहरूमा छलफल गर्न हामीले राष्ट्र निर्माणमा केही सहयोग गर्नु हामीले बिल लिनुको मतलब के हो भन्दाखेरि त्यो ट्रान्ज्याक्सन भनेको अब उहाँहरूले जसबाट किन्नु भएको छ उहाँको क्रेताको ओभरअल कार्यमा रिफ्लेक्सन हुन्छ अर्थात् त्यो उहाँहरूले समावेश गर्नुहुन्छ भनिसकेपछि त्यो बिक्री समावेश गर्नुको मतलब उहाँले अब त्यसबाट नाफा भएको जति पनि अनलाइन गर्नु भएको छ उहाँले ट्याक्स तिर्नुपर्छ र त्यो ट्याक्स राज्यलाई जानु भनेको त्यो फेरि फर्केर आएर हाम्रो विकासको लागि हो यो कुरा बुझेर आम उपभोक्ता वर्गहरूमा चाहिँ अब बिक्रीको संस्कृतिको विकास गरौँ भन्न चाहन्छु र यो उपहार कार्यक्रमले त्यसलाई निश्चित रूपमा त्यसलाई चाहिँ आगामी दिनहरूमा बिक्री संस्कृति चाहिँ बढ्छ भन्ने चाहिँ अथवा हामीले त्यस्तो आशा राखेका छौँ
1: यो कार्यक्रमले कर छली नियन्त्रण गरेर जसो वृद्धि गर्न पनि मद्दत पुग्छ या चाहिँ एउटा नयाँ अभ्यासको शुरूआत मात्रै हो भने यहाँलाई चाहिँ के लाग्छ
0: अब हाम्रो यो कार्यक्रम सञ्चालन गर्नुको मुख्य उद्देश्य जसरी हामीले भनौँ बिल लिने संस्कृतिको विकास भनेर भन्यौँ तर यसको मुख्य उद्देश्य भनेको यहाँले जसरी भन्नुभयो ठ्याक्कै त्यही नै हो जसरी बिल लिने संस्कृतिको विकास हुनु भनेको हरेक कारोबारहरूलाई हामीले कारोबारहरूलाई समावेश गर्न खोज्नु हो र समावेश गर्न खोज्नु भन्नुको अर्थ उहाँले आफ्नो कारोबार आय विवरण पेश गर्ने बेलामा त्यसलाई प्रस्तुत गर्नुपर्ने हुन्छ र प्रस्तुत गर्नु परेपछि त्यही अनुसारले उहाँले कर तिर्नुपर्ने हुन्छ त्यसैले गर्दाखेरि अब विगतका समयमा जसरी कारोबार हुँदाहुँदै पनि बिल लिने दिनुभएको कामबाट हिसाब किताब राम्रोसँग राखिएको अवस्थामा होस् अथवा उहाँहरूले त्यसलाई इन्टेन्सन लिने यो कारोबार समावेश गरिदिनु भनेर होस् कुनै पनि हिसाबले वास्तविक कारोबार रिफ्लेक्ट नभइरहेको अवस्था थियो वास्तविक कारोबार एकातिर भइरहेको हुन्थ्यो भने त्यो कारोबार बनाउनुको उहाँले आय विवरण पेश गर्ने बेलामा ती कारोबारहरू समावेश नगरेको अथवा त्योभन्दा थोरै समावेश गरेको अवस्था थियो भने अब त्यसलाई हामीले बिल लिँदा दिनको अवस्थामा के हुन्थ्यो ती सम्पूर्ण कारोबारहरू चाहिँ व्यवसाय गर्ने महानुभावहरूले आफ्नो आय विवरण पेश गर्दाखेरि उल्लेख गर्नुपर्ने हो त्यो उल्लेख गर्ने बित्तिकै यसले वास्तविक जति कर तिर्नुपर्ने हुन्छ ती कर चाहिँ तिर्नुपर्ने अवस्थाको सिर्जना हुन्छ यसले गर्दाखेरि कर छैन भने जुन अहिले भन्ने जति पनि अहिले हामीले सुन्नमा आइरहेका छौँ वास्तविक कारोबार चाहिँ नि उसले गरेको हुँदैन कर छैन भइरहेको छ भन्ने कुरा यसलाई एक हदसम्म यसले चाहिँ मिनिमाइज गरेर त्यो समस्यालाई समाधान गर्न मद्दत गर्छ भन्ने हामीले आएको छ
1: भन्ने कुरा जसले लक्ष्य अनुसार कर चाहिँ संकलन गर्न उठाउन चाहिँ सफल हुन्छ र त्यसले यदि सफल भइहाल्यो भने त्यसले चाहिँ आम नागरिकको जीवनमा होइन देशको विकासका सवालमा के भूमिका राख्छ त सर्वसाधारणले बुझिने तरिकाले बताइदिन्छ
0: यो कुरा कर वास्तवमा किन आवश्यक पर्छ भन्ने कुराबाट शुरू हुन्छ जसरी केही महिना अगाडि माननीय अर्थमन्त्रीज्यूबाट जेठ 15 गते बजेटको घोषणा पनि भयो अब बजेटमा नेपाल सरकारले के गर्छ कार्यक्रमहरू प्रस्तुत गरेको हुन्छ र त्यो कार्यक्रम प्रस्तुत गरिसकेपछि त्यो कार्यक्रम कसरी सञ्चालन हुन्छ त भन्दा त्यसको लागि स्रोतको व्यवस्थापन कसरी हुन्छ त भन्दा त्यो स्रोतको मुख्य सोर्स भनेको नै कर र त्यो करबाट नै जति पनि बजेटले राखेका लक्ष्यहरू हुन्छ त्यो प्राप्त गर्नको लागि सहयोग हुन्छ कार्यक्रमहरू सञ्चालन हुन्छ भनेपछि त्यो कार्यक्रममा के हुन्छ त भन्दा विकासका कुराहरू हुन्छन् ग्रामीण विकासका विभिन्न अब खानेपानी स्वास्थ्य शिक्षा सिंचाइ लगायतका जति पनि हाम्रा विकासका पूर्वाधार सम्बन्धी कार्यक्रमहरू अगाडि बढाउनु हुन्छ त्यसको लागि सोर्स जरुरत पर्छ त्यो सोर्स हामीले कहाँबाट करेक्सन गर्छौँ भन्दा त करबाट करेक्सन गर्छौँ भनिसकेपछि त हामीले तिरेका जति पनि हामीले कन्ट्रिब्युट गर्छौँ त्यो कन्ट्रिब्युट गरेका कर एकुमुलेट भएर एउटा राज्यको स्रोत बन्ने रहेछ र त्यो स्रोत अब फेरि के हुने रहेछ भन्दाखेरि राज्यले गर्ने तिनवटा मुख्य काम विकास निर्माण सेवा प्रवाह र सुशासन यिनीहरूमा चाहिँ राज्यले खर्च गर्नुपर्ने हुन्छ र त्यो खर्च गर्ने क्रममा यही करलाई नै प्रयोग गर्नुभएको हुन्छ त्यो पैसा फर्केर हामी जनता हामी उपभोक्ताकै माझ आउँछ यसले गर्दा यो धेरै महत्वपूर्ण विषय हो र यसले यसरी फाइदा हुन्छ भनेर म भन्न चाहन्छु
1: निर्देशक तथा सूचना अधिकारी फेरि पनि अर्को यो घुमी फेरि यही उपहारसँग सम्बन्धित प्रश्न नै आइपुग्यौँ हामी जस्तो कि पुरस्कार जित्ने व्यक्तिले रकम प्राप्त गर्नका लागि के प्रक्रियाहरू पुरा गर्नुपर्छ त
0: जब उहाँहरूलाई घोषणा हरेक पाक्षिक रूपमा पुरस्कार कार्यक्रमको घोषणा हुन्छ घोषणा भइसकेपछि उहाँहरूले हाम्रो कार्यविधिमा त्यो कुरा स्पष्ट उल्लेख पनि गरिएको छ सम्पूर्ण उपभोक्ता वर्गहरूले हाम्रो सबैबाट कार्यविधि पनि हेर्न सक्नुहुन्छ त्यसमा चाहिँ के उल्लेख छ भने जब उहाँको कुपन विजेताको रूपमा घोषणा हुन्छ घोषणा भइसकेपछि उहाँले त्यो सकल बीजक जे छ उहाँको त्यो सकल बीजक अनि उहाँको परिचय पत्र र उहाँको अब स्थायी नाममा अहिलेको पर्सनल प्यान त्यो बारेमा पछि हामी छलफल गर्नु पर्सनल प्यान उहाँले लिनुपर्ने हुन्छ पर्सनल प्यान र उहाँको ब्याङ्क खाता यी चारवटा विवरण त्यसपछि आवश्यक पर्छ त्यो चारवटा विवरण राखेर उहाँले नजिकको कर कार्यालयमा गएर उपहारको लागि क्लेम गर्न सक्नुहुन्छ
1: उहाँको ब्याङ्क खाता हुनु पर्यो व्यक्तिगत प्यान नम्बर हुनु पर्यो पैसा प्राप्त गर्ने बेला कि अर्थात त्योभन्दा पहिले भएको हुनु पर्यो
0: प्यान नम्बर चाहिँ उहाँले अब अहिले छैन भने पैसा प्राप्त गर्ने बेलामा पनि क्लेम गर्न सकिन्छ त्यो प्यान पर्सनल प्यानको लागि उहाँलाई कुनै धेरै समय लाग्दैन एउटा सानो विवरण भइसकेपछि उहाँले प्राप्त गर्न सक्नुहुन्छ अलरेडी प्यान छ भने त्यही प्यान उहाँले उपलब्ध गराउन सक्नुहुन्छ अब उहाँले मुख्य महत्वपूर्ण कुरा चाहिँ के छ भने अहिलेदेखि उहाँले बिल लिने बानी चाहिँ बसाल्नु पर्यो किनभने पछि उहाँले मानव एक गते चाहिँ उहाँले खरिद गर्नुभएको छ उहाँले इन्ट्री पनि गर्नुभयो अथवा उहाँले क्युआरबाट पेमेन्ट गर्नुभयो उहाँले इन्ट्री पनि गर्नु परेन तर उहाँले कुपन प्राप्त गरिसक्नु भएको छ तर उहाँले पुरस्कार पनि प्राप्त गर्नुभयो तर उहाँले बिल लिनु बिर्सनु भयो भने त्यतिखेर पछि गएर उहाँले बिल लिनु जानुभयो भने कहिले पनि प्राविधिक समस्या पनि हुनसक्छ किनभने उहाँले बिल त्यतिखेर बिल नकाटेको कारणले गर्दा पछिल्ला डेटहरूको बिल काटिसकेको अवस्था हुनसक्छ फेरि पुरानो डेटको बिल इस्यु गर्न दुखेता हुनुहुन्छ उहाँलाई पनि प्राविधिक रूपमा त्यसलाई समस्या सिर्जना हुन्छ त्यसैले गर्दा अब उहाँसँग ओरिजिनल बिल नहुँदा बित्तिकै के हुनुभयो उहाँलाई फेरि त्यो पुरस्कार पाइसकेको पुरस्कार के गर्नु पनि समस्या हुन्छ त्यसले गर्दा मुख्य ध्यान दिनुपर्ने विषय चाहिँ के हो भने अब उहाँ यदि पुरस्कार म प्राप्त गर्छु किनभने यो उपभोक्ता हामी उपभोक्ता मध्येबाटै पाउने हरेक दिन 1,00,000 पुरस्कार प्राप्त गर्ने भनेको हामी मध्येको उपभोक्ताले हो र पाक्षिक रूपमा बन्दरबार अन्तर्गत 10,00,000 एकजना प्राप्त गर्नु भएको छ त्यो पुरस्कार पाउनु पनि हामी उपभोक्ता नै हो त्यसैले बिल लिनेबाट नै त्यसलाई सुरक्षित पनि राखौँ र बिललाई चाहिँ उपहार प्राप्त गर्नु खण्डमा त्यो सकल बिल पनि पेश गर्नुपर्ने हुन्छ त्यसैले यी चारवटा विषयहरू मैले भने सकल बिल परिचय पत्र स्थानीय ह्यान्ड नम्बर र उहाँको ब्याङ्क खाता यति कुराहरू लिएर उहाँले पुरस्कारको लागि क्लेम गर्नुहुन्छ र त्यसको त्यो बिल सकल हो भन्ने प्रमाणित भइसकेपछि अनि उहाँको खातामा त्यो पैसा जम्मा हुन्छ
1: मैले यो कुरा किन गर्दैछु भने अबको चाहिँ केही दिनपछि 1,00,000 र 10,00,000 विजेता उपभोक्ताहरू आम नागरिकको संख्या चाहिँ आउला भागी गर्नको लागि होइन त्यो त्यसको लागि अब जसले पुरस्कार जित्नुहुन्छ त्यो पुरस्कार बापत कर कट्टी अन्य हुने अर्थात् अन्य कुनै कानुनी प्रक्रियाहरू पनि पूरा गर्नुपर्ने हुन्छ कि भन्ने एउटा चासोको विषय छ त्यसमा कुनै छुट्टी कानुनी प्रावधान छ कि के हो
0: यसमा चाहिँ यस्तो छ हामीले यसलाई एउटा हाम्रो आयकर अनुले के भन्छ भने यस्तो आकस्मिक लाभहरू प्राप्त गरेको अवस्थामा हामीले अन्य लटरीहरूबाट होला अथवा अन्य विविध पुरस्कार स्वरूप प्राप्त गरेका आकस्मिक लाभहरू प्राप्त गरेको छ भने त्यसमा 50% कर कट्टी गर्नुपर्छ यो हाम्रो राज्यको आयकर ऐनमा व्यवस्था भएको विषय अब यस्तै गरेर हाम्रो यो उपहारमा पनि आयकर ऐन अन्तर्गतै कर कट्टी चाहिँ गर्नुपर्छ अब यो पुरस्कारको रकम चाहिँ नि 133,334 रुपैयाँ भएको हुँदाखेरि त्यो 25% ट्याक्स काटिसकेपछि उपभोक्ताको हातमा 1,00,000 रुपियाँ पर्दछ दैनिक विजेताको रूपमा र 10,00,000 जुन कुरा छ यहाँ भन्नुभएको वार्षिक रूपमा त्यो 10,00,000 चाहिँ उहाँले 25% ट्याक्स काटेर मात्रै प्राप्त गर्नुहुन्छ
1: भनेको 1,00,000 सिर्नेले 1,00,000 नै हो त्योभन्दा बढीको जति रकम छ त्यो कर कटिङमा जान सक्छ
0: हजुर हजुर
1: 10,00,000मा चाहिँ घट्ने भयो
0: 10,00,000मा चाहिँ घट्ने भयो किनभने 10,00,000 भनेको उहाँको अब अमाउन्टमा चाहिँ त्यसमा 10,00,000 नै भएको भएर त्यसमा ट्याक्स काट्दाखेरि जति प्राप्त हुन्छ 25% ट्याक्स जति दाखिल हुन्छ त्यति उहाँले पाउनुहुन्छ भनेको 7,50,000 उहाँहरूले प्राप्त गर्नुहुन्छ
1: यो त भयो अब पुरस्कार प्राप्त गर्ने प्रक्रिया प्राप्त गरिसकेपछि के कस्ता प्रावधानहरू कार्यान्वयन गर्नुपर्छ अथवा पालना गर्नुपर्छ भन्ने कुरा अब यदि उपभोक्ताले बिल हरायो होइन गलत विवरण भएको बिल पायो या नकली कर बिजक भेट्यो भने के गर्ने त यस्तो अवस्थामा नकली बिल निपेस नसक्ने एउटा सम्भावना पनि त देखियो
0: अब बिल हरायो भन्ने सम्बन्धमा चाहिँ अब हामी सुरक्षित राख्ने भन्छौँ त्यसको अलिकति प्रक्रिया जटिल पनि हुन्छ त्यसलाई

0: सामान तपाईहरुबाट त्यसैले हाम्रो आम उपभोक्तालाई एउटा सुझाव दिन्छु भने हामीले कहिले पनि त्यो सुरक्षित साथै राख्नुहोस् न त पुरस्कार पर्ने हाल्नुहोस् कमसेकम त्यो म्यागभित्रसम्म सुरक्षित राख्नुहोस् न भन्छौँ. अब जहाँसम्म उहाँले भन्नुभएको डुप्लिकेट बिल अथवा गर्ने फ्रड केसहरूको कुरा छ यसमा चाहिँ कानुन बमोजिम कारवाही हुन्छ. जस्तो अब यो फ्रड कुन माध्यमबाट भएको अर्थात् मैले भन्नु खोजेको यो विक्रेताको तर्फबाट भएको फ्रड हो कि खरिदकर्ता जसले चाहिँ बिल इन्ट्री गर्नुभएको छ त्यो इन्ट्री गर्ने जो व्यक्ति हुनुहुन्छ उहाँले गर्नु खोज्नुभएको यो कुरा चाहिँ अब अनुसन्धानको विषय हुन्छ. त्यसैले उहाँले त्यो क्लेम गर्न आउनु भइसकेपछि हामीले गर्न छान्यौँ भने पनि त्यसमा आधारित हुन्छ. र यो फ्रड गरेको पत्ता लाग्यो भने जसले फ्रड गरेर खोजेको हो उहाँमाथि चाहिँ कानुन बमोजिम कारवाही हुन्छ भनेको बिल हटाएको सन्दर्भमा अहिले नै ठ्याक्कै प्रक्रिया विकल्प हुन्छ भन्ने त्यस्तो खालको कार्यविधि बनेको छैन. डिफाइन्ड रूपमा चाहिँ हामीलाई जुन कार्यविधि बनेको छ त्यसमा बिल हरायो नै जीवन भनेको आज छैन. यसमा खालि सकल विजय पेश गर्नुपर्छ भन्ने व्यवस्था छ. अब उहाँको जिनिम केस नै हो उहाँले बिल लिएको प्रमाणित पनि हुन्छ तर उहाँसँग बिल हरायो भनेर उहाँले चाहिँ दोस्रो कपी ल्याउनु भयो उहाँले बिलै ल्याउनु भएन भनेको त्यो अलिक समस्याको विषय हुन्छ. उहाँले दोस्रो कपी ल्याउनु भयो अर्थात् उहाँ विक्रेता जानुभयो उहाँले विक्रेतालयमा राखेको दोस्रो कपीको फोटोकपी ल्याउनु भयो. अब त्यसलाई चाहिँ के गर्नु भन्ने चाहिँ एउटा प्रश्न हुनसक्छ. त्यो बारेमा चाहिँ अहिले हाम्रो कार्यविधिले केमा बोलेको हुँदाखेरि मैले यति मात्र भन्छु उहाँहरूले सकेसम्म त्यो बिल सुरक्षित राख्नु त्यतिखेरको प्रक्रिया अलिक जटिल हुनसक्छ.
1: अब चाहिँ यो हामीले जुन करदाता प्रोत्साहन पार कार्यक्रम 2083 अहिले यसका बारेमा छलफल गरिरहेका छौँ यसलाई सफल बनाउन व्यवसाय र आम उपभोक्तालाई यहाँको सन्देश के छ के भन्नुहुन्छ?
0: सर्वप्रथम त उपहार कार्यक्रम यहाँहरूले उपहार कार्यक्रमबाट पुरस्कार प्राप्त गर्नुहुन्छ त्यो एक ठाउँमा छोडेछ यो यसलाई उत्सवको रूपमा हुन र मुख्य रूपमा हामीले भनेको यो बिल लिने दिनु संस्कृतिलाई विकास गर्न बित्तिकै यसले उपभोक्ताले बिल लिनुका उहाँका फाइदा उहाँले प्राप्त गर्नु पार्नु गर्नुहुन्छ भने विक्रेता हाम्रा करदाताहरू जति पनि व्यवसायीहरू हुन्छ उहाँहरूले पनि बिल दिनुपर्ने रहेछ अथवा नदिँदाखेरि पनि अब के हुनुभयो भन्दाखेरि त्यसको रिपोर्टिङ गर्नुहुने भयो भन्ने कुरा हुन्छ. यसबाट सबैजना सतर्क रहने अवस्था रहन्छ. भनिसकेपछि अब मैले के भन्छु भने उपभोक्ता महानुभावहरूलाई पनि हामीले 100 रुपियाँ भन्दा बढी अथवा जतिको पनि खरिद गर्नुहुन्छ अब हामीले बिल लिनु बानी बसालौँ. बिल दिन यदि कसैले आनाकानी गर्छ अथवा बिल दियो भने 13% घाट लाग्छ विषय लगायतका विषयहरू जति पनि यस्ता समस्याहरू क्रिएट गर्न खोजेर बिल नदिन खोज्छ भने उहाँहरूलाई तुरन्त हाम्रो नजिकका कर कार्यालय वा अन्तर्राष्ट्रिय विभागमा रिपोर्टिङ गरौँ र आफूले बिल लिने तपाईँहरूको अधिकार हो त्यसैले तपाईँहरू बिल लिनुहोस् भनेर भन्छौँ भने अब हाम्रा उद्योगपति अथवा व्यापारी वर्ग जति पनि हुनुहुन्छ व्यवसायीहरूलाई पनि हाम्रो के आग्रह छ भने अब एउटा यसलाई महोत्सवको रूपमा मनाऊ. अब पनि हामीले बिल नदिउँ बिल नदिएकै आधारमा कारोबार चाहिँ वास्तविक रूपमा पात्र रूपमा हामीले कारोबार प्रस्तुत गर्नु पर्दैन अथवा हामीले केही कर घटाउन सकिन्छ कि भन्ने भन्दा पनि तपाईँहरूले 25% कर तिर्नु भनेको 75% तपाईँहरूको भागमा नै आउनु हो भन्नाले जति तपाईँ बढी कर तिर्नुहुन्छ त्यति नै बढी तपाईँले आफूले बेनिफिट प्राप्त गराउनु भएको हुन्छ. 25% राज्यलाई दिने हो त्यसैले गर्दाखेरि हामीले कर नतिरिकन आमदानी बनाउनु भन्दा पनि कर तिरेर नै अगाडि बढौँ त्यसैले गर्दा बिल दिनु नै अब नजाउँ भनेर भन्न चाहन्छु.
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ. आर्थिक विषयमा केन्द्रित आजको कार्यक्रममा हामी राज्यले उठाउने कर र करदातालाई सजिलो र हौसला थप्ने सरकारी प्रयासमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं. आन्तरिक राजस्व विभागका निर्देशक एवं सूचना अधिकारी केशव रघुवंशीसँगको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
3: खाना पकाउने ग्यास सिलिन्डर प्रयोगमा सानो असावधानीले पनि ठूलो दुर्घटना हुन सक्छ. त्यसैले ग्यास सिलिन्डर किन्ने बेलामै सिल कस्तो छ भनेर जाँच गरौं. कुचिएको पुरानो र मिति गुज्रिएको सिलिन्डर नकिनौ.

0: भाषामा बिजुलीको स्विच अन र अफ नगरौं।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: मेरो कपडा प्याकिङ गरिदिउँ त। सामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध क्यान्सरको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-494-333, 493-555। जोडको काख,
2: स्वच्छ सुन्दर र शान्त प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति, सहरबाट नजिकै।
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-49-56-66 र 9841-29-54-81। वेबसाइट झुले.com.np।
3: उच्च गति, भरपूर कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिस होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिस होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिस होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

0: Jamu Radio Network.
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आर्थिक विषयमा केन्द्रित आजको कार्यक्रममा हामी राज्यले उठाउने कर र करदातालाई सजिलो र हौसला थप्ने सरकारी प्रयासमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। हामीसँग हुनुहुन्छ आन्तरिक राजस्व विभागका निर्देशक एवं सूचना अधिकारी केशव रघुवंशी।
2: केशव रघुवंशीज्यू, यहाँलाई कार्यक्रममा पुनः पनि स्वागत छ। अब यो जुन उपहारको कुरा गर्यौं हामीले, यो विषयमा छलफल गर्न राजस्व विभाग अर्थात नेपाल सरकारको तर्फबाट करदातालाई प्रोत्साहन गर्नका लागि यस्तै खाले अन्य कुनै कार्यक्रमहरू पनि छन् कि?
3: अलि अघिदेखि पनि आइरहेको प्रोग्राम हो, तर यसपालि पनि त्यो प्रोग्राम केही समय पछाडि लन्च हुन्छ होला। योभन्दा अगाडि एउटा प्रोग्राम के थियो भने, यो हाम्रो इलेक्ट्रोनिक पेमेन्ट गर्ने क्रममा चाहिँ भिएटीको 10% चाहिँ तुरन्त रिटर्न हुन्छ। 10% चाहिँ कि पहिला के थियो भने, पहिला पेमेन्ट गर्नुपर्छ पछि रिटर्न हुन्छ भन्ने थियो भने, अब यसपालिदेखि चाहिँ हामीले के गर्नु खोज्दैछौँ भने, उहाँहरूले इलेक्ट्रोनिक पेमेन्ट गर्नुहुन्छ भने भिएटी जति रकम तिर्नु भएको हुन्छ त्यसको 10% चाहिँ उहाँहरूलाई डिस्काउन्टको रूपमा चाहिँ घटेर, त्योभन्दा 10% घटाएर मात्रै उहाँले तिर्न पाउने व्यवस्था पनि हामीले अहिले हाम्रो बजेट मार्फत पनि व्यवस्था पनि आएको छ सँगसँगै। त्यसैले त्यसलाई पनि हामीले निकट भविष्यमा लागू गर्दै जाने हो। त्यसले यस्तै खालका यी दुईवटा प्रोग्राम चाहिँ प्रत्यक्ष देखिने खालका छन्
2: भनेको थियो। करको 10% फिर्ता हुने कार्यक्रम अहिले कार्यान्वयनमा छैन,
3: अहिले त्यसको पनि एउटा कार्यविधिहरू बन्ने क्रममा नै छ र त्यो निकट भविष्यमा त्यो पनि अगाडि बढ्छ भनेर। अहिलेलाई हामीले अब जस्तो धेरै प्रोग्राम मात्रै एकचोटि लन्च गर्दाखेरि भन्दा, अहिले हामी कर कार्यक्रममा पहुँच भएको भएर तपाईँको प्रोग्राम पनि आउँछ किनभने त्यो बजेट भाषामा लुप्त भएको प्रोग्राम हो, तर यो प्रोग्राममा एउटा हामी अगाडि परेर हुँदाखेरि अब त्यो प्रोग्राम पनि केही समय पछाडि आउँछ भनेर भन्न सकिन्छ।
1: आज हामी कार्यक्रम बदलिँदो नेपालमा आन्तरिक राजस्व विभागका निर्देशक तथा सूचना अधिकारी केशव रघु

0: खुसीसँग कुराकानी गरिरहेका छौँ। हामीले यसअघि उपहार कार्यक्रममा केन्द्रित लामो छलफल गर्यौँ। अब यो खासमा कर भनेको के हो, सामान्य भाषामा नागरिकले बुझ्ने गरी स्पष्ट पारिदिनुहोस् न।
1: करलाई हामीले एउटा वाक्यमा भन्नुपर्ने चाहिँ कर भनेको राज्यलाई तिर्नुपर्ने अनिवार्य भुक्तानी भनेर भन्छ। हामीले त्यो पढ्ने क्रममा पनि त्यो कुराहरूले गरेर आउँछ। अब यो अनिवार्य भुक्तानी कसरी भयो भन्दाखेरि राज्यले कानुन बनाएको हुन्छ र कानुन बनाएर कानुन अन्तर्गत रहेर राज्य अन्तर्गत रहेका नागरिकहरूले गरेको आय आमदानीको सर्टेन पर्सेन्ट चाहिँ अनिवार्य रूपमा राज्यलाई भुक्तानी गर्नुपर्छ भनेर एउटा नियम नीति बनाएको हुन्छ, जसलाई हामीले कर भनेर भन्छौँ। र त्यो कर विभिन्न प्रकारको हुन्छ, कर चाहिँ विभिन्न प्रकारका हुन्छन्। जसलाई हामीले दुईटा प्रकार मुख्य रूपमा हामीले दुई प्रकारबाट बुझ्न सक्छौँ। एउटा प्रत्यक्ष कर भन्छ, अर्को अप्रत्यक्ष कर भन्छ। प्रत्यक्ष कर भनेको चाहिँ तपाईँको जसले आमदानी गरेको हुन्छ उहाँहरूले नै तिर्नुपर्छ। फर इक्जाम्पल हामी यो जो जागिर गर्नुहुन्छ अथवा रोजगारदाताबाट रोजगार प्राप्त गर्ने व्यक्तिले आमदानी प्राप्त गरिसकेपछि त्यहाँ पनि हामीले कर तिरेका हुन्छौँ। त्यस्तै व्यवसाय गर्नुहुने व्यवसायबाट आमदानी गरेपछि त्यो आमदानीको उहाँहरूले कर तिर्नुभएको हुन्छ। अर्को एउटा अप्रत्यक्ष कर भन्ने हुन्छ, त्यो चाहिँ त्यसको प्रशासन एउटा संस्थाले एउटा निकायले गरेर आउँछ भने त्यसको करको भार चाहिँ अर्कोलाई परेर आउँछ। फर इक्जाम्पल मुहकरको विषय, अब मुहकर उठाउने जिम्मा विक्रेताले लिनुभएको हुन्छ, उहाँले रिपोर्टिङ गर्नुहुन्छ। त्यो मुहकर जुन उठाउनु भएको हुन्छ त्यो मुहकर चाहिँ उहाँको आफ्नो पैसा होइन, त्यो पैसा चाहिँ भनेको के हो भने जसले सामान खरिद गर्नुभएको हुन्छ उहाँले तिर्नु। भनेपछि सामान खरिद गर्ने खरिदकर्ताले तिर्नुभएको करको लाई उठाउने जिम्मा चाहिँ विक्रेताले लिने र त्यो उठाइसकेपछि राज्यलाई दिने, त्यस्तो खालको पनि अप्रत्यक्ष भयो। अर्को भनेको प्रत्यक्ष कर हुन्छ, प्रत्यक्ष कर चाहिँ जसले आमदानी गरेको हुन्छ उहाँले तिर्नुहुन्छ। र अब यो कर किन तिर्नुपर्छ भन्ने प्रश्न चाहिँ अघि हामीले अहिले अगाडि पनि कुरा गरिसकेछौँ विषय होइन। यो भनेको चाहिँ एउटा राज्य सञ्चालनको लागि एकदमै आवश्यक पर्ने, र राज्य सञ्चालन मात्रै नभनौँ राज्यको मुख्य उद्देश्य तिनवटा अघि मैले पनि भने जीडीएस भनेर भन्छ, गभर्नेन्स सर्भिस डेलिभरी सुशासनको कुराहरू। अब यी विषय चाहिँ अब राज्यको के पोलिसी पनि हुन्छ भने प्रत्यक्ष कर भनेको कस्तो हुन्छ, जसको बढी आमदानी हुन्छ उसले तिर्ने, र बढी आमदानी हुन्छ उसले तिरेको पैसालाई आमदानी नहुने रिमोट एरिया भने जहाँ चाहिँ विकासको प्रोग्रामहरू बढी आवश्यक छ, जहाँका जनताहरूको शिक्षा स्वास्थ्य रोजगारी खानपानी विद्युत लगायतका यस्ता बेसिक इन्फर्मेसन इन्फ्रास्ट्रक्चरहरू पुग्यो हुँदैन, सुविधाहरू प्राप्त गरेको हुँदैन, त्यस्ता एरियामा ती विकासका ती कार्यक्रमहरू लैजानु पर्यो भने के गरेको हुन्छ त कर तिर्ने बेलामा मूल्य अथवा प्रत्यक्ष कर चाहिँ जति आमदानी बढी मूल्य तिरेर आउँछ र त्यसको फाइदा तिर्कले प्राप्त गरेर आउँछ भने ग्रामीण भेग जहाँ चाहिँ विकासका बढी कार्यक्रमहरू लानु परेर आउँछ ती विकासका कार्यक्रम त्यो पैसा पुगेर आउँछ। त्यसैले गर्दा हामीले तिरेको कर कहीँ कुनै माध्यमबाट हाम्रै लागि त्यो खर्च भएर आउँछ। त्यसैले पनि यो कर तिर्नुपर्छ र कर तिर्ने बानी चाहिँ बसाल्नुपर्छ र करका फाइदा पनि लिने भनेर भन्छु। कर त तिर्यो तर त्यो कहाँ जान्छ भन्ने भएर होइन कि, एउटा राज्यको नीति कार्यान्वयनका चरणमा आफ्नै क्षेत्रमा आफ्नै ठाउँमा पनि आइपुग्ने एउटा चाहिँ लगानी हो, यसरी बुझ्दा भयो।
2: यो लगानी नै भन्नु पर्यो हजुर हजुर। फेरि यो चाहिँ कस्तो भयो भन्दाखेरि अब अप्रत्यक्ष करको रूपमा चाहिँ अब तपाईँले जति उपयोग गर्नु भएको हुन्छ त्यो अनुसारले तिर्नु जानुपर्ने अवस्था हुनुभयो। अप्रत्यक्ष करको रूपमा चाहिँ आमदानी जति हुन्छ त्यो अनुसारले तिर्नु भयो, तर कहिले नै कस्तो अवस्था पनि भयो भने चाहिँ हामीले तिरेको भन्दा बढी हामीलाई आइडा पनि हुनसक्छ। यो चाहिँ कसरी राज्यले आफ्नो एउटा सन्तुलन बनाउनको लागि राज्यले त्यसलाई सदुपयोग गर्दछ, र त्यसले अघि तपाईँले भन्नुभएको जस्तै आफ्नो कहीँ फर्माउनुलाई हामीले गरेको किसिमको लगानी नै सक्छ लगानी अप्रत्यक्ष रूपमा इरिगेसनको लगानी पनि हो।
0: अब यो चलन चल्तीको भाषामा कतिपयले त अभ्यासै पनि गर्नुभएको होला, कतिपयले सुनेको मात्रै पनि होला, त्यो आफ्नो व्यवसाय अभ्यासमा भर पर्ने कुरा हो। आय कर प्यान मूल्य अभिवृद्धि कर भ्याट यस्ता सवालमा अझै पनि धेरै भ्रम देखिन्छ, यी तीनवटाको बीचमा मुख्य अन्तर चाहिँ के हो, खास यी के कस्ता सवाल हुन्?
1: अब आयकर भनेको चाहिँ वास्तवमा अघि हामी भने जस्तो प्रत्यक्ष कर हो, जुन चाहिँ अब आमदानी गर्ने तिर्छ। अब यो चाहिँ जस्तो अब व्यवसाय भन्ने व्यवसायले व्यापारबाट आमदानी गरेको हुन्छ, उहाँले आमदानी गरेकोबाट उहाँले खर्च गरेको पाटोहरू उहाँले खर्च गरेको पाटोहरू घटाउनुहुन्छ, त्यो नाफा हुन्छ, त्यो नाफामा कर तिर्छ, त्यो हाम्रो आयकरको पाटो भयो। र त्यो आयकर खालि व्यापारमा मात्रै लाग्नु हुँदैन, जस्तो रोजगार गर्ने व्यक्तिले पनि आफूले प्राप्त गरेको आमदानी, कुनै पनि व्यक्तिले आफूले प्राप्त गरेको आमदानीमा राज्यले नियम अनुसार कर लगाउँछ भने त्यो आयकर अन्तर्गत हामीलाई पर्छ। अब यहाँले अर्को प्रश्न उठाउनु भएको मूल्यवृद्धि कर प्यानको कुरा गर्नुभयो, प्यान र मूल्यवृद्धि कर प्यान भन्ने विषय चाहिँ फेरि कर भन्दा पनि प्यान भनेको चाहिँ एउटा पर्मानेन्ट एकाउन्ट नम्बर भन्छ, त्यो भनेको चाहिँ तपाईँले त्यसमा दुईटा प्रकारका हुन्छन्, एउटा बिजनेस प्यान नै जाउँ अहिले। प्यानमा बिजनेस प्यान भनेको चाहिँ तपाईँले व्यवसाय गर्नुभएपछि तपाईँको लागि एउटा आइडेन्टिटी दिएको हो, जस्तो अब नाम त एउटा पनि धेरै जोडेको हुनसक्छ, त्यसैले त्यो प्यान नम्बर तपाईँले प्राप्त गरिसकेपछि यो फलानु प्यान नम्बर भनेपछि यो व्यवसायको हो है भनेर भोलि कुनै पनि कारोबार कारोबार गर्दाखेरि उहाँले आइडियम बुझाउनु हुँदाखेरि उहाँले कर चुक्ता लिनु हुँदाखेरि कुनै पनि कर सम्बन्धी क्रियाकलापहरू गर्नुपर्ने अवस्था आयो भने उहाँले आफ्नो मेरो आइडेन्टिटी के हो त मेरो भन्ने एउटा युनिक नम्बर जेनेरेट भएर हामीले प्यान भनेर भन्छौँ. र त्यस्तै गरी व्यक्तिगत प्यान पनि हुन्छ जसको व्यवसाय जे पनि हुँदैन तैपनि उहाँले प्यान दिन सक्नुहुन्छ. एउटा जागिर पारिश्रमिक आय मात्र भएको व्यक्तिले पनि उहाँले आफ्नो आफ्नो एउटा छुट्टो प्यान हुन्छ पर्सनल प्यान जसमा चाहिँ उहाँको उहाँले आफूले आमदानी गरेको मध्येबाट उहाँले कति कर तिर्नु भयो कति आमदानी गर्नुभयो भन्ने लगायतका सम्पूर्ण इन्फर्मेसनहरू त्यो प्यानमा हामीले सिस्टममै स्टोर भएको हुन्छ. त्योबाट पनि हामीले हेर्न सक्छौँ र उहाँको एउटा पर्सनल एकाउन्ट आइडेन्टिटी हो यो व्यक्तिको भने. अब अरू उहाँले भनेको एउटा पर्सनल लास्टको पत्रमा भन्नुभएको थियो जुन भ्याट भनेको चाहिँ. अब भिएटी भनेको चाहिँ के हो भने व्यवसाय गर्ने क्रममा दुईवटा कारोबार हुनुहुन्छ. एउटा कारोबार चाहिँ भिएटी लाग्ने मूल्य कर लाग्ने कारोबार गरेका हुन्छन् यो हाम्रो व्यवसाय गर्ने क्रममा. अर्को चाहिँ मुहकर नलाग्नु भयो यो चाहिँ कसरी छुट्टिन्छ भन्दा हाम्रो मुहकर ऐनको अनुसूची एक भन्ने हुन्छ त्यो अनुसूची एकमा चाहिँ मूल्य अवधि कर नलाग्ने कर छुटका लिस्टहरू हुन्छन् ती त्यहाँ उल्लेख भएका सामानहरूको कारोबार मात्रै गर्नुभयो भने उहाँ मुहकरमा दर्ता पनि हुनु पर्दैन. तर यदि उहाँले मिक्स कारोबार भन्नाले कर लाग्ने पनि कारोबार गर्नुभयो कर नलाग्ने पनि कारोबार गर्नु मिश्रित कारोबार गर्नुभयो अथवा उहाँले सेवा व्यवसायहरू गर्नुभयो भने सामान्यतया अहिलेको हाम्रो अनुसार चाहिँ 50 लाख वार्षिकमा 50 लाख भन्दा बढी कारोबार गरिसकेपछि त्यस्ता मिक्स ट्रान्जेक्सनहरू गर्नुभएकोहरू उहाँले के गर्नुपर्ने हुन्छ त भन्दाखेरि भिएटीमा दर्ता हुनुपर्छ र भ्याट हसुल गर्नुपर्छ. त्यस्तो सेवाको छ भने 30 लाखभन्दा माथिको कारोबार भयो भने उहाँले चाहिँ मुहकरमा दर्ता हुनुपर्छ. त्यसैले मुहकर भन्ने विषय चाहिँ मुहकर उठाउनुको लागि एउटा सिलिङभन्दा माथि मुहकर लाग्ने कारोबार गरिसकेपछि गर्नुपर्ने विषय भयो. पिए प्यान भनेको उसको आइडेन्टिटीको लागि लिने विषय भयो. आयकर भनेको उसले कारोबार गरेकोमा नाफा प्राप्त जति पनि हुन्छ उसले आमदानी गरेको हुन्छ त्यो आमदानी गरेको पनि तिर्ने करको नामले हामीले आयकर भनेर राखेका छौँ. यसरी यति बेला हामी छुट्यौँ.
0: अब नेपालमा कर तिर्ने संस्कृतिलाई अब प्रभावकारी बनाउन आवश्यक छ भनेर बहसहरू छलफल पनि भइरहेको हुन्छ. अझ झन्झटिलो प्रक्रिया छ भन्ने एउटा सवाल त्यो छुटिन्छ पछि कुराकानीमा जोडिएर. यसलाई अझ प्रभावकारी बनाउन आन्तरिक राजस्व विभागले अहिले चाहिँ के कस्ता पहलहरू गरिरहेको छ त?
1: हामीले विशेष गरी कोविड पछाडि भनौँ अलि एकदम देखिन भनेर धेरै चाहिँ हामी अहिले अब एकदम आइटी सकेसम्म यसले अब के हुनुपर्छ हाम्रो एउटा मात्रै उद्देश्य के छ भने सकेसम्म करदाताहरूले चाहिँ कुनै पनि कर सम्बन्धी कुनै पनि क्रियाकलाप गर्नको लागि सकेसम्म फिजिकल प्रेजेन्स हुनु नपरोस् र अर्को कुरा चाहिँ उहाँहरूलाई एउटा दुःख कर तिर्न आउने बेलामा उहाँले दुःख फिल गर्न नपरोस् भनौँ न. पेन पोइन्ट्सहरू हुन्छ नि जति पनि उहाँहरूको पेन पोइन्ट्सहरूलाई चाहिँ कहाँ कहाँ छन्

0: 섭취 삼아지 않게 하는 연등 보고 자르고 하는 거 온라인 성분이 그래더라 말이 짜야 됐다고 하면 리에이지 속도하고 됐다고 하면 그 어머니 온라인 받을 때 나가야 돼 아픈 인포메이션으로 라흠 속방 이런 됐다고 하는 듯이 말이 전이 과축다 하니 말이 아이비온 패스하니 말이 디디에스 비온 패스하니 이 내가 성분이 그래더라 온라인으로 가는 속방 말이야 아니 온라인 들어가 아니 여러분이 가서 전부 다 해야 하니 어쩌면 여러분 보이시는 거 같아요 त्यो बाहेक चाहिँ हामीले अहिले कर्णता एउटा जस्तो एउटा कर्णता कर्णताले त एउटा कर्णता शाखामा सेवा शाखामा आएर आफ्नो कुनै कामको लागि आउनुहुन्छ निवेदन दिनुहुन्छ भने त्यहाँ आइसकेपछि उहाँले त्यो कामको लागि धेरै ठाउँमा जान नपर्नु सजिलोसँग भनेर कार्यालयको स्ट्रक्चरहरू मिलाउनु लगायतका विषयदेखि लिएर सोपिस कक्षा राख्ने विषयदेखि लिएर यी सम्पूर्ण संरचनाय विषयहरूलाई पनि हामीले ध्यान दिएर सबैसँग कर्णताहरूलाई दुःख नहोस् भनेर हामीले अहिले हाम्रा क्रियाकलापहरू बढाइरहेका छौँ त्यसैले यी दुईटा विषय नै मुख्य रूपमा हामीले ध्यान दिन अगाडि बढेको अवस्था हो
1: केही कुराहरू अब भौतिक व्यवस्थापनको कुरादेखि लिएर बाटो छुट्याउने कुरा चाहिँ एउटा हो नियम कानूनलाई नै अलिकति सरल बनाउने खालको जस्तो नागरिक धेरै नागरिक तथा सानो व्यवसायहरूलाई अहिले पनि कर भनेको के हो होइन अर्थात् त्यो कर सम्बन्धीका नियमहरू चाहिँ नबुझिने भाषाको छ जटिल हुने गर्दछ कर प्रणालीलाई सरल र सहज बनाउन विभागसँग थप योजनाहरू के छन्
0: हामीले अहिले यहाँले एकदम सही भन्नुभयो हामीले अहिले जस्तो अब कतिपय कुराहरू करका कुराहरू बुझिँदैन कर कानुन अलिक क्लिष्ट छ बुझिँदैन भन्ने कुरा सधाइरहन्छ हामीलाई इभन

0: सरकार को विषय हो तथापि अहिले हामीले चाहिँ जस्तै यहाँले भन्नुभयो कर कानूनमै जस्तो एउटा इक्जाम्पल यहाँले भन्नु हामीले पहिला पहिला यो डेवान भने सानसाना कर्मचारीहरू जुन लिगल इन्टेस गर्थ्यौँ उहाँहरूलाई कर चुक्ता लिने झन्झट थियो अहिले हामीले के गरौँ भन्दाखेरि उहाँले पेमेन्ट गर्दा गर्दै त्यो कर
1: चुक्ता
2: Heart of global events.
1: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: आफ्नो विषयहरूमा त्यस्ताहरू राख्नु जता कि त्यो हेर्ने बित्तिकै एउटा पार किनभने करदातालाई सबै काम त गर्नु परेको हुँदैन छुट्टै छुट्टै क्लिप्सहरू भयो भने जस्तो मलाई कर चुक्ता लिनु पऱ्यो नि कर चुक्ता पार मात्रै हेर्ने भयो सजिलो भयो मलाई धेरै भिडियोको सबै हेरिराख्नु पनि परेन त्यसैले सजिलोसँग त्यस्ता इन्फर्मेसन प्राप्त गर्ने अर्को चाहिँ हाम्रो वेबसाइटमै हरेक स्टेपहरूमा हामी राखिदिइरहेको हुन्छौँ होइन त्यो स्टेपहरू हेरेर उहाँहरूले एकदमै अगाडि बढ्न सक्नुहुन्छ र त्यस्तै गरेर हामीले चाहिँ करदाता शिक्षा कार्यक्रमहरू गरिरहेका हुन्छौँ हाम्रो चाहिँ योजना वार्षिक योजनामै त्यो पर्दछ त्यसैले कर कार्यालय अन्तर्गत हरेक महिना दुईवटा तिनवटा चारवटा गरेर क्लासहरू गर्दा शिक्षा कार्यक्रमहरू अनिवार्य रूपमा राख्ने व्यवस्था छ र त्यो त्यसैले यस्ता जो जागरूक उपभोक्ताहरू हुनुहुन्छ अथवा व्यवसाय गर्न चाहनेहरू अथवा व्यवसाय गरिरहनुभएकाहरूलाई पनि केही नलेजहरू लिनुमा होइन उहाँहरू कर कार्यालय जान सक्नुहुन्छ र कर्दा शिक्षा कार्यक्रम कहिले हुँदैछ भनेर उहाँले आफ्नो नाम टिपाउन सक्नुहुन्छ त्यसरी त्यसो हुँदाखेरि चाहिँ उहाँले क्लास हुने बेलामा अथवा कर्दा शिक्षा कार्यक्रम हुने बेलामा चाहिँ उहाँहरूलाई खबर गरेर पनि बोलाउनुहुन्छ यसरी पनि उहाँले ज्ञान प्राप्त गर्नुहुन्छ
4: हजुर जस्तो अब हामीले तपाईँ र मेरो यो कुराकानी सुनिरहँदा कतिपय नयाँ व्यवसाय सुरुवात गर्ने योजनामा रहनुभएका नागरिकहरूलाई यो चाहिँ व्यवसाय गर्दाखेरि के कस्ता प्रक्रियाहरू पुरा गर्नुपर्छ भन्ने पनि लागेको होला होइन यो चाहिँ यो जवाब सरबाट आइदिएको ठिक हुन्थ्यो भन्ने उहाँलाई लागेको होला थोरै स्पष्ट पारिदिनुहुन्छ कि
0: हजुर अब जो नयाँ जो व्यवसाय गर्न चाहनुहुन्छ उहाँहरूलाई चाहिँ के छ भने हाम्रो कर कार्यालयमा आउनु भनेको व्यवसाय कतै दर्ता भइसकेपछि आउने हो उहाँहरूले पहिलो के बुझ्नु पर्यो भने उहाँहरूको सुरु व्यवसाय चाहिँ कुनै अन्य निकायबाट हुन्छ जस्तो इक्जाम्पलको लागि उहाँ उद्योग विभागमा उद्योग खोल्नुभएको छ भने उहाँबाट दर्ता गराएर आउनु होला वाणिज्यिक विभागमा दर्ता गराएर गराउनुहुन्छ होला अथवा उहाँले नगरपालिका अन्त वडा कार्यालय कदापन गराउनु अहिले स्थानीय निकायहरूमा धेरै छन् त्यस्ता भनेपछि उहाँ कुनै निकायमा गएर पहिला आफ्नो व्यवसाय दर्ता गर्नुपर्छ पहिलो उहाँले बुझ्नुपर्ने उहाँ चाहिँ सिधै आएर जस्तो अब म आज प्यानमा दर्ता गर्छु भन्ने चाहिँ होइन कि यो त सेकेन्डरी जस्तो यो भनेको चाहिँ हामी करमा दर्ता भयौँ भन्ने हो व्यवसाय दर्ता उहाँले अन्त गर्नुभएको हुन्छ अब हामी करमा त्यसमा पनि हामी सामेल भयौँ है भन्ने चाहिँ करमा हो त्यसैले यो पनि अनिवार्य चाहिँ हो तर उहाँहरू पहिला व्यवसाय दर्ता गर्नुहुन्छ कतै पनि निकायमा अनि निकायमा दर्ता गरिसक्नु भएपछि त्यो ती कागजात र अब यसमा को मुख्य व्यक्ति हुन्छ मुख्य व्यक्तिको परिचय पत्र सहितका डकुमेन्टहरू चाहिँ राखेर अनि उहाँले चाहिँ हाम्रो एउटा हाम्रो वेबसाइटमा उपलब्ध हुने

0: हुन्छ वा हाल्नुपर्ने हुन्छ वा दार्जिलिङ आइसकेपछि उहाँको बायोमेट्रिक हुन्छ र बायोमेट्रिक भइसकेपछि उहाँले प्यान प्राप्त गर्नुहुन्छ भनेपछि अहिले त्यस्तो धेरै जटिल प्रक्रिया छैन उहाँ पहिला कुनै निकायमा दर्ता हुनु पर्यो निकायमा दर्ता भइसकेपछि उहाँले त्यो निकायमा दर्ता भएको सर्टिफिकेट प्लस आफ्नो परिचय पत्र भन्नाले आफ्नो नागरिकता प्रमाणपत्र लगायतका डकुमेन्ट र सम्पर्क व्यक्ति र सञ्चालक सञ्चालक चाहिँ मुख्य रूपमा प्यान दर्ता गर्नुभन्दा उपस्थित हुने र उहाँले बायोमेट्रिक लिने यति भएर चाहिँ मैले प्यान प्राप्त गर्छु
1: यहाँ मेरो कुराकानी सुन्दाखेरि निकै छोटो बाटो सजिलो धेरै झन्झट रहेन रहेछ भन्ने खालको बुझिन्छ तर पनि वास्तविक रूपमा तर ग्राउन्डमा त्यहाँ चाहिँ प्रयोग हुँदाखेरि अलि अप्ठ्यारो छ भन्ने गुनासो पनि आएका होइनन् यस हिसाबले कर चाहिँ करैले नभएर रहरले तिर्नुपर्ने वातावरण किन बन्न सकेको छैन र अहिले पनि कर तिर्न लामो लाइनै बस्नुपर्ने भन्सुन गर्नुपर्ने एक खालको नागरिकको दुखेसो छ होइन त्यो चाहिँ उहाँहरूको गुनासो छ यो झन्झट यद्यपि कायमै छ यसको कारक के हो
0: अब यसमा के छ भने पहिला यो आजभन्दा अलि अगाडिलाई हामी बाँझेर हेर्यौँ भने यसमा धेरै नै सुधार भइसकेको अवस्था हो जस्तो यहाँले भन्नुभयो लाइन धेरै लामो लाग्नुपर्छ भयो हामी पनि कर कार्यालयहरूमा अब हामी घुम फिर जानु पनि पर्ने थियो हामी अहिले अगाडि बस्दाखेरि पनि हामी पनि त्यो समस्या भोगेकै हो यो चाहिँ कस्तो थियो भने यसका दुई तिनवटा कारणहरू छन् जस्तो अब दर्ता गर्ने केसमा पनि अब एकैचोटि धेरै हाम्रा सेवाग्राहीहरू आउनुभयो भने उहाँलाई अब हाम्रो त्यो एउटा करदाता सेवा शाखा भने त्यहाँ एकजना दुईजनासम्म कर अधिकृत अनि त्यसपछि सुभाषाहरू अलि हुनुहुन्छ भने अब उहाँ एकैचोटि दस बाह्रजना आउनुभयो भने सिधै उहाँ केही समय लाइन बस्नुपर्ने हुन्छ हुन्छ नै तर अहिले चाहिँ त्यसलाई नै हटाउनको लागि भने हामी के गर्यौँ भन्दाखेरि एउटा फर्म चाहिँ अनलाइन सिस्टमबाट इन्ट्री गरिसकेपछि मात्रै आउने र अर्को कुरा कर तिर्ने पनि अहिले जुन कार्यालयमा आउनुपर्ने तपाईँले यदि याद गर्नुभयो भने अथवा मैले फेस गर्नु परेको एउटा विषय चाहिँ कर तिर्ने भने धेरै लाइन बस्नु परेको अवस्था पनि थियो पहिला पहिला जस्तो अब धेरै यसो कर चाहिँ के हुन्छ भनेपछि तपाईँको म्याग जाने लास्ट दिनमा साउनको मसान्त पुसको मसान्त पारेर तिर्ने अब एक किसिमको कर तिर्ने कुरा हो पैसा ठेक्क जुन दिन डेट लाइन हुन्छ त्यही दिनमा तिरौँ त्योभन्दा अगाडि त्यसलाई प्रयोग गरौँ भन्ने एउटा व्यापारी वर्गहरूको सोचाइ अब व्यापार गर्नेहरूको सोचाइ त्यसलाई अन्यथा मान्न पनि मिलेन तथापि कारण गर्दा पनि त्यो लास्ट दिनमा चाहिँ भिड जतिसुकै तपाईँले त्यसलाई म्यानेज गर्न खोज्नुभयो भने अघिल्ला दिनहरूमा त्यहाँ भिड नहुने तर त्यसको सबै खप्टेहरू गएर सुरु हुने के हुन्छ जति गर्दा पनि लास्टै दिनमा गयो त्यो लास्ट दिन नै गयो त्यसको चाहिँ जम्मा हुने त्यस्तो अवस्थाले गर्दा पनि भिड हुने अवस्था थियो र कतिपय कार्यालयहरूमा चाहिँ अब क्षेत्राधिकार एउटा क्षेत्र अलिक ठुलो भएर पनि त्यो समस्या हुने भनौँ अब क्षेत्रकै कारणले गर्दा पनि अलिक धेरै रोड पर्ने त्यस्ता पनि हुने गरेको अवस्था चाहिँ विद्यमान अवस्था हो तथापि तिनीहरूलाई चाहिँ हटाउने एउटै मात्र विकल्प भने पनि हामीले अब अहिले भनेको प्रविधि नै जाने हो यसलाई समाधान प्रविधि नै गर्ने हो भनेर प्रविधिमा हामीले जोड दिइरहेका छौँ भने अब पेमेन्टलाई पनि हामीले सबैसँग अनलाइन गर्नु परोस् र सबैसँग सरकारले आउनै नपरोस् त्यो हिसाबले हामीले हाम्रा क्रियाकलापहरू चाहिँ अगाडि बढाएका छौँ त्यति हुनाले पनि केही ठाउँमा कदमको लागि समस्या नभएको त पक्कै होइन होला तर पहिलाको दाजुमा चाहिँ यसमा निश्चित रूपमा धेरै सुधार आएको अवस्था चाहिँ जस्तो उनीहरूले समयमै गर्न बुझाइकन लास्ट नीतिमा बुझाउन खोज्दाखेरि त्यो भएको हुन्छ त्योभन्दा पहिले बुझाउन चाह्यो भने कुनै त्यस्तो सहुलियतको व्यवस्था छ कि छैन अथवा उहाँहरूलाई त्यो त्यतातर्फ आकर्षण गर्नका लागि कुनै आन्तरिक प्रणालीको विकास गरिएको छ कि के छ स्थिति
1: अब हामीले त्यस्तो अब डिस्काउन्टै दिने अथवा त्यस्तो भन्ने त त्यस्तो डिस्काउन्टको सिस्टमै त अहिलेसम्म हामीले यस्तो गर्का उसमा चाहिँ छैनौँ तर हामीले एउटा बेला बेलामा के चाहिँ ल्याएको हुन्छौँ भने स्किमहरू चाहिँ आएको हुन्छ हरेक वर्षको हाम्रो आर्थिक अनि

0: जानु भएको हुन्छ। त्यस्ता कर्मकारहरूलाई चाहिँ यसपालि पनि धेरै यसपालि अहिले भन्नु विगतको दाँजोमा हेर्ने हो भने न यो पहिला थियो, अब पछि पनि यदि आउँछ कि आउँदैन सायद आउनु होला, त्यति धेरै स्किम पनि आएको छ भनेपछि हामीले चाहिँ त्यो स्किम मार्फत चाहिँ उहाँहरूलाई सुविधा दिएका हुन्छौँ। त्यसरी अब चाँडो तिमीलाई डिस्काउन्ट भन्दा पनि यसरी जो चाहेर नचाहेर पनि उहाँले अब बिजनेस गर्छु भन्दा उनले पनि गर्नलाई कठिनाई भइरहेको हुन्छ विगतका कारणहरू, विगतमा विवरण प्रश्न गरेका कारणले अथवा विवरण गर्नुभएका कारणले भगवताको कारणले अप्ठ्यारो परिरहेको हुन्छ उहाँहरूले चाहिँ। अब फेरि अब त्यो विगतको जति पनि हिसाबहरू मिलाउनुहोस्, कमसे कम तिरहरू मिलाउनुहोस् र व्यवसाय सुरु गर्नुहोस् भनेर त्यस्ता स्किमहरू चाहिँ गर्दा हुन्छ। र टाइममा तिर्दाखेरिको फाइदा भनेको त उहाँले जरिमाना शुल्क जरिमानाबाट दण्डित हुनु परेन, तिनी उहाँहरूलाई समय पनि बचत भयो, लाइनमा बस्नु भएन। अब यो कतिपय कर त्यस्ता पनि हुन्छन् कि जस्तो कोही अनलाइनबाट पनि तिर्न सकिने, कोही चाहिँ आफू भौतिक रूपमा उपस्थित हुनुपर्ने, त्यस्तो छ। अहिलेको अवस्थामा त अब भौतिक रूपमा उपस्थित हुनुपर्ने भन्ने चाहिँ छैन, अनलाइनबाट तिर्ने व्यवस्था छ। अब भौतिक रूपमा तिर्न चाहिँ कस्तो हुन्छ भने कहिले काहीँ अब ठ्याक्क उहाँले तिर्न खोज्नु भएको बेलामा केही सिस्टममा प्राविधिक रूपमा समस्या आएको अवस्थामा त्यस्तो होला, नत्र भने अहिले उहाँले यदि अनलाइन पेमेन्ट नै म गर्छु भन्यो भने उहाँले भौतिक रूपमा उपस्थित हुनुपर्ने भन्ने चाहिँ छैन अहिले।
1: हजुर, समयमै करको विवरण कर रकम नबुझाउँदा करदाताले के भ्याउनुपर्छ त उहाँहरूलाई जरिवाना वा कानुनी व्यवस्था कस्तो लागू हुन्छ भन्ने कुराहरू हुन्छ, यसबारे पनि बताइदिनुहोस्
0: न। यो पनि एउटा धेरै महत्वपूर्ण कुरा छ किनभने हामीलाई अब प्राय अब करदाताहरूलाई अलि अगाडिसम्म त उहाँहरूले पनि करदाताले आउनलाई त्यति इच्छा नगर्ने, अब अहिले उहाँहरू आउनुहुन्छ त्यतिखेर नगर्दाखेरि के हुने भने उहाँहरूले चाहिँ कर सहयोगीहरू पठाउनुहुन्थ्यो, अब कहिले गलत मिस इन्टरप्रिटेसन भइदिने विविध कारणले गर्दाखेरि उहाँहरूलाई थाहा नहुने अवस्था पनि आउँथ्यो। त्यसैले अब यो वास्तवमा कर टाइममै नतिर्दाखेरि यसले पार्ने असर चाहिँ धेरै ठुलो छ। जस्तो कतिपय करदाताहरू चाहिँ समयमा मलाई जानकारी नभएको कारणले मैले यसरी ब्याज जरिवानामा परे, मैले चाहिँ कर तिर्ने रकम धेरै कम रहेछ, मैले थाहा भएको भए म टाइममा रिटर्न तिर्न सक्थेँ भनेर पनि आइरहेको हुन्छ। जस्तो अब कर रकम उहाँले समयमा तिर्नु भएन भने अब मगरको तपाईँले एक्जाम्पल लिनु भयो भने मगर एउटा बगोटा आज देखिन्छ, उहाँले मगर बगोटा अब यो महिनामा तिर्नु भएन भने के हुन्छ भने त्यसको 10% चाहिँ पेनाल्टी भनेर भन्छ र 15% चाहिँ इन्ट्रेस्ट भन्छ, 25% चाहिँ पर मन्थमा बढ्दै भइरहेको हुन्छ होइन। 25% पर मन्थ भनेको पर मन्थ 25% भनेको वार्षिक 25% हो, त्यसको भागमा हिसाबमा मात्रै आउँछ होइन। अनि त्यो फेरि क्युमुलेटिभ भएर पछि गएर त्यो

0: अथवा थिएटर जो भएको अवस्थाहरू पनि छन्. यो विषयहरू चाहिँ उहाँहरूले त्यो ध्यान दिनुपऱ्यो. टाइमै समयमै तिर्नु दिँदाखेरि एउटा त त्यो कर नतिरेको कारणले दण्ड समय यहाँ मात्रै सीमित छैन, एउटा त तपाईँले भन्नुभएको हाम्रो ब्याज जरिमानाको पाटो भयो. उहाँले धेरै समयसम्म कर नतिर्नु भयो भने के हुन्छ, उहाँको खाता रुका हुन्छ, उहाँको प्रक्रिया भनेको जग्गा जमिन गिराउने सम्बन्ध केस पनि पुग्छ. भनिसकेपछि त त्यो पछि यति जटिल बन्छ कि उहाँले चाहँदा चाहँदै पनि त्यसलाई चाहिँ उहाँले कतिखेर छुटकारा पाउनु गाह्रो हुन्छ. उहाँले हो म यदि यस्तो ठाउँमा हुँदैन पहिले तिमी भन्नुहुन्छ त्यतिखेर अब आएर चाहिँ मैले त्यो धेरै ढिला भइसकेको हुन्छ. त्यसैले कर चाहिँ समयमा नदिँदा यसको दूरगामी असर हुन्छ. ब्याज जरिवाना मात्र होइन, खाता रोगका सम्पनी सम्पत्ति रोगका सम्पत्ति जफत लगाएका विविध कडा कारवाहीहरू हुन्छ र आफूले नतिरेको कारणले आफ्नो सन्ततिलाई पनि यसको भार पर्छ. यो विषय चाहिँ बुझ्नु जरुरी छ. हामी कार्यक्रमको अन्तिम अन्तिमतिर छौँ. आज हुनुहुन्छ हामीसँग आन्तरिक राजस्व विभागका निर्देशक तथा सूचना अधिकारी केशव रघुवंशी. जस्तो हामी चार आठ वर्षमा सरकारले कतिपय नयाँ नीतिहरू कर प्रशासनमा भएका होइन सुधारका परिवर्तनहरू छन्, सरकारले नयाँ वर्ष थालनी गर्यो भन्ने त सुन्छौं, त्यो सुन्नमा आइरहन्छ. ती परिवर्तनहरू के छन् र त्यसले चाहिँ आम करदातालाई के असर पार्छ यो बारेमा पनि अवगत गराइदिनुहोस् न.
1: अहिले हरेक आर्थिक वर्षमा आर्थिक ऐन र बजेट प्लस आर्थिक ऐन मार्फत कर सम्बन्धी विभिन्न नीतिहरूमा परिवर्तन भइरहेको हुन्छ. यसपालि पनि कर नीतिमा धेरै परिवर्तनहरू पनि आएको छ. अब यो विशेष गरेर चाहिँ यसपालि राज्यको एउटै उद्देश्य के छ भनेपछि बिहान जति पनि वकिलता भएर अथवा मुद्दामा गएर अथवा विविध कारणले मन्त्रालय विवरण हाल्न नसकेर समस्यामा परेका करदाताहरूलाई चाहिँ यसपालि पुराना चाहिँ सबै अब हाम्रो मनमन्त्रीज्यूको भाषामा पनि शुद्ध आग्ने भनेको एउटा पखाला पनि लगेर सबै सक्न दिने भन्ने हिसाबले चाहिँ यसरी जाउँ हामी यसलाई चाहिँ जाउँ भन्ने हिसाबले आएको छ. भनेपछि यो एउटा चाहिँ महत्त्वपूर्ण चेन्जेस भनेर मैले यसलाई मान्छु र यो चाहिँ बरु हाम्रा आम करदाता

अवस्था होला कुनै कुनै रूपमा उहाँहरू लाई त्यो सुविधा छ कुनै कुनै रूपमा सुविधा छ उहाँले एकचोटि गएर कार्यालयमा आफ्नो समस्या एकचोटि भन्नुहोस् मैले चाहिँ राम्रो समस्या हो त्यो सुविधा छुट्छ कि भनेर उहाँले जानु पर्यो होइन अनि त्यो सुविधाहरू चाहिँ उहाँहरू गर्न सक्नुहुन्छ अब ती लगायत अब विभिन्न कर्ता दरको हेरफेर गर्नु हामी त त्यतिखेर चाहिँ आर्थिक आएको छ त्यतिखेर विद्युत लागू पनि भएको छ होइन अब कतिपय कर्ता दरहरू घटेको होला कतिपय बढेर होला यो विषयहरू त अब त्यसमै हेर्नुपर्ने हुन्छ र अर्को चाहिँ केही

0: यता गर्छन् मान्छेहरू।
1: अब हामी कार्यक्रमको अन्त्यतिर छौँ, अन्तिम प्रश्न यहाँलाई, कर तिर्ने सबै करदाता र कर प्रणालीमा सहभागी हुन चाहने नागरिकलाई आन्तरिक राजस्व विभागको तर्फबाट सन्देश के छ, के भन्न चाहनुहुन्छ?
0: मैले भन्नुपर्दा चाहिँ अब यहाँ आज भोलि

0: पाएँ भन्छन् उहाँ र तपाईँले त्यो बिल लिनु भनेको यसले के गर्छ अन्ततगत यसले हाम्रो सम्पूर्ण कारोबारहरूलाई वास्तविक कारोबारको रूपमा चाहिँ रिफ्लेक्ट गर्दछ र त्यो बमोजिमको कारोबार अनुसारको कर तिर्ने अवस्थाको सिर्जना हुन्छ र त्यो कर पछि गएर हाम्रै लागि फर्कन्छ हामीले पनि त्यो एक किसिमले हामी तिर्ने कर हाम्रै लागि विकास निर्माण सेवा प्रवाह लगायतका गुड गभर्नेन्सका कार्यक्रमहरूमा फिर्ता गरेर हामी कहीँमा आउँछ र हामी देश सहमत हुनु देश बनाउनको लागि यसले ठुलो योगदान गर्दछ त्यसैले कर तिर्न भन्दा पनि कर तिर्नमा हामी सबै सजग बनाउँ र बरु हामीले के गरौँ भने कर तिरिसकेपछि हामीले तिरेको कर सदुपयोग भयो भएन त्यो बारेमा हामी जागरूक रह्यौँ त्यो आफ्नो ठाउँमा होला तर कर तिर्न अथवा बिल बिजक लिन चाहिँ अगाडि दिनहरूमा हामी अग्रसर हौँ र राष्ट्र निर्माणमा हामी सबैले योगदान पुर्याउँ भनेर भन्न चाहन्छु।
1: अत्यन्त व्यस्तताका बावजुद पनि हामीलाई यो महत्वपूर्ण समय उपलब्ध गराएर जानकारी सहितको कुराकानीमा सहभागी भइदिनु भयो यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस् यहाँलाई पनि मलाई यो हाम्रो कर सम्बन्धी भन्नु अथवा अहिलेको लागि भन्नुपर्दा हाम्रो उपहार कार्यक्रम सम्बन्धी तपाईँको महत्वपूर्ण रेडियो कार्यक्रम चाहिँ मेरो नेपालभरि नै प्रसारण हुन्छ र मैले पनि यो कार्यक्रमको नियमित श्रोता पनि हुनु यो कार्यक्रममा मलाई पनि कर सम्बन्धी विषयवस्तुमा आफूलाई लागेका विषय आफूले जानेका विषयहरू आम जनता मार्फत आफ्नो विषयहरूको उजागर गर्ने अवसर दिनुभयो यहाँहरूलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो आन्तरिक राजस्व विभागका निर्देशक एवं सूचना अधिकारी केशव रघुवंशी। आजको कार्यक्रममा हामीले राज्यले उठाउने कर र करदातालाई सजिलो र हौसला थप्ने सरकारी प्रयासमा केन्द्रित रहेर कुराकानी गर्यौं। अर्को हप्ता फेरि अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर आउने नै छौं। भोलिको बदलिन्छ नेपाल कृषि विषयमा केन्द्रित हुनेछ। आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म कृष्ण शर्मा पनि बिदा हुन्छु। नमस्कार।
2: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दिउँ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
3: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचार पुर्याउन लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध। अब इन्टरनेट ढिलो होइन, छिटो स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई सिक्स विथ सुविसु सुरक्षा।
3: वाइफाई सिक्स सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
2: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुविसु छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
3: शून्य 42 38 88
4: पहाडी बाटोमा तेरी बढ्ने साथी बाटो अनि

Mas isso é ser irmã, quem me traz?

I'm not sure if you're going to be able to do it.

0: 人不老，不要怪奶不济。这个词就得不得不妈妈怪奶不济。
1: Hey,

अज मेरा चुम चिक

I'm not sure if you're going to be able to do it.

0: खट्टैमा गर्दै साजन लाग्यो जाँदैमा बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिउँला है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चेकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिएर बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कतिखेर हुने रहेछ
1: सुनेका छ यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफूले सुरक्षित गरिहालेका छन्
2: ल दिदी म त हिजो ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01592 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ
4: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट मुख्यको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षद्वारा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ
5: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान
6: यदि तपाईँको दशामा जन्मजात पोखरा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16 तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ
7: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068
8: अङ्कमा 9852557068

0: सरकार विद्युत प्राधिकरण सोलु खुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। निजीको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रंशन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को बढ़ने संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनकुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याथ 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याथ 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556, 9841-63-53-37 र 0385-20-456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

from 21-2. I'm going to go to the hospital.

四个女人就是我吃你把油把油吃他的干哥两斤把酒两斤把酒两斤把酒两斤把酒两斤把酒

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी फेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलुदुतकुण्ड नगरपालिका उडा नम्बर 5 समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558873 र 9161034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका उडा नम्बर 5 समिरी सोलुखुम्बु।
2: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाडे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
2: नसुने बहिनी, सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरू नारायण श्रेष्ठ 9763007784 र विवेक श्रेष्ठ 9862800000। सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु। सड़क प्रयोग दिन सड़क सीमा अतिक्रमण नगर, सड़क सीमा उत्ता एवं स्थायी संरचना निर्माण नगर, सड़क को नाली थल तथा पानी निकास बंद होना नदी, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधुमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं, जेब्रा

0: बाट मातृ बाटो काट्ने गरौं, सड़कको तत्काल मजबूती मार्ग गर्ने गरौं, यातायातको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोच प्रदेशद्वारा जनहितमा जारी
2: सन्देश।

0: को जनहित में जारी संदेश
1: पोषण युक्त खाने कुरा जीवन का रंग हरू पूरा मन माता के तन मन
0: स्वास्थ्य जीवन को आधार हो संतुलित पोषण युक्त आहार विशेष करी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनि का बाल बालिकाहरूलाई पोषण युक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषण युक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभदायी भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभदायी हुने आफ्नो कागजसाथी सम्बन्धित कोषमा भुक्तानी लिने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर 55 शाखा 98-92-07-91 97-63-97-104
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुम गाउँपालिका बुङ सोलुखुम्बु।

0: आशा बहिनीहरु सुनमलाई के भएको छिटो गर्न आउनु एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खूब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न मै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त लागौँसु कलकत्तामा बेच्ने जस्तो लक्ष्य छ त कतिसी लागौँस त भाइ के भएको तिमीलाई घाँटी भन त
1: खै दिदी के हुँदैन साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिनँ र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाड्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुरको हिसाब त छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुझाउ
2: बारिसमा लज सृजना गरी धुमेकुटी तुल्याउने वस्तुवा पदार्थ नागु पदार्थ वा नागु औषध हो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ यस्ता पदार्थले बारिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार मुखाप र भित्रमा जोड दिन स्वस्थ जीवन सभ्य समाज ढिरबाडमा हाती बालो लागू औषध बुक्का समाज ढिरबाडका लागि जिल्ला प्रशासन कार्यालय सुलु खगु र सुलु एफएमको संयुक्त प्रयासमा रुदहितमा जारी सकोस् यौनहिंसाबाट बचाउ र बचाउ यौनसम्म हिंसा सामाजिक अपराध हो बालबालिका यौनसम्म हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र परिस्थितिबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्पाद गर्ने गरौं
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: मद्यपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि म मलाई तुल्य भयो। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वास नै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: सुन्न हाम्रो मामुले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि। त्यस्तो त
3: सोता तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
3: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिनीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हाम्रो के दोष सर पक्रिनु भएको छ र
1: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
2: हामी त जन्ती गएको त हुनु सर
1: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
0: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
1: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब तीन महिना जेल बस्छन्
2: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्न सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
1: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई एक महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुपै लाएर बस्नुहोस्
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: न्यूज चार कलरिया तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनोदित कुण्डु नगरपालिका पाँच सल्लेरी सुलखुम्बु विगतदेखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यूज चार कलरिया तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ विद्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट हिमेर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी ताल्चा वाल मिक्सर नानो सार्वर बेसिन धारा कमोट पेनसेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909450 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु
5: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
6: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
6: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
5: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
6: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
5: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुख
7: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
7: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ
6: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु
7: बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
6: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छ